0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा श्रोता यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसिकी गेसिमिनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेकढाल सधैँ झैं तपाईँहरूको अघि एउटा नयाँ विषयमा वचन लिएर आएको छु। तपाईँहरू सकुशल हुनुहुन्छ भन्ने म विश्वास राख्दछु। म लगायत हाम्रो इन्टायर टिम पनि हामी सकुशल छौ। तपाईँहरूको प्रार्थनाको लागि म धन्यवाद पनि भन्न चाहन्छु। र आजको वचनको शीर्षक रहेको छ, उहाँमा कसरी रहने। योहन्नाको पुस्तक 15 अध्यायको 1 पददेखि 4 पदमा प्रभु येशूले यसो भन्नुभयो, साँचो दाखको बोट म हुँ र मेरो पिता किसान हुनुहुन्छ। ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छिमल्नुहुन्छ, छाट्नुहुन्छ, र फल फलाउने हरेक हाँगालाई झन बढी फलोस् भनी उहाँले छिमल्नुहुन्छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। ममा रहो र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दागको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू पनि ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। भनिकन प्रभु येशूले भन्नुभयो, यो भनाई प्रभु येशूको हो। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, प्रभु बोट जस्तो हुनुहुन्छ र हामी उहाँका हाँगाहरू हौ, र उहाँले हामीलाई उहाँमा रहनु पर्छ। रहेनौ भने हामीले फल फलाउन सक्दैनौ, हामी जीवित पनि रहन सक्दैनौ आत्मिक रूपमा, भने चाहिँ उहाँले यहाँ भनिसक्नु भएको छ। तर आजको वचनको शीर्षक रहेको छ, कसरी उहाँमा रहने भन्ने चाहिँ आजको वचनको शीर्षक रहेको छ। र हाँगा बोटमा रहनको लागि उसले प्रयास गर्नु पर्दैन, ऊ चाहिँ बोटमा ढुक्क भएर त्यतिकै रहनु पर्छ, किनकि बोटले नै हाँगा हालिदिएको कुराहरू हो। र हामी प्रभुमा रहनको लागि प्रयास भने गर्नु पर्दैन, तर कर्तव्य भने पूरा गर्नुपर्छ। प्रयास भन्नाले हामी उहाँमा रहनको लागि हाँगामा झुन्डिएर उहाँलाई पर्खे जस्तो नै हो, तर उहाँमा रहनु भनेको चाहिँ हाँगामाथि बसेर सुइसुला पार्दै उहाँलाई पर्खिनु जस्तो हो। त्यसले गर्दाखेरि उहाँमा रहनु भन्नाले चाहिँ हामी उहाँका हौ, उहाँमा छौ र उहाँसँगै हामी अनन्त रहनेछौँ भन्ने त्यो विश्वासमा, त्यो ढुक्कतामा हामी रहेको खण्डमा हामीले प्रार्थनाद्वारा उहाँलाई हाम्रो कुराहरू भन्छौँ। बाइबल अध्ययनद्वारा हामीले उहाँले भनेका कुराहरू सुन्छौँ। उहाँ र हामीमा त्यो प्रकारको सङ्गति हुँदै हामीले जिन्दगी लिएर जाँदछौँ। र एउटा परिवारका सदस्यहरूमा जसरी बाल बच्चाहरू छन्, घरमा आमा बुवा हुनुहुन्छ, सधैँ सबै अवस्थामा त्यस्तो राम्रो त हुँदैन, कहिलेकाहीँ आमा बुवाले गाली गर्नुहुन्छ, तर पनि बाल बच्चाहरूले घर छोडेर जाँदैनन्। कहिलेकाहीँ आमा बुवाले पिट्नु पनि हुन्छ, छिमल्नु पनि हुन्छ। त्यहाँ किसानले त्यो हाँगालाई छिमले जस्तै, कर्द लगाए जस्तो नै लट्ठी पनि आमा बुवाले लगाउनुहुन्छ, तरै पनि छोराछोरीले घर छोडेर उनीहरू जाँदैनन्। तर यदि छोराछोरी होइनन् भने, काम गर्न बसेको मान्छे, यानि पाहुना लाग्नु भएको व्यक्ति, यानि कोही आफन्त आएर चाहिँ बस्नु भएको हो र गाली गरियो भने उहाँहरू गइहाल्नुहुन्छ, उहाँहरू फर्केर आउनुहुन्न। कारण उहाँहरूले त्यो परिवारको एउटा हाँगा हुँ, एउटा सदस्य हुँ भनेर उहाँहरूले सम्झिनु भएको हुँदैन। तर परिवारको सदस्य, जसरी हामी प्रभु येशूलाई मुक्तिदाता भनेर हामी उहाँको परिवारमा जन्मदछौँ, जो प्रभु येशूले योहन्नाको पुस्तक 3 अध्यायमा भन्नुभयो निकोदमसलाई, तिमी नयाँ गरी जन्मेनौ भने परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैनौ भने चाहिँ भन्नुभए जस्तै, हामी नयाँ गरी जन्मिएपछि ख्रीष्ट येशू मुक्तिदाता हुनुहुन्छ, एकमात्र बाटो हुनुहुन्छ, एकमात्र सत्य हुनुहुन्छ र एकमात्र जीवन हुनुहुन्छ। हाम्रो मुक्ति र उद्धार अनन्त जीवनको लागि जाने ठाउँ अन्त कहीँ छँदै छैन भन्ने जुन टुङ्गोमा हामी आइसकेपछि हामी उहाँको परिवारमा जन्मेको हुँदछौँ, र उहाँको परिवारमा जन्मेपछि हामी उहाँकै परिवारमा अब सदा सर्वदा अनन्तसम्म हामी ढुक्कसँग रहन्छौँ भन्ने त्यो ढुक्क हामीमा हुँदछ। जो बालबच्चाहरूमा पनि आमा बुवाले मलाई कुनै हालतमा पनि घरबाट निकाल्नुहुन्न भन्ने त्यो ढुक्कमा छोराछोरीहरू बसेका हुन्छन्। बाइचान्स छोराछोरीले कहिलेकाहीँ गल्ती भुल त्रुटि गर्नुभयो भने पनि त्यो अवस्थामा पनि आमा बुवाले क्षमा दिनुहुन्छ, त्यस्तै गरेर त्यो अवस्थामा पनि बालबच्चा फेरि फर्केर घरै आउँछ। मेरो 3 जना दाजुभाइ 3 जना दिदी बहिनीहरू हुँ, म माइला हुँ तर मलाई धेरै माया गर्नुहुन्छ भन्ने जस्तो उसलाई लागेछ र उसलाई चाहिँ गाली मात्रै गर्नुहुन्छ आमा बुवाले भन्ने जस्तो लागेर एकचोटि घर छोडेर ऊ हिँडेछ। एकचोटि उसले मनको कुरा विगतमा घटेको घटना मसँग सेयर गर्दै उसले भनेको कुरा हो र त्यो पछि ऊ त्यसरी भागेर जाँदा जाँदा जाँदा सेन्चुरी भन्ने ठाउँबाट पनि माथि माथि कता पुगेछ भोक पनि लागेछ दुनियाँभर भएछ अनि त्यो पछि फेरि ऊ चाहिँ फर्केर यताउता गर्दै घरै फर्केर आएछ र अलिपट्टिर लुकेर अनि बिस्तारै बिस्तारै गर्दै घरभित्रै पसेछ र हामीले त्यहाँ एउटा बच्चाको अवस्था के देख्छौँ भने एउटा बच्चाले चित्त दुखाएर घर छोडेरै गएको अवस्थामा पनि ऊ जब टाढो टाढो जाँदै जान्छ उसलाई भोक लाग्दै जान्छ अनि उसलाई विभिन्न प्रकारको समस्याहरू पर्दै जान्छ त्यो समय त्यो व्यक्तिले त्यो बच्चाले घर सम्झिन सुरु गर्छ। ओहो म त घरमा हुँदाखेरि त म भोकाउँदाखेरि मैले खाना खानु पाउँथेँ तिर्खाउँदाखेरि पानी पाउँथेँ र रुँदाखेरि माया पाउँथेँ यहाँ त मैले त्यो पाउँदिन रहेछु म यहाँको होइन म त मेरो घरको हुँ भन्छ म मेरो घर मेरो लागि एउटा बोर्ड जस्तो भयो भने म त त्यो घरको हाँगा जस्तो हुँ भन्ने उसले सम्झेर फेरि बच्चाहरू फर्केर घरैमा त्यो परिवारमै फर्किने कारण चाहिँ त्यो परिवारलाई बच्चाले मेरो हो म यो परिवारको हुँ भन्ने त्यो प्रकारले सम्झिएका हुँदछन् भने जस्तै यहाँ प्रभु येशूले जो योहन्नाको पुस्तक 15 अध्यायमा उहाँले जुन माग गर्नुभएको छ डिमान्ड गर्नुभएको छ कि हामी उहाँमा रहन सक्नुपर्छ हाम्रो मन प्रभुमा हुन सक्नुपर्छ हाम्रो प्रेम प्रभुमा हुन सक्नुपर्छ। प्रभुले यो पनि भन्नुभयो सबै आज्ञाहरू एउटै कुरामा पुरा हुन्छ तिमीहरूले परमप्रभु परमेश्वरलाई सारा मनले सारा प्राणले सारा शक्तिले प्रेम गर र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर भनेर चाहिँ उहाँले भन्नुभयो। जस्तो नै जब हाम्रो प्रेम परिवारमा हुँदछ हाम्रो विश्वास परिवारमा हुँदछ र म यो परिवारको हुँ भन्ने हामीलाई त्यो ढुक्क हुँदछ त्यो समय हामी त्यो परिवारको एउटा हाँगा यानि सदस्य भएको हुँदछौँ र त्यही प्रकारले हामी रहन पर्छ भनेर चाहिँ प्रभुले यस खण्डमा भन्नुभएको हो। यदि हामी त्यो प्रकारले म यो परिवारको हुँ भन्ने त्यो विश्वासमा रहेका छौँ भने हामी उहाँ स्वर्गीय पितासँग बिहान बेलुकी समय समयमा हामी कुराहरू गर्छौँ कुरा गर्नुलाई आत्मिकी भाषामा प्रार्थना भनिएको छ र बाइबल उहाँले हामीलाई छोडेर जानुभएको छ र बाइबलमा उहाँ बोल्नुभएको कुराहरू रेकर्ड भएको छ हाम्रो कुराहरू निकालेर भन्ने कुराहरू प्रार्थना हुँदछ हाम्रो तर्फबाट प्रार्थनाद्वारा भन्छौँ। तर बाइबल हामी जब अध्ययन गर्छौँ स्वर्गीय पिताको विचारहरू उहाँको भनाइहरू उहाँका कुराहरू हामी त्यो समय सुन्छौँ र यो अवस्थामा परिवारमा बसेर आमा बुवासँग कुराकानी गरे जस्तो नै बाइबल अध्ययन प्रार्थना गरिएको खण्डमा हामी उहाँमा रहेको हुँदछ। आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू त्यस्तै गरेर हामी उहाँमा रहने कुराहरू सम्बन्धी चाहिँ जस्तो जे भए पनि छोराछोरीहरूले आमा बुवा मन नपराए पनि आमा बुवाको प्रेम भने निश्चय नै गरेकै हुन्छन् र कुनै पनि बालबच्चाहरूलाई बालबच्चाको आमाको बुवाको विरुद्धमा कसैले बोलिदियो भने उनीहरूलाई मन पर्दैन उनीहरूले आमा बुवासँग रिसाए तापनि आमा बुवाको विरुद्धमा कसैले कुरा गरिदिएको खण्डमा बालबच्चाले आमा बुवालाई प्रेम गरेको कारणले गर्दाखेरि त्यो कुराहरू बालबच्चाले आमा बुवाको विरुद्धका कुराहरू सुन्न चाहँदैनन् त्यसले गर्दाखेरि त्यो भएको कारण चाहिँ ती बालबच्चाहरू त्यो परिवारको त्यो बोटको म हाँगा हुँ भनिकन उनीहरूले स्वीकार गरेको हुँदछ र उहाँमा रहने कुराहरू सम्बन्धी मसीहा येशूलाई हामीले प्रेम गरेको हुन पर्दछ र उहाँको इच्छा पालन गर्नुको लागि हामीले चाहना पनि गरेको हुनु पर्दछ। जसरी हामीले पवित्र बाइबलको अध्ययनमा परमेश्वरको इच्छा यहाँ बताइएको छ उहाँले के चाहना गर्नुहुन्छ यानि खाने कुराहरू सम्बन्धी पनि जसरी तिमीहरूले मासु खान सक्छौ रगत नखाओ भन्ने चाहिँ भन्नुभएको छ र रगत नखाओस् भन्ने चाहिँ उहाँको इच्छा हो। अहिले मासु त खान सक्यौ तर रगत हामी खाँदैनौ त्यस्तै प्रकारले तिमीहरूले झुट नबोल भनेर त्यो उहाँले इच्छा प्रकट गर्नुभएको हो। ए मैले झुट बोल्नु हुँदैन रहेछ स्वर्गीय पिताको इच्छा यो रहेछ पनिकन हामीले झुट बोल्न छोड्यौँ भने उहाँको इच्छा हामीले पुरा गरेको हो। त्यस्तै गरेर व्यभिचार नगर भनेर चाहिँ भनिएको छ ए व्यभिचार गर्नु हुँदैन रहेछ र कुनै पनि स्त्रीलाई खराब आँखाले हेर्नु हुँदैन रहेछ, कुनै पनि पुरुषलाई हामीले खराब आँखाले हेरेर भित्र हृदयमा हामीले उनीहरूसँग व्यभिचार गरेको हुनु हुँदैन रहेछ, त्यसमा प्रभुको इच्छा रहेनछ भनेर चाहिँ हामीले त्यो जब म गर्दिनँ भनेर चाहिँ निर्णय गर्छौँ, उहाँको इच्छा पूरा गरेको हो र उहाँमा हामी रहेको हुँदछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जब हामी प्रार्थनामा समय बिताउन इच्छा गर्छौँ, जब हामी बाइबल अध्ययन गर्नमा इच्छा गर्छौँ र त्यो प्रकारले सुरु गर्छौँ जिन्दगी, हामी उहाँमा रहेको हुँदछ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जयमसी सबै मण्डली परिवारलाई मेरो जीवन गवाई भन्दै आउँदैछु। म मेरो नाम चाहिँ याङजी शेर्पा हो, मेरो गाउँ घर चाहिँ सिन्धुपाल्चो हो। अनि मेरो जीवन गवाई भन्दा चाहिँ मैले कुन कारणले प्रभुले पाएँ भन्ने म बताउनु गइरहेको छु। म चाहिँ अब म शेर्पा हो, मेरो श्रीमान चाहिँ मगर हो। त्यही कारणले मेरो सासू आमाले मलाई यति भेदभाव गर्नुहुन्थ्यो, अनि देवरहरूले नि सहँदैन थियो। तर म चाहिँ आफ्नै दुःख भुक्त गरेर हामी दुईजना चाहिँ एक बार मिलेर दुःख भुक्त गरेर धेरै संघर्ष गरेर नानी बाबुहरूसँग लेख भेसी गरेर संघर्ष गरेर भैँसी गोड्थ्यौ, बाख्रा गोड्थ्यौ, अनि गाई भैँसी सबै त्यसरी खेतीपाती गर्थे। अनि मेरो सासु आमाहरूले चाहिँ त्यसरी सहनु हुँदैन थियो, अनि मलाई नराम्रो सोध्थ्यो। अनि अब भन्नै पर्दा चाहिँ मलाई चाहिँ देवरबार चाहिँ धेरै सतर्क र धेरै खेत गरेर म चाहिँ गाउँ छोड्नै पर्ने बाध्यता मलाई गराउनु भयो। तर धन्यवाद, त्यही कारण नै मैले परमेश्वरलाई पाउनु रहेछ। अनि मेरो देवरले मलाई केही बार ऐना भएपछि, मेरो रोड आएपछि मेरो पसल घर बनाउनलाई, अनि पसल घर बनाउन थालेपछि उनीहरूले डाह भयो, त्यहाँदेखि मलाई चाहिँ अरू कोही उपाय नभएर मलाई बोक्सीको बात लगायो। अनि त्यही कुरा नि परमेश्वरलाई धन्यवाद, आफ्नो गल्ती छैन नि, परम प्रभु जान्नु भएको रहेछ त्यही खेर दिई। अनि मलाई जब तिनीहरूले त्यस्तो गरेपछि सतर्क ल्याएपछि मलाई त्यही ठाउँमा बस्नु मनै लागेन, बस्नु मनै लागेन। प्रभुको योजना पनि होला, प्रभुलाई त थाहा चिनेको त छैन, तर भन्नु चाहिँ मेरो दिदी चाहिँ पहिल्यैदेखि विश्वासी थिए। मेरो दिदीले चाहिँ भनिरहन्थ्यो, प्रभुलाई विश्वास गर भने भनिरहन्थ्यो। मैले दिदीले धेरै नै मैले चाहिँ हिंसा गरेर मैले त्यो त्यस्तो नराम्रो धर्म लिन, तँ मर्यो भने हामी एउटा पिठो पनि पोल्न नपाउने, तँ त्यस्तो भन्थे। म चाहिँ अहिले धेरै दिदीसँग चाहिँ म सरी क्षमा चाहन्छु। अनि म त्यही कारणले म त्यसै गरेर मेरो जेठा छोरा चाहिँ विदेशमा थिए, अनि जेठा छोरा उतै भएको कारण म अब यो ठाउँमै बस्दैन, यिनीहरूको ठाउँमा के बस्छु र म बस्दिनँ भनेर म चाहिँ जब सतर्क आयो, अनि मेरो श्रीमानले किन यसो गर्छ, हामीले किन खेत गर्छ मलाई सबले भनेर पुलिस लिनु गएको थियो। पुलिस भदौको दिनतिर थियो, गाडी नै नआएपछि पुलिसले आएन। त्यहाँदेखि उनीहरूले त मान्छे उठाउन सुरु गरे, अनि मान्छे उठाएर धुने गर्न थाले। तर दिनभरि उनीहरूको खलपतिक भयो। त्यहाँबाट मैले बिहान चाहिँ राति नै मेरै दाइले मेरो नान्दे भाइहरूले मलाई बारबिसी ल्याउने कोसिस गरे, अनि मेरो श्रीमानले गाडी ल्याएर बिचसम्म आएछ। अनि परमेश्वरलाई धन्यवाद, त्यसखेर दिई मैले घर छोडेर, मैले राति नै सुनहरू सबै झिएर पैसाहरू झिकेर मैले त्यसरी हिँडेँ, घर छोडेँ। मेरो नानीहरू भैँसी गोर बाख्रा गोर सबै नानीहरूलाई छोडेर आएर म एक महिना यहाँ आउँदा आइकन बसेँ। अनि त्यहाँदेखि उनीहरूले माओवादीको जगजगै नै थियो, अनि त्यतिखेर अब उनीहरूलाई चाहिँ पक्रिने भने पुलिसहरू कतिचोटि जान्दा नि उल्टै मेरो श्रीमानलाई चाहिँ धम्की दिएर मार्छु भन्ने दबाब दिनुभयो। त्यति गर्दा गर्दा नि परमेश्वरलाई धन्यवाद, तर गर्नु त केही गरेन। एक महिना पछाडि चाहिँ उनीहरूलाई भारतीय चौकीको पुलिसले उनीहरूलाई बोलाए, त्यही नै मिलमिलाप गरेर मेरो दिदी आउनुभयो। तल जे जसो गरे पनि तँ चाहिँ विजयी हुन्छ, उनीहरू चाहिँ तलै पर्छ, तेरो गल्ती छैन, साइदे बहिनी भन्थ्यो। अनि हामीलाई चाहिँ के थाहा, अब सहनु पर्ने प्रभुलाई पाए बाबु, सहनु पर्ने भने थाहै थिएन। अब त्यतिखेर चाहिँ रिसै गरे। पछि आएपछि यहाँ आएपछि मेरो छोराले उतै विदेश विश्वास गरेछ, त्यहाँदेखि विश्वास गरेछु मम्मी। अब पहिला त म आएपछि रगतको खोला बग्छ, मेरो मम्मीलाई यस्तो भन्ने भनेर भन्थे। त्यतिखेरको रिसले त अब मान्छे कुनै कोही न काटिन्छ मारिने त्यस्तो नै हुन्थ्यो होला। छोराले पछि विश्वास गरेपछि चाहिँ मम्मी शत्रुलाई प्रेम गर्नुपर्ने रहेछ, तर छोडिदिनुहोस्, मैले त विश्वास गरे मम्मी, तपाईँ बाबाले त मान्नुहुन्न, तपाईँ चर्च जाँदै गर, तपाईँले सब थाहा हुन्छ भने पछि छोराले विश्वास. मैले त्यसभन्दा पनि मैले जोर परि चर्च गएँ. मेरो श्रीमानलाई थाहै नदिएर चार हप्तासम्म चर्च गएँ. चार हप्ताको बिचमा अनि मेरो श्रीमानले थाहा भयो, तँ कहाँ जान्छस् भनेको त, तँ चर्च जाँदो छैन, अब मलाई छोडेर जाऊ, म बाम बस्नु पर्दैन भने म तिमीलाई छोड्दैन, मेरो प्रभुलाई छोड्दैन भने. मैले त्यही कारण प्रभुलाई पाएँ. त्यो गर्दा गर्दै उहाँलाई प्रार्थना गर्दा गर्दै उहाँ पनि बिमारी मानसिक रोगको बिमारी भयो. न्यु चाहिँ त त्यही पहिला मलाई गरेको सतहरूको उनीहरूको परिवारले गरेको सतहरूले नै मेरो श्रीमानलाई त्यो मानसिक रोग निस्केको. त्यही कारण टिचिनमा दाउँदा दाउँदा उसलाई धेरै गाह्रो भएर अनि धलागारको एउटा बुढी आमाले मलाई सुसमाचारमा डराएको संगति डराएको, उहाँहरू प्रार्थना गरिदिनु भयो मेरो श्रीमानलाई. अनि उहाँले जाउँ छोरा, यहाँ तिमीले जति पैसा सितानि केही हुँदैन, डाक्टरले केही गर्न सक्दैन, परमेश्वरले सितै निको पार्छ भने. पाँच हप्ताको बिचमा चाहिँ दुईजनै चर्च गएपछि को गरण गर्ने छ हात उठो भने मैले त हात उठाएँ. उहाँ त छोरा मान्छेपट्टि थिए, उहाँले नै उठाएछ. अनि उहाँले मैले एकैचोटि गरण गरे, गरण गरेर परमेश्वरले पाएको कारणले. तर उहाँले जे जस्तो गरे पनि त्यतिखेर चाहिँ हामीले जानेन थियो, बुझेन रहेछ, हामी चाहिँ अन्धै रहेछ. तर हामीले जब चाहिँ साँचो परमेश्वर र जिउँदो परमेश्वरले पाएपछि त्यतिखेरको रिस र निन्दा त सबै हामीले पैकालो मुनि किचिन्नु सक्यो प्रभुको अनुग्रहले. अनि हामीले प्रार्थना गर्दै गयो, प्रार्थना गर्दै गयो उहाँहरूको लागि. अहिले सासू आमा देवर देउरानी नन्दा उनीहरूको परिवार सबले अहिले प्रभुलाई पाएको छ. अहिले पहिलाको जस्तो शत्रुता सबै अहिले मित्रतामा आएको छ. प्रभुलाई धन्यवाद होस्, जसरी नै प्रभुलाई पाउनु रहेछ र भो त्यही सतहरू चाहिँ आएको रहेछ. जेरमा अनि हामीले यहाँ जडीबुटीमा सानो घर किने, जब गेचो मुनि आएपछि गुरुबाको वचन सुनेपछि गुरुबासँगको संगत गरेपछि अनि आत्मा मन भर्यो, जसरी प्रभुलाई मैले भनेको चाहिँ मैले पाएँ. अनि परमेश्वरलाई धन्यवाद होस्, गुरुबाको वचनले मेरो जीवन नै परिवर्तन भयो. अनि मेरो छोरा छोरी बुहारीले फेरि यहाँ पनि यसरी सेवा गर्नु पाएको छ. प्रभुलाई धन्यवाद, मेरो श्रीमानले यसरी गर्नु पाएको छ. परमेश्वरलाई धन्यवाद. अनि मेरो जीवनको आफ्नै बिमारीको कारण भन्नु बताउँदाखेरि परमेश्वरलाई धन्यवाद होस्. म त यो काठमाडौँ भ्यालीभरिको हस्पिटल डुलेर डुलाउँदा नि कोही ठाउँ आइसियू खाली नहुने, कोही ठाउँ बेडै खाली नहुने, त्यस्तो गर्दा गर्दै डुलाउनु डुलाउँदा मर्नु लाग्यो. अब मर्छ तिम्रो मान्छे राख्नु सक्दैन भने हरेक ठाउँमा त्यसरी फर्कायो. त्यस गरेर नभएपछि इन्डियालाई पनि त्यस्तै गाह्रो भयो नि फर्क. जबसम्म चाहिँ मेरो गुरुबाको वचन चाहिँ मैले हृदयमा राखेँ, हरेक समयमा चाहिँ म चाहिँ विजय हुन्छ भने घोषणा गर भन्यो गुरुबाको त्यो वचनले. मेरो मनमा ढाडस आयो अनि म चाहिँ जहिले पनि म चाहिँ मर्दैन होला, म चाहिँ विजय हुन्छ होला भन्ने सोच चाहिँ म लाग्थ्यो. अनि धन्यवाद छ त्यो कोरोनाको समयमा मलाई परमेश्वरले बचाउनु भयो. छ महिना त मेरो मुखबाट पानी भन्दा केही नछिरेको मान्छे हो. त्यसै गरेर पनि बिचमा त्यो उता गरेर ठिक भएन. फेरि मैले यो असारको 24 गते मेरो यस्तो डरलाग्दो अपरेसन गर्दा बाँच्दैन भनेको थियो. अनि परमेश्वरले अचम्म काम गर्नुभयो. मेरो गुरुबा मण्डली परिवारको प्रार्थना, मेरो छोराछोरीको देश विदेशीको अगुवाहरूको प्रार्थनाले, मण्डलीको मायाले, मेरो छोराछोरी मेरो परिवारको मायाले म चाहिँ अहिले बाँचेको छु. अनि मैले बाँचेर म अरू त केही गर्नु त सक्दिनँ, तर म परमेश्वरको एउटा सुसमाचारको चाहिँ मेरो जीवनमा चाहिँ वरदान नै परमेश्वरले दिनुभएको. म सुसमाचार सुनाएर छेउ ठाउँ हिँड्छु, तर मलाई डर लाग्दैन. कसैले कुर्छ कि मार्छ भन्ने डर छैन. म मरे प्रभु निम्ति मर्छु भने हिँड्छु. म त्यस्तो जेलको भित्रभित्र कस्तो डर लाग्दो मान्छे भित्र गएर नि सुसमाचार सुनाएर विश्वासमा उहाँहरूलाई मैले विश्वासमा दिलाएर उन मण्डलीहरू नि खडा छ. हरेक मण्डलीमा धन्यवाद छ. मेरो जीवनमा चाहिँ परमेश्वरले गर्नुभयो योजना यही हो. अरू भन्नु त अब धेरै छ, मैले नि साथ दिँदैन होला. धन्यवाद छ यो मेरो गवाई चाहिँ यहीँ राख्दै सबै मण्डली परिवारलाई, मेरो आत्मिकी बुवा गुरुबा गुरुआमालाई धन्यवाद दिँदै जय मसी धन्यवाद.

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: जय मसीह तथा नमस्कार भाइ बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यति लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8 देखि 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
2: मेरो एसई पनि सकियो,
3: मेरो प्लस टूको एक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
5: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
4: सही हो।
5: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
5: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: जय मसीह, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
5: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
8: आजको वचन आशाको सन्त नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
9: रातारात सफलता पाउन सामान्यतया धेरै वर्ष लाग्छ। जयमसी आज बुधबार मई 20 तारिक जेठ 6 गते। आजको बाइबल लेखन र मर्कुसको पुस्तक 11:24 रहेको छ र यहाँसरी लेखेको छ, तिमीहरूले प्रार्थनामा जे सुके माग्छौ त्यो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। लोकप्रिय अमेरिकी गायक र्यान्डी ट्राभिस र उनका म्यानेजर लिपसँग आफ्नो सांगीतिक जीवनको त्यो एक दशकको राम्रो सम्झना छ जब उनीहरूले सफलता प्राप्त गरेका थिएनन्। 10 वर्षसम्म कसैले ट्राभिसको प्रतिभा पत्ता लगाओस् भने लिपले उनको निम्ति आफ्नो क्लबलाई खुल्ला राख्न सबै थोक गरिन्। आफ्नो तर्फबाट र्यान्डीले पनि तन मन लगाएरै गाए अनि गाउने काम नगरेको बेला उनले भान्सामा खाना बनाउने र भाँडा माझ्ने काम पनि गरे। त्यसपछि यो क्षण आयो, उनका सफल दिन शुरू भए अनि उनको लागि सबै कुरा मिलेर आए। उनको अर्को तर्फ नामक गीत लोकप्रिय बन्यो, जसले एउटा एल्बम सम्झौता, सांगीतिक भ्रमणको प्रस्ताव र एउटा चलचित्रको लागि सम्झौता ल्यायो। उनी चर्चित बने। अचानक सबैले उनलाई रातारात सफल बनेको व्यक्ति भने जस्तो देखिन्थ्यो, तर र्यान्डी यसलाई फरक तरिकाले सम्झन्छन्। हामीलाई न्यासभिलका प्रत्येक रेकर्डिङ कम्पनीले धेरै पटक इन्कार गरे, तर म त्यस्तो व्यक्ति हुँ जसले विश्वास गर्छ कि यदि तपाईँले कुनै कुरामा पर्याप्त लामो समयसम्म काम गर्नुभयो र विश्वास गरिरहनु भयो भने ढिलो होस् वा चाँडो त्यो काम सफल हुनेछ। र्यान्डी ट्राभिस अमेरिकी संगीत क्षेत्रका जीवन्त इतिहासमा नै 3 ग्रामी र 7 डोब अवार्ड जिते अनि कन्ट्री म्युजिक हल अफ फेममा समावेश गरिए। तर यो सफलता सजिलैसँग आएको थिएन वा रातारात भएको थिएन। यो सबै सम्भव भयो किनभने उनले कठोर परिश्रम गरे, कठिन समयमा विश्वासयोग्य रहे अनि उहाँले उनलाई सहायता गर्नुहुनेछ भनी परमेश्वरमा भरोसा राखे। यीशुले भन्नुभयो, तिमीहरूले प्रार्थनामा जे सुके माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। अनि तपाईँले ध्यान दिनुपर्ने कुरा यहाँ छ, यो परमेश्वरको समयमा र उहाँको तालिकामा हुनेछ। तपाईँले गर्नुपर्ने काम यही हो, विश्वासद्वारा चल्नु र परमेश्वरले यो पूरा गर्नुहुनेछ भनी उहाँमा भरोसा राख्नु हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
8: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
8: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
8: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओस्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
13: हो र? होइन होला त्यस्तो त। सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
14: केही भएन मिस,
13: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: म अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।

0: येशु ख्रीष्टले यौना 14 दिनमा यसो भन्नुभएको छ, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रिय श्रोता, जयमसी अनि हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। हजुर, कार्यक्रम धन्यवाद बिहानी लिएर म आइजिक राई उपस्थित भइसकेको छु। आजको यस सुन्दर बिहानीमा तपाईँ सम्पूर्ण थोकहरूप्रति येशु ख्रीष्टको कृपा र अनुग्रह पाएर धन्यवादी अनि सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो विश्वास छ। श्रोता, आज बिहान तपाईँ आफै निन्द्राबाट बिउजिएर उठी आफ्नो दैनिक क्रियाकलापतिर लाग्नुभयो कि तपाईँलाई कसैले जगाउनु परेको थियो। यदि तपाईँलाई कसैले एका बिहानै निद्राबाट जगाउने काम गर्दै आइरहेको छ भने तपाईँलाई जगाउने, निन्द्राबाट बिउजाइदिने स्वर पक्कै पनि मधुर अनि मिठो छ भन्ने मेरो विश्वास छ, अनि उहाँलाई तपाईँले अवश्य पनि धन्यवाद दिनुपर्ने हुन्छ। एक बिरामी परेर बेहोस अवस्थामा अस्पतालको बेडमा परिरहेको व्यक्तिलाई होसमा आउँदा उसले आफ्नो प्यारो श्रीमान वा छोराछोरी वा उसलाई एकदमै वास्ता गर्ने आफन्तलाई उसकै सामुन्ने उभिरहेको र मधुर स्वरमा अब तपाईँ चाँडै पहिलाको जस्तै एकदमै ठिक हुनुहुनेछ, डाक्टरले मलाई तपाईँको बेहोसी अवस्थामा यही भन्नुभएको थियो भन्ने कुरा सुन्न पाउँदा त्यस बिरामी व्यक्तिको अनुहारमा कति खुसी आउँछ र आत्मविश्वास बढ्छ होला, तपाईँ आफै नै विचार गर्न सक्नुहुन्छ। प्रिय श्रोता, आजको यस दिनमा जीवित रहेका सबैमा एउटा बेहोस अवस्थामा रहेको व्यक्तिको चेत खुलेपछि अब चाहिँ म केही गर्न सक्ने भएको छु भन्ने एउटा दृढ़ आशा र विश्वास जागृत भएको जस्तै एउटा ख्रिस्ट विश्वासीमा पनि यस संसारमा उसले जिउन पाएको हरेक दिनप्रति परमेश्वरलाई धन्यवाद दिँदै आफ्नो सेवकाई र दिनदिनैको कामप्रति एकदमै जोशसित अघि बढ्नु पर्दछ किनभने उसले येशूमा दृढ़ भरोसा राख्दछ। मित्र, हामी येशूमा भरोसा गर्ने सबैको उस्तै आत्मविश्वास रहेको हुन्छ, त्यसैले एक साँचो विश्वासीले यो जानेर हरेक बिहानी प्रति उसले पाएको त्यो क्षण प्रति अरू सांसारिक व्यक्तिहरू जो ख्रिस्टलाई नपाएर आत्मिक रूपमा कष्टमा छन् उनीहरू भन्दा धन्यवादी हुनु जरुरी छ, किनभने एक ख्रिस्टियन व्यक्तिमा सधैँ यो ज्ञान विद्यमान हुन्छ कि यस संसारमा उसको मृत्यु भइसकेपछि जब ऊ स्वर्गमा बिउजिन्छ तब उसलाई औधी प्रेम गर्नुहुने येशू त्यहाँ हुनुहुन्छ। कति खुशी र आनन्दको कुरा छ यो, होइन त श्रोता? आजको यस बिहानीमा के तपाईँसँग मरणशीलताको सामना गर्न समस्या छ? कुनै दिन जब विदा भएर अर्को संसारमा पुग्दा येशूले प्रतिज्ञा गर्नु भए झैं उहाँ हामीसँगै हुनुहुनेछ। उहाँले भन्नुभयो, जहाँ म छु अर्थात स्वर्गमा तिमीहरू पनि त्यही हुनेछौ। मृत्युपछि विश्वासीहरूको नजिकको मित्रले जगाउनुहुन्छ भन्ने थाहा गर्नु कस्तो सान्त्वना लिने कुरा हो, होइन त मित्र? त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिन दिनुहुने हाम्रो जीवनदाता परमप्रभु परमेश्वरलाई यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ र उहाँको जय जयकार गर्दै आफ्नो कामतर्फ लागौं। श्रोता, एडेन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र म आइजक राई बिदा हुन्छु। जय मसी।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जेमिसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, के यीशुले तपाईलाई आफ्नो मित्र भन्न सक्नुहुन्छ? मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग 26। हामी सबै गल्ती गर्छौ, यो जीवनको एक हिस्सा हो। कहिलेकाहीँ हामी आफ्नो लागि राखेका लक्ष्यहरू पूरा गर्न असफल हुन्छौं, तर सबैभन्दा धेरै निराशा तब हुन्छ जब हामी आफूले माया गर्ने र वास्ता गर्नेहरूको अपेक्षाहरू पूरा गर्न असफल हुन्छौं। गिरफ्तार गरिएपछि पत्रुसले यीशु ख्रीष्टलाई चिन्ने कुरालाई निरन्तर अस्वीकार गर्दा पनि त्यस्तै भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 25 पद, स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईँ बाहेक अरू कोही छैन। हामी प्रत्येक हाम्रो शरीरमा कमजोर छौं। क्रिश्चियन हुनुले हामीलाई यसबाट मुक्त गर्दैन। कहिलेकाहीँ हाम्रा गल्तीहरूले हामीले माया गर्ने सम्बन्धहरूलाई असर गर्छ। मर्कुसको पुस्तक 14 अध्यायको 27 पद, यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तित्तर बित्तर हुनेछन्। जकरियाको पुस्तक 13 अध्यायको 7 भएको भविष्यवाणीबाट यीशुलाई थाहा थियो कि एकपटक उहाँ पक्राउ पर्नुभयो र मुद्दा चल्यो भने उहाँका चेलाहरूले उहाँलाई त्याग्नेछन्, जसमा पत्रुस पनि सामेल छन्। मर्कुसको पुस्तक 14 अध्यायको 21 मर्कुसको पुस्तक 14 अध्यायको 29-31 पद, पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। तब यीशुले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आज राति भाले दुई पटक बाँच्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ। तर तिनले झन जोड दिएर भने, तपाईसँग म मर्न परे तापनि म तपाईलाई इन्कार गर्ने छैन। अनि तिनीहरू सबैले त्यस्तै भने। पत्रुसले विश्वास गर्थे कि उनी यीशुलाई कहिल्यै इन्कार गर्ने छैनन्, तर ती शब्दहरूलाई समर्थन गर्न आवश्यक पर्ने कार्यहरू भन्दा शब्दहरू भन्न धेरै सजिलो छ। यीशुलाई पक्राउ गरिसकेपछि जब पत्रुसलाई सोधियो कि उनी यीशुलाई चिन्छन्, उनी डराए कि उनीहरूले उनलाई केही गर्न सक्छ, त्यसैले उनी सार्वजनिक रूपमा यीशुलाई चिन्ने कुरालाई अस्वीकार गरे। लुकाको पुस्तक 22 अध्यायको 61-65 पद, अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो, आज भाले बाँच्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद आयो र तिनी बाहिर निस्केर धुरु धुरु रोए। पत्रुसले तीन पल्ट यीशुलाई इन्कार गरे। यीशुलाई असफल गरेकोमा उनलाई गहिरो पछुतो थियो। उनी आफैमा लज्जित थिए। यस कारणले गर्दा पत्रुसले सोच्यो कि ऊ अब सेवकाई गर्ने योग्य छैन। युन्नाको पुस्तक 21 अध्यायको 3 पद, सिमन पत्रुसले तिनीहरूलाई भने, म माछा मार्न जाँदैछु। तिनीहरूले उनलाई भने, हामी पनि तिमीसँग आउँछौ। तिनीहरू गएर डुङ्गामा चढे, तर त्यो रात तिनीहरूले केही पक्रेनन्। यीशुले पत्रुसलाई सेवकाई गर्न बोलाउनु भन्दा पहिले माछा मार्ने काम उनको पेसा थियो। आफ्नो मनमा पत्रुसले सोचिरहेको हुन सक्छन्, मैले यीशुलाई असफल बनाए, म भरपर्दो व्यक्ति होइन, म भरपर्दो छैन, पक्कै पनि यीशुले उहाँको सेवा गर्न म भन्दा राम्रो अरू कसैलाई भेट्टाउन सक्नुहुन्छ, म मेरो माछा मार्ने व्यवसायमा फर्कनेछु। प्रिय हो, हामी सबै जो ख्रीष्ट यीशुका समर्पित सेवकहरू हौ, कहिलेकाहीँ लड्छौ। जब त्यस्तो हुन्छ, हामी आफ्नो लागि दया महसुस गर्न प्रलोभित हुन्छौ। हामी चाहन्छौ कि हाम्रो असफलताको कारण अरूले हामी माथि दया गरून्, तर यीशुले पत्रुस प्रति कुनै दया देखाउनु भएन, बरु उहाँले उनलाई प्रेम दिनुभयो जुन परमेश्वरबाट आएको थियो। युहन्नाको पुस्तक 21 अध्यायको 12 पद। यीशुले तिनलाई भन्नुभयो, आएर खाओ, चेलाहरू मध्ये कसैले पनि तपाईँको हुनुहुन्छ भनी सोध्ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्छ भने जान्दथे। यो यीशु मृत्युबाट पौरो उठ्नु भएपछिको कुरा हो। यीशुले आफ्नो चेलाहरूलाई किनारमा पर्खिराख्नु भएको थियो, जहाँ उहाँले दाउरा जम्मा गर्नुभएको थियो, आगो बाल्नु भएको थियो र तिनीहरूका लागि खाना पकाउनु भएको थियो। यीशुले पहिले नै तिनीहरूलाई सिकाउनु भएको थियो कि सबैभन्दा ठूलो अगुवा बन्नका लागि तपाईँ सबैको सेवक हुनुपर्छ। यहाँ उहाँले तिनीहरूलाई राम्रो खाना उपलब्ध गराएर त्यो सत्यतालाई प्रदर्शन गर्दै हुनुहुन्थ्यो। उहाँले यो खाना आफैले तयार पार्नुभएको थियो। योहन्नाको पुस्तक 21 अध्यायको 15 पद। जब तिनीहरूले खाइसके तब यीशुले सिमोन पत्रोसलाई भन्नुभयो, योहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरू भन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, छ्यु प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाओ। यीशुले पत्रुसलाई सोध्दै हुनुहुन्थ्यो कि उनले उहाँलाई साँच्चै प्रेम गर्नुहुन्छ, कि पत्रुसले यीशुलाई आफ्नो माछा मार्ने व्यवसाय भन्दा बढी प्रेम गर्थे, कि पत्रुसले यीशुप्रतिको प्रेम यति ठूलो थियो कि यीशुले उहाँलाई गर्न भन्नुभएको काम गर्न, जुन आफूभन्दा कमजोरीहरूको हेरचाह गर्नु थियो, आफ्नो व्यक्तिगत इच्छाहरू त्याग गर्नुपर्ने थियो। यीशु चाहनुहुन्थ्यो कि पत्रुसले हराएकाहरूलाई भेट्टाउन् र तिनीहरूको आत्मिक जीवनको लागि सही बाटोमा डोर्याउन्। पत्रुसले जवाफ दिएनन्, बरु उसले यीशुलाई भन्छन्, तपाईँलाई थाहा छ कि म तपाईँको मित्र हुँ। पत्रुस चिन्तित छन् कि यीशुलाई पहिले अस्वीकार गरेको कारणले उनीहरूको मित्रतामा समस्या आएको हुन सक्छ। उनी यीशुसँग पहिलेको सम्बन्धलाई मिलाउन हतार गरिरहेका थिए। युहन्नाको पुस्तक 21 अध्यायको 16 पद। उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, युहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरो भेडाहरूको हेरचाह गर। फेरि यीशुले सोध्नुभयो कि साँच्चै उनले उहाँलाई प्रेम गर्छन्। यीशुले पत्रुसबाट त्यस्तो प्रतिबद्धता खोज्दै हुनुहुन्छ जसले उनीहरूको मित्रताको मूल्यलाई साँच्चै प्रदर्शन गर्नेछ। साँचो प्रेमको लागि कार्य आवश्यक छ। यीशुले पत्रुसलाई यीशुले आफ्नो लागि मनमा राख्नुभएका योजनाहरू पूरा गरेर उनीहरूको मित्रताको प्रतिक्रिया दिन चुनौती दिँदै हुनुहुन्छ। यीशु चाहनुहुन्छ कि पत्रुसले आफ्नो विश्वासमा संघर्ष गरिरहेका क्रिश्चियनहरूलाई मार्गदर्शन, सुरक्षा र निर्देशन प्रदान गरोस्। योहन्नाको पुस्तक 21 अध्यायको 17 पद। उहाँले तिनलाई त्यस्तो पल्ट भन्नुभयो, योहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए किनकि उहाँले त्यस्तो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु तपाईँ सब कुरा जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्दछु भने तपाईँलाई थाहा छ। यीशुले तिनलाई भन्नुभयो, मेरो भेडाहरूलाई खुवाओ। यस पटक यीशुले पत्रुसलाई उनीहरूको साथीको सम्बन्धको बारेमा सिधै भन्नुहुन्छ। उहाँले पत्रुसलाई सोध्नुहुन्छ कि तिमी मलाई प्रेम गर्छौ। यीशुले पत्रुसलाई जागा रहन र प्रार्थना गर्न भन्नुहुँदा पत्रुस निधाएका थिए। पक्राउ परेपछि पत्रुसले यीशुलाई त्यागेका थिए अनि अब पत्रुसले आफ्नो जीवन सेवामा समर्पित गर्नुको सट्टा माछा मार्ने व्यवसायमा फर्कने योजना बनाइरहेका थिए। धेरै पटक हाम्रा विगतका असफलताहरूबाट हामी निस्कने सबैभन्दा राम्रो तरिका भनेको कसैले हामीमा विश्वास गरोस् भन्नु हो र हामीलाई अर्को मौका दिनु हो। यीशुले पत्रुसको लागि त्यो गरिराख्नु भएको थियो। उहाँले पत्रुसलाई आफ्नो जीवनमा साँच्चै विशेष केही गर्ने अद्भुत अवसरको साथ चुनौती दिँदै हुनुहुन्थ्यो। यीशुले पत्रुसलाई परमेश्वरका मानिसहरूलाई पालन पोषण गर्न आफ्नो जीवन समर्पित गर्न आग्रह गर्दै हुनुहुन्थ्यो। तिनीहरूलाई परमेश्वरको प्रेम र उहाँको वचनले खुवाउन। युहन्नाको पुस्तक 15 अध्यायको 13-देखि 14 पदमा यसरी लेखिएको छ, आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु ती तिमीहरूले गर्यो भने तिमीहरू मेरा मित्र हौ। प्रिय हो, साँचो मित्रतामा प्राय विगतका गल्तीहरू क्षमा गर्नु समावेश हुन्छ। यीशुले पत्रुसलाई उनका सबै कमजोरीहरूको लागि क्षमा गर्नुभएको थियो। क्षमा भनेको त्यो कुञ्जी हो जसले हामीलाई कसैसँगको मित्रता नवीकरण गर्न ढोका खोल्छ। जब चीजहरू गलत हुन्छन्, हामी हाम्रो जीवनमा यीशु भन्दा राम्रो साथीको लागि सोध्न सक्दैनौ। क्रुसमा आफूलाई बलिदान दिँदा उहाँले हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण साथी बन्ने आफ्नो ठूलो इच्छा प्रदर्शन गर्नुभयो। मित्रको रूपमा हामीलाई सेवा गरेर हाम्रा सबै विगतका पापहरू पूर्ण रूपमा तिरिएका छन् र क्षमा गरिएका छौं। हितोपदेशको पुस्तक 18 अध्यायको 24 पद, धेरै साथीहरू भएको मानिस पनि सर्वनाश हुन सक्छ, तर कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ। कसैसँग मित्र बन्न चाहनु र यो मित्रता बलियो र दिगो बनाउन आवश्यक त्यागहरू गर्न इच्छुक हुनु, यी दुई फरक कुरा हुन्। यीशुले पत्रुसलाई सेवामा बोलाउनु भएर आफूलाई समर्पित गरेर आफ्नो मित्रता प्रमाणित गर्न चुनौती दिइराख्नु भएको थियो। यीशुले पत्रुससँगको आफ्नो मित्रताको सम्बन्ध निरन्तर रहोस् भन्ने चाहनुहुन्थ्यो र त्यो हुनको लागि पत्रुसले ख्रीष्ट येशूको सेवा गर्न येशूको यो अनुरोधलाई प्रतिक्रिया दिन आवश्यक थियो। यूहन्नाको पुस्तक 21 अध्यायको 18 पद, साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियो तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जाँदथ्यौ, तर जब तिमी बुढो हुनेछौ तब तिमीले आफ्नो हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। जब हामी येशूको साथी बन्न रोज्छौ तब बाटोमा धेरै चुनौती र कठिनाईहरू आउने आशा गर्न सक्छौ। के तपाईँ येशूको घनिष्ठ मित्र बन्न इच्छुक हुनुहुन्छ र उहाँको सेवा गर्न इच्छुक हुनुहुन्छ? चाहे त्यसको मूल्य चुकाउन परोस्। पहिलो योन्नाको पुस्तक 4 अध्यायको 10 र 11 पद, प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका लागि आफ्नो पुत्र पठाउनुभयो। हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। येशूसँगको बलियो सम्बन्धका लागि हामीले हाम्रो स्वार्थी इच्छाहरूलाई एकातिर राखेर उहाँले हामीलाई बोलाउनु भएको सेवा गर्न इच्छुक हुनुपर्छ। हामीलाई सधैँ हाम्रो सेवाको जिम्मेवारी पूरा गर्ने मन लाग्दैन तर परमेश्वरले क्रुसमा आफ्नो पुत्र येशू ख्रीष्टको बलिदान मार्फत हामी प्रति देखाउनु भएको प्रेमबाट प्रेरित भएर हामी जे भए पनि गर्छौ। यूहन्नाको पुस्तक 14 अध्यायको 21 पद, मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालना गर्दछ, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ र म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यस कहाँ प्रकट गर्नेछु। पत्रुसले येशूलाई ठूलो असफलता दिएका थिए। येशू पक्राउ परेपछि पत्रुसले उहाँलाई चिन्न अस्वीकार गरे। येशूले पत्रुसको दुःखसँग कसरी व्यवहार गर्नुभयो भन्ने कुराले हामीलाई हाम्रो नेतृत्व र मार्गदर्शनमा कसैलाई मद्दत गर्ने उचित तरिका देखाउँछ जसले हामीलाई कुनै न कुनै रूपमा निराशा पारेको छ। येशूले पत्रुसलाई ठूलो अंगालो हालेर भन्नु भएन, ठिक छ पत्रुस, नराम्रो नमान। बरु येशूले पत्रुसलाई सेवाको जिम्मेवारीहरू चुनौती दिएर निन्दाको भावनाबाट बाहिर निस्कन मद्दत गर्नुभयो। तपाईँले कसैलाई तिनीहरूप्रति दया गरेर मद्दत गर्नुहुन्न, तपाईँले तिनीहरूलाई तिनीहरू परमेश्वरको लागि कति महत्वपूर्ण छन् र उहाँको लागि तिनीहरूले गर्नुपर्ने सेवा हो भनेर बुझाएर तिनीहरूलाई मद्दत गर्नुहुन्छ। येशूले दिनुभएको चुनौतीको जवाफ पत्रुसले दिए। उनी प्रथम शताब्दीको मण्डलीको पहिलो साँचो अगुवा बने। प्रेरित 2 अध्यायमा सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 3,000 मानिसहरूले मुक्ति पाए। प्रेरित 3 अध्यायमा मन्दिरको ढोकामा लङ्गडो मानिसको चमत्कारी निको पार्ने काम शुरू गर्ने पत्रुस नै थिए र प्रेरित 3 अध्यायमा नै अर्को सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 5,000 मानिसहरूले विश्वास गरे। लुकाको पुस्तक 9:61-62 पद। अर्काले पनि भन्यो, प्रभु म तपाईँको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्। तर यीशु त्यसलाई भन्नुभयो, आफ्नो हातहरूमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्य हुँदैन। जब किसानले आफ्नो खेत हलोले जोत्छ, उसले आफ्नो आँखा सिधा अगाडि केन्द्रित राख्नुपर्छ। यदि उसले पछाडि फर्केर हेर्यो भने गोरुहरू इच्छित बाटोबाट भड्कनेछन्। हामी विगतका गल्तीहरूको लागि आफूलाई दोषी ठहराउन आफ्नो समय खर्च गर्न सक्दैनौ। हामीले पछुते जस्तै परमेश्वरको छेमा खोज्नुपर्छ र स्वीकार गर्नुपर्छ। त्यसपछि हाम्रो आँखा परमेश्वरले हाम्रो लागि राख्नु भएको भविष्यको योजनाहरूमा केन्द्रित रहन सक्छ। याकुबको पुस्तक 4:4 व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ, त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। प्रिय हो, हामी येशु ख्रिस्टको साथी बन्न र संसारको साथी बन्न रोज्न सक्दैनौ। पछु जस्तै हामी प्रत्येकले येशुलाई हाम्रो मित्र बनाउनु कति महत्वपूर्ण छ भनेर निर्णय गर्नुपर्छ। येशुसँग मित्रता कायम राख्नको लागि हामी हाम्रा व्यक्तिगत इच्छाहरू त्याग्न र परमेश्वरले हामीलाई हिँड्न चाहनु भएको मार्ग अनुसरण गर्न इच्छुक हुनुपर्छ। जब हामी येशुलाई पछ्याउन रोज्छौ, यसको मूल्य चुकाउनुपर्छ। तर परमेश्वरले यो गर्न इच्छुकहरूलाई महान अनन्त इनामहरूको प्रतिज्ञा गर्नुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
4: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी
1: जयमसी सायाजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म इसिसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।

0: कतिपय नानीहरू चाहिँ एकदम क्युरियस नेचरको पनि हुँदो रहेछ कि, प्रश्न धेरै गर्ने. अब अनि कतिपय अवस्थामा हामी भन्छौँ बच्चा भएर कस्तो सोधेको सोधै गरेको होइन, चुप लागेर बस्ने भन्ने खालका कुराहरू आउँछ. अनि केही दिन मात्रै म बसमा ट्राभल गर्दै गर्दाखेरि एउटा 9 वर्षको बच्चाले चाहिँ त्यहाँ छेउमा बसेको अर्को दिदीलाई जस्तै केही प्रश्नहरू गरिरहेको थियो कि, जस्तै कोही मानिसको मृत्यु भयो भने जस्तै विदेशबाट उनीहरूको डेड बडीलाई चाहिँ कसरी ल्याउँछ भनेर उसले त्यो 9 वर्षको बच्चाले त्यसरी क्युरियस भएर सोधिरहेको थियो कि. अब यो त एउटा उदाहरण मात्र भयो नि त, नानीले धेरै प्रश्न गर्छ कि, किन होला?
1: अब यो चाहिँ किन हुन्छ भन्दाखेरि नानीको एकदम कम अनुभव हुन्छ एक नम्बरमा त, किनकि अब हामी हाम्रो एजसँग आमा र नानीको नै एज हेर्नुभयो भने त्यहाँ कति धेरै डिफ्रेन्स हुन्छ. इट मिन्स कि आमाको चाहिँ धेरै अनुभव भइसकेको हुन्छ त्यो उमेरसम्म, तर त्यो नानीलाई हेर्नुभयो भने ऊ कति उमेरको थियो होला तपाईँले भन्नुभएको नानी?
0: 9 वर्षको
1: भनेपछि उसँग त जम्मा 9 वर्षको एक्सपिरियन्स छ नि त. हो त्यो भएको कारणले चाहिँ उसलाई धेरै प्रश्नहरू आइरहेको छ, किनकि उसलाई चाहिँ यो वर्ल्ड नै नयाँ लागिरहेको छ कि, उसले देखेको कुराहरू जे पनि उसलाई नयाँ लाग्छ अनि धेरै प्रश्नहरू आउँछ. तर अब मम्मीलाई हेर्ने भन्दा मम्मीले त धेरैचोटि देखिसक्नु भयो नि त कसरी ल्याउँछ भन्ने कुराहरू, त्यहाँबाट त्यो सबलाई कसरी ल्याउँछ, बक्सामा कसरी राख्छ, पैसा तिर्नुपर्छ भन्ने कुराहरू उहाँलाई धेरैचोटि थाहा भइसक्यो. तर नानीहरूलाई चाहिँ कम अनुभव भएको कारणले उनीहरूलाई धेरै प्रश्नहरू आउँछ. सो यसलाई चाहिँ हामीले रङ वेमा लिनुभन्दा पनि उसको त्यो क्युरियोसिटीलाई चाहिँ हामीले काम कसरी गर्न सक्छौँ भने उसको प्रश्नको चाहिँ उत्तर ठिक तरिकाले दिनु पर्यो, ठुलो मान्छेलाई जस्तै भ्यालु गरेर दिनु पर्यो.
0: एकदम राम्रो है. यहाँले गीत पनि गाउनुहुन्छ है, यहाँले आफ्नो मण्डलीमा क्वेयरमा पनि पहिला सेवा गर्नुभएको थियो भनेर भन्नुभएको थियो अघि है. एउटा गीत सुनौ न यहाँको आवाजबाट.
1: हुन्छ, मैले चाहिँ एउटा मलाई मनपर्ने गीत चाहिँ लिएर आएको छु. सो यो गीत चाहिँ बाइबलमा पनि छ, बाइबलमा भर्समा पनि छ. यो गीत चाहिँ यस्तो छ है त. हुन्छ, म स्टार्ट गर्छु.

0: हुन्छ. थ्याङ्क यू.
1: वाह, कस्तो राम्रो गाउनु हुँदो रहेछ है. आवाज पनि एकदमै मिठो यहाँको. अब यहाँ पहिला आराधक टिममा हुनुहुँदै गर्दाखेरि अब आराधना भनेर चाहिँ के हो एक्ज्याक्टली?
0: ओके, सो आराधना टिममा चाहिँ म धेरै वर्ष नै बस्ने मौका.
1: कति वर्ष बस्नुभयो?
0: मैले ठ्याक्क एसएलसी दिने बित्तिकै भनेको 66 66 चाहिँ म मैले छोडेको अहिले जम्मा 3 इयर्स भयो है. सो 3 इयर्स भयो चाहिँ इट्स भेरी लङ टर्म है. लङ टाइमसम्म चाहिँ म बस्ने मौका पाएँ. सो आराधना चाहिँ एउटा यस्तो आनन्दको पार्ट हो है मेरो लागि चाहिँ. मैले पर्सनली भन्नुपर्दाखेरि चाहिँ एकदम परमेश्वरमा नजिक भएर चाहिँ उहाँलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिने कुरा भन्नु नै आराधना हो. अनि यसमा चाहिँ खालि गाउनु मात्र होइन तर हृदयको कुरा आउँछ क्या. सो हृदयसँग चाहिँ कनेक्टेड हुन्छ. सो हाउ यु आर थ्याङ्किङ गड, तपाईँले चाहिँ आफ्नो हृदयबाट कसरी परमेश्वरलाई धन्यवाद दिइरहनु भएको छ भन्ने कुरा नै आउँछ. सो यो चाहिँ एकदम एउटा इम्पोर्टेन्ट पार्ट हो जस्तो लाग्छ मेरो लाइफको पनि. सो म एक्लै बस्दाखेरि पनि परमेश्वरलाई आराधना गरिरहेको हुन्छु. अनि आराधना टिममा मात्रै भएर होइन तर म बाहिर बसेर पनि आराधना गरि नै रहेको हुन्छ. मेरो हृदयबाट नै परमेश्वरलाई धन्यवाद दिने कामहरू, उहाँमा नै मग्न हुने कुराहरू, उहाँमा नै सबै कुराहरू सुम्पिने कुराहरू चाहिँ गरिरहेको चाहिँ हुन्छु.
1: अनि यो सिङ्गिङमा यहाँलाई इन्ट्रेस्ट कसरी लाग्यो अथवा यो आराधना टिममा बस्नुपर्छ भन्ने कुरा कसैले अब एन्करेज गर्नुभयो कि कसरी चाहिँ यो सेवामा लाग्नुभयो?
0: यसको चाहिँ एकदम रमाइलो स्टोरी छ है. सो म चाहिँ सानोदेखि नै क्रिस्चियन हो क्या. म 2 वर्षको हुँदाखेरि क्रिस्चियन हो. अनि म चाहिँ मेरो मम्मीसँग सङ्गतिमा जान्थेँ किनकि अब मम्मीलाई छोड्न मन नलाग्ने. अनि मम्मीले जहिले पनि बोकेर लानुहुन्थ्यो मलाई. अनि लाँदै गर्दाखेरि चाहिँ उहाँहरूले गाएको सुन्थेँ क्या मैले. सो सानोदेखि नै त्यसरी नै मैले उहाँहरूले गाउँदै गर्दाखेरि त्यसरी नै प्र्याक्टिस गरेँ. अनि मादल बजाउन पनि त्यसरी नै सिकेँ मम्मीहरूसँग हिँड्दै हिँड्दै गर्दाखेरि नै. अनि पछि ठुलो हुँदै गर्दाखेरि चाहिँ मैले जब त्यो क्वायर भन्ने कुरा चाहिँ भर्खरै आएको थियो चर्चमा, भर्खर भर्खरै आएको थियो. अनि अगाडि बसेर दिदीहरूले गीत गाउनुहुन्थ्यो. अनि त्यो गाउँदै गर्दा चाहिँ ओहो म पनि त्यहाँ जान चाहन्छु, मलाई चाहिँ त्यो कलिङ छ भन्ने चाहिँ त्यो त्यति बेला चाहिँ थियो. सो ठ्याक्क एसएलसी सकिने बित्तिकै, समय पनि मिल्ने बित्तिकै चाहिँ अनि मैले जोइन गरिहालेको थिएँ त्यति बेलामा चाहिँ. हजुर, त्यसरी चाहिँ स्टार्ट भयो मेरो.
1: ओके, धन्यवाद. फेरि अब हामी यतै बालबालिकासँगै रिलेटेड भएर कुराकानी गरौँ है. यहाँ चाहिँ अब आफै टिचर एजुकेटर हुनुभएको भएर बालबालिकाको क्षेत्रमा काम गर्नुभएको भएर चाहिँ बालबालिकाको विकास चाहिँ होइन विभिन्न तवरले भइरहेको हुन्छ. कुन कुन क्षेत्रमा कुन उमेरमा चाहिँ उनीहरूको विकास कुन कुन पाटोमा भइरहेको हुन्छ किनभने हामी चाहिँ ठूलो मान्छे भएर उहाँहरूबाट नै एक्सपेक्ट गरिरहेको हुन्छ. मेरो बच्चाले चाहिँ मैले भनेको समयमा चाहिँ उसले चाहिँ यो खालको स्किल चाहिँ जानेको हुनुपर्छ भन्ने खालका हामी पेरेन्ट्सबाट चाहिँ त्यो अपेक्षा राख्छौँ कि. थोरै भनिदिनुहोस् न, कुन कुन उमेर समूहको नानीले चाहिँ यो यो स्किल चाहिँ यो उमेरमा सिक्छ गर्न सक्छ जस्तो लाग्छ?
0: अब सन्डे स्कुलकै कुरा गर्ने हो भने चाहिँ अब हामीले यो पदकण्ठको कुराहरू हेर्छौँ नि. अनि यो चाहिँ सानो उमेरको, जुन चाहिँ हामीले 8 वर्षसम्मको नानीहरूलाई भन्छौँ भने चाहिँ 5 वर्षभन्दा मुनिको नानीदेखि 8 वर्षसम्मको नानीलाई हेर्छौँ भने चाहिँ यो पदकण्ठ भन्ने कुरा चाहिँ एकदमै गाह्रो है. अनि उनीहरूको विकासको रूपमा हेर्ने हो भने चाहिँ हामीले नर्मल्ली चौतर्फी विकास भन्छौँ क्या. चौतर्फी विकास जुनमा चाहिँ शारीरिक विकास, बौद्धिक विकास अनि संवेगात्मक विकास र त्यो सँगसँगै अर्को
1: भावनात्मक
0: विकास भयो होइन. यो चारवटा विकास चाहिँ बराबरी रूपमा हुनुपर्छ नानीको, यदि राम्रो विकास भएको तपाईँ देख्न चाहनुहुन्छ भने है. किनकि उसले जब त्यो सामाजिक विकास उसको भएको छैन भने उसले सेयरिङको कुराहरू गर्न सक्दैन, साथीहरूसँग मिलेर कामहरू गर्न सक्दैन,
1: कसैलाई आदर गर्ने कुरा
0: पनि भएन, आदर गर्ने कुरा पनि कसैलाई पनि गर्न सक्दैन होइन. किनकि उसले त्यो सानो उमेरमै सिकेको छैन भने त्यो कुराहरू चाहिँ गर्न सकिरहेको हुँदैन. सो यो चौतर्फी विकासलाई हेर्दै गर्दाखेरि चाहिँ जुन मैले अघिको पदकण्ठलाई भने नि, त्यो चाहिँ फेरि उसमा गयो क्या, तपाईँको कग्निटिभ डेभलपमेन्ट होइन, मेन्टल डेभलपमेन्टमा गयो है. सो मेन्टल डेभलपमेन्ट मात्रै फोकस भयो क्या, अनि अरू चाहिँ भएन. है अनि अहिले हामीले चर्चमा हेर्छौँ भने पनि बौद्धिक विकासमा मात्रै ध्यान दिएको देख्छौँ हामी होइन बाइबलको नलेज चाहिँ धेरै हुनुपर्छ ओहो यो मान्छेलाई त बाइबलको सबै थाहा रहेछ यति होइन फर्स्टदेखि लास्टसम्म चाहिँ पाँचचोटि बाइबल पढिसके रहेछ मात्रै भन्छौँ नि हामी त्यो भनेको चाहिँ कम्युनिटी डेभलपमेन्ट मात्रै हो क्या तर उसको हुनु पनि के हो त सामाजिक विकास जुन चाहिँ हाम्रो बाइबलसँग एकदम धेरै कनेक्टेड छ है छिमेकीलाई प्रेम गर भन्नु नै त्यो चाहिँ सामाजिक विकास हो है अनि त्यो चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ त्यो चाहिँ अलिक प्र्याक्टिस छैन
1: आफ्नै उमेर समूहको साथीहरूसँग पनि अब राम्रो बिहेभ गर्ने कुराहरू आयो होइन
0: हो त्यो चाहिँ हुनु पर्यो अब जस्तै मैले एक्जाम्पल दिनु पर्यो भने उसको कोही साथी चाहिँ बिरामी छ अनि सन्डे स्कुल आएन भने अब उसको हामीले भावनात्मक विकासलाई कसरी डेभलप गर्न सक्छौँ भन्दा चाहिँ आज को साथी आउनु भएन बिरामी भएर आउनु भएको छैन रहेछ हामी क्लास जुन चाहिँ हाम्रो बाइबलसँग एकदम धेरै कनेक्टेड छ है छिमेकीलाई प्रेम गर भन्नु नै त्यो चाहिँ सामाजिक विकास हो है अनि त्यो चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ त्यो चाहिँ अलिक प्र्याक्टिस छैन
1: आफ्नै उमेर समूहको साथीहरूसँग पनि अब राम्रो

0: आर यु होइन त्यो साथी आउनुभयो भने चाहिँ हाउ आर यु फिलिङ होइन हामीले चाहिँ तिम्रो लागि प्रार्थना गरिदिएको थियो अस्ति अनि तिमीलाई कस्तो छ भनेर हामीले त्यसरी सोद्धाखेरि पनि के भयो त नानीको इमोसनल डेभलपमेन्ट चाहिँ त्यहाँ भइरहेको हुन्छ है सो उनीहरूलाई चाहिँ हामीले त्यो सानोदेखि नै उसको उमेर सुहाउँदो कुराकानीहरू चाहिँ गर्नु पर्यो उसले डेली त्यहाँ गरिरहेको एक्टिभिटीहरू है अब जस्तै सानो समूहहरूलाई त एकदम फ्यान्टेसी कुराहरू मनपर्छ नि त उनीहरूलाई बार्बीहरू मनपर्छ कार्टुनहरू मनपर्छ
1: अब अहिले चाहिँ कार्टुन हेर्ने भएको भएर स्पाइडरम्यान होइन ब्याटम्यान
0: होइन यो कुराहरू नै गरेर हामीले उनले त्यो कुरा निकाल्दैछ भने त्यही कुरासँग कनेक्टेड गरेर चाहिँ हामीले कसरी साथीलाई प्रेम गर्न सक्छौँ भन्ने कुरा पनि त सिकाउन सक्छौँ नि तर त्यो कुरा चाहिँ हामीले इग्नोर गर्छौँ क्या बाइबलकै कुरा हुनुपर्छ बाइबलकै मोसाकै बारेमा दाउदकै बारेमा हुनुपर्छ
1: बाइबलकै पात्रहरूलाई चाहिँ हामीले विशेषमा जोड दिइरह हुन्छौँ तर अरू क्यारेक्टरहरूलाई पनि कार्टुनको क्यारेक्टरलाई पनि हामीले राम्रो वेमा ल्याउन सक्यौँ
0: त्योभन्दा पनि अब उनीहरूको दिमागमा चाहिँ के चलिरहेको छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो क्या पहिला जब उनीहरूको दिमागमा के कुरा चलिरहेको छ भने तपाईँ थाहा पाउनुहुन्छ भने चाहिँ तपाईँले कनेक्ट गर्न सक्नुहुन्छ क्या त्यो कुरालाई अनि उसलाई पनि लाग्छ कि ओहो टिचरले हामीले भनेको कुरा चाहिँ बुझ्नुभयो भन्ने कुरा तर बाइबलले नसिकाउने त होइन तर त्यसरी पनि हामीले दिन सक्छौँ जसले गर्दा चाहिँ उसको चौतर्फी विकासमा चाहिँ सहायता पुग्न सक्छ भन्ने कुरा चाहिँ हो
1: ओके अब यहाँलाई चाहिँ म थोरै एउटा प्रश्न नि गर्न चाहन्छु है अब कतिजना व्यक्तिहरू चाहिँ अब पेरेन्ट बन्न इच्छुक पनि हुनुहुन्छ अनि असल पेरेन्ट हुनको लागि चाहिँ के गर्नुपर्छ होला कस्तो खालको भूमिकाहरू निभाउनु पर्छ होला जस्तो लाग्छ
0: सो बिङ पेरेन्ट्स चाहिँ आफ्नो नानीहरूको अगाडि त उनीहरूको लागि त एउटा रोल मोडलै हो किनकि उसको बाबा मम्मीले जे गरेको देखे उनीहरूले स्कुलमा आएर सन्डे स्कुलमा आएर पनि त्यही कामहरू गरिरहेको हुन्छ नि त अब कतिवटा बोल्ने कुराहरूमा तपाईँले नराम्रो बोलिरहेको छ भने उनीहरूले एकदम छिटो टिपी नै हाल्ने हुन्छ सो बिङ पेरेन्ट्स चाहिँ अब एउटा हामी यस्तो खालको रोल मोडल हुनु पर्यो कि जसले गर्दाखेरि चाहिँ हामीले प्रभुलाई देखाउने खालको काम चाहिँ हुनु पर्यो होइन तपाईँले कसरी आराधना गरिरहनु भएको छ तपाईँले दिनदिनै प्रार्थना गरिरहनु भएको छ कि छैन भन्ने कुरा चाहिँ त्यो क्लासरुमबाटै थाहा हुन्छ है अनि अहिले चाहिँ मैले प्यारेन्ट्सहरूसँग चाहिँ कुराकानी पनि गर्छु कि मैले यो हप्ता के पढाएँ अनि नानीले हप्ताभरि के प्र्याक्टिस गर्नुहुन्छ भन्ने कुरा है अनि मैले लास्ट इयर प्र्याक्टिस गर्दा चाहिँ त्यो चाहिँ एकदमै राम्रो भएको थियो क्या जुन चाहिँ प्रार्थनाको थियो है अनि मैले चाहिँ लास्ट इयर सिक्स इयर्समा चाहिँ मेरो नानीहरूले चाहिँ प्रार्थना गर्न चाहिँ सिक्नुपर्छ है उसले एक लाइन भए पनि भन्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ एउटा उद्देश्य थियो अनि जुन चाहिँ मैले मेरो प्यारेन्ट्ससँग सेयर गरेँ अनि मैले के भने प्यारेन्ट्सलाई हजुरले चाहिँ नानीलाई हप्ताभरि प्रार्थनाको लागि चाहिँ तपाईँले उत्साह दिनुहोस् ल उसले जति सक्छ एक लाइन भए पनि उसलाई भन्न दिनु भन्ने कुरा गर्दाखेरि चाहिँ प्यारेन्ट्सले पनि म सँगसँगै हिँड्नुभयो अनि त्यो गर्दाखेरि चाहिँ मैले सक्सेस नै भएको जस्तो लाग्छ है अनि अहिले मेरो प्रायः नानीहरूले आफै प्रार्थना गर्न सक्छ अनि सो हामीले प्यारेन्ट्ससँग पनि कुराकानी गर्नुपर्ने हुन्छ अनि प्यारेन्ट्सले नै त्यो कुरालाई चाहिँ सिरियसली लिइदिनु पर्यो जस्तै के सिक्यो त आज उसले के सिकेको छ भने चाहिँ त्यो कुरा चाहिँ घरमा मैले कसरी सिकाउने त त्यो कुरालाई कसरी सोध्ने होइन कसरी प्र्याक्टिस गर्ने भन्ने कुरा चाहिँ प्यारेन्ट्सहरूले पनि एकदम विचार गर्नुपर्ने
1: भनेपछि बाल संगति टिचर र अभिभावक बीच चाहिँ कम्युनिकेसन राम्रो हुनु पर्यो अपडेट गराउनु पर्यो कि अब कस्तो खालको स्टोरी टेलिङ अथवा कन्टेन्ट चाहिँ हजुरले लाँदै हुनु तपाईँले लाँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँहरूलाई बताइदिनु पर्यो
0: हो एकदमै
1: ताकि दुवैजना मिलेर त्यो नानीलाई
0: गर्न सक्छ
1: हुर्काउन सक्छ होइन
0: हजुर
1: र अर्को कुरा बालबालिकाहरूलाई चाहिँ अलिकति क्रिएटिभ बनाउनको लागि होइन सृजनात्मक व्यक्ति बनाउनको लागि चाहिँ के गर्नु पर्ला अथवा हामीले चाहिँ प्रायः नानीहरूलाई कम्पेयर पनि गरेर हुन्छौँ कि पेरेन्ट्सहरूले बनाऊ अथवा जो नानीलाई हुर्काइरहनु भएको छ ओहो फलानु बच्चाले त यो गर्नु जान्छ मेरो बच्चाले यो गर्नु जानेन अथवा त्यसले गर्दा पनि बालबालिकालाई अलिकति बालबालिकालाई चाहिँ सेल्फ कन्फिडेन्समा प्रब्लम परिरहेको हुन्छ यसमा चाहिँ तपाईँको के छ
0: अब सृजनात्मकमा नै तपाईँले फोकस गर्न चाहनुहुन्छ भने चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ तपाईँले सोधिने प्रश्नहरूमा पनि फरक पर्छ है जस्तै कि हामीले बाइबलकै कुराहरू सोद्धाखेरि चाहिँ प्रश्न चाहिँ हो वा होइन खालि यस्तो मात्रै प्रश्न सोधिरहेको हुन्छ होइन यस नो क्वेसन भन्छ सो यस्तो प्रश्नहरू चाहिँ हामीले अवोइड गर्नुपर्ने हुन्छ क्या किनभने क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै हुँदैन नानीले सोच्ने कुरामा पनि क्रिएटिभिटी हुनुपर्छ उसले सोच्दाखेरि त्यो सोचेर उसले त्यो प्रश्नको उत्तर ठिक तरिकाले दिएको छ कि छैन त्यो पनि क्रिएटिभिटी हो है सो क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ नानीको बौद्धिक विकासमा नै गयो सो त्यो भएको कारणले चाहिँ तपाईँले सोध्नु भएको प्रश्न चाहिँ खालि यस नो मात्रै होइन तर यसलाई चाहिँ ओपन एन्डेड क्वेसन भन्छ क्या जुन चाहिँ नानीले खुल्ला

0: तरिकाले आफ्नो विचार चाहिँ व्यक्त गर्न पाउनुपर्छ है। जस्तै पुतली के भयो भन्ने प्रश्न हुन सक्छ, पुतली के भयो, जस्तै झुसिलकिरा के भयो भन्दाखेरि पुतली भयो भन्ने कथा छ नि एउटा होइन। सो झुसिलकिरा के भयो भन्दाखेरि चाहिँ पुतली भयो भन्ने मात्रै आन्सर हुनु भएन क्या है। तिमी पनि पुतली भएको भए के गर्थ्यौ होइन, अथवा तिमी पनि दाउदको ठाउँमा भएको भए तिमी के गर्थ्यौ भन्दाखेरि त उसले चाहिँ एकदमै त्यो स्टोरीलाई चाहिँ आफ्नो रियल लाइफसँग कनेक्ट गर्न सक्छ, अनि जसले गर्दाखेरि चाहिँ उसको सृजनात्मक विकास चाहिँ हुन सक्छ है। सो त्यो चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै होइन, तर नानीले विचार गर्ने र उसले आफैले आफूलाई आफ्नो रियल लाइफसँग कनेक्ट गर्ने कुरा पनि सृजनात्मक हो भनेर चाहिँ मैले चाहिँ त्यसरी चाहिँ लिएको छु।
1: ओके धन्यवाद। र अहिले चाहिँ यो हाम्रो उमेर के अरे नानीहरू पनि विभिन्न खालको हुन्छ नि, ब्याकग्राउन्डको हुर्काईहरू उनीहरूको छुट्टै हुँदै हुँदै गर्दाखेरि चाहिँ एज अ सन्डे स्कुल टिचर होइन, अब विभिन्न व्यवहार भएको नानीहरू हुन्छ नि, उनीहरूको आफ्नै व्यवहार आचरण होइन, आफ्नै बोल्ने तरिका, उनीहरूको हुर्काई नै फरक फरक हुन्छ। अनि त्यो फरक फरक खालका नानीहरू, अब अहिले त कतिपय नानीहरूमा हामी देख्न सक्छौ नि विभिन्न खालका समस्याहरू, कतिजना नानीहरूको चाहिँ स्पिच डिले भएको कुराहरू होइन, डिफ्रेन्ट खालको नानीहरू हामी भेटाउँछौ नि, कतिजना नानीहरूलाई चाहिँ अहिले अटिजमको कुराहरू पनि हामी देखिरहन्छौ नि, त त्यो कुरा स्कुलमा मात्रै नभएर बाल संगतिमा पनि हामी पाउन सक्छौ,
0: यो कुरा चाहिँ हामी पाउन सक्छौ है। किनकि भन्ने नै गरिन्छ नि हामी वी अल आर डिफरेन्ट एन्ड वी अल आर युनिक भन्ने कुरा चाहिँ, यो त एकदम हाइलाइटेड कुरा नै हो। सो हाम्रो नानीहरू पनि अफकोर्स उनीहरू डिफरेन्ट नै छ, उनीहरू युनिक नै छ, उनीहरूको पर्सनालिटी फरक छ, उनीहरूको फ्यामिली ब्याकग्राउन्ड फरक छ, उनीहरूको सोच्ने क्षमताहरू फरक छ। सो यो सबै कुरा चाहिँ केमा जान्छ भन्दा सोसियल डेभलपमेन्टमा जान्छ, किनकि जब नानीहरू फरक फरक हुन्छ भने उनीहरूले एकअर्कालाई रेस्पेक्ट गर्न त्यो क्लासरूमबाटै सिक्छ भने मेबी त्यो नानी डिजेबल नानी होला अरे, उसको हात खुट्टा चल्दैन भने सबैजना साथीले उसलाई बराबर रूपमा नै हेर्छ, उसलाई प्रेम गर्छ होइन, तिमी पनि हाम्रै साथी हो भन्ने कुराहरू त्यसरी इन्क्लुड गर्न सक्छ भने चाहिँ त्यहाँनिर चाहिँ नानीको सामाजिक विकास पनि भइरहेको छ, अनि एकअर्कालाई प्रेम गर्ने र एकअर्कालाई आदर गर्ने कुरा पनि त्यहाँनिर भइरहेको हुन्छ है। सो हामीले त्यो कुरा चाहिँ हामी टिचरले नै जान्नु पर्यो कि यहाँ चाहिँ कोही पनि धेरै जान्ने धेरै नजान्ने छैन, सबैजना चाहिँ बराबर हो है। सो बायसनेसको कुरा गर्नु भएन, अनि ऊ चाहिँ टिचरको छोराछोरी अथवा ऊ चाहिँ पास्टरको छोराछोरी भएर मैले उसलाई धेरै हेर्नुपर्छ भन्ने कुरा त्यस्तो चाहिँ गर्नु भएन।
1: भनेपछि समान व्यवहार गर्नु पर्यो,
0: समान हुनु
1: र तपाईँले भन्नु खोज्नु भएको चाहिँ हरेक नानी चाहिँ त्यो कक्षाको एउटा एउटा फ्यामिली जस्तो फ्यामिली मेम्बर हो, सबै चाहिँ त्यो कक्षाको एउटा इम्पोर्टेन्ट पर्सन हो भन्ने चाहिँ फिल गराइदिनु पर्यो भन्नु खोज्नु भएको।
0: हजुर, आफैले पनि त्यो कुरालाई पोइन्ट आउट गर्नु भएन, तर वी अल आर सेम, वी हेभ टु रेस्पेक्ट वान अनदर भन्ने कुरा चाहिँ हुनु पर्यो।
1: हुन्छ, यो त भयो अब बाल बालिकासँग रिलेटेड भएर हामीले गरेको कुराकानी होइन। यहाँले चाहिँ अब यस्तो व्यस्त हुँदै गर्दाखेरि आफ्नो परिवारसँग कसरी समय उहाँहरूलाई दिइरहनु भएको छ होइन, कसरी क्वालिटी टाइम बिताइरहनु भएको छ परिवारसँग, किनभने सेवकाई अनि आफ्नो व्यवसायको कुराहरू होइन प्रोफेसन सँगसँगै परिवारलाई पनि त ब्यालेन्समा लानु पर्यो, अनि परिवारबाट चाहिँ कतिको सपोर्ट छ तपाईँ यति धेरै फिल्डमा इन्गेज हुनुहुन्छ।
0: यो चाहिँ एकदमै गाह्रो कुरा लाग्छ मलाई, अनि भनिरहेको हुन्छु कि ट्रेनिङहरूमा पनि क्वालिटी टाइम हुनुपर्छ होइन, आफ्नो परिवारसँग समय हुनुपर्छ चाहिँ भनिरहेको हुन्छु, तर आफ्नै परिवारमा चाहिँ कति ल्याकिङ होइन, कति कुरामा चाहिँ समय दिन नपाएको जस्तो पनि भइरहेको हुन्छ। सो मेरो मैले समय बिताउने भनेको चाहिँ बिहानको समय मात्रै हो, बेलुका चाहिँ म प्रायः बिजी नै हुन्छु, बेलुका चाहिँ त्यति समय दिन पाइदिनँ, तर मैले समय दिने भनेको चाहिँ बिहानको टाइममा चाहिँ मैले मेरो सासूसँग बसेर चाहिँ प्रार्थना गर्ने र कुराकानी गर्ने चाहिँ गरिरहेको छु अहिलेसम्म चाहिँ। सो त्यति नै होला मेरो क्वालिटी टाइम भनेको चाहिँ, तर कहिलेकाहीँ चाहिँ हामी बाहिर खाना खान जाने घुम्न जाने चाहिँ गरिरहेका चाहिँ हुन्छौँ, तर त्यति राम्रोसँग चाहिँ मैले पनि समय दिन नसकेको हो कि जस्तो पनि लाग्छ मलाई।
1: अब सेवकाई कामहरू यो कुराहरूमा अघि बढिरहनु भएको छ नि, त यसमा फ्यामिलीको सपोर्ट चाहिँ कतिको महत्व छ?
0: उहाँहरूको सपोर्ट चाहिँ एकदमै छ मेरो लाइफमा भन्नुपर्दाखेरि, किनकि मैले पहिला क्लासेसहरू गर्दै गर्दाखेरि पनि मेरो फ्यामिलीबाट सपोर्ट भएको कारणले नै म त्यहाँसम्म पुगेको हो। अनि मैले इसिसी जोइन गर्नुको कारण पनि मेरो हस्बेन्डले गर्दाखेरि नै हो। उहाँले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभएको थियो। मैले एक वर्षभरि पढ्नुपर्ने थियो, त्यो पढ्दै गर्दाखेरि चाहिँ मेरो सासू मम्मी ससुरबा सबैजनाले चाहिँ एकदम धेरै सपोर्ट गर्नुभयो। अनि सो त्यो कारणले गर्दाखेरि पनि मैले अहिलेसम्म यहाँ पुग्नुको मेरो सबै श्रेय चाहिँ मेरो फ्यामिलीलाई नै दिन चाहन्छु।
1: अनि तपाईँलाई चाहिँ कतिको साथीभाइहरू बनाउन मन लाग्छ, होइन कतिको घुलमिल हुन मन पराउनुहुन्छ?
0: मेरो पर्सनालिटी भन्नुपर्दाखेरि चाहिँ म चाहिँ अलिक एक्स्ट्रोभर्ट नै छु। सो म चाहिँ छिट्टै नै घुलमिलिन्छु। सो मेरो साथीहरू चाहिँ धेरैजना नै हुनुहुन्छ, तर क्लोज फ्रेन्ड चाहिँ अलिक कम नै हुनुहुन्छ, तर म छिट्टो घुलमिली नै हाल्छु, फ्रेन्डली छु भन्नुहुन्छ मेरो प्राय भेट्नुहुने साथीहरूले चाहिँ।
1: ओके, अनि अघि तपाईँले भन्नुभयो नि बालबालिकालाई प्रेम गर्नुपर्छ भन्दै गर्दाखेरि, तपाईँ कहिलेकाहीँ आफूलाई पनि प्रेम चाहिरहेको हुन्छ कि? हामी अरूलाई मात्रै प्रेम दिइरह हुन्छ, आफू चाहिँ पुरै कहिलेकाहीँ आफू खाली भइरह हुन्छ होइन। त्यो भएर तपाईँलाई चाहिँ कसैले के गरिदियो भने चाहिँ अलिकति प्रेम गरेको जस्तो महसुस गर्नुहुन्छ?
0: मेरो चाहिँ प्रेमको भाषा भन्नुपर्दाखेरि चाहिँ मेरो चाहिँ क्वालिटी टाइम नै हो। अनि मलाई चाहिँ जसले चाहिँ समय दिएर मसँग समय निकालेर एकछिन बसेर कुराकानी गर्नुभयो भने चाहिँ मलाई एकदमै आनन्द आउँछ कि। सो मेरो लभ ल्याङ्ग्वेज नै त्यही हो। मलाई त्यस्तो खानदिन लाने गिफ्टहरू त्यस्तो चाहिँ चाहिँदैन, तर समय बिताउनु भयो भने चाहिँ मलाई एकदम प्रेम गरेको महसुस हुन्छ।
1: ओके, धेरै जस्तो समय चाहिँ कोसँग बिताउने गर्नुहुन्छ त?
0: धेरै जस्तो समय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ। अनि हामी धेरै कुराकानी गर्छौँ, धेरै एकअर्कालाई सुन्छौँ। सो प्रायः चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ धेरै समय बिताउने भनेको चाहिँ।
1: ओके, म तपाईँ अब एउटा टिचिङ सेक्टरमा पनि लाग्नु भएको कारणले गर्दाखेरि प्राय भन्नुहुन्छ नि, ओहो टिचर भनेको चाहिँ अब केही जानेन हुन्छ नि, अब केही प्रोफेसनमा अलिकति राम्रो नभएपछि टिचिङ पेसामा लाग्ने भन्ने खालका कुराहरू पनि हुन्छ नि त। र सँगसँगै अब बाल संगतिको कुराहरूमा पनि बाल संगति टिचरहरूलाई चाहिँ त्यति साह्रो भ्याल्यु नदिने कुराहरू हुन्छ, यसमा तपाईँको भनाइ के छ?
0: त्यो चाहिँ अब पहिलेदेखि भनिआएको चलन नै होइन। अहिले नेपाली कन्टेक्स्टमा हेऱ्यो भने पनि केही काम पाएन भने चाहिँ टिचिङ गर नि त होइन। अनि के काम गर्छौ भन्दा टिचिङ भन्दा ए बच्चा खेलाउन जाने होइन भन्ने प्रकारले चाहिँ लिइन्छ होइन। तर मैले भन्नुपर्दाखेरि चाहिँ मैले अघि नै पनि भनेको थिएँ, यो भनेको चाहिँ फाउन्डेसन एज है, जहाँ चाहिँ जग बनाउने काम हुँदैछ है। अनि हामीले कसैको चाहिँ भविष्य निर्माण गर्दैछौँ, अनि यो कुरालाई चाहिँ हामीले एकदम सिरियसली लिनुपर्छ। अनि यो कुरा चाहिँ टिचरहरूले पनि एकदम फिल गर्नुपर्ने हुन्छ कि म के काम गर्दैछु, मैले कसको लागि काम गर्दैछु होइन, मैले कहाँनिर चाहिँ काम गर्दैछु। मैले गर्दाखेरि कोही नानीको भविष्य बन्छ भने, उसको चौतर्फी विकासमा नै सहायता पुग्छ भने चाहिँ मेरो चाहिँ यो ठुलो योगदान हो भन्ने कुरा चाहिँ हुनुपर्छ क्या टिचरमा। अनि यो कुरा थाहा नभएसम्म चाहिँ टिचरले त्यति राम्रोसँग काम पनि गर्न सक्छ।
1: अहिले चाहिँ फेरि प्राय युथहरू पनि टिचिङ पेसालाई चाहिँ अलिकति इन्ट्रेस्ट नदेखाउने होइन, अलिकति बोरिङ टाइपको हुन्छ नि, कतिजनालाई इच्छा भएर पनि अलिकति वरपरको मानिसहरूले चाहिँ अलिकति एन्करेज नगर्ने वातावरण छ नि त होइन।
0: हो, त्यस्तै नै देख्छौँ। अब
1: त्यस्तो युथहरूलाई जो एजुकेसन सेक्टरमा आउन चाहनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भन्दा, हामी चाहिँ जो पाइ त्यो होइन होइन, जे पाइ त्यो काम पनि गरेका छैनौँ। हामीले चाहिँ एकदमै ठुलो जिम्मेवारी पाएका छौँ, जसले गर्दाखेरि चाहिँ उनीहरूको भविष्यमा गएर चाहिँ उनीहरूले तपाईँलाई हेर्छन् क्या, तपाईँलाई सम्झिन्छन् होइन। किनकि तपाईँले गरेको योगदान चाहिँ उनीहरूले कहिले पनि बिर्सिन सक्दैनन्। उनीहरूको लाइफमा ठुलो ठुलो समस्या आउँदाखेरि उनीहरू सजिलैसँग त्यो कुरालाई पार गर्न सक्छन् जब तपाईँले यसमा काम गर्नुभएको छ भने चाहिँ।
1: मैले केही दिन अगाडि चाहिँ मैले मेरो मलाई पहिला पढाउनु भएको टिचर भेटाएको थिएँ कि, म गाडीमा जाँदै थिएँ अनि उहाँलाई मैले हेर्दै गर्दा उहाँको नाम चाहिँ मैले बिर्सेछु, तर सरले मलाई यो विषय पढाउनुहुन्छ भन्ने चाहिँ मलाई लागिरहेको थियो कि। अनि मैले उहाँलाई बोलाउन सकिनँ किनभने बसमा धेरै मानिसहरू हुनुहुन्थ्यो, अनि तर मलाई एकदम गाह्रो भयो कि ला मैले आफ्नो टिचरसँग नि बोलिनँ होइन। अनि मलाई चाहिँ आफ्नो टिचरहरू भेट्दै गर्दाखेरि चाहिँ अहिले मलाई लाग्छ कि म यहाँसम्म आउनुमा चाहिँ मेरो टिचरहरूको ठुलो हात छ भन्ने लाग्छ है। अनि मैले चाहिँ उहाँलाई सर तपाईँको नाम के हो भनेर सोधेँ कि, अनि त्यस पछाडि उहाँले आफ्नो नाम भन्नुभयो अनि उहाँले मलाई एकदम थ्याङ्क यू भन्नुभयो कि ओहो तिमीलाई धन्यवाद है. प्राय विद्यार्थीहरू त आफ्नो टिचरसँग बोल्दैन नि है, तिमी त बोल्यौ भनेर भन्नुभयो अनि त्यसले चाहिँ मलाई एकदमै खुसी पनि दियो. र मैले पनि केही समय अब टिचिङ पेसामा काम गरेँ. म पनि एज अ टिचर काम गर्दै गर्दाखेरि चाहिँ मैले आफ्नो बालबालिकाहरूलाई जतिलाई पढाएँ अनि उनीहरू विभिन्न सेक्टरमा राम्रो काम गर्दै गर्दा चाहिँ मलाई पनि एकदम खुसी लाग्छ कि प्राउड फिल हुन्छ. ओहो मैले पढाएको नानी त यस्तो भयो है भन्ने खालका कुराहरू के
0: हो.
1: तपाईँलाई पनि त्यस्तै अनुभव भएको छ?
0: एकदम, मलाई पनि एकदमै भएको छ है. अनि म चाहिँ पहिला बालाजुमा बस्थेँ, मेरो माइती चाहिँ बालाजु हो, बिहे गरेपछि मात्रै सान्दोबाट आएँ. सो बालाजुमा म कहिले काहीँ चाहिँ म पहिला काम गरेको स्कुलहरूमा जान्छु कि, पहिला काम गरेको स्कुलमा जाँदाखेरि चाहिँ त्यहाँको नानीहरू कति ठुलो ठुलो भइसकेको है. अनि म जाँदाखेरि म कस्तो अचम्मै परेको के त्यो दिन होइन, झन्डै आँसु नै आएको होला क्या. जाने बित्तिकै सबजना त्यो नानीहरू चाहिँ मलाई पुरै घेरा हालेको क्या, घेरा हालेर सोनु म्याम सोनु म्याम भनेर उहाँहरू आउनु भएको थियो कि. अनि त्यो देख्दाखेरि चाहिँ ओ माई गड, म यस्तो स्ट्रिक्ट टिचर थिएँ होइन, त्यही पनि उनीहरूको फेभरेट टिचर म थिएँ कि. अनि त्यो प्यारेन्ट्सहरूले पनि अहिले पनि सोनु म्याम हामी तपाईँलाई कति धेरै मिस गर्छौँ भन्ने कुराहरू चाहिँ गर्नुहुन्छ क्या. अनि त्यो गर्दै गर्दा चाहिँ उफो मैले केही न केही चाहिँ गरेको रहेछु मेरो नानीहरूको लागि भन्ने कुरा चाहिँ, त्यो चाहिँ एकदम प्राउड मोमेन्ट चाहिँ हुन्छ.
1: सुन्दै गर्दाखेरि पनि म पनि अलिकति इमोसनल भएँ है, किनभने हामी कहिलेकाहीँ इमोसनली आफै डाउन हुँदा पनि बालबालिकाको छेउमा पुगिसकेपछि चाहिँ हामी आफ्नो दुःखलाई आफ्नो प्रब्लमहरूलाई भुल्छौँ कि, अनि फेरि खुसी हुन्छौँ होइन त. यहाँसँग एकदमै मिठो कुराकानी भयो है. अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ. यहाँको यो बहुमूल्य समयको निम्ति पनि धेरै धेरै धन्यवाद. आगामी दिनहरूमा हामी फेरि तपाईँसँग यसरी कुराकानी गर्न चाहन्छौँ. के भन्न चाहनुहुन्छ अन्त्यमा, कस्तो लाग्यो यहाँ आएर?
0: मलाई पनि एकदमै खुसी लाग्यो. फर्स्ट अफ अल तपाईँलाई धन्यवाद, प्रभुले पनि धन्यवाद होस् है यो समय दिनुभएको लागि. अनि मैले पुरा आफ्नो मेमोरिजहरू पनि त्यो कलेक्ट हुँदै थियो क्या तपाईँसँग कुराकानी गर्दा. सो एकदम रमाइलो, तपाईँसँग कुरा गर्दा रमाइलो अनुभव भयो. थ्याङ्क यू सो मच.
1: हुन्छ, अनि यहाँलाई पनि आफ्नो सेवकाइ आफ्नो प्रोफेसनको लागि फेरि अझ अल द बेस्ट, यसरी नै अघि बढ्दै जानु होला. अनि मैले एक्टिभली तपाईँ यसरी सेवामा लाग्नु भएको देखेको छु
0: होइन,
1: जसले चाहिँ मलाई पनि एउटा हौसला दिन्छ. हुन्छ, थ्याङ्क यू सो मच.
0: जयमसी.

यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ, र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त, जय मसी, नमस्कार, साथै न्यानो माया।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: वास्तवमा संसार आज दोषको भुमरीमा रुमलिरहेको छ। एकले अर्कोलाई दोष नलगाएसम्म मानिसले खाएको पनि पच्दैन। घरमा, परिवारमा अनि बाहिर बाटोमा, व्यापारहरूतिर, बसतिर यात्रा गर्दा हरेक ठाउँमा मानिसले कहीँ न कहीँ कुनै न कुनै कुरामा अरूलाई दोष लगाइरहेको छ। वास्तवमा यो दोष मानिसको जीवनमा स्वाभाविक रूपले आउने कुरा हो र यसलाई बाइबलले पाप भनेर भन्दछ। र आज कोही पनि मानिस यो दोषको पापबाट अलग हुन सकिरहेको छैन। उसले कुनै न कुनै कारणको निम्ति अरू मानिसहरूलाई दोष लगाएकै हुन्छ। श्रीमतीले श्रीमानलाई दोष लगाउँछ अनि श्रीमानले श्रीमतीलाई दोष लगाउँछ। छोराछोरीले बुबा आमालाई अनि बुबा आमाले फेरि छोराछोरीलाई। हो श्रोता मित्र, आज संसार यसरी नै चलिरहेको छ। प्रभु येशूले भन्नुभयो, अरूलाई दोष नलगाऊ र तिनीहरूलाई पनि दोष लगाइने छैन। मत्तीको पुस्तक 7:1-2 तपाईँले यस्तो भनाई पढ्न सक्नुहुन्छ। आफ्नो आङमा भैँसी उफ्रेको थाहा नपाउने, अरूको टाउकोमा जुम्रा हिँडेको देख्ने भन्ने युक्ति तपाईँले सुन्नु भएकै होला। यो भनाई अरूहरूलाई दोष लाउने, अरूहरूको कमजोरी देख्ने मानिसको बारेमा भनिएको हो। मानिसलाई आफ्नो अपराध सानो लाग्छ, मानिसले आफूले गरेको गल्ती एकदमै सानो लाग्छ र अरूको सानो गल्ती ठूलो गल्ती जस्तो लाग्छ, ठूलो अपराध जस्तो लाग्छ। अरूलाई दोष लाउन पाउँदा कतिजनालाई धेरै सन्तोष मिल्दछ, तर मानिस कति चोटि आफूले खनेको खाडलमा आफै पर्दछ। दोष लाउनेले नै दोष गर्दछ। अरूको दोष खोज्दै हिँड्ने मानिसहरू धार्मिक हुन्छन् भनी विश्वास गर्न सकिँदैन। भनिन्छ कि घृणा हत्याको भाइ हो। हत्या गर्नुभन्दा अघि हृदयमा घृणा उत्पन्न हुन्छ। यदि त्यो घृणा हटाइएन भने त्यसको परिणामले कसैको ज्यान लिएको हुन्छ। अरूको दोष खोजी हिँड्ने व्यक्तिले हृदयमा घृणा बोकेर हिँडिरहेको हुन्छ। त्यस्ता मानिसहरू कसैको सानो गल्ती फेला पार्यो भने उसलाई नाश पार्न चाहन्छन्, बदनाम गरिदिन्छन्, बेइज्जत गरिदिन्छन्, त्यो सानो दोषलाई बढाएर ठूलो पहाड जस्तै बनाइदिन्छन्। सधैँ अरूको दोष मात्र खोजेर हिँड्ने मानिस पागलपनको शिकार हुँदै गइरहेको हुन्छ। यस्तो मानिसहरूले कतिचोटि त अरूको ज्यानै पनि लिन्छन्। सत्य र जीवित परमेश्वरलाई चिन्ने मानिसहरूमा यस प्रकारको व्यवहार हुनु राम्रो हुँदैन। म तपाईँलाई प्राचीन समयको एउटा घटना बताउन चाहन्छु यस कार्यक्रम मार्फत। त्यो घटनाको वर्णन पवित्र ग्रन्थ बाइबलमा गरिएको छ। यो घटना त्यस बेलाको हो जब प्रभु येशू यो संसारमा आउनु भएर पनि स्वर्गमा फर्केर गइसक्नु भएको थियो। प्रभु येशूका चेलाहरू संख्यामा बढ़िरहेका थिए। मानिसहरू सत्य प्रभु येशूको विश्वासमा आइरहेका थिए। तपाईँलाई थाहा छ, त्यति बेला पनि संसारमा मानिस परमेश्वरको भक्ति गर्छु भन्ने मानिसहरू धेरै जना थिए। मैले यो जुन कुरा तपाईँलाई बताइरहेको छु त्यो युरोप अमेरिकामा घटेको घटना होइन। कृपया यो बुझ्नुहोस् कि प्रभु येशू ख्रिस्ट युरोप वा अमेरिकाका व्यक्ति हुनुहुन्न थियो। उहाँ त एसियाका बासिन्दा हुनुहुन्थ्यो। येशूको सुसमाचार युरोप अमेरिकातिर पुगेपछि त्यहाँका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरेका हुन्। आज धेरैले इसाई विश्वासलाई अमेरिकी धर्म भन्ने गर्छन्, जुन कुरा एकदमै गलत हो। प्रभु येशू इसरायलमा जन्मनु भएको हो। इसरायलमा त्यति बेला धार्मिक मानिसहरू धेरै जना थिए। तिनीहरूले धर्मका धेरैवटा नियमहरू बनाएका थिए। ती नियम पालन नगर्नेहरूलाई तिनीहरूले कडा दण्ड दिन्थे। कहिले काहीँ त तिनीहरूले अपराधी ठहराइएका व्यक्तिको ज्यानै पनि लिन्थे। तिनीहरू अरूहरूको कुरालाई, विश्वासलाई, मान्यतालाई सहनै सक्दैनथे। श्रोता मित्र, बाइबलमा प्रेरितको पुस्तकमा प्रभु येशूका चेलाहरूले परमेश्वरको आत्माको शक्तिमा गरेका कामहरूको वर्णन गरिएको छ। प्रभुको एकजना स्टीफनस नाउँका चेलाले ती धर्मी मानिसहरूलाई सत्य परमेश्वरको बारेमा बताउँदा उनीहरू यति साह्रो रिसाए कि उनीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। डरलाग्दो कार्य गरे भन्दा हामीलाई विश्वास नलाग्न सक्छ, तर यो सत्य घटना बाइबलमा लेखिएको छ। मैले ढुङ्गाको कुरा गरिरहेको छु। एक दिन केही यहुदीहरूले एउटी स्त्रीलाई व्यभिचार गरेको ठहर गरी त्यसलाई ढुङ्गाले हानेर मार्न खोजिरहेका थिए। तिनीहरूको हातमा ढुङ्गा थिए। मलाई अचम्म लाग्छ, होइन त्यति बेलाका यहुदीसित कुनै काम हुँदैन थियो कि कसो, हातमा ढुङ्गा बोकेर दिनभरि अपराधी खोजी हिँड्ने हुन पनि सक्छ, किनकि कसै कसैको धन्दा त खेती नै अरूको दोष खोज्दै हिँड्ने हुन्छ। उनीहरूले अरूको दोषलाई मात्रै खोजेर दिन बिताइरहेका हुन्छन्। एक प्रकारले भन्ने हो भने उनीहरूको लागि यो वास्तवमा जागिर बनेको हुन्छ, अरूलाई दोष लगाउने। कुनै कुनै मानिस आफूलाई धेरै धर्मी ठान्दछन्, अरूको अघि आफूलाई धर्मी देखाउने कोसिस गर्दछन्, तर उनीहरू अरूलाई दोष लगाउँदै हिँड्छन्, अरूहरूको न्यायाधीश बन्दै हिँड्छन्। पवित्र बाइबलको वचनले भन्छ कि हामीले अरूको न्याय गर्नु हुँदैन, अरूको न्याय गर्ने अधिकार हाम्रो छैन श्रोता मित्र, किनकि त्यो काम परमेश्वरको काम हो। त्यस निर्दय स्त्रीलाई दोष लगाएर मार्न खोज्ने यहुदीहरूको हृदय कति कठोर। स्त्री जाति प्रति हेपा व्यवहार गर्नु क्रूरता हो, नराम्रो हो। तिनीहरू त्यस स्त्रीलाई ढुङ्गाले हानेर मार्न चाहन्थे, तर येशूले दिनुभएको एउटै जवाबले तिनीहरूलाई ऐना देखाइदियो। येशूले भन्नुभयो, तिमीहरूमा जो पाप रहित छ त्यसैले पहिले ढुङ्गा हानोस्। त्यसपछि लेखिएको छ, जब तिनीहरूले यो सुने तब ठूलादेखि सानासम्म एक एक गरी त्यहाँबाट गए। ती यहुदीहरू क्रूर भए पनि तिनीहरूको इमानदारीको मैले सराहना गर्नुपर्छ, प्रशंसा गर्नुपर्छ। येशूले यही भन्न खोज्नु भएको हो कि तिमीहरू अरूलाई दोष लाउन भन्दा अघि आफ्नो जीवनलाई जाँचेर हेर। तिमीहरूको जीवनमा पनि दोष अपराधहरू छन्। म कल्पना गर्छु, विचार गर्छु, येशूले भन्नुभएको वचन सुनेर तिनीहरूले आफैलाई र आफ्ना कार्यहरूलाई मूल्याङ्कन गरे, आफ्नो जीवनलाई केलाएर हेरे, विचार गरेर हेरे। अरूको मात्र दोष खोजी हिँड्ने थिए, तर येशूको कुरा सुनेर तिनीहरूले आफैलाई पनि दोषी पाए। तिनीहरूले चाहेका भए घुस पचाउन सक्थे, थाहा नपाएको जस्तो गर्न सक्थे, आफूले कहिले कुनै दोष वा पाप नगरेको जस्तो पनि गर्न सक्थे, येशूको अघि झुट बोल्न सक्थे, तर तिनीहरू आफ्नो विवेकसँग झुट बोल्न सकेनन्। तिनीहरूलाई आफ्नै दोष र पापले त्यहाँबाट खेद्यो। श्रोता मित्र, आफैसँग इमानदारी हुनु भनेको यही हो। परमेश्वरले हामीलाई यस्तै इमानदारी भएको चाहनुहुन्छ, यस्तै इमानदारीपन हामीमा खोज्नुहुन्छ। खेदको कुरा छ, साँचो धर्म पालन गर्छु भन्ने मानिसहरू आफ्नो दोष स्वीकार गर्न चाहँदैनन्। अरूको सानो गल्तीलाई ठूलो अपराध र आफ्नो अपराधलाई सानो गल्तीको संज्ञा दिएर, नाउँ दिएर जिउने धार्मिक मानिसहरू ती यहुदीहरू भन्दा गतिका छैनन्। हामीले अरूलाई दोष लगाउन छोड्नुपर्छ। हामीले हातमा ढुङ्गा नबोके पनि हृदयमा ढुङ्गा बोकेर हिँड्नु छोड्नुपर्छ। दोष लगाउने मानिस त्यही दोषमा पक्राउ पर्न सक्छ। अरूको दोष खोज्दै हिँड्नु दुष्टता हो। धेरैजना मानिसहरू यसो गर्दै गर्दा आफ्नो समय नष्ट पार्दछन्। तपाईँको जीवनको अवस्था आज कस्तो छ? हो मित्र, कसैलाई पनि हामीले दोष लगाउनु हुँदैन, र तपाईँले पनि दोष नलगाउनुहोस्। प्रभु येशूले हामी प्रत्येकले कसैलाई पनि दोष नलगाऊ र जिउ भन्ने चाहनुहुन्छ। के तपाईँ प्रभु येशूको कुरा मान्न तयार हुनुहुन्छ? विचार गर्नुहोस्, प्रभुले आज पनि तपाईँको जीवनमा दोष लगाउने कुरा नभएको देख्न चाहनुहुन्छ, र प्रभुले भन्नुभएको कुरा आजदेखि नै तपाईँ पालन गर्नुहोस् र प्रभुले तपाईँलाई कृपा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ
1: इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। देखिएको आफ्नो होइन, लेखिएको नै हो। खोजिएको आफ्नो होइन, भेटिएको नै आफ्नो हो भन्ने एउटा गीत छ। यो भनाई विवाह गर्ने कुरासित सम्बन्धित छ। जीवन साथी सबै मानिसका निम्ति एउटा सपना हुन्छ, तर आज विवाहका बन्धनहरू खुकुलो हुँदै जान्छन्। आज म यही विषयलाई लिएर तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, प्रेम, यौन विवाह यस्ता कुरा हुन् जो साह्रै रमाइला हुन्छन्। हाम्रो मनमा धेरै खुल्दुली हुन्छ। सायद तपाईँ कतिजना यो कार्यक्रम सुन्ने पक्षमा हुनुहुन्थेन, तर जब यो विषयलाई सुन्नुभयो तपाईँ छेउमा आएर बस्नु भएको छ। हामीसित एउटा पुस्तक छ, प्रेम, यौन र विवाह। यदि तपाईँ यो पुस्तक प्राप्त गर्न चाहनुहुन्छ भने हामीलाई यसबारे लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नु।

0: सम्बन्धहरू विश्वासमा अडेका हुन्छन्। परमेश्वरसितको सम्बन्ध पनि विश्वासमा अडेको हुन्छ। बाइबलले भन्छ, धर्मी जन विश्वासले बाँच्दछ। मानिस मानिसको माझमा सम्बन्ध पनि विश्वासले अडाएर राखेको हुन्छ। जब विश्वास तोडिन्छ तब सबै कुरा तोडिन्छ। विश्वास भनेको आशा राखिएको कुराको निश्चयता र नदेखिएका कुराको प्रमाण हो। यो संसारमा विश्वास र विश्वासघातका धेरै कथाहरू छन्, घटनाहरू छन्। इतिहास नै परिवर्तन भएको छ विश्वासले गर्दा र विश्वासको घातले गर्दा। विश्वास निर्माण हो भने विश्वासघात विनाश हो। आज मैले चर्चा गर्न खोजेको कुरा चाहिँ लोग्ने स्वास्नीको माझमा विश्वास र अविश्वासको कुरा हो। आज धेरै लोग्ने स्वास्नीहरूको सम्बन्ध टुटेर गएको छ। विवाह गर्नु, विवाहको बन्धनमा बाँधिनु एउटा खेलाइची जस्तै भएको छ। परिवारहरू कमजोर हुनु र टुटेर जानुको पछि कमजोर सम्बन्धहरू नै मुख्य कारण रहेका छन्। मानिस धेरै सभ्य भएर नै होला आज व्यक्तिगत स्वतन्त्रताको कुरालाई धेरै महत्व दिइन्छ, तर यो स्वतन्त्रताले मानिसलाई एकल काँटे बनाउँदै लगेको छ। परमेश्वरको वचन बाइबलले पति पत्नीको विषयमा केही भनेको छ? छ मित्र। परमेश्वरको वचनले परिवार र पति पत्नीको माझमा धेरै कुराहरू भनेको छ। अरू विषयहरूमा पनि धेरैवटा कुराहरू परमेश्वरले भन्नुभएको छ। बाइबलको एउटा खण्ड पढेर तपाईँलाई म सुनाउँछु। यो वचन पति पत्नीको विषयमा छ। यहाँ लेखिएको छ, मलाकी 2:13-16 खण्ड हो यो। तिमीहरू अर्कै कुरा गर्दछौ, तिमीहरू परमेश्वरको वेदीलाई आँसुले भिजाउँछौ, तिमीहरू रुँदछौ र विलाप गर्दछौ, किनभने उहाँले तिमीहरूको हातको भेटीलाई कहिले ध्यान दिनुहुन्न न त त्यो उहाँले ग्रहण गर्नुहुन्छ। तिमीहरू सोध्दछौ किन? किनभने परमप्रभु तिमीहरू र तिमीहरूको जवानीपन कि स्वास्नीको माझमा साक्षीको काम गर्दै हुनुहुन्छ, किनकि तिमीहरूले त्यससँगको विश्वास भंग गर्यो। यद्यपि तिनी तिम्री जीवनसाथी र वैवाहिक करारमा बाँधिएकी स्वास्नी हो, परमप्रभुले तिनीहरूलाई एउटै बनाउनु भएको होइन र शरीर आत्मामा तिनीहरू उहाँकै हुन्। अनि तिमीहरू किन एउटै हुन्? किनभने उहाँले ईश्वरीय सन्तान खोज्दै हुनुहुन्थ्यो। यसैले तिमीहरू आफ्नो आत्माको रक्षा गर र आफ्नो जवानीपनकी स्वास्नीसँग विश्वास भंग नगर। सम्बन्ध विच्छेदको कुरालाई म घृणा गर्दछु। परमेश्वरको वचन पढेर मैले तपाईँलाई सुनाए। प्राचीन कालमा परमेश्वरले मानिसलाई दिनुभएको यो शिक्षा हो। त्यस बेला भन्दा अहिले मानिसको सोच धेरै परिवर्तन भएको छ। अधर्म र पाप पनि धेरै बढेर गएको छ। बाइबलले भन्छ, मानिस पापमा जन्मेको कारण उसले गर्ने सबै कुराहरू पापद्वारा प्रभावित छन्। पापले मानिस मानिस माझको सम्बन्धलाई पनि नराम्रो गतले असर पारेको छ। आजका मानिसहरू 7 जन्मसँगै बिताउने प्रण गर्दै विवाहको बन्धनमा बाँधिन्छन्, तर 6 महिनापछि सानो कारणले त्यो सम्बन्ध टुटेर जान्छ। कोही खोलामा हाम फाल्छन्, कोही माथि पंखामा झुण्डिएका हुन्छन्। मानिसले हतारमा विवाह गर्छ र फुर्सदमा पछुताउँछ भन्ने उक्ति हामी बीच प्रचलित छ। मानिसको प्रेम किन यसरी यस्तो प्रकारले चाँडै सेलाएर गइरहेको छ? यो एउटा दुःखलाग्दो कुरा भएको छ। मैले भर्खरै पढेर तपाईँलाई सुनाएको परमेश्वरको वचनको खण्डमा परमेश्वर भन्नुहुन्छ, तिमीहरूले आफ्नो जवानीपनकी पत्नीसँगको विश्वास भंग गरेका छौ। आफ्नी पत्नीसँग विश्वास भंग नगर। प्रिय मित्र, आज हाम्रो समयमा पनि यसरी विश्वास भंग गर्ने, विश्वास तोड्ने कार्य व्यापक रूपमा भइरहेको छ। यो कुरा हामी समाचार पत्रहरूमा पढ्छौ, टेलिभिजनमा हेर्छौ, आफ्नो गाउँ घरमै पनि यस्ता कुराहरूको उदाहरण पाउँछौ। एउटा तथ्याङ्कले बताए अनुसार लोग्ने स्वास्नी माझको सम्बन्ध विच्छेदको घटना सबैभन्दा बढी विकसित देशमा छ, अमेरिकामा छ। त्यहाँ यसको दर 700% बढ़िरहेको छ। युरोपमा आज विवाह भएका दम्पतिहरूमा 50% विवाह विच्छेद हुने गरेको छ। हाम्रो देशमा पनि विवाह विच्छेदको दर दिन प्रतिदिन बढ़दै गइरहेको छ। हामी नेपालीको सामाजिक संरचना बलियो हुन्छ। हाम्रो माझमा कतिपय खराब कार्य र प्रचलनहरू बलियो समाजको कारण पनि हुन पाउँदैनन्। तर आज यसो विचार गर्दा हाम्रा मानिसहरू पनि व्यक्तिगत स्वतन्त्रतातिर चासो लिन थालेका छन् कि जस्तो लाग्छ। तपाईँ छक्क पर्नुहुन्छ, हाम्रो देशमा शिक्षित दम्पतिहरूको माझमा बढ़ी विवाह विच्छेद हुने गरेको छ। कसैले भनेका छन् कि विवाह परमेश्वरले स्वर्गमा रच्नु भएको हुन्छ, तर त्यसलाई सम्हालेर राख्ने जिम्मेवारी उहाँले मानिसलाई सुम्पनु भएको छ। बाइबलमा परमेश्वरले गर्नुभएको सृष्टिको वर्णन गरिएको छ। उहाँले सबै पशु प्राणीहरू बनाउनुभयो, सबैलाई उहाँले जोड़ी जोड़ी गरेर बनाउनुभयो, मानिसलाई पनि बनाउनुभयो। शुरूमा पुरूषलाई मात्र बनाउनुभयो, मानिसको निम्ति कुनै प्राणी सुहाउँदो जोड़ी हुन सकेन। परमेश्वरले पुरूषको एउटा करंग झिकेर त्यसबाट एउटी स्त्री बनाउनुभयो र त्यो पुरूषलाई उसकी पत्नीको रूपमा दिनुभयो। परमेश्वरले मानिस एक्लो रहन उचित छैन भनी विचार गर्नुभयो। विवाह विच्छेदको सम्बन्धमा बाइबलले के भनेको छ त्यो कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रभु येशु यो संसारमा हुनुहुँदा उहाँले मानिसलाई विभिन्न विषयमा शिक्षा दिनुहुन्थ्यो। उहाँको शिक्षा सुनेर मानिसको जीवन परिवर्तन हुन्थ्यो, आज पनि हुन्छ। एकपल्ट येशु कहाँ केही मानिस आए, ती मानिसहरू साधारण थिएनन्। तिनीहरू त्यस बेलाका धर्म गुरूहरू थिए, फरिसीहरू। तिनीहरू येशु कहाँ आएर सोधे, के कोही मानिसले आफ्नी स्वास्नीसँग विवाह विच्छेद गर्नु उचित छ? येशुले तिनलाई भन्नुभयो, मोसाले तिमीहरूलाई के आज्ञा दिएका छन्? मोसा यहुदीहरूका एक प्राचीन अगुवा थिए, जसद्वारा परमेश्वरले त्यो जातिलाई धार्मिक व्यवस्था दिनुभएको थियो। ती फरिसीहरूले येशुलाई जवाब दिए, एउटा त्यागपत्र लेखेर मानिसले आफ्नी स्वास्नीसँग विवाह विच्छेद गर्न सक्छ भनी मोसाले अनुमति दिएका छन्। तर येशुले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, तिमीहरूको हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए, तर सृष्टिको प्रारम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो। यसैकारण मानिसले आफ्ना आमा बुवालाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ, ती दुई एउटै शरीर हुन्छन्। तिनीहरू फेरि दुई होइनन् तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ मानिसले त्यसलाई नछुट्याओस्। विवाह सम्बन्ध जीवनभरिका लागि हो। विचारहरू फरक बन्न सक्छन्, रुचि फरक हुन्छ, तर ती कुरालाई कारण बनाएर विवाह विच्छेद गर्नु राम्रो हुँदैन। पवित्र बाइबलले यस्तो अनुमति दिएको छैन। दोस्रो, येशूले भन्नुभयो कि मानिसहरूको हृदय कठोर भएको कारण नै मोसाले विवाह विच्छेद गर्ने विकल्प दिएका हुन्। कठोर हृदय अहंकार र घमण्डको सूचक हो। यस कुरादेखि अलग बस्नुपर्छ। विवाह विच्छेद पुरूषको गल्तीको कारणले गर्दा मात्र हुँदैन, तर स्त्रीको गल्तीको कारणले पनि यसो हुने गर्छ। बाइबलले भन्छ, पति र पत्नी एक अर्कालाई आदर गर्दै एक अर्काको अधीनमा बस्नुपर्छ, तब मात्र परमेश्वरको योजना पति पत्नी र परिवारको जीवनमा पूरा हुन सक्छ। याद गर्नुहोस्, यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। कति खुसीको कुरा कि हामी मिलेर परिवारमा बस्न सक्छौ। लोग्ने स्वास्नी फरक फरक पृष्ठभूमिबाट जन्मेका आएका, तर परमेश्वरको प्रेममा एकसाथ मिलेर परमेश्वरको उद्देश्यलाई आफ्नो जीवन र परिवारबाट पूरा गर्न सक्छौ। आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तिमी परमेश्वरको मन पर्ने सन्तान हौ। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 9 यहाँहरूलाई स्वागत छ। हालसालै मेरो एक साथीले परमेश्वरले उनीहरूका लागि गर्नुभएको साँच्चै अद्भुत कुराको बारेमा मलाई बताएकी थिइन्। उनीहरूको अद्भुत गवाही सुनेपछि मैले उनलाई भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै हाँस्यौं अनि मेरो साथीले भन्यो, हो तपाईँ सही भन्दै हुनुहुन्छ। केही दिनपछि परमेश्वरले मेरो जीवनमा एउटा अचम्मको काम गर्नुभयो। मैले त्यही साथीलाई मेरो गवाही सुनाए। उनले भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै फेरि हाँस्यौ। अवश्य पनि मैले त्यसपछि जवाफ दिनु पर्यो, हो म परमेश्वरको मन पर्ने सन्तान हो। यसको बारेमा सत्य यो हो कि हामी सबै परमेश्वरका प्रिय सन्तान हौ। उहाँले एउटा सन्तानलाई अर्को भन्दा बढी प्राथमिकता दिनुहुन्न। हामी सबै उहाँको लागि धेरै विशेष छौ। हामी सबै जस्तै येशूलाई हाम्रो प्रभुको रूपमा ग्रहण गरेका छौ, हामी परमेश्वरका सन्तान हौ जसलाई उहाँले माया गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ। पहिलो यूहन्नाको पुस्तक 3:1 हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभयो कि हामी परमेश्वरका सन्तान बने कहलिएकाहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेनन्। आमा बुबाहरूलाई कहिले काहीँ तिनीहरूका छोरा छोरीहरू मध्ये एकले सोध्छ वा अरू कसैले, तपाईँको मन पर्ने सन्तान को हो? आमा बुवाले जवाफ दिनेछन्, तिनीहरू सबै हो। आमा बुवाले धेरै चाँडै सिक्छन् कि तिनीहरूका छोरा छोरीहरू एकै नाचका छैनन्। प्रत्येक बच्चाको आफ्नै व्यक्तित्व हुन्छ, प्रत्येकले अरू भन्दा फरक सोच्छ र व्यवहार गर्ने गर्छ, तर आमा बुवाले तिनीहरू मध्ये प्रत्येकलाई उस्तै माया गर्नुहुन्छ। एफिसीको पुस्तक 2:4-5। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई क्रिस्तसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। प्रिय श्रोता, हामी मध्ये कोही पनि परमेश्वरको प्रेम प्राप्त गर्न योग्य थिएनौ। हामी सबै पापी भएर यस संसारमा आएका थियौं, तर परमेश्वरको प्रेम अनुग्रह दया र क्षमाले भरिएको छ। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो सट्टामा क्रुसमा आफूलाई बलिदान गर्न अनुमति दिनुभयो। येशूले त्यो तपाईँको लागि गर्नुभयो र उहाँले त्यो मेरो लागि गर्नुभयो। भजन संग्रहको पुस्तक 86:15। तर हे परम प्रभु, तपाईँ कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। हामीले परमेश्वरले हाम्रो लागि अद्भुत कामहरू गर्नुहुनेछ भन्ने आशा गर्नुपर्छ। किनभने उहाँ सधैँ धेरै दयालु हुनुहुन्छ। हामीले गल्ती गर्दा उहाँ दयालु हुनुहुन्छ, हामी उहाँको अपेक्षा पूरा गर्न चुक्दा उहाँ हामीसँग धैर्यवान हुनुहुन्छ, र सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वर हामीलाई आफ्नो सम्पूर्ण हृदयले सधैँ प्रेम गर्न वफादार हुनुहुन्छ। हामी उहाँमा भरोसा राख्न सक्छौ कि उहाँले हामीलाई हरेक घण्टा हरेक दिन प्रेम गर्नुहुन्छ। कहिलेकाहीँ यस्तो पनि हुन सक्छ जब तपाईँको जीवनमा तपाईँले भोगिराख्नु भएको समस्याहरूको कारणले गर्दा परमेश्वरको प्रेम तपाईँप्रति स्पष्ट हुँदैन। त्यस समयमा तपाईँप्रति परमेश्वरको प्रेम स्वीकार गर्नुहोस्। आफैलाई भन्नुहोस्, परमेश्वरले मलाई धेरै माया गर्नुहुन्छ, म उहाँको मन पर्ने सन्तान हो, अनि पक्कै पनि उहाँको प्रेमले तपाईँको हृदयलाई न्यानो पार्नेछ। त्यसपछि धैर्यपूर्वक परमेश्वरले तपाईँप्रति आफ्नो प्रेम ठूलो तरिकाले प्रकट गर्नुहुनेछ भनेर फर्कनुहोस्। सपन्याहको पुस्तक 3:17। परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ, उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ, उहाँले आफ्नो प्रेममा तलाई शान्त पार्नुहुनेछ, गीत गाएर उहाँ तेरो बारेमा रमाउनुहुनेछ। प्रिय श्रोता, परमेश्वरले तपाईँको लागि राख्नु भएको खुशी र आनन्दले आफूलाई भरिपूर्ण हुन दिनुहोस्। हरेक दिन तपाईँ प्रति परमेश्वरको प्रेमलाई सम्झदै उठ्नुहोस्। उहाँसँगै हाँस्नुहोस्। तपाईँ प्रति उहाँको भलाइमा आनन्दित हुनुहोस्। ठूलो स्वरमा स्वीकार गर्नुहोस्, म परमेश्वरको मन पर्ने सन्तान हो। त्यसपछि उहाँले तपाईँ प्रति आफ्नो प्रेम प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। यसको अपेक्षा गर्नुहोस्, किनकि तपाईँ साँच्चै उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: रोक्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: रमाउनुहोस्। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा आज प्रभुको आनन्दको बारेमा कुरा गर्दैछु। मलाई पक्का छ तपाईँले यो पद राम्ररी जान्नु भएको छ, जसले भन्छ कि प्रभुको आनन्द नै हाम्रो बल हो। मलाई विश्वास गर्नुहोस्, म लामो समयदेखि चारैवटा हातखुट्टा नचल्ने अवस्थामा यस व्हीलचेयरमा जीवन बिताउँदै आएको छु र म यही प्रतिज्ञामा निर्भर भएर बाँचिरहेको छु, किनकि शारीरिक रूपमा म धेरै कमजोर व्यक्ति हुँ, भावनात्मक र आत्मिक रूपमा पनि म निकै कमजोर छु। व्हीलचेयरमा बसेर जीवनको आनन्द लिन सक्ने व्यक्तिहरूमध्ये म सबैभन्दा कम सम्भावना भएको व्यक्ति हुँ। यही कारणले मलाई परमेश्वरको शक्तिको अत्यन्त आवश्यकता छ, अनि म उहाँको शक्ति कहाँ पाउँछु? त्यो उहाँको आनन्दमै पाइन्छ। अब यो एउटा यस्तो शब्द हो जुन तपाईँले धर्मशास्त्रमा बारम्बार पढ्नुहुन्छ। जब स्वर्गदूतले मरियमलाई तिमीले मुक्तिदातालाई जन्म दिनेछौ भनेर घोषणा गरे, उनी रमाएकी थिइन्। बेतलेहेमको आकाशमा स्वर्गदूतहरू रमाएका थिए। जब हन्नाले मन्दिरमा येशूलाई चिनिन्, उनी रमाएकी थिइन्। येशूको पृथ्वीको सेवाका दौरान पनि मानिसहरू रमाउँथे। अहो, उनीहरू शारीरिक अपाङ्गता भएको व्यक्ति हिँडेको र सुस्त श्रवण भएको व्यक्तिले सुनेको देखेर कति खुसी हुन्थे। खालि चिहानबाट दौड़िँदै जाँदा महिलाहरू रमाएका थिए। प्रेरित पावलले समेत आज्ञा दिएका छन्, सधैँ आनन्दित हो। तर लुका 6:23 येशूले यसलाई अझ एक कदम अगाडि लैजानुहुन्छ। त्यहाँ आफ्ना अनुयायीहरूसँग कुरा गर्दै हुनुहुन्छ र भन्नुहुन्छ कि यदि तपाईँ भोको र कमजोर हुनुहुन्छ वा यदि तपाईँ सतावट वा कष्टमा हुनुहुन्छ भने तपाईँ धन्यको हुनुहुन्छ। अनि उहाँ थप्नुहुन्छ, त्यस दिन रमाओ र आनन्दले उफ्र, किनकि स्वर्गमा तिम्रो इनाम ठूलो छ। अब धर्मशास्त्रमा धेरै ठाउँमा स्वास्थ्य, छोराको जन्म, राम्रो फसल वा दमनबाट स्वतन्त्रता जस्ता स्पष्ट आशिषहरूको प्रतिक्रिया स्वरूप रमाउने कुराहरू छन्। तर यहाँ येशूले हामीलाई भनिरहनु भएको छ, आनन्दले उफ्र। हामीले कष्ट भोग्दा आनन्दले उफ्रनु पर्ने कुरा उहाँ गर्नुहुन्छ। हामीले केवल रमने मात्र होइन, तर आनन्दले उफ्रनु पर्छ। यो कुनै शान्त वा भावनाविहीन आज्ञा होइन। जब तपाईँ अचम्म र उदेकको साथ आनन्द व्यक्त गर्दै हुनुहुन्छ, तब तपाईँ गम्भीर वा संकुचित भएर बस्न सक्नुहुन्न। वास्तवमा विद्वानहरू भन्छन् कि यहाँ रमाउनु भन्ने शब्दलाई व्यक्त गर्ने सबैभन्दा उत्तम तरिका भनेको माथि तल उफ्रनु, मुठी कस्नु, टाउको पछाडि फर्काउनु र जोडले कराउनु। ओहो, कस्तो आनन्द! प्रभुका शब्दहरू पछाडिको शक्तिशाली भावना यही हो। मेरो भनाईको तात्पर्य यो हो, धर्मशास्त्रका मानिसहरू केवल ढुङ्गाका मूर्ति जस्ता सन्तहरू थिएनन् जसले आफ्ना आश्चर्यहरूलाई निरस स्वरमा व्यक्त गर्थे। जब उनीहरूले आश्चर्य वा उत्साह व्यक्त गर्थे, विश्वास गर्नुहोस्, उनीहरू आनन्दले भरिएका हुन्थे। त्यसैले जब तपाईँ समस्यामा हुनुहुन्छ वा चोट वा पीड़ामा हुनुहुन्छ वा तिरस्कृत महसुस गरिरहनु भएको छ र धर्मशास्त्रमा रमाउनुहोस् भन्ने शब्द पढ्नुहुन्छ भने त्यसलाई कहिले पनि मुस्कान बिना नपढ्नुहोस्। सम्झनुहोस्, परमेश्वरको वचन जीवित र प्रबल छ, भावनाले भरिएको र हृदयदेखिको उल्लासले भरिपूर्ण छ, र तपाईँ कमजोर हुँदा खुशी हुने हरेक कारण तपाईँसँग छ, किनकि तब प्रभुको आनन्द नै तपाईँको बल हुनेछ। त्यो आनन्द जुन ख्रीष्टमा भएको सन्तुष्टिबाट आउँछ, तपाईँको मुक्तिदाता नै तपाईँको बल हुनुहुन्छ भन्ने निश्चयताबाट आउँछ। अहो, र एक दिन हाम्रो आनन्दले हामीलाई पूर्ण रूपमा पछाडि पार्नेछ। यसले हामीलाई साँच्चै बहाएर लैजानेछ। यसैया 35:10 पदले यसलाई यति राम्ररी वर्णन गर्दछ, हामी गाउँदै सिओनमा प्रवेश गर्नेछौ, अनन्त आनन्द हाम्रो शिरको मुकुट हुनेछ, खुशी र आनन्दले उनीहरूलाई भेट्टाउनेछ। अनि यहाँ अचम्मको कुरा छ, तपाईँलाई थाहा छ धर्मशास्त्रमा जहाँ भनिएको छ कि जसरी एउटा दुलाहा आफ्नो दुलहीलाई देखेर रमाउँछ, त्यसरी नै परमेश्वर तपाईँलाई देखेर रमाउनुहुन्छ। मैले भर्खरै जे बाँडे त्यसको प्रकाशमा यसबारे सोच्नुहोस्, किनकि यो पूर्ण रूपमा अद्भुत छ। यसको आश्चर्य वर्णन गर्न पर्याप्त विशेषणहरू छैनन्। परमेश्वर तपाईलाई देखेर आनन्दले भरिनुहुन्छ। वहाँले तपाईलाई वहाँको आज्ञा पालन गरेको देख्नुहुन्छ र भन्नुहुन्छ, ओहो कस्तो आनन्द। र वहाँले यो माथि तल उफ्रदै मुठी कस्दै र जोडले कराउँदै गर्नुहुन्छ। र एक दिन वहाँले तपाईलाई त्यही प्रकारको अनन्त आनन्दको मुकुट पहिराउनुहुनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आदै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
2: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: किन आँखा मिचेकुमिचे गरेको?
4: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
8: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
7: कहाँ छ?
8: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
9: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
8: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
9: र सरिता महर्जन 9841910094, 9841910094।
7: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
3: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
13: नेपाल सरकार, विज्ञापन बोर्ड
14: कोरस नम्बर 145

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
10: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
9: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
10: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
9: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
10: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
9: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
10: पार्किङ र ग्रीन गार्डन भएको,
9: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
10: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
9: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखु डोल भैँसीपाटी, ललितपुर।
10: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
11: मेरो एसई पनि सकियो,
12: मेरो प्लस टू को एग्जाम पनि सकियो,
13: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
14: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ, यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
13: सही हो।
14: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
9: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
14: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
9: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला, छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
0: गुड न्यूज एफएम 105.1।
15: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
16: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन तपाईंसँग भएका प्रतिभाहरू, जो लुकेर रहेका प्रतिभाहरू छ, हामी प्रस्तुत गर्ने गर्दछौ। तपाईँ भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्त गजलहरू तपाईँले वाचन
5: गरेर गाएर सुनाउन सक्नुहुनेछ। वाद्यहरू बजाएर अथवा म्युजिकल इन्स्ट्रुमेन्टहरू भजन गीतहरूमा बजाएर सुनाउन सक्नुहुनेछ। छोटो मिठो आशिष बाँड्न सक्नुहुनेछ। तपाईँसँग भएका कुनै पनि प्रतिभाहरू जो यो समयमा तपाईँ राख्न चाहनुहुन्छ तपाईँले कार्यक्रम मार्फत प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ। र त्यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गर्नुपर्ने हुनेछ 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ। भने अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98 23 44 46 98 23 44 46। र कार्यक्रम मार्फत हामी तपाईँलाई साथ दिन्छौ र कार्यक्रममा फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई चाहिँ हामी रिचार्ज कार्ड पनि प्रदान गर्छौं र रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले। र फोन गर्नुहोला, तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्नुहोला र प्रभुको महिमा गर्नुहुनको लागि हामी एकदमै तपाईँलाई उत्साह पनि दिन चाहन्छौ। र यो समयमा कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो म्याम, जय मसी।
0: जय मसी, जय मसी। हाम्रो मायाजी बोल्दै हुनुहुन्छ।
1: हजुर म्याम, हजुर।
0: आरामै हुनुहुन्छ तपाईँ मायाजी?
1: हजुर म्याम, म एकदम आरामै छु। हजुरलाई कस्तो छ?
0: एकदमै आरामै छौँ हामी पनि। र के गर्दै हुनुहुन्छ यी दिनहरूमा?
1: ए यी दिनहरूमा जस्तो बिजी त झन् कहिले होला।
0: हजुर, व्यस्त व्यस्त हुनुहुन्छ होइन? हजुर, व्यस्तताको बावजुद पनि कल गर्नुभयो। हजुर, हुन्छ, हामी प्रार्थनामा सम्झिनेछौँ तपाईँको लागि मायाजी है। हुन्छ, र कुन कुराहरू आज प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: कोरस गाउँछ है म्याम?
0: हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: एकदम गुनगुन गाउँछु यो कोरस, साह्रै मनपर्छ।
0: हुन्छ हजुर
1: म्याम, यो मौकाको लागि, समय दिनको लागि म्यामलाई एकदमै धन्यवाद दिन्छु त। हुन्छ म्याम।
0: हुन्छ।
1: पर्वतहरूतिर म आफ्नो आँखा उठाउँछु, मलाई

0: आमेन आमेन साह्रै मिठो आमेन एकदमै आशिषमय भजन गीत गाउनु भयो मायाजी. प्रभुले धेरै आशिष दिनुभएकोस्. धेरै दिन पछि तपाईँसँग कुराकानी गर्ने अवसर पायौँ हामीले र अहिलेलाई चाहिँ छुटौँ हामी मायाजी. धन्यवाद. जयमिसी हाम्रो माया मगरजी हुनुहुन्थ्यो र मिठो उहाँले भजन गीत गाएर साथ दिनुभएको छ र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ. 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो जयमिसी.
0: जय जलपा हाम्रो अमिताजी कस्तो हुनुहुन्छ?
1: एकदम फिट एन्ड फाइन.
0: आमेन आमेन. प्रब्लममा भएको होस्
1: र परमेश्वरलाई धन्यवाद भएको होस्. हजुरहरूको माया, हजुरहरूको वास्ता, बिक्रीले म एकदम स्वस्थ हुँदै आएको छु. परमेश्वरलाई पनि धन्यवाद.
0: आमेन. प्रभुलाई धन्यवाद भएको छ. एकदमै खुसी लाग्यो अमिताजी र
1: छोटो आशिष बाँड्न चाहन्छु हजुर.
0: हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ.
1: अस्तिको हप्ता अस्ति बुधबार बाँच्छु भनेको पाएन मैले, समय नै नपाएपछि अस्ति मंगलबारको दिन हामी हाम्रो ग्रुपै यदाको प्रार्थना गर्ने जाने ग्रुपै हामी दिदी बहिनी चाहिँ बनेपा पनौतीको चर्चमा गएको थियौँ. अनि त्यहाँ जाँदाखेरि अब उहाँसम्म जाने भनेर कुरा गरिरहेको थिएँ, तर अब पानी पर्यो, रातिदेखि नै पानी परेर कति गाह्रो भयो है, कति गाह्रो भयो. अनि बिहानसम्म पनि पानी परिरहेछ. 5 बजे अब के गर्ने, हामी हिँड्ने बेला भइसक्यो, पानी परिरहेछ भनेर साथीहरू अब उसले उसलाई फोन गर्ने गर्दै बसिरहेको थिएँ. के गर्ने, पानी रोकेको छैन भने ल यस्तो नाउँमा आँधीले पनि छेक्दैन, बारीले पनि छेक्दैन, हामी जसरी पनि जान्छु भनेको जानु नै पर्छ. हामी जाने नै हो, नरेटी भएर कोटेश्वरमा खेतौँ भनेर हामी सबजना कोटेश्वरमा गयौँ. बिहान 6 बजे नै घरबाट निस्केर अनि त्यहाँ त गाडी उता जाने गाडी नपाएर कति गाडी आउँछ भरि परि आयो, नरोकिने ट्राफिकले रोक्नै नदिएर कस्तो गाह्रो. अब उहाँसम्म जानुपर्छ, के गरी जाने, उठेर जान पनि गाह्रो छ, लामो यात्रा भनेर हामी बस्दै थिए. अनि एउटा गाडी आयो पनि ट्राफिकले त पिच्छा पिच्छा गरेर रोक्नै नदिएर हामी त अब के गर्ने, अब के गर्ने. ल ठिकै छ, परमेश्वरलाई धन्यवाद हाम्रो लागि. परमेश्वरले अब रिजर्भ गाडी पठाउनुहुन्छ, हाम्रो लागि रिजर्भ गाडी पठाउनुहुन्छ भनेर हामीले घोषणा गर्यौँ. हामीले घोषणा गर्यौँ, त्यहाँबाट त साँच्चै एउटा इको भ्यान हामी 10-12 जना अटिने, ठ्याक्क अटिने नै इको भ्यान पठाउ आयो. अनि त्यो गाडीलाई छोडेर सुरुमा चाहिँ हाम्रो टिमलाई सोध्नु पर्छ, त्यहाँ अफिसमा उसमा चाहिँ सोध्नु पर्छ, मेरो पालो आएको छैन, त्यहाँ क्युमा बस्नुपर्छ हामी, मेरो पालै आएको छैन भने यसको नाममा यो पालो पनि अफिसको मान्छेको हृदयमा पनि परमेश्वरले काम गर्नुहुन्छ यसको नाममा भन्दै हामी प्रार्थना गर्दै बस्यो. पछि त हुन्छ हामी म आइदिन्छु भनेर भन्नुभयो. अनि हामी गयौँ त्यहाँ, भनेपा गयौँ, एकजना पास्टरको घरमा गएर सङ्गति गर्न पायौँ. त्यहाँबाट फेरि हाम्रै मण्डलीको एकजना दिदीले पहिला पनौतीमा बस्दाखेरि उहाँले हुर्काउनु भएको दिदी बहिनीहरूको अनि नयाँ मण्डली पूरा गर्नुभएको थियो. त्यहाँ मण्डलीमा आमा दिदी बहिनी दाजुभाइहरू सबैलाई भेटेर अनि त्यहाँ हामीलाई बोलाउने योजना राखेर सङ्गति सहितै सङ्गति राख्नु भएको रहेछ. अनि हामी गयौँ, अन्त त्यो दिनमा त हामीलाई त त्यहाँ सबैजनाले कति माया वास्ता फिक्री गरेर कति प्रेम गरेर हामीलाई स्वागत गर्नुभयो. अनि त्यहाँ चाहिँ प्यारको टिमै हामीलाई नै, उहाँहरू त कसैले पनि उनी नगरिकन हाम्रो टिमलाई नै सुरुको प्रार्थनादेखि नै आराधना गर्ने लास्टको प्रार्थनासम्म पनि सबै हाम्रो टिमलाई नै दिनुभयो कि एकदमै उहाँहरू पनि यति आशिषित हुनुभयो, हामी पनि यति आशिषित भए। कतिजना बिरामीहरू आएको थियो, बिरामीहरू पनि सँगै भएर खुसी भएर घर जानुभयो। एकदमै आशिषमय, एकदमै आशिष भएको थियो। अनि हरेक ठाउँमा अब बिहान गयो पानी मेरो अब टेकिरहेको थियो, पानी पनि भयो रोकियो। अनि बाटोमा पुगेपछि गाडीले पनि हामीलाई साथ दिनुभयो। अनि त्यहाँ पासुपाको घरमा प्रार्थना गरेर बाटोमा ओह्रालो झर्दै थिएँ, त्यहाँ त एकदम हारामी कुकुरहरू रहेछ सबै कुकुरहरू। अनि पासुपाले चाहिँ त्यहाँ कुकुर छ, कुकुरले पुग्छ पोख्नु छ है, सबैजना एकैचोटि जानुपर्छ भनेर भन्नुभयो। अनि त्यो त यसुको नाममा जसरी दानियललाई सिंहको खोरमा ठुनेको बेला सिंहको मुख ठुनिदिनु भएको थियो, त्यस्तै गरी त्यो कुकुरको मुख पनि ठुनिएको होस् यसको नाममा भनेर प्रार्थना गर्दै तल झरेको। त साँच्चै नै त्यो गोरुलाई गोरु जोत्ने बेला मुखमा त्यो टोकन लाउँछन् नि, त्यस्तै गरेर कुकुरको सबै कुकुरको मुखमा ठुने त्यो मास्क लगाइदिइराखेको कि, त्यस्तो ठुनेर राखेको। यति खुसी भए हामी त उफ्री उफ्री नाची खुसी भएर कति भएर आउनु पायो। त्यहाँ चाहिँ एकदम आशिषमय पूर्ण संगति पनि भयो, मिठो मिठो खाना पनि पायो, सबै आमा दिदी बहिनीको माया पनि पायो। वर्णन गरेर साध्य नै छैन परमेश्वरको अनुग्रह, परमेश्वरको प्रेम। एकदमै हामी खुसी छौँ। अनि फेरि अस्ति आइतबारको दिन बुङ्गमतीमा दक्षिण भेगे दिदी बहिनी संगतिमा पनि हामी आशिषमय पूर्ण त्यहाँ पनि गएर संगति गरेर आउन पायो। हिजो फेरि मेरो घरमा पनि उपवास संगति, कोठामा मैले बिहान प्रार्थना गरेको थिएँ, प्रभु सबैजना बोलाएको जति सबैजना आउन सकेको होस् भने साँच्चै नै कोठामा अति न अति कोची कोची बसेर पनि मिठो संगति गर्न पायो। प्रभु धन्यवाद भन्दै मैले धेरै आशिष पाएको छु।
0: हजुर, एकदमै हामीलाई पनि एकदम आशिष महसुस भयो अमिताजी। प्रभुले अझै धेरै आशिष दिनुभएको होस् तपाईँलाई, र एकदम प्रभुको लागि अगाडि बढ़िरहनु भएको छ, अझै अगाडि बढ्दै जानुहोला भन्न चाहन्छौ।
1: फलेको रुखमा झारो लाग्छन्, ढुङ्गाले हान्छन् भनेको हो रहेछ, घरिघरि मलाई खुट्टा टानिरह हुन्छन्, कहिले अब खुट्टा दुख्ने, कहिले के दुख्ने, कहिले के दुख्ने, मलाई चाहिँ अब धेरै नै गाह्रो नै छ। कहिले त भजन गाउनै नसक्ने गरी घाँटीमै समाउँछन्।
0: एकदम
1: यसको नाममा म लडाई लड्न नै जान्छु, हात अधियार म उठाएरै जान्छु भनेर एक दिन पनि घरमा नबसिकन हिँडि नै रहेको छु। परमेश्वरलाई धन्यवाद, मेरो लागि प्रार्थना गरिराख्नु भएको आमा दिदी बहिनीहरूलाई पनि सबैलाई म धन्यवाद दिन चाहन्छु। सबैको प्रार्थना नभएको भए म यति हिँड्न सकिँदैन नै थियो। आमाहरूले दिदी बहिनीहरूले प्रार्थना गरिदिनु भएको कारणले आज यहाँसम्म पुगेको छु। सम्पूर्ण हाम्रो टिमहरूलाई पनि, गुड्ने टिमलाई पनि म त मुरी मुरी धन्यवाद दिन चाहन्छु।
0: धन्यवाद,
1: जय मसीह,
0: जय मसीह। र अमिता महर्जनजी हुनुहुन्थ्यो, उहाँले आफ्नो आशिष पारेर जानुभएको छ कार्यक्रम मार्फत, र उहाँ कति धेरै आशिषित महसुस गरिरहनु भएको छ, र पनि कचुरी प्रभुको कामहरू गर्दै जाँदाखेरि निराश बनाउने कुराहरू पनि आउँदछ, तर ती सबै कुराहरूलाई चाहिँ हामीले प्रार्थनाद्वारा नै जित्नु पर्दछ। एकअर्काको लागि प्रार्थना गर्ने र एकअर्कालाई प्रार्थनामा उचाल्ने कार्यहरू हामी गर्नु एकदमै महत्वपूर्ण छ, र अमिताजीलाई पनि हामी प्रार्थनामा सम्झिनेछौ। र कार्यक्रम हिडन ट्यालेन्टमा तपाईँसँग भएका प्रतिभाहरू तपाईँ प्रस्तुत गर्न सक्नुहुनेछ, भजन गीतहरू गाउन सक्नुहुनेछ। तपाईँसँग कुनै पनि प्रतिभाहरू छ, कुनै पनि विषयमा केही उत्साह दिन चाहनुहुन्छ, केही टिप्सहरू पनि राख्न चाहनुहुन्छ भने ती कुराहरू पनि राख्न सक्नुहुनेछ, र प्रतिभा प्रस्तुत गरेर तपाईँले कार्यक्रमबाट प्रभुको महिमा गर्न सक्नुहुनेछ। हामी प्रत्येक हप्ता यसरी तपाईँलाई साथ दिँदै आइरहेको छौं, र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा लकी ड्र मार्फत रिचार्ज कार्ड पनि प्रदान गर्छौं, र हामीलाई चन्द्रमा माया मगरजीले रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ र एउटा गीतको साथ हामी तपाईँलाई यो समयमा दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम हिडन ट्यालेन्ट तपाईँ सुन्दै हुनुहुन्छ श्रोता र तपाईँसँग नै हामी कुराकानी गरिरहेको छौं। तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरिरहेको छौं र त्यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ 01 47 70 754 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98 44 6 46 हाम्रो वाट्सएप नम्बर रहेको छ। तपाईँसँग भएका प्रतिभाहरूलाई तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ, प्रभुको महिमा गर्न सक्नुहुनेछ र अवश्य पनि हामीसँग भएका कुराहरूलाई चाहिँ जब हामी उजागर गर्छौं प्रभुको महिमाको लागि प्रस्तुत गर्न शुरू गर्दछौं, प्रभुले काम गर्नुहुन्छ, वास्तवमा नै काम गर्नुहुन्छ। जब तपाईँ हामी बोल्छौं, जब तपाईँ हामीले प्रस्तुत गरेका कुराहरू हामी राख्न शुरू गर्दछौ, प्रस्तुतिहरू दिन्छौं, हामीसँग भएका कुराहरू, ती कुराहरूबाट प्रभुले काम गर्नुहुन्छ। धेरैजना जीवन, धेरैजना व्यक्तिहरूको जीवनमा काम गर्नुहुन्छ, कसैलाई उत्साह प्रदान हुन्छ, कसैको जीवनमा शान्ति आउँदछ, कसैको जीवनमा प्रभुले उनीहरूको प्रश्नको उत्तर हामीबाट दिइरहनु भएको हुन्छ। तपाईँ हामीलाई थाहा पनि हुँदैन, प्रभुले त्यसरी काम गरिरहनु भएको हुन्छ र काम गरिरहनु भएको पनि छ। यस कारणले गर्दाखेरि आफूसँग भएका असल कुराहरू र आफूसँग भएका प्रतिभाहरूलाई तपाईँले प्रस्तुत गर्न नछोड्नुहोस्। प्रभुको महिमा गर्दै जानुहोस्, प्रभुले तपाईँलाई त्यही कुराहरूबाट अझै उचाल्दै पनि जानुहुनेछ। र फोन गर्नुहोला, फोनलाई एकदमै खुला रहेको छ र अर्को एउटा मिठो गीत तपाईँको लागि राख्न चाहन्छु यो समयमा, गीतपछि उपस्थित हुने नै छु।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
1: न त कोही आफन्त छन् न त आफ्नो घर, न त कोही आफन्त छन् न त आफ्नो घर, स्वार्थी हो दुनियाँमा परौ कस्तो भर, स्वार्थी हो दुनियाँमा परौ कस्तो भर।
0: जय मसी। हाम्रो रश्मिला बोहराजी बोल्दै हुनुहुन्छ।
1: हजुर,
0: कस्तो हुनुहुन्छ रश्मिलाजी तपाईँ?
1: ठिकै छ, सन्चै छु। हजुरहरूलाई कस्तो छ?
0: हजुर, हामी एकदमै आरामै छौँ। र आज कार्यक्रममा तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: आज म संसारमै घटिरहेको घटना, वास्तविक घटनै भनौँ, घटना वास्तविक घटनामै आधारित एउटा सानो गीत बनाएको छु।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: हस्, धन्यवाद। यहाँ मैले जे सुने जे देखे त्यही भएर आज यो गीत लेखे, यो संसारमा पाउनु के तर सँगै जीवन बिताउँछु भन्नेले।

गीतले के कर्म पाउनु के छ र सँगै जीवन बिताउँछु भन्नेले दिन्छन् यहाँ दिवस के पर नर नारी ईश्वरले सिर्जेका ईश्वरले सिर्जेका किन होला यो कुरा बिर्सेका यो संसारमा पाउनु के छ र सँगै जीवन बिताउँछु भन्नेले दिन्छन् यहाँ दिवस के पर ईश्वरले सिर्जेका किन होला यो कुरा बिर्सेका यो संसारमा पाउनु के छ र सँगै जीवन बिताउँछु भन्नेले दिन्छन् यहाँ दिवस के पर गर्छन् कोहीले रूपधनको घमण्ड रूपधनको घमण्ड घमण्डले बिग्रियो सम्बन्ध यो संसारमा पाउनु के छ र तिमी बिना बाँच्दिन भन्नेले दिन्छन् यहाँ दिवस के पर रूपधनको घमण्ड घमण्डले बिग्रियो सम्बन्ध यो संसारमा पाउनु के छ र सँगै जीवन बिताउँछु भन्नेले यहाँ दिवस के पर सतो माया गरेको जोर दिन्छन् गरेको जोर दिन्छन् दुई चार वर्ष पछि साथ छोडिदिन्छन् यो संसारमा।

0: को जोर दिन्छन् दुई चार वर्ष पछि साथ छोडिदिन्छन् संसारमा पाउनु के छ र सँगै जीवन बिताउँछु भन्ने ल्याइदिन्छन् यहाँ डिभोर्स के पर जता ततै हल्ली र खल्ली बिचरा बाल बच्चाको बिचल्ली यो संसारमा पाउनु के छ र सँगै जीवन बिताउँछु भन्ने ल्याइदिन्छन् पाउनु के छ र तिनी दिन बाँच्दिन भन्ने ल्याइदिन्छन् यहाँ दिवस के पर धन्यवाद.
1: एकदमै अर्थपूर्ण रश्मिलाजी, एकदमै अर्थपूर्ण. तपाईँ आफैले रचना गर्नुभएको हो यो गीत?
2: हजुर हो.
1: एकदमै र तपाईँले गीत मात्र होइन, गीत सँगसँगै तपाईँले यहाँ कथाहरू पनि व्यक्त गरिरहनु भएको थियो, व्यथाहरू पनि व्यक्त गरिरहनु भएको थियो र एकदमै अर्थपूर्ण छ रश्मिलाजी. तपाईँको यो एकदम राम्रो गिफ्ट छ, यो गिफ्टलाई चाहिँ तपाईँले अझै प्रयोग गर्दै अगाडि बढ्नुहोस्. प्रभुले तपाईँलाई यही कुराहरूबाट अझै बलियो गरिकन अगाडि बढाउनुहुनेछ, हामीले त्यो महसुस गरिरहेको छौं है. र प्रभुले धेरै आशिष दिनुभएको छ रश्मिलाजी तपाईँलाई. कार्यक्रम सुन्दै गर्नुहोला र अहिलेलाई चाहिँ हामी छुटौं. हाम्रो रश्मिला बोहराजी हुनुहुन्थ्यो. कस्तो अर्थपूर्ण उहाँले गीत सँगसँगै उहाँले कथा व्यथाहरू व्यक्त गरिरहनु भएको थियो. यो पनि एउटा कला हो, यो पनि एउटा गिफ्ट हो, वरदान हो, प्रतिभा हो, विशेष गरिकन प्रतिभा. यो प्रतिभाहरूलाई हामीले प्रयोग गर्दै प्रभुको महिमा गर्न र एकदमै अर्थपूर्ण कार्यहरू गर्न सक्छौ. तपाईँसँग भएका प्रतिभाहरूलाई पनि प्रस्तुत गर्न सक्नुहुनेछ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म.
3: हेलो.
2: हेलो बहिनी, जय मसी.
1: जय मसी पुनाजी, जय मसी. कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर, म सन्चै छु बहिनी.
1: हजुर, आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: है है, अब आज बिहान त्यसरी भनौँ न प्रार्थना गर्नु पर्छ अनि एउटा भजन कोरस गाउँछु भन्ने भएर यसो पल्टाइहाले है पठन बित्तिकै मलाई यही गीत चाहिँ म आशिष भएँ के. यही गीतले मैले प्रार्थना नि गरेँ अनि मलाई धेरै यो गीतले छोए पनि है यहाँ राखिरहेको छु, छुट्टै मनाएर चिना लाएर
1: लेखेर गाउँछु. म
2: गएको थिएँ, मिलाएकै छु जस्तो लाग्थ्यो, त्यहाँ आउँदा आउँदै डर लैसक्यो है. कस्तो भएको आउँछ है?
1: हजुर हजुर, हुन्छ
2: हस्.

बुझ्नुहोस् भला कलबारीको महान प्रेम, बुझ्नुहोस् कलबारीको महान प्रेम।

0: सुन्नु उपाय, पापीको मित्र यसो हुन्नु उपाय। मलाई त साह्रै
1: हजुर, राम्रो गाउनु भयो, राम्रो गाउनु भयो पुनाजी। तपाईँले प्रभुको लागि गाउनु भएको भएर प्रभु महिमित हुनु भएको छ, हामी विश्वास गर्दछौँ। प्रभुले धेरै आशिष दिनुभएको छ पुनाजी तपाईँलाई, र अहिलेलाई चाहिँ हामी छुटौ।
0: हुन्छ बहिनी, यो शब्दले म धेरै छोयो, मलाई आशिष भयो।
1: हुन्छ, धन्यवाद। र पुना थापाजी हुनुहुन्थ्यो कार्यक्रममा, फोन गरेर साथ दिनुभएको थियो, र तपाईँले पनि यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ। 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ, र 98-23-44-646 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। र कार्यक्रममा फोन गरेर तपाईँले पनि साथ दिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ श्रोता, हामी अझै पनि तपाईँसँग कुराकानी गर्न चाहन्छौ। फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँसँग भएका प्रतिभाहरू तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ फोनलाईबाट बाहिरिनु भएको छ र तपाईँसँग हामी कुराकानी गरिरहेको छौं, तपाईँसँग भएका प्रतिभाहरू कार्यक्रम मार्फत प्रस्तुत पनि गरिरहेको छौं र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
1: जयमसी
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? चित्रजी, कस्तो हुनुहुन्छ तपाईँ? अहिले मौसमहरू पनि त्यस्तै नै छ, स्वास्थ्यको ख्याल राख्नु होला भन्न चाहन्छौ र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ? हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: यसले तिमीलाई भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, म तर बाहेक कोही पनि पिता कहाँ पाउन सक्दैन। आमेन
0: आमेन आमेन आमेन।
1: मैले पाएको आशिष थिएँ, बाटो छोड्नेले कुबाटोतिर लाग्छ, सत्य छोड्नेले अन्त्यमा असत्यमा पुर्याउँछ, जीवन जीवन छोड्नेले मृत्युमा पुर्याउँछ भन्न चाहन्छु।
0: धेरै धेरै धन्यवाद चित्रजी, यसलाई छुटौँ श्रीमती। हजुर, हाम्रो चित्र मगरजी हुनुहुन्थ्यो भक्तपुरबाट, उहाँले आफूले आशिष महसुस गर्नुभएको बाइबल भर्स हामीसँग पाठ गरेर अनि सेयरिङ गरेर साथ दिनुभएको छ। अवश्य पनि यसरी प्रभु हामीसँग बोल्नु पनि हुन्छ, जब हामी वचनहरू अध्ययन गर्दछौ प्रभु कुनै न कुनै वचनहरूबाट पदहरूबाट हामीसँग कुराकानी गर्नुहुन्छ र ती कुराहरूलाई पनि तपाईँले बाँड्न सक्नुहुनेछ कार्यक्रम मार्फत। र हिडन ट्यालेन्ट तपाईँ सुन्दै हुनुहुन्छ र फोन गरेर साथ दिन सक्नुहुनेछ भने अर्को एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
1: जयमसी म्याम।
0: जयमसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छु, आरामै छु।
0: हजुर, राजा कार्यक्रम मार्फत कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म माधव नेपालको क्यारिकेचर गर्न चाहन्छु अलिकति।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: वर्तमान परिप्रेक्ष्यमा क्रिश्चियन मुलुक कोरिया, युनाइटेड किङडम जस्ता देशहरूले विकास गरेका छन्, तर मैले क्रिश्चियनहरूको कार्यक्रममा जाँदा यहाँ यस्तो हङ्गामा हुन्छ भने यो वर्तमान परिप्रेक्ष्यमा अवश्य पनि राम्रो हुन्छ जस्तो मलाई लागेको छैन। जयमसी।
0: हजुर, धेरै धेरै धन्यवाद हरिबोलजी। र अहिलेलाई चाहिँ छिटो हामी जयमसी। हजुर, हरिबोल बुढा थोकेजी हुनुहुन्थ्यो, उहाँ राम्रो क्यारिकेचर गर्ने व्यक्ति हुनुहुन्छ, यो एउटा राम्रो प्रतिभा हो र यसरी नै अगाडि बढ्दै जानुहोला भन्न चाहन्छौ। र तपाईँले पनि आफूसँग भएका प्रतिभाहरूलाई प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ कार्यक्रममा, र तपाईँले फोन गर्न सक्नुहुनेछ यो समयमा। फेरि पनि अर्को एउटा गीतको साथमा दिन चाहन्छु।

र निकै नै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु श्रोता। र अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। र आज कार्यक्रममा फोन गर्नुहुने श्रोतालाई म एकदमै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले प्रस्तुत गर्नुभएको कुराहरूबाट हामी एकदमै आशिषित भएको छौं। आज मैले कार्यक्रम मार्फत दुईजना विजेतालाई लिएर आएको छु, लकी ड्र मार्फत दुईजनाको नामलाई लिएर आएको छु, जसले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ। र पहिलो विजेता हुनुहुन्छ अमिता महर्जन। र अमिताजी तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु होला। र दोस्रो विजेता हुनुहुन्छ रश्मिला बोहरा। र रश्मिलाजी यहाँलाई पनि एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात हाम्रो प्राविधिक मित्रलाई पुनः तपाईँहरूले फोन नम्बर टिपाइदिनु हुन अनुरोध गर्दछु। र आज एकदमै हामी धन्यवाद दिन चाहन्छौ हाम्रो रिसर्च कार्ड स्पोन्सर गर्नुहुने चन्द्रमाया मगरज्यूलाई। कार्यक्रममा फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु। र अब मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा संस्थालाई
3: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम
2: हिजो आज।
3: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस रख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा। आदरणीय श्रोता, कार्यक्रम हिजो आज लिएर प्राविधिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ र हप्ताभरिमा चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै तपाईँको निम्ति कार्यक्रममा पस्कने गर्छु र अहिलेलाई पनि कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र कार्यक्रममा विशेष गरिकन चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै तपाईँको सामुमा राख्ने गर्छु र अहिले भनेको सबैभन्दा खुसीको कुरा चाहिँ मलाई के लाग्छ भने चर्चा परिचर्चामा रहेको यो सरकारले दुईटा कुरालाई चाहिँ एकदमै होइन पहिलो नम्बरमै काम गरेको देख्दा मलाई खुसी लाग्यो। पहिलो नम्बर चाहिँ अहिले हामी लाइसेन्स निकाल्न जान्छौँ, मेहनत गरेर लाइसेन्स निकाल्छौँ तर हामीले लाइसेन्स तुरन्तै पाउँदैन थियौँ, लगभग एक वर्ष दुई वर्षसम्म त्यो समय लाग्थ्यो। तर अहिले तपाईँले तुरन्तै होइन एक दुई दिनभित्रमै तपाईँले लाइसेन्स पाउनुहुन्छ, जस्तो हामीलाई लाइसेन्स पाउनको लागि एक वर्ष दुई वर्ष लाग्थ्यो होइन, तर अहिले भनेको तुरुन्तै होइन तपाईँको डिजिटल लाइसेन्स तपाईँले तुरुन्तै पाउन सक्नुहुन्छ। सरकारले यो चाहिँ एउटा राहत दिएको छ अहिले, यो एकदमै मलाई चाहिँ खुसी लाग्छ। र अर्को महत्त्वपूर्ण कुरो, अब लाइसेन्स पाँच वर्षमा रिनुहुन्थ्यो होइन, पाँच वर्ष त तुरुन्तै जान्छ त्यो तपाईँ र मलाई थाहा छ, तर अब भने सरकारले यसलाई लागू गरिसकेको छ कि दस वर्षसम्मको लागि राखिदिएको छ, दस वर्षपछि मात्रै अब तपाईँले रिन्यु गर्नुपर्ने हुन्छ लाइसेन्सको। कति राम्रो कुरा होइन, अनि यो कुरा पनि मलाई एकदमै खुसी लाग्यो होइन। सरकारले जो अब तपाईँले लाइसेन्स तुरुन्तै पाउन सक्नुहुन्छ, किनभने एक वर्ष दुई वर्ष कुर्नु पर्थ्यो, हिजो कुर्नु पर्थ्यो, तर आज अब त्यो रहेन, किनभने यस्तो प्रकारका कुराहरूलाई सरकारले सुरु गरेको छ। सानो कुरा हो तर ठुलो यसले प्रभाव पारेको छ मान्छेलाई होइन, जहिले पनि सरकारले काटेको रसिदलाई लिएर हिँड्नु पर्थ्यो हामीहरूले होइन, आफ्नो लाइसेन्स बोकेर हिँड्न पाइँदैन थियो होइन, त्यो एक वर्ष दुई वर्षसम्म झुलाएर राखिन्थ्यो, यसको अन्त्य गरेको छ। र अर्को महत्त्वपूर्ण कुरा, दस वर्षसम्मको लागि रिन्यु गर्नु पर्दैन, यसको अवधि पाँच वर्ष थियो भने यसलाई बढाएर दस वर्ष बनाएको छ, एकदमै राम्रो, यसलाई चाहिँ हामीले एप्रिसिएट गर्नै पर्छ सरकारलाई। र अर्को महत्त्वपूर्ण कुरो, पासपोर्ट बनाउनु पर्यो भने तपाईँ र मलाई थाहा छ, मैले बनाउँदाखेरि म लामो लाइनमा बसेको मलाई याद छ, तर अब त्यो दुःख हामीले भोग्नु पर्दैन किनभने यो लागू गरिसकेको छ सरकारले। तपाईँलाई पासपोर्ट चाहियो, तपाईँले अनलाइन फर्म भरेर पठाइसकेपछि उहाँहरूले फोन गर्नुहुन्छ, तपाईँ लिन आउनुहुन्छ कि हामी ल्याइदिएर आउँ। हेर्नुहोस् त कति सजिलो, एउटा सरकार छ भन्ने एउटा महसुस होइन गराउनु भएको छ, यो एकदम राम्रो कुरा छ, यसको लागि हामीले सरकारलाई धन्यवाद दिनैपर्छ। र यो चाहिँ मलाई भन्नै मन लागेको कुरा थियो, अहिले निकै चर्चा परिचर्चामा पनि रहिरहेका छन् यी कुराहरू। र अर्को महत्त्वपूर्ण कुरा, जस्तो कुनै पनि क्षेत्रमा तपाईँ ड्राइभिङ गर्दै हुनुहुन्छ अथवा कहीँ जाँदाखेरि तपाईँले दुर्घटना भएको देख्नुभयो भने त्यहाँनिर चाहिँ लासलाई अथवा लासलाई भन्नाले कुनै पनि एक्सिडेन्ट भएको मान्छेलाई छुइँदैन थियो क्या, भोलि के हुने हो होइन, कुनै पनि मान्छेले पानी पानी भनेको बेला हस्पिटल लिएर जान नसक्ने अवस्थाहरू थियो, भोलि विभिन्न प्रकारका झमेलाहरूमा परिन्थ्यो क्या, अब चाहिँ त्यो झमेला छैन। तपाईँले कुनै पनि मान्छे मर्न लागेको छ, उसले पानी पानी भन्दैछ, मलाई हस्पिटलसम्म लगिदेऊ न भन्दैछ भने तपाईँले पुलिसलाई कुरिराख्नु परेन, अब प्रहरीलाई कुरिराख्नु परेन, त तुरुन्तै तपाईँले उहाँलाई उपचारको लागि नजिकको स्थानमा तपाईँले लान सक्नुहुन्छ, अब तपाईँलाई पुलिसले अथवा प्रशासनले कुनै पनि झमेला दिँदैन, यो एकदमै यो पक्ष पनि एकदमै राम्रो छ। अनि अर्को पक्ष मलाई के राम्रो लाग्यो भने कहिलेकाहीँ ड्राइभरहरूले मान्छे हानिदिन्छन् होइन, अब कहिले फेरि ड्राइभरलाई मात्रै दोष दिनु हुँदैन किनभने हामी ड्राइभिङ गर्ने मान्छेलाई थाहा हुन्छ, कहिलेकाहीँ अचानक मान्छेहरू कहाँबाट हुत्तेर आइदिन्छन् क्या, त्यो गाडीको दोषै हुँदैन तर दोष चाहिँ गाडीमाथि नै लाग्छ। अनि कतिले त्यस्तो गरे, अब कुनै पनि एक्सिडेन्ट भयो होइन, दुर्घटना भयो, त्यसपछि मान्छे घाइते भयो भने त्यो मान्छेलाई बाँचुन्जेलसम्म गाडीको मालिकले पाल्नुपर्ने हुन्छ होइन, उसको सबै भरपुरी उसले गर्नुपर्ने हुन्छ, त्योभन्दा उसलाई के सिकाएको छ हुन्छ, त्यस्तो एक्सिडेन्टहरू भयो भने चाहिँ मान्छेलाई तिमीले मारिदेऊ होइन, ब्याक गरेर हुन्छ कि फेरि मारिदेऊ भनेकै हुन्छ, किनभने उसले के अब एक्सिडेन्ट भयो मरेन भने मर भने त सकिएको होइन, मरेन भने चाहिँ उसलाई सबै ट्रिटमेन्ट उसले गर्नु परेको कारण पनि त्यो मार्ने नियम थियो, तर अब त भने ब्याक गरेर मार्न अब पाइँदैन होइन, उसलाई अब
जन्म कैद सजाय तोकिनेछ, त्यसलाई हत्याकै रूप दिइनेछ। त्यो भएर अब ड्राइभरले पनि गाडी कुदाउँदा पनि होसियार गरेर कुदाउने एउटा सरकारले नयाँ नियम लिएको छ। यो पनि एकदम होइन अर्थपूर्ण रहेको छ हाम्रो लागि एकदमै, अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ म तपाईँको निम्ति राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र देश विकास भएको सबैलाई मनपर्छ त्यसको लागि सरकारले पुराना कुराहरूलाई पुरानो जुन जरा गाडेका छन् सिस्टमहरूलाई जसको कुनै पनि भलो हुँदैन जसको देशले उन्नति नै गर्दैन भने त्यस्ता प्रकारका नियम कानून त्यस्ता प्रकारका संस्थाहरू त्यस्ता प्रकारका होइन कार्यालयहरूलाई हामीले बढुवा पनि गर्नु हुँदैन जहिले पनि देश र जनताको हितको लागि काम गर्ने व्यक्तिहरू काम गर्ने संस्थाहरू नै एकदमै महत्वपूर्ण कुरा छ तर यहाँ जहाँ जनताको हित देशको हित हुने काम गरिन्छ त्यस्तो प्रकारका मानिसहरूलाई त्यस्ता प्रकारका संस्थाहरूलाई मान्छेले ओझेलमा पारेको कयौं त्यस्ता घटनाहरू पाएका छन् र अब चाहिँ भने यो देशलाई समृद्धितिर ढकाल्नको लागि यो युवा पुस्तालाई निर्धक्कसँग काम गर्न दिनुपर्ने रहेछ र कुनै पनि बाधा अवरोध ल्याउनु हुँदैन उनीहरूले एउटा बोझ बोकेर आएको अवस्थाहरू छ होइन म यो गर्छु त्यो गर्छु भनिरहेको अवस्थाहरू छन् जो नेतृत्वमा छन् एकदमै प्रभावका पारेको कयौं त्यस्ता घटनाहरू पाएका छन् र अब चाहिँ भने यो देशलाई समृद्धितिर ढकाल्नको लागि यो युवा पुस्तालाई निर्धक्कसँग काम गर्न दिनु

मता भएरै त उनीहरू राजनीतिमा हामफाले हैन त। तर हामीले एउटा कुरा चाहिँ हामी जनता भएको नाताले सही कुरालाई सही गलत कुरालाई गलत चाहिँ भन्न सक्नुपर्छ। राम्रो काम गर्ने मान्छेलाई हामीले सपोर्ट गर्नुपर्छ अनि देशको उन्नति प्रगति पक्कै पनि हुनेछ। कति मान्छेले राम्रो काम गरिरहेको छन् र विरोध पनि भइरहेको छ, होइन विरोध पनि हुन त हुन्छ, राम्रो काम गर्नेलाई नै विरोध हुन्छ, तर कसैले गरिरहेको छ भने चाहिँ उसलाई उत्साह चाहिँ दिनुपर्छ। त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ र अहिलेलाई भने फेरि पनि राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
3: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा।
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आदेश सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: जयमेश्री तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अर्को महत्वपूर्ण कुरा चाहिँ अब के हो भने, यो अब बाढ़ी पहिरो अब तपाईँलाई पानी पर्ने बेला अब शुरू हुँदैछ, किनभने पानी परि नै रहेको छ। केही ठाउँमा त बाढ़ी पहिरो भएर स्कूल गाउँका गोठहरू पनि बगाएका न्यूजहरू हामीले सुनिरहेका छौं। र यो पानी पर्दाखेरि पनि अब बर्खा लाग्दा पनि हामी एकदमै होसियारी हुनुपर्छ, किनभने अब खोलाको किनारमा हामी छौं अथवा फिर पहिरोमा घर बनाएको छ अथवा घरको छेउमा रुख छ भने हामी एकदमै सतर्क हुनुपर्छ। होइन, केही समय अगाडि पनि हामीले एउटा घटना हेर्दै थियौँ धेरैले, होइन, रुखले चाहिँ एउटा परिवारै थिचेर मारेको घटना। अब घरको घरमा रुख त हुनुपर्छ, तर साना तिना रुखहरू रोप्नुपर्छ। ठुल्ठूलो रुखहरू तपाईँको घर वरिपरि छन् भने त्यसलाई चाहिँ के गर्नुपर्छ, काट्नुपर्छ, किनभने त्यो रुख ढलेर आफूलाई थिच्ने डर पनि हुन्छ, करेन्ट लाग्ने डर पनि हुन्छ, होइन। त्यो भएर धेरै कुरामा अब हामी होसियारी हुनुपर्ने बेला आएको छ, किनभने प्राकृतिक कुराहरूसँग हामी लड्न जुझ्न सक्दैनौँ, होइन। एकैछिनमा के हुन्छ त्यो कसैलाई नै थाहा हुँदैन, तर हामी सर्वश्रेष्ठ प्राणी भएको कारणले सचेत चाहिँ रहनुपर्छ, होइन। हामीले अरूलाई पनि सूचना गर्नुपर्छ र आफू पनि त्यो सूचनालाई ग्रहण गर्नुपर्दछ। यसरी सूचनाहरू आइरहेका छन् भनेर हामी भन्न सक्नुपर्दछ, होइन। अनि अहिले अलिकति चर्चा परिचर्चामा रहेको विषयवस्तु भनेको के हो भने, छोरा मान्छेले धेरै कोसिस गरेर अथवा छोरी मान्छेलाई विदेश पठाउँछन् पढ्नको लागि, होइन, काम गर्नको लागि। तर त्यहाँ गइसकेपछि धेरै नै बदलिएको घटनाहरू अहिले चर्चा परिचर्चामा रहेको छ, होइन। यो दुःखको घटना हो, एउटा श्रीमानले ऋण पान गरेर एउटा श्रीमतीलाई, होइन, आफ्नै भविष्यको लागि भनेर, आफ्नै परिवारको लागि भनेर उसले यसरी साथ सपोर्ट गरिरहेको हुन्छ भने किन धोका दिने, होइन, किन मान्छेलाई, होइन, तडपाइराख्ने, समस्यामा पारिराख्ने, आफ्नो छोराछोरीलाई किन वास्ता नगर्ने भन्ने कुराहरू पनि हुन्छ। तर एउटा कुरा चाहिँ हामीले के याद गर्नुपर्छ भने, मलाई यहाँ कसैले देख्दैन, मैले जे गरे पनि हुन्छ भन्ने कुरा चाहिँ कहिले पनि नगर्नुहोस्, किनभने भोलि तपाईँ जान सक्नुहुन्छ, भोलि म जान्छु। हामीले परमेश्वरको डर चाहिँ एकदमै राख्नुपर्छ, किनभने परमेश्वरको डर हामीमा भएन भने, एउटा व्यवस्थाको जीवन भएन भने, परमेश्वरको डरविहीन जीवन भयो भने हामी लगाम बिनाको घोडा जस्तै हुन्छ। हामीलाई कसैको डर पनि लाग्दैन, जे पनि गर्ने, त्यसको परिणाम चाहिँ डर लाग्दो हुन्छ। फेरि त्यो परिणामको भागीदार हामी बन्नु हुँदैन म भन्न चाहन्छु। र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा हजुरको निम्ति

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हिजो आज र कार्यक्रम हिजो आजमा चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै तपाईँको निम्ति कार्यक्रममा पस्किरहेको छु र अहिले जुन घटनाहरू भइरहेका छन् ती घटनाहरूको बारेमा पनि मैले बताइरहेको छु र अब भने धेरै बच्चाहरूलाई पनि अलिकति केयर गर्नुपर्छ किनभने बर्खामा बच्चाहरू पानी भनेपछि पौडी खेल्न स्विमिङ गर्न हिँड्दछन् होइन अनि स्विमिङ गर्न आउँदैन तर उनीहरूलाई पानी देखेपछि हाम फाल्छन् होइन अनि त्यसपछि पौडिन नआएपछि त्यहाँ त मान्छे पानी खाएर मर्न सक्छ होइन र कयौं त्यस्ता घटनाहरू हामीले सुनिरहेका छौँ देखिरहेका छौँ र त्यस्तोहरू नहोस् भन्नैका लागि पनि हामीले हाम्रो बच्चाहरूलाई चाहिँ अलिकति केयर गर्नुपर्छ जस्तो लाग्छ होइन किनभने के गर्ने के नगर्ने भन्ने कुराको जानकारी चाहिँ हामीले बच्चाहरूलाई दिनुपर्छ किनभने शिक्षा भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ र स्कुलमा त भइगयो होइन आमा बुवाले पनि अलिकति सचेत चाहिँ गराउनुपर्छ कतिचोटि स्विमिङका कुराहरू सिकाउनु पर्यो ड्राइभिङका कुराहरू सिकाउनु पर्यो होइन यी कुराहरूमा पनि हाम्रो बच्चाहरूलाई चाहिँ अब्बल बनाउनुपर्छ समय हुँदै गइसकेपछि यी कुराहरूमा अब्बल बनाउनु चाहिँ राम्रो कुरा हो र अहिलेलाई पनि फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हाडहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु। तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनर्स्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु। तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमा।
1: टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
5: अब प्रस्तुत छ कार्यक्रम सामाजिक सञ्जालबाट।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक पक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजीसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरू प्रस्तुत गर्नुको साथसाथै विभिन्न मिठा मिठा गीत संगीतहरू सुनाउने गर्दछौ। प्रेसवता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले कसरी सामाजिक सञ्जाललाई परमेश्वरको महिमाको निम्ति प्रस्तुत गर्न सक्छौ र प्रयोग गर्न सक्छौ भनेर देखाउनु हाम्रो यस कार्यक्रमको एकमात्रै उद्देश्य रहेको छ। आदरणीय श्रोता, सामाजिक सञ्जाल खासै भन्नुपर्दा परमेश्वरले तपाईँ हामीलाई उहाँको राज्यको सुसमाचार प्रचार गर्नको लागि दिनुभएको एउटा प्लेटफर्म हो र यसलाई हामीले त्यही कार्यको लागि प्रयोग गर्यौं भने सम्पूर्ण सामाजिक सञ्जाल कोही पनि कुनै पनि गलत हुँदैन र त्यसबाट हामीले असल परिणामहरू निकाल्न सक्दछौ। तर यदि हामीले सामाजिक सञ्जालको दुरुपयोग गरेको खण्डमा त्यो दुरुपयोगबाट आउन सक्ने जो परिणाम रहेको छ त्यो परिणामले तपाईँ हाम्रो ठूलो नोक्सानी गर्न सक्छ भन्ने कुरा हामीले कहिले पनि भुल्नु हुँदैन। अत हामीले सामाजिक सञ्जालमा कसैलाई निराशाका कुरा लेख्नु अथवा कसैलाई गाली गलौज गर्नु, कसैको मान मर्दन गर्नको लागि प्रयोग गर्नु अथवा विभिन्न प्रकारका अफवाहहरू झुटा कुराहरू फैलाउनको लागि प्रयोग गर्नु भनेको सामाजिक सञ्जालको पूर्णतया दुरुपयोग हो र यसले तपाईँको जीवनलाई र तपाईँको हरेक कुरालाई चाहिँ ठूलो क्षति पुर्याउन सक्छ र नोक्सानी पुग्न सक्छ। आदरणीय श्रोता, बरु त्यसको साटो हामी सामाजिक सञ्जालमा आशाका कुरा, धार्मिकताका कुराहरू अनि सद्भावका कुराहरू, भाइचारा र प्रेमका कुराहरू पोस्ट गरौं। यसले पक्कै पनि हाम्रो समाजलाई असल बाटोतिर डोर्याउनेछ। समाजमा भाइचारा, मेलमिलाप जस्ता कुराहरू पक्कै पनि विकास भएर जानेछ र हाम्रो समाज स्वर्ग तुल्य हुन सक्दछ। आदरणीय श्रोता, त्यही कुराहरू हामीले कसरी प्रयोग गर्न सक्छौ त भन्ने विषयमा जसले सामाजिक सञ्जाललाई असल कामको लागि प्रयोग गरिराख्नु भएको छ उहाँहरूको त्यही पोस्टलाई नमुनाको रूपमा हामी तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ र आज पनि त्यही उद्देश्य अनुरूप तपाईँको अगाडि अबको 1 घण्टासम्मको लागि आइपुगिसकेका छौं र 1 घण्टासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुहुन अनुरोध गर्दछौ र साथै तपाईँलाई कस्तो लाग्दछ यो कार्यक्रम सुनिसकेपछि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौं। आदरणीय श्रोता, अब भने आजको कार्यक्रमको शुरूआत भइसकेको छ र कार्यक्रमको आरम्भमा एउटा व्हाट्सएपबाट स्टाटस मेरो हातमा परिसकेको छ। ग्लोरी टू अलमाइटी गड नामको ग्रुपबाट प्रोफेट राज जसवाज्यूको र उहाँ लेख्नुहुन्छ लुका 9:23 उहाँले यो इन्डियाबाट पठाउनु भएको छ र यहाँले लेखिएको छ, उसने सबसे कहा यदि कोही मेरे पीछे आना चाहे तो अपने आप से इनकार करे और प्रतिदिन अपना क्रूस उठाए हुए मेरे पीछे ओले भनेर उहाँले पठाउनु भएको छ। अर्थात यदि कोही म पछि आउने इच्छा गर्दछ भने उसले आफूले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् भनेर उहाँले पोस्ट गर्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ क्रोनिकल्स बाइबल रिडिङ ग्रुपबाट दोस्रो राजा 8:25-11 सारांश र उहाँ यहाँ लेख्नुहुन्छ उम्री राजवंशको पतन हुन्छ र यहाँ एलियाको भविष्यवाणी सम्झौ र समीक्षा गरौं। आहाब परिवारको अन्तत पतन हुँदा परमेश्वरले भन्नुभयो तिमीहरू केवल आफ्ना दिएका बाटोहरूमा दौडन्छौ। भविष्यमा अभिषिक्त मानिस हजायल, यहू र एलिसाले अर्को पुस्ताको इतिहास बनाउनेछ। पहिलो राजा 19:15-16 यदि भविष्यवाणी सत्य हो भने यो एलिया पछिको इतिहास हो। यहुदाको राजा अहज्या र आहाबको मार्ग पछ्याउने आहाबका छोरा योराम र आरामसँग युद्धमा मर्छन्। एलिया र एलिसाले भविष्यवाणी गरे झैं आहाब परिवार आरामका हजायल र यहूद्वारा नष्ट हुन्छन्। यद्यपि आहाबको घर नष्ट गर्ने यहू दाउदको बाटोमा हिँड्दैनन्। दक्षिण यहुदामा जब आहाज्याको मृत्यु हुन्छ उनकी आमा अतलिया आहाबकी छोरीले दाउदको
सम्पूर्ण राजपरिवारलाई मार्छिन् र एक विद्रोही रानी बन्छिन्। दक्षिणी यहुदाको इतिहासमा यो एक मात्र अवधि हो जहाँ दाउदको सन्तान बाहेक अरू कुनै व्यक्ति राजा बन्छ। यस समयमा प्रधान पुजारीको यहोयादाले दाउदको सन्तान योआसलाई लुकाउँछन् र मन्दिरमा उनको सुरक्षा गर्छन्। 6 वर्षपछि उनले अतलियालाई हटाउँछन् र योआसलाई राजा बनाउँछन्। ख्रिस्टमा सँगै हुँदा यो कस्तो आशिष हो, आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र अब भने कार्यक्रमको यस समयमा हामी एउटा मिठो गीतको साथ दिन गइरहेका छौँ। गीतपछि म पुनः आउने नै छु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ फेसबुकबाट ड्युक डानियल लिम्बुज्यूले र उहाँले यसरी लेख्नु भएको छ एउटा लेख उहाँले लेख्नु भएको छ मई 24 तारिक पेन्टेकोस्ट अथवा सबातको चाड हो र 120 जना प्रेरित लगायत चेलाहरूले पवित्र आत्माको खन्याई अनुभव गरे र परमेश्वरको पवित्र सभामा यीशुको शरीरको जन्म भएको दिनको स्मरण हो पवित्र आत्माको पर्व हो यो पहिलो किङ जेम्स भर्सन आउनु अघि चर्च भनिँदैन थियो न त चर्च शब्दले अङ्ग्रेजीमा न त नेपालीमा मण्डली शब्दले आत्मिक अर्थ दिन्छ तर नयाँ जन्म पाएको एदोनाई यसुवा मसिहाको चेलाहरूको झुण्डलाई परमेश्वरको प्रार्थनाको घर पवित्र सभा पन्थ मार्ग भनिन्थ्यो जिजस भनिन्न थियो तर यसुवा थियो जसको अर्थ हिब्रूमा उद्धार हुन्छ र यो नाम स्वर्गदूत मार्फत परमेश्वरले दिनुभएको नाम हो मत्ती 1:21 पेन्टेकोस्ट शब्द सुन्ने बित्तिकै अन्य भाषा पवित्र आत्माको दान वरदान बारे स्मरण दिलाउँछ त कतिलाई झस्काउँछ यो परमेश्वरको समकालको ताल हो अन्य भाषा आगोमा ग्रीक भाषामा ग्लोसालालिया र लालियो यही सन्दर्भमा बुझ्नु र नबुझी अरूलाई विरोध नगर्नु नलेख्नु र यो पढेर अर्थ लाउनु पहिलो कोरन्थी 14:2 14:14 र 14:39 यो तीन गभाई हुन् अन्य भाषाको वैधताको निश्चय गर्नु थप्नुहोस् एफिसी 6:18 र यहुदा 20 पनि पृथ्वीमा जन्मेका हरेक मानिसहरूको आफ्नो भाषा जेनोलालिया बोल्ने क्षमता र अधिकार हो त्यसरी नै यदि पवित्र आत्माको बत्तीसमा ती सबै यसुवा आमसियाको विश्वास गर्ने नयाँ गरी जन्मेको निम्ति हो र त्यसरी नै हरेक परमेश्वरको राज्यमा नयाँ गरी जन्मेकाहरूको निम्ति भने अन्य भाषाको प्रार्थनाको भाषा पनि सबैको निम्ति हो हेर्नुहोस् रोमी 8:26 एफिसी 6:18 यहुदा 20 प्रेरित 2:1 4:4 अनि त्यसै गरेर पहिलो कोरन्थी 13:1-2 पहिलो कोरन्थी 14:2 4:14 एफिसी 5:19 वहाँ अगाडि लेख्नुहुन्छ त्यसमा कुनै छिड़ी मात्र पनि शंका छैन तर पवित्र आत्माको अन्य भाषाहरूको वरदान भनी सबैको निम्ति होइन त्यो पवित्र आत्माले आफ्नो इच्छा अनुसार चुनिएकाहरूलाई दिनुहुन्छ पहिलो कोरन्थी 12:11 सबै विश्वासीहरूको पनि अन्य भाषामा बोल्ने क्षमता र अधिकार हो अब बाइबल यो मानिसले लेखेको पुस्तक हो र जे पाए त्यही लेख्ने यो त परमेश्वरको वचन हो उहाँको आत्माद्वारा अभिप्रेरित भई उहाँले लेख्नलाई चुन्नुभएका पवित्र मानिसहरू जसरी 2 पत्रुस 1:21 भनेको छ लेखेका हुन् अरे भाइ बहिनी हो यो परमेश्वर पवित्र आत्माको उपहार हो विश्वाससँग रमाउँदै कृतज्ञ भएर ग्रहण गर्नुहोस् मुक्तिसँग सम्बन्धित छैन रे यो मुक्ति पाउनेहरूलाई दिइएको हो पवित्र आत्मा असीमित अलौकिक अभेद्य र अगम हुनुहुन्छ तर वचन र वरदानहरूद्वारा उहाँले आफ्नो उपस्थिति हामीसँग प्रकट गराउनुहुन्छ वरदानहरू सिद्ध हुन तर चलाउने भाँडाहरू असिद्ध हुन्छन् र घटी कमी कमजोरी आउँछ यसको जिम्मेवारी आफै हुन्छन् तर वरदानको विरुद्धमा र तपाईँ पवित्र आत्मा र वरदानको विरुद्धमा नइरिनुहोस् मती 12:32 बिर्सेको त हुनुहुन्न नि तपाईँलाई मन परेन भने यो के रहेछ भनेर अनुसन्धान गर्नुहोस् वचनको पूर्वाग्रह रहित प्रार्थना सहित चिन्तन र मनन गर्नुहोस् चर्चमा जागृतिको निम्ति अन्य भाषा नमान्ने विश्वासीहरूले 1900 सालतिर अजुजा स्ट्रीट रिभाइभल भन्दा अघि केन्सासको टुपेकामा प्रेरितको पुस्तक अध्ययन गरे र जागृतिको कारक पवित्र आत्माको र वरदान नै हो भन्ने निष्कर्षमा पुगेर विश्वाससँग प्रार्थना गरे पवित्र आत्मामा बप्तिस्मा पाए अन्य भाषा बोले विख्यात टोपेका रिभाइभलले अहिले यसलाई चिनिन्छ जागृतिको भोक पवित्र आत्माको तृष्णा सत्यको खोजीमा विनम्रसँग लाग्नुहोस् के आज हामी साँच्चै नै परमेश्वर प्रति तृष्णा गर्छौ वचन प्रति भोक छ बरु डिग्री नहोला के साँच्चै हामीलाई पहिलो शताब्दीको मण्डलीमा झैं पवित्र आत्माको भोक प्यास छ वास्तवमै भन्नु हो भने हामीले परमेश्वर प्रति सम्मान पवित्रता र उहाँको डर नै हराइसक्यौं यसै कारण साह्रै अनादर र निर्भय पवित्र आत्मा र अन्य भाषाको खिल्ली उडाउँछौ अनि तातातुतु सान्दारा खान्दारा भनेर खिल्ली नउडाउनुहोस् यसो गर्नु
आफूलाई बहादुरी बुद्धिमान र ज्ञानी विद्वान नठान्नुहोस्। आफूलाई धर्मशास्त्रको ज्ञाता सोचेर जे कुराको स्वाद चाख्नु भएको छैन नि त्यसलाई निरस र निरर्थक नबनाउनुहोस्। मानिसले आविष्कार गरेको मोर्स कोड बारे थाहा छ? यो पवित्र आत्माले दिनुभएको डिभाइन कोड हो। पहिलो कोरिन्थी 4:2 डिकोड पवित्र आत्मा आफैले गर्नुहुन्छ। तर एक कदम अगाडि बढेर आफ्नो अविश्वासले भरिएको विरोधी विचार नलेख्नुहोस् र नबोल्नुहोस्, कारण अन्तको दिनमा तपाईँको वचनले तपाईँको विरुद्धमा लेखा दिनुपर्ने बनाउँछ। मत्ती 12:38 सबै सत्य गतिशील र गतिमान हुन्छन्, अन्तको दिनले निर्कुल गर्छ। यो विश्वासीको निम्ति र्याप्चर उठाइ लगिने क्षण हो। धेरै राम्रो भनाउँदा छद्य र गुप्त पापहरूमा रमाउनेहरू, घमण्ड र झुट बोल्नेहरू, लोभ लालचमा जिउनेहरू पनि छोडिनेछन्। प्रभु प्रभु भन्नेहरू, उहाँको नाममा अगमबाडी बोल्नेहरू, भूत धपाउनेहरू, घरी तिनीहरू पनि छोडिन्छन्। धेरै चर्च जानेहरू पनि छोडिन्छन्। र कुन चर्च जान्छौ, के विश्वास गर्छौ होइन, तर गाठी कुरा बाइबलको वचन, परमेश्वरको वचन भनी विश्वास गर्छौ या गर्दैनौ? हो विश्वास गर्छौ भने किन पालन गर्दैनौ? हो बाइबलमा विश्वास गर्ने र नगर्ने हामीलाई छुट छैन, तब किन यहाँ लेखेको कुरा अवहेलना गर्छौ? अदालतको आज्ञा नमानी अवहेलना गरेको दण्ड लाग्छ भने परमेश्वरको वचन बाइबलको अवहेलना गरे के हुन्छ होला त? उठाइ लगिने पनि त्यो पनि इनामको निम्ति न्यायको आसन म अगाडि उभिनु पर्छ। पहिलो कोरिन्थी 3:11-15 सहज छैन उद्धारकलाई निरन्तरता दिन। फिलिपी 2:12-13 भन्छ, र इनाम पाउन स्वच्छ हृदयले सेवा गरौं। मत्ती 16:27-2 तिमोथी 4:7-8 प्रकाश 22:12 वर्तमानमा हाम्रो बोलाइ र लेखाइले पनि घातक भूमिका खेल्ने भएकोले आत्मसंयम अपनाऊ है। प्रिय हो, पृथ्वीमा जन्मेको हरेक मानिसको आफ्नो भाषा जेनोलालिया बोल्ने क्षमता र अधिकार हो। त्यसरी नै यदि पवित्र आत्माको बत्तीसमा र बत्तीसमा पछि ती सबै यीशुवा हामसियामा विश्वास गर्ने नयाँ गरी जन्मेकाको निम्ति हो, र त्यसरी नै हरेक ले परमेश्वरको राज्यमा नयाँ गरी जन्मेकाको निम्ति पनि अन्य भाषा प्रार्थनाको भाषा सबैको निम्ति हो। रोमी 8:26 एफिसी 6:18 यहुदा 20 प्रेरित 2:1-4 पहिलो कोरिन्थी 13:1-2 पहिलो कोरिन्थी 14:2-4 एफिसी 5:19 त्यसमा कुनै क्षण मात्र पनि शङ्क छैन, तर पवित्र आत्माको अन्य भाषाको वरदान भने सबैको निम्ति होइन, यो पवित्र आत्माको इच्छा अनुसार चुनिएकाहरूलाई दिइन्छ। पहिलो कोरिन्थी 12:11 सबै विश्वासीहरूको पनि अन्य भाषामा बोल्ने क्षमता र अधिकार हो भनेर उहाँले प्रेषित गर्नुभएको छ ड्युक डानियल लिम्बू ज्यूले। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र अब भने फेरि पनि कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि फेरि पनि स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ रोचक तथ्य नामको फेसबुक पेजबाट। लेखेको छ कि मृत्यु नै अन्तिम हो, वैज्ञानिकहरूले पत्ता लगाए जीवन र मृत्यु बीचको तेस्रो अवस्था भनेर शीर्षक दिनुभएको छ। र उहाँ लेख्नुहुन्छ, अहिलेसम्म हामीलाई जीवन र मृत्युको दुईवटा मात्रै अवस्था हुन्छ भन्ने लाग्थ्यो, तर सन् 2024 अन्त्यतिर प्रकाशित एउटा सनसनीपूर्ण अध्ययनले जीवहरूको मृत्युपछि पनि तिनीहरूको कोशिकाहरू मिलेर नयाँ रूप लिन सक्ने र तेस्रो अवस्था थर्ड स्टेट पत्ता लगाएको छ भनेर उहाँले लेख्नुभएको छ। र उहाँ लेख्नुहुन्छ, बायोबोट वैज्ञानिकहरूले मृत भ्याकुटाको छालाका कोशिका र मृत मानिसको फोक्सोको कोशिकाहरूले जीवनको मृत्युपछि पनि स्वतन्त्र रूपले काम गर्ने र नयाँ आकार बनाउने क्षमता राखेको फेला पारेका छन्। यिनलाई जेनोबोट्स वा एन्थ्रोबोट्स भनिन्छ। अचम्मको क्षमता त के छ भने यी कोशिकाका समूहहरूले आफ्नो वातावरणमा आफै हिँडाहरू मिलेर नयाँ रूप लिन सक्ने र तेस्रो अवस्था थर्ड स्टेट पत्ता लगाएको छ भनेर उहाँले लेख्नुभएको छ। र उहाँ लेख्नुहुन्छ, बायोबोट वैज्ञानिकहरूले मृत भ्याकुटाको छालाका कोशिका

परम्परागत जीव विज्ञानको बुझाइ भन्दा पूर्णत फरक छ। उपचारमा क्रान्ति, यो खोजले भविष्यमा औषधि विज्ञानमा ठूलो परिवर्तन ल्याउन सक्छ। यो बायोबोट्सको प्रयोग गरेर मानिसको रगतको नलीमा जमेको प्लेग अर्थात् बोसो सफा गर्न र शरीरभित्रै घाउहरू निको पार्न सकिनेछ। नयाँ परिभाषा, यसले मृत्युको परिभाषालाई नै चुनौती दिएको छ। कुनै जीव मृत घोषित भइसकेपछि पनि त्यसका कोशिकाभित्र नयाँ अस्तित्वको शुरू हुन सक्ने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् भनेर उहाँले लेख्नु भएको छ। र यसको स्रोतको रूपमा उहाँले केही दिनुभएको छ, द कन्भर्सेसन डज अ थर्ड स्टेट एक्जिस्ट बिट्विन लाइफ एन्ड डेथ, अनि दोस्रो साइकोलोजी जनरल अनभेलिङ द थर्ड स्टेट बायोलोजिकल रेसिलियन्स आफ्टर डेथ, अनि तेस्रो साइन्स डेली बायोबोट्स न्यू मल्टिसेलुलर लाइफ फ्रम क्रिएटेड फ्रम डेड सेल्स नामको स्रोतबाट उहाँहरूले यो तथ्यहरूलाई बाहिर निकाल्नु भएको छ र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा एउटा अर्को आशिषमय लेख परेको छ जसलाई प्रेषित गर्नुभएको छ तिमोथी नेम्बाङ ज्यूले, र म उहाँको यो लेखलाई तपाईँको बीचमा पढेर सुनाउन गइरहेको छु। र त्योभन्दा अगाडि फेरि पनि अर्को एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर अब उक्त लेखलाई तपाईँको अगाडि प्रस्तुत गर्न गइरहेको छु। लुका 5 अध्यायको 27-32 शीर्षक दिनुभएको छ लेवीको बोलावट, र उहाँले भन्नुभएको छ लेवीले सबै थोक छोडेर उठेर उहाँको पछि लागे, अनि यी कुरा पछि उहाँ बाहिर जानुभयो र लेवी नाउँ भएका एकजना कर उठाउनेलाई कर अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो मेरो पछि लाग। तब तिनले सबै थोक छाडेर उठेर उहाँको पछि लागे, र लेवीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजना गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्यामा उहाँसँग भोजमा बसेका थिए। फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्छौ? तर येशूले तिनीहरूलाई भन्नुभयो निरोगीलाई वैद्यको खाँचो पर्दैन तर रोगीलाई मात्र। म धर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चाताप निम्ति बोलाउन आएको हुँ। उहाँ अगाडि लेख्नुहुन्छ यो पाठ लुका 5 अध्यायको 27-32 येशूले कर उठाउने लेवी मत्तीलाई बोलाउनु भएको घटना हो। मत्ती 9:9 आफैलाई मत्ती भनेर लेखे, तर मर्कुस 2:14 र लुका 5:27 उही घटनालाई लेवी भनेर उल्लेख गरिएको छ। अल्फायसको छोरो लेवी, यो नाम फरक तर व्यक्ति एकै हो। येशूले नयाँ नाम दिनु सामान्य हो, जस्तो सिमोनलाई पत्रुस, साउललाई पावल। लेवी पुरानो कर उठाउने पापी नामको सट्टा मत्ती ग्रीकमा परमेश्वरको उपहार नामको अर्थ दिने प्रयोगलाई गरेर लेखकले नयाँ पहिचान र येशूको अनुग्रह देखाउन चाहेका छन्। यसबाट हामीले धेरै महत्वपूर्ण आध्यात्मिक पाठहरू सिक्न सक्छौ जो तल व्याख्या गरिन्छ। उहाँ अगाडि लेख्नुहुन्छ पहिलो, येशूले जुनसुकै पेसा वा पृष्ठभूमिका मानिसलाई पनि बोलाउन सक्नुहुन्छ। 27 अनि यी कुरापछि उहाँ बाहिर जानुभयो र लेवी नाउँ भएका एकजना कर उठाउनेलाई कर अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो मेरो पछि लाग। लेवी रोमी साम्राज्यको निम्ति कर उठाउने व्यक्ति थिए। यहुदी समाजमा उनीहरूलाई ठग, पापी र देशद्रोहीको रूपमा घृणा गरिन्थ्यो, तर येशूले ठ्याक्कै त्यही ठाउँमा बसेको व्यक्ति मेरो पछि लाग भन्नुभयो। यसबाट हामीले के सिक्न सक्छौ भन्दा येशूको बोलावट कुनै जाति, पेसा, विगत वा सामाजिक स्थितिमा निर्भर गर्दैन। तपाईँ जस्तो सुकै पापी वा समाजले तिरस्कार गरेको व्यक्ति भए तापनि उहाँले तपाईँलाई बोलाउन सक्नुहुन्छ। दोस्रो, येशूको बोलावटमा तुरन्त र पूर्ण आज्ञाकारिताको छ। 28 तब तिनले सबै थोक छोडेर उठेर उहाँको पछि लागे। व्याख्या, लेवीले आफ्नो नाफामूलक काम, पैसा, सुरक्षा र सबै छोडेर येशूलाई पछ्याए। यो उनको ठूलो त्याग थियो। यसबाट हामीले सिक्नु पर्ने कुरा, येशूको चेला बन्नु भनेको आधा आधा होइन, पूर्ण समर्पणता हो। उहाँलाई पछ्याउन हामीले पनि आफ्नो पुरानो जीवनशैली, बानी र प्राथमिकताहरूलाई त्याग्न सक्नुपर्छ। तेस्रो, नयाँ जीवनमा अरूलाई येशूसँग भेटाउने जिम्मेवारी। 29 लेवीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजना गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू पनि ठूलो संख्यामा उहाँसँग भोजमा बसेका थिए। व्याख्या, लेवीले आफ्नो पुराना साथीहरू कर उठाउने र पापीहरूलाई पनि येशूसँग भेटाउने अवसर बनाएको हामी पाउँदछौ। शिक्षा, जब हामी येशूका चेला बन्छौ तब हाम्रो घर, काम र सम्बन्धलाई सुसमाचारको लागि प्रयोग गर्नुपर्छ। हाम्रा पुराना साथीहरू र पापीहरूलाई येशूको नजिक ल्याउने माध्यम बन्नुपर्छ। चौथो, येशू पापीहरूको साथी हुनुहुन्छ, धर्मीहरूको होइन। 33-32 तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्छौ भन्ने सदुकी फरिसीहरूको हो। जवाफमा उहाँले भन्नुभयो निरोगीलाई वैद्यको खाँचो पर्दैन तर रोगीहरूलाई मात्र। म धर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ। व्याख्या, फरिसीहरूले धार्मिक शुद्धताको आधारमा येशूको आलोचना गरे, तर येशूले स्पष्ट रूपले भन्नुभयो कि उहाँको मिशन नै पापीहरूलाई पश्चातापतर्फ बोलाउनु हो। यसबाट हामीले सिक्नु पर्ने कुरा, चर्च वा धार्मिक समुदाय पापीहरूलाई निष्कासित गर्ने ठाउँ होइन तर उनीहरूलाई निको पार्ने अस्पताल जस्तो ठाउँ हो। हामीले पनि म त धार्मिक छु भनेर घमण्डमा फुलेर पापीहरूको नजिक गएर उनीहरूलाई येशूको प्रेम देखाउनुको सट्टा घमण्ड गर्छौ भने त्यो राम्रो होइन। यसकारण हाम्रा घमण्डहरूलाई त्याग्नु पर्छ र हामीले घमण्डलाई छोडेर येशूले चाहिँ उनीहरूलाई प्रेम देखाउनु पर्छ। 5 पश्चाताप नै मुख्य उद्देश्य हो। येशूले लेवी अर्थात मत्तीलाई पश्चाताप गरेर आउनको निम्ति बोलाउनु भएको थियो। यही नै बोलावटको साँचो अर्थ र पापलाई छोडेर परमेश्वर तर्फ फर्किनु हो। रोमी साम्राज्यको कालमा लेवी तथा मत्तीले जुन महसुल उठाउने काम गर्दथे समाजमा त्यो धेरै घिनलाग्दो
व्यवसाय थियो। लेवीले यही बुझेर पश्चाताप गरी येशूलाई पछ्याए। यसबाट हामीले सिक्नु पर्ने कुरा, हामी पनि जुनसुकै परिस्थितिबाट पश्चाताप गरेर आउन येशूले बोलाउनु भएको छ। समग्र शिक्षा, येशूको अनुग्रह विगतको पापमय जीवन भन्दा धेरै ठूलो छ। दोस्रो, साँचो चेलापनले त्याग, आज्ञाकारिता र अरूलाई येशू कहाँ ल्याउने काम गर्छ। तेस्रो, चर्चको काम पापीहरूलाई न्याय गर्नु होइन, तर उनीहरूलाई येशूको चरणमा ल्याउनु हो। मत्ती 9:9-13, मर्कुश 2:13-17। प्रिय, तपाईँ कुन परिस्थितिमा हुनुहुन्छ? येशूले लेवीला जस्तै तपाईँलाई आज र अहिले नै बोलाउँदै हुनुहुन्छ। आफ्नो सबै छोडी येशूको वहाँ आउनुहोस् र उहाँले दिने मुक्ति र उद्धार पाउनुहोस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तादनी श्रोता, अब भने कार्यक्रममा अर्को एउटा सुमधुर गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुन एउटा मिठो अर्थपूर्ण भजन।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी ढिला नगरिकन अर्को एउटा आशिषमय स्टार्टसलाई लिन गइरहेका छौँ र जसलाई प्रेषित गर्नु भएको छ निरन्तर प्रार्थना गरिरह नामको फेसबुक पेजबाट इन्टरनेशनल लाइफ फेलोसिपबाट देव बीके मसिया लेख्नुहुन्छ। उत्पत्ति सातको बाइबल क्विज, परमेश्वरले नुहालाई किन जहाजमा जान भन्नुभयो? नम्बर एक, उसलाई यात्रा गर्न मन थियो। बी, पृथ्वीमा जल प्रलय ल्याउन लागिएको थियो। सी, उसले घर बनाउन सक्दैन थियो। डी, उसलाई डर लाग्थ्यो। यो प्रश्न तपाईँ हाम्रो निम्ति छोड्नु भएको छ र यसको सही उत्तर हुन्छ बी, पृथ्वीमा जल प्रलय ल्याउन लागिएको थियो। आदरणीय श्रोता, यो क्विज पछि पुनः फेरि पनि अर्को एउटा आशिषमय स्टाटस मेरो हातमा आएको छ। आई बिलोङ्स टु जिजस नामको फेसबुक पेजबाट लेख्नुहुन्छ, गलाती 2:19-21 उहाँ लेख्नुहुन्छ, किनकि परमेश्वरको निम्ति म जिउन सकौं भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखि म मरेको छु। म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनु हुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। परमेश्वरको अनुग्रहलाई म पन्साउँदिन किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भने त ख्रिस्ट व्यर्थमा मर्नुभयो भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी अर्को एउटा स्टाटस तपाईँको बीचमा राख्न गइरहेको छु जसलाई प्रेषित गर्नुभएको छ क्रिस्टियन्स नेपाल नामको फेसबुक पेजबाट पावल रसाइली बीएम ज्यूले। उहाँ लेख्नुहुन्छ, भजन संग्रह 146:6, उहाँ स्वर्ग र पृथ्वी समुद्र र त्यसमा भएका यावत थोकको सृष्टिकर्ता हुनुहुन्छ। परमप्रभु सदाकालको निम्ति विश्वासयोग्य हुनुहुन्छ भनेर उहाँले लेख्नु भएको छ। हामी आमेन भनेर भन्दछौ। र त्यसै गरी मेरो हातमा एउटा लेख परेको छ जसलाई प्रेषित गर्नुभएको छ सुरज सुब्बा एपोस्टल ज्यूले, सिलास को थिए भन्ने शीर्षकमा। तादनीय श्रोता, यो लेख राख्नुभन्दा अगाडि एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि म पुनः आउनेछु। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि अब भने सुरज सुब्बा एपोस्टल ज्यूको यो लेखलाई तपाईँको बीचमा प्रस्तुत गर्न चाहे र लेखिएको छ सिलास को थिए। सिलास प्रारम्भिक मण्डलीका एक अगुवा पावलका सहकर्मी प्रचारक र विश्वासी भाइ थिए। पहिलो पत्रुस 5:12 उनी एक एलोनेस्टिक यहुदी थिए र सम्भवत रोमी नागरिक पनि थिए। प्रेरित 16:37 पावलका पत्रहरूमा उनलाई सिल्वानस भनेर पनि उल्लेख गरिएको छ, जस्तै पहिलो थेसलोनिकी 1:1। जब पहिलो पटक धर्मशास्त्रमा सिलासलाई भेट्छौ तब उनी यरुसलेमको मण्डलीको एक अगुवा र शिक्षक थिए। प्रेरित 15:22-32 यरुसलेम सभापछि परिषदको निर्णय एन्टियोकियामा पुर्याउन प्रेरित पावलसँगै सिलासलाई पनि छानियो। त्यसको केही समयपछि पावल आफ्नो दोस्रो प्रचार यात्रामा निस्किए र उनले सिलासलाई आफ्नो सहयात्रीको रूपमा चुने। प्रेरित 15:40-41 यस यात्रामा पावल र सिलास ग्रीस पुगे र फिलिपीमा ती प्रचारकहरूलाई पक्राउ गरियो, कुटपिट गरियो र कारागारमा हालियो। तर मध्यराततिर पावल र सिलासले परमेश्वरको प्रार्थना गर्दै भजन गाउँदै थिए र कैदीहरूले उनीहरूको कुरा सुनिरहेका थिए। प्रेरित 16:25 त्यसपछि परमेश्वरले अद्भुत रीतिले तिनीहरूलाई छुटकारा दिनुभयो। तिनीहरूको विश्वास देखेर जेलर झालखानाका हाकिमले सोध्यो, हजुरहरू हो, मुक्ति पाउनलाई मैले के गर्नुपर्छ? पावल र सिलासले उत्तर दिए, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ, तपाईँले र तपाईँको परिवारले। पद 30:31 त्यसै रात झालखानाका हाकिमले उद्धार पायो र ऊ तथा उसको सारा परिवारले बप्तिस्मा लिए। भोलिपल्ट शहरका अधिकारीहरूले पावल र सिलासलाई रोमी नागरिक भएको थाहा पाए र तिनीहरू अत्यन्त डराए, किनकि अघिल्लो दिन गरिएको दुर्व्यवहारले रोमी व्यवस्थाको उल्लङ्घन गरेको थियो। त्यसपछि शहरका अगुवाहरूले तुरन्तै पावल र सिलासलाई बन्दी गृहबाट मुक्त गरे र प्रचारकहरू त्यहाँबाट प्रस्थान गरे, तर तिनीहरूले त्यहाँ विश्वासीहरूको एउटा समूह छोडेर गए। यही नै युरोपको पहिलो मण्डली थियो। फिलिपीको मण्डलीको प्रारम्भले हामीलाई एउटा महान सम्झना दिलाउँछ कि अत्यन्त कठिन परिस्थितिहरूमा पनि परमेश्वरले महान कार्य गर्न सक्नुहुन्छ। उहाँले हाम्रा परीक्षा र संकष्टहरूद्वारा समेत आफ्नै नाउँको महिमा गर्नुहुन्छ। पावल र सिलाससँग यही दृष्टिकोण थियो, त्यसैले उनीहरू मध्यरातमा पनि भजन गाउन सक्षम भए। कैदीहरू पावल र सिलासले गाएको भजन सुनिरहेका थिए भन्ने कुरा हल्का रूपले व्यवस्था गर्न मिल्ने विवरण होइन। येशू ख्रीष्टका अनुयायीहरूको रूपमा हामीले पनि सम्झाउनु पर्छ कि मानिसहरूले जीवनका परिस्थितिहरूमा हाम्रो प्रतिक्रिया हेरिरहेका हुन्छन्। यदि पावल र सिलासले आफ्नो अवस्थाको अन्याय बारे गुनासो गरेका, विरोध गरेका वा कुडिएका भए जेलर प्रभु येशूमाथि विश्वास गर्न कहिले आकर्षित हुने थिएन, तर तिनीहरूले आफ्नो परिस्थितिमा अनुग्रह र आनन्द साथ प्रतिक्रिया दिए। तिनीहरूको व्यवहार र अरू मानिसहरूले अपेक्षा गरे भन्दा पूर्ण भिन्न थियो, किनकि तिनीहरू नुन र ज्योति थिए। मत्ती 5:13-14 त्यसैले अरूहरूको हृदय सुसमाचार प्रति खुलेको हामी पाउँदछौ। पछि सिलास र तिमोथीले बेरियामा सेवा गरे। प्रेरित 17:14 र पावलले कोरिन्थ छोडेपछि सिलासले त्यहाँ केही थप समय सेवा गरे। सिलासले पत्रुसँग पनि सेवा गरे। वास्तवमा एक पत्रुसको पत्र त्यसका प्राप्तकर्ताहरू कहाँ पुर्याउने व्यक्ति उनी नै भएको मानिन्छ। पहिलो पत्रुस 5:12 सिलास त्यस्ता व्यक्तिको उत्कृष्ट उदाहरण हुन् जसले आफ्ना वरदानहरू सम्पूर्ण हृदयले प्रभु र अरूको सेवामा प्रयोग गरे। प्रेरितहरूले उनलाई विश्वासी भने र उनी दाजुभाइहरूलाई उत्साह दिने र दृढता दिने व्यक्तिको रूपमा चिनिन्थे। प्रेरित 15:32 प्रारम्भिक मण्डलीका धेरै मानिसहरूले सिलासद्वारा आशिषित भए र पावल तथा पत्रुस दुवै उनका विश्वासी सहकारीमा उत्साहित भए। सिलास वास्तवमै विपत्तिको निम्ति जन्मिएका मित्र थिए। इतोपदेश 17:17 भनेर यसरी उल्लेख गरिएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, परम प्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परम प्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु? भजन सङ्ग्रह 27:1 यो लेख थियो दिपेन समर ज्यूको। तादनी श्रोता, अब भने कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर म ढिला नगरिकन अब केही स्टाटसहरू फटाफट पढ्न गइरहेको छु र मेरो हातमा बाइबल डेली नामको स्टाटस परेको छ, लेखिएको छ भजन संग्रह 40:16। तर जस जसले तपाईँलाई खोज्छन् ती सबै तपाईँमा रमाउन र आनन्दित हुन्, तपाईँको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, परम प्रभुको नाउँ उच्च होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, उज्जवल विकज्यूको लेख्नुहुन्छ, पापमा जन्मनु कुनै गल्ती होइन, तर पाप गर्दै मानिसलाई आफ्नै स्वरूपमा बनाउनु हुने सृष्टिकर्तालाई नचिन्नु गल्ती मात्र होइन महागल्ती हो भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नु भएको छ पाउल श्रेष्ठज्यूले। उहाँ लेख्नुहुन्छ, आराधना कर होइन कर्तव्य हो, बानी होइन जीवन शैली हो। आराधना केवल शनिबारको कार्यक्रम होइन, यो हरेक दिनको जीवन शैली हो। यो केवल गीत गाउनु मात्र होइन, यो हृदयबाट परमप्रभुलाई समर्पण गर्नु हो। आराधना मञ्चो मात्र हुँदैन, यो हाम्रो दैनिक चालचलनमा देखिन्छ। हाम्रो शब्द, हाम्रो काम, सोच सबैमा प्रभुको महिमा झल्किनु पर्छ। आजबाट आराधनालाई बानी होइन जीवन शैली बनाऊ, किनकि हामी उहाँका लागि जिउँछौ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। तारणी श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नु भएको छ अशोक सुब्बा विशालले लेख्नुहुन्छ, रोमी 6:15। अब के भनौ कि हामी व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ भनेर पाप गर्ने त कदापि होइन भनेर उहाँले लेख्नु भएको छ। अनि त्यसै गरेर मेरो हातमा अर्को एउटा स्टाटस आइसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ प्रकाश दाहालज्यूले। लेख्नुहुन्छ, फेरि मानिसहरूसँग बोल्नु हुँदा यीशुले भन्नुभयो, म संसारको ज्योति हुँ, जसले मलाई पछ्याउँछ त्यो कहिले अँध्यारोमा हेडोल गर्ने छैन, तर त्यससँग जीवनको ज्योति हुनेछ र त्यसले ज्योति पाउनेछ भनेर यूहन्ना 8:12 लेख्नु भएको छ। र परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। तादनी श्रोता, अब यिनै स्टाटसहरूको साथसाथै अब आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भनी दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नु हुनेछ। हस्त श्रोता, यिनै ठेगानाको साथ साथै भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि बिदा दिनुहोस्। सुन्दै रहनुहोस् गुड न्यूज एफएम। अवस्थ जयमसी।
1: टाइम चेक, यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार स्वयंसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.

0: तपाईँ जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: मरेकी के हो?
1: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल लगिहालो लगिहालो यो।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कतिको खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टू को एक्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
6: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
7: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
8: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
9: हेलो
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
11: ल दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के हो के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
13: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
12: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
13: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
12: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा।
13: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
12: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
13: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
14: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधि हालेको।
14: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
14: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड। अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
15: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, केही समय अगाडिदेखि मैले विभिन्न लेखकहरूको किताब, उहाँले लेख्नु भएको पुस्तक वाचन गरिरहेको छु, र तपाईँले पनि कुनै पनि त्यस्ता किताबहरू लेख्नु भएको छ परमेश्वरको जनहरूको निम्ति भने, यसरी कार्यक्रमबाट प्रस्तुत गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीलाई तपाईँले साथ दिन सक्नुहुन्छ। र विशेष गरिकन कतिलाई पढ्न आउँदैन होइन, उहाँहरूको लागि पुस्तक पाठ एकदमै आशिषमय हुन सक्छ, किनभने धेरैले यो कुरा भन्नुभएको अवस्थाहरू पनि छ। घरमा बसेर बुढाबुढी आमाहरूले कार्यक्रम सुनिराख्नु भएको होला, हजुरहरूकै निम्ति पनि हो कार्यक्रम पुस्तक पाठ होइन। र आज भने म एउटा पुस्तक तपाईँको निम्ति वाचन गर्न गइरहेको छु, लेखक रमेश गजमेरद्वारा लिखित पुस्तक काँडाको उद्देश्य नामक पुस्तक आज म तपाईँको निम्ति पाठ गर्नेछु। निकै नै आशिषमय पुस्तक छ, धेरैले यो पुस्तक पढ्नु भएको छ र आशिषित भएका कुराहरू हामीलाई बताउनु भएको छ। अलिकति लेखकको बारेमा भन्नुपर्दा, रमेश गजमेर पास्टर, लेखक र शिक्षक हुनुहुन्छ। उहाँले आफ्नो शिक्षा, लेख र प्रचार सेवा मार्फत अनगिन्ती मानिसहरूलाई रेडियो साथै युट्युब मार्फत प्रेरित गर्नुभएको छ र उहाँको बारेमा भन्नुपर्दा, उहाँले रेडियोबाट पनि धेरै कार्यक्रमहरू प्रसारण गर्नुभएको छ। र आज भने म तपाईँलाई जीवनको काँडाको उद्देश्य नामक पुस्तक वाचन गर्न गइरहेको छु र यतिखेर भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

हामी सबैजनाले विभिन्न किसिमका संघर्षहरू सामना गर्दछौ। कहिले पनि तपाईहरूमध्ये धेरैजना संघर्षबाट भएर गइराख्नु भएको होला। जीवन यस्तै नै हो, यसमा हामीले विभिन्न किसिमका संघर्षलाई अँगाल्नु पर्ने हुन्छ। आर्थिक संघर्ष, शारीरिक संघर्ष, आत्मिक संघर्ष, योजनामा विफल, अध्ययन अध्यापनमा असफलता, पेसा व्यवसायमा रोजगारीमा चुनौती आदि मध्ये हामी सबैले कुनै न कुनै समस्याबाट भएर गइरहेका छौं। तपाईँ सायद परिवारमा एक्लो विश्वासी हुनुहुन्छ होला। तपाईँले सोच्नुभएका कुराहरू पूरा भइरहेका छैनन् होला। सायद सेवकाईमा पनि तपाईँ संघर्ष गर्दै हुनुहुन्छ होला। यी सबै अवस्थाहरूमा तपाईँ र मलाई बारम्बार आउने एउटा प्रश्न चाहिँ के हो भने, परमेश्वरको नजरबाट दृष्टिबाट मेरो बाटो लुकाइएको छ कि क्या हो? भयो संघर्षमा हुँदा खोइ त परमेश्वर कहाँ हुनुहुन्छ? मार्च 10, 2022 को दिन अर्को स्टेटमा जाने क्रममा म र मेरो श्रीमती दुवैजना एउटा भयानक दुर्घटनामा पर्यौं। हामी कतै यात्रा गर्नु अघि जहिले पनि प्रार्थना गर्ने गर्छौं र त्यस दिन पनि प्रार्थना गर्ने क्रममा भजन संग्रह 91 को 11 लाई घोषणा गरेर यात्रामा निस्केका थियौं। आफ्नो वचनमा प्रतिज्ञा गर्नु भए चाहिँ परमेश्वरले हामीलाई त्यो कार दुर्घटनाबाट बचाउनु भयो। हामी सवार कार 3 पटकसम्म बलड्याङ खाएर बजारेर पूर्ण रूपले ध्वस्त भयो, तर हामी भने सकुशल नै थियौ। परमेश्वरले हामीलाई कुनै ठूलो चोट लाग्न दिनु भएन, तर मानसिक हिसाबले भने निकै शास्ति खेप्नु पर्यो। करिब 1 वर्षसम्म पनि राम्रोसँग गाड़ी चलाउन सकिएन। निकै ठूलो काँडोले भिजाएको जस्तो महसुस भयो। लामो समयसम्म डाक्टरसँग परामर्श लिए, तर पनि मानसिक आघातबाट पनि निको हुन सकिएन। समय लाग्यो, खानुपर्ने औषधि पनि एकदमै धेरै थिए। हामी श्रीमान श्रीमतीले प्रार्थनामा निकै आँसु बगाउनु पर्यो। परमेश्वर हामीलाई नै किन यस्तो हुनुपर्ने भन्ने परिस्थितिमा पनि बारम्बार नपुगेका होइनौ, तर दुवैजनाले परमेश्वरको समयलाई धैर्यसाथ पर्खिरह्यौं, जसको फलस्वरूप उहाँले मलाई आफ्नो समयमा त्यो मानसिक आघातबाट निको पार्नुभयो अनि मैले विजय प्राप्त गरे। कतिपटक हाम्रो परिवारमा जीवनमा अभाव, कष्ट, अवस्था यति साह्रो बलियो भएर आउँछन् कि हामीलाई परमेश्वरको कामप्रति नै शंका लाग्न थाल्छ। समस्याहरू यति साह्रो डरलाग्दो भएर आउँदछन् कि परमेश्वरको दृष्टिबाट मेरो बाटो, जीवन, परिवार, दैनिक आवश्यकताको कुरा लुकेको छ कि जस्तो लाग्छ। हामी सबैजनालाई पटक पटक यस्तो हुन्छ। हामी सबैजनाको जीवनमा कुनै न कुनै काँडो हुन्छ। यस संसारमा भएका सबै मानिसले आफ्नो जीवनमा कुनै न कुनै काँडोलाई महसुस गरेकै हुन्छन्। हामी क्रिश्चियनहरू पनि यस कुराबाट अलग रहन सक्दैनौ। क्रिश्चियन जीवनका हरेक पाटाहरूमा विभिन्न प्रकारका आधीहुरी आइरहन्छन्। उनीहरूको जीवन बलिया कठै काठले बनेको पहाड़ जस्तै हुन्छ, अथवा प्रचण्ड वेग सहित हावाहुरी आउँदा पनि स्थिर रहन्छ भन्ने हुँदैन। क्रिश्चियन पनि एउटा मानिस नै हो, जस्तो अयुब थिए। अयुबको जीवनमा अनेक किसिमका शारीरिक, मानसिक समस्याहरू आए, तर ती कुनै कुराले पनि उनको आत्मालाई हानि गर्न सकेन। उनले आफ्नो जीवन र परिवारलाई परमेश्वरको वचनको धरातलमा बलियोसँग स्थापना गरेका थिए। आफ्नो परिवारका सदस्यहरूलाई उनले दिनदिनै परमेश्वरको वचन पालना गर्न सिकाए। परिवारप्रति आफ्नो कर्तव्य पूरा गर्न थियो। जीवनमा समस्याहरूको काँडो सबैको लागि थियो। ती समस्याहरू व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक वा अन्य जुनसुकै क्षेत्रमा हुन सक्छ। समस्याले गर्दा नै हामी आफ्नो जीवनको महत्वपूर्ण समय निराश, तनाव, शोक, अशान्ति र पीड़ामा बिताइरहेका हुन्छौं। कतिजना त हाम्रो अस्तित्व हुनु भन्दा नहुनु नै ठिक हुने थियो भन्ने स्थितिमा पनि पुग्छ। जीवनमा चुनौतीहरू, समस्याहरू, कठिनाइहरू बिजाउने काँडा चाहिँ हुन्छन्। तथापि परमेश्वरमा गरिएको विश्वासद्वारा
हामीले ती समस्याहरूको समाधान पाउँछौ। परमेश्वरमा भएको हाम्रो विश्वास र उहाँको वचनमा भएका प्रतिज्ञाले हामीलाई साहसको साथ समस्याको सामना गर्न र अलौकिक समाधान खोज्न प्रेरणा दिने गर्दछ। पवित्र बाइबलमा प्रभु येशू ख्रीष्टले हामीलाई अलौकिक आशा र समाधानको प्रतिज्ञा दिनुभएको छ। येशू ख्रीष्टमा कुनै पनि समस्याको उत्तर समाधान छ। हो, ती काँडाहरूले हाम्रो जीवनमा अवश्य कठिन बनाउँछन्, तर तिनै काँडाहरूले हामीलाई बलियो बनाउँछन् र यसरी परमेश्वर प्रतिको हाम्रो विश्वास अझ दृढ हुन्छ।

जब युगको जीवनमा अत्यन्त कष्ट र शारीरिक मानसिक समस्या आइलागे, उनले परमेश्वर प्रतिको आफ्नो विश्वासमा कति पनि विचलित भएनन्। कारण बिना आफू माथि घोर समस्या आइपर्दा पनि उनले परमेश्वरको विरूद्धमा पाप गरेनन्, बरु भुइँमा खोप्टो परेर परमेश्वरको आराधना गरे। कति महान विश्वास! परमेश्वरले आफ्नै छोराछोरीलाई विभिन्न किसिमका समस्या परीक्षाबाट उद्धार दिनुहुन्छ भन्ने कुरा अय्युबले राम्रोसँग जानेका थिए। धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छ, तर परमप्रभुले सबैबाट उद्धार दिनुहुन्छ। भजन संग्रह 34:19, परमेश्वरले हामीलाई कहिले पनि समस्याहरू आउँदैनन् भन्नुभएको छैन। दुःख, समस्या, चोट, पीड़ा र प्रतिज्ञा उहाँले आफ्नो वचनमा दिनुभएको छ। केवल हाम्रो भौतिक शरीरको रोग बिरामीलाई पहिचान र इलाज गर्न सक्छ एउटा डाक्टरले, तर हृदयका ठूला ठूला गहिरा चोटहरू परमेश्वरले मात्र आफ्नो वचनद्वारा निको पारिदिनुहुन्छ। यति मात्र होइन, परमेश्वरको वचन त हाम्रो लागि दुईधारे तरवार भन्दा धारिलो तरवार पनि हो। यसलाई अध्ययन, मनन, विश्वास र घोषणा गरेर हामीले साँचो अथवा खाँचो परेको समयमा प्रयोगमा ल्याउन सक्छौ। यो हाम्रो लागि परमेश्वर प्रतिज्ञा हो। जब शैतानले तपाईँको जीवनमा विभिन्न किसिमले निराश ल्याउँछ, त्यति बेला परमेश्वरको वचनद्वारा त्यसलाई सधैँ नै स्वतन्त्र र विजय हुन सक्नुपर्छ। यद्यपि धेरै क्रिस्चियनहरू परमेश्वरको वचनमा भएका उत्तम प्रतिज्ञाहरू भुलेर अत्तालिँदै यताउता भौतारिन्छन्, हामी यस कुरामा सधैँ निश्चित हुनुपर्छ कि परमेश्वरले गर्नुभएको हरेक प्रतिज्ञा उहाँले पूरा गर्नु नै हुन्छ। तर हामी भने ठिक विपरीत जिरहेका हुन्छौं। यसो गर्दा उहाँ खुशी हुनुहुन्न। परमेश्वरले आफ्नो वचनमा यसो भन्नुभएको छ, हे मेरा मानिस हो, आओ तिमीहरू आफ्नो कोठाहरूमा पसेर ढोकाहरू थुन, उहाँको क्रोध शान्त नहुन्जेल केही समयको निम्ति लुकी बस। परमेश्वरको प्रतिज्ञालाई ध्यान गर। मानिसहरूको समस्या भनेको नै परमेश्वरको प्रतिज्ञालाई भन्दा आफ्नो आवश्यकतालाई ध्यान दिनु हो। तर परमेश्वरको प्रतिज्ञामा विश्वास गरेर जिउँदा त्यसले अत्यन्त शक्तिशाली रूपमा काम गरिरहेको हुन्छ। जब एउटा सानो बच्चा उसको आवश्यकताको निम्ति चिच्याउँछ भएको छ, हे मेरा मानिस हो, आओ तिमीहरू आफ्नो कोठाहरूमा पसेर ढोकाहरू थुन, उहाँको क्रोध शान्त नहुन्जेल केही समयको निम्ति लुकी बस्छ,

संसार सुसार गर्छन्। त्यस्तै नै एउटा क्रिश्चियनले साँचो परमेश्वरलाई हृदयदेखि सहायताको निम्ति पुकार गर्दा उहाँले सुन्नुहुन्छ। उहाँले आफ्नो प्रतिज्ञा उसलाई स्थिर गराउनुहुन्छ र उसको हृदयमा भएका चोटहरूलाई मलमपट्टि लगाइदिनुहुन्छ। भजन लेखकले यसरी लेखेका छन्, जब मेरो मनमा ज्यादा फिक्री भयो तपाईँको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुलायो। एउटा मौरीको कल्पना गर्नुहोस् जसले टाढा टाढा पुगेर काँडा मेहनत साथ फूलको रहस चुसेर ल्याई मह बनाउँछ। यसरी बनेको मह एकदम मिठो हुन्छ। हाम्रो जीवन पनि स्वादिलो हुनु हो भने परमेश्वरको वचनमा भएका उद्देगका कुराहरू बुझ्न हामीले अझ बढ्ता मेहनत गर्नुपर्छ। मौरीको घरबाट मानिसले मह निकालेर लगेको जस्तै सैतानले पनि हाम्रो हृदयमा जम्मा गरेर राखेको परमेश्वरको वचन खोसेर लैजान कोसिस गर्छ। यसकारण हामीले निरन्तर वचन ध्यान मनन र पालन गर्ने कुरालाई कायम राख्नुपर्छ। यसो गर्दा परमेश्वरले दिनुभएका उत्तम प्रतिज्ञाहरू हामी बिर्सँदैनौ। जब हाम्रो जीवनमा परीक्षाहरू आउँछन् त्यति बेला परमेश्वरको वचनलाई हामीले राम्रोसँग प्रयोगमा ल्याउनुपर्छ। वचनद्वारा हामी हरेक किसिमका दुःख कष्ट पार गर्न सक्छौ। जब हामी उहाँको वचनप्रति होसियार भएर हाम्रा कुमार्गहरू त्याग्छौ उहाँले हामीलाई प्रशस्त आशिष दिनुहुन्छ। भजन लेखकले यसरी भनेका छन्, परम प्रभुको सामुन्ने मौन बस्छ, धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्नो कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्क नमान। हामी क्रिश्चियनहरू परमेश्वरले बनाउनु भएको सुन्दर प्रकृतिका थोकहरूमा खुशी हुनुपर्ने, रमाउनु पर्ने, त्यसको निम्ति उहाँलाई धन्यवाद दिनुपर्ने हो। तर विडम्बना, हामी त्यसको ठिक विपरीत गनगन कचकच गरिरहेका हुन्छौं। कुनै कुरामा सफलता प्राप्त गर्दा, उन्नति हुँदा त्यसको श्रेय आफैले लिन्छौं, तर दुःख कष्ट आउँदा परमेश्वरको अस्तित्वमाथि नै प्रश्न गर्छौं। हाम्रो स्वार्थीपनको हाम्रो स्वार्थीपनमा पनि परमेश्वर कृपालु हुनुहुन्छ।

हाम्रो जीवनमा थुप्रै काँडाहरू आउँछन् जुन केवल शारीरिक पीड़ा पारिवारिक समस्या मात्र नभई आत्मिक र मानसिक संघर्षहरू पनि हुन्। यी काँडाहरू हामीलाई कमजोर बनाउन नभई बलले बनाउने सन्देश दिन्छन्। पावल प्रेरितले दोस्रो कोरिन्थी 12:9 आफ्नो जीवनमा भएका काँडाको चर्चा गर्छन्, जहाँ उनले परमेश्वरलाई त्यो काँडो हटाउन प्रार्थना गरे तर परमेश्वरले उत्तर दिनुभयो, मेरो अनुग्रह तिम्रो लागि पर्याप्त छ। आधुनिक समयमा यी काँडाहरूको रूपमा फेरिएको छ जहाँ हामी शारीरिक दुखाइका काँडाहरू भन्दा पनि प्रविधि, आधुनिक विचारधारा, सामाजिक मीडियाका काँडाहरू संघर्ष गरिरहेका छौँ। ती मध्ये केहीको बारेमा हामी चर्चा पनि गर्नेछौँ। प्रविधिले हाम्रो जीवनमा सहज बनाएको छ तर यसले हामीलाई परमेश्वरबाट पनि टाढा पुर्याएको छ। समय फोन इन्टरनेट सामाजिक मीडियामा बिताउँछौ जसले गर्दा हामीले बाइबल पढ्ने प्रार्थना गर्ने अनि परमेश्वरसँग समय बिताउने समय बर्बाद पारिरहेका हुन्छन्। फलस्वरूप हामीलाई आत्मिक रूपमा कमजोर बनाइरहेको छ। प्रविधि परमेश्वरले दिनुभएको उपहार नै हो तर यसलाई सही तरिकाले प्रयोग नगरिएमा यो हाम्रो आत्मिक जीवनको काँडो बन्न सक्छ। आजको समाजले हामीलाई आफ्नो मात्र सोच्नको निम्ति प्रेरित गरिरहेको छ। म सबैभन्दा महत्वपूर्ण छु भन्ने सोच हाम्रो हृदयमा बसेको छ, जसको कारणले गर्दा म बाद हाबी हुन थाल्छ। म अरूभन्दा बलियो, असल, छोटो, राम्रो आदि इत्यादि कुरामा म मात्रै अगाडि हुनुपर्छ भन्ने भावना सिर्जना गराउँछ, जसलाई बाइबल भाषामा हेलेनिजम भनिन्छ अनि घमण्डको कारण पतन हुन्छ पुग्छौ। यो काँडाले हामीलाई आत्मिक रूपमा ख्रिष्ट येशूको मार्गबाट चिप्न बाध्य बनाइरहेको छ। येशू ख्रिष्टले हाम्रो लागि आफूलाई बलिदान गर्नुभएको उदाहरणलाई आत्मसात नगरेसम्म हामी आत्मकेन्द्रितताको काँडाबाट मुक्त हुन सक्दैनौ। हाम्रो समयमा धन सम्पत्ति भौतिकवादको आकर्षण ठूलो छ। यी चीजहरूलाई हामीले आफ्नो जीवनको उद्देश्य बनाएका छौ जसले गर्दा आत्मिक र आध्यात्मिक जीवनमा ठूलो असर परेको छ। यो दिनमा धेरै प्रभुका सेवकहरू पनि सेवकाई लथालिङ्ग पारेर धन आर्जन गर्नतर्फ लागिरहेको छ। कतिले त पैसा भए भने त सेवकाई पनि हुँदैन अथवा पैसा भएन भने सेवकाई पनि हुँदैन भन्ने अर्थ लगाउँछन्। मत्ती 6:24 भन्छ, कसैले दुई मालिकको सेवा गर्न सक्दैन किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, अथवा त्यसले एउटा प्रति भक्ति राख्नेछ र अर्कोलाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। त्यसैले हामी यो काँडाबाट मुक्त हुन आवश्यक छ। आजको भागदौड र प्रतिस्पर्धामा मानसिक तनाव एक सामान्य काँडो बनेको छ। धेरै मानिसहरू आफ्नो भविष्यको चिन्ता, आर्थिक समस्या र पारिवारिक समस्याले भरिएका छन् जसले गर्दा प्राय सबैजना लाचार भएर थाकेका छन् अनि चिन्ताको खाडलमा फसेका छन्। तर परमेश्वरले मत्ती 11:28 भन्नुभएको छ, यो सबै थाकेका र बोझले दबेका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। गरिबी जिन्दगीको श्राप होइन, परमेश्वरको राज्यले एक दिन प्रतीक्षा गर्दछ जब प्रत्येक आँसु पुछिनेछ र त्यहाँ कुनै पीड़ा हुने छैन, कुनै अभाव हुने छैन। प्रकाश 21:4, त्यो दिनसम्म हामी आशामा अडिग रहन्छौ भने परमेश्वरले आफ्नो महिमा र आफ्नो भलाइको लागि सबैभन्दा पीड़ादायी परिस्थितिहरू पनि प्रयोग गर्न सक्नुहुन्छ। गरिबीको काँडो अरू काँडा जस्तै अस्थायी छ तर परमेश्वरको कृपा अनन्त छ। हामीलाई थाहा हुनुपर्छ कि हामीसँग भएका रूपियाँ पैसा धन दौलत सबै परमेश्वरले दिनुभएको उहाँकै हुन्। हामीलाई त केवल जिम्मेवारी मात्र दिएर राख्नु भएको छ। त्यसरी एक दिन हामीले यो सबैको लेखा प्रभुलाई बुझाउनुपर्छ। धन सम्पत्तिको कारण प्रभुलाई बिर्सिएर जिउनेहरू थुप्रै भेटेको छ अनि जस्तो सुकै अभाव र गरिबीमा पनि प्रभुमा भरोसा गरेर जीवन जिएको पनि देखेको छु। गरिबी कठिन काँडो भए पनि त्यसले हामीलाई परमेश्वरको हृदयको नजिक लैजान सक्छ।
यसले हामीलाई उहाँको अनुग्रहको लागि हाम्रो आवश्यकताको सम्झना गराउँछ। हामीलाई दैनिक उहाँमा भर पर्न बाध्य बनाउँछ। हामी काँडोलाई खेडा नगरौं, तर यसले हामीलाई आकार दिन, हामीलाई विजय गराउन, प्रभुसँगको हाम्रो सम्बन्धलाई गहिरो बनाउन अनुमति दिन्छ। परमेश्वरको अनुग्रह पर्याप्त छ। उहाँको शक्ति हाम्रो कमजोरीमा सिद्ध हुन्छ। गरिबीको काँडोबाट परमेश्वरको उपस्थिति हुन्छ। उहाँ काम गर्नुहुन्छ। उहाँको अटुट प्रेममा भरोसा गर्न हामीलाई बोलाउनु भएको छ।

श्रोताहरू, यी आधुनिक काँडाहरू हाम्रो जीवनको हिस्सा हुन्, तर तिनीहरूले हामीलाई कमजोर पार्न आएका होइनन्। कहिलेकाहीँ त ती काँडोको पीड़ाले गर्दा कमजोर महसुस हुन सक्छ, तर परमेश्वरले हामीलाई यी काँडोहरूको बीचमा पनि बलियो बनाउन चाहनुहुन्छ। हामीले आफ्नो विश्वासलाई अझ मजबूत बनाउन प्रार्थना, परमेश्वरको वचनमा रहन जरूरी छ। येशू ख्रीष्ट हाम्रो काँडो बीचमा पनि हाम्रो लागि मार्गदर्शन हुनुहुन्छ। यसकारण हाम्रो काँडोहरूलाई हटाउनुभन्दा पनि तिनको बीचमा परमेश्वरको अनुग्रहलाई अनुभव गर्नै पर्छ। परमेश्वरमा रमाउन छोडेर अनेक कुराको फिक्री गर्दै हामी हरेक दिन दुर्बल भइरहेका हुन्छौं। लुकाले यसरी लेखेका छन्, येशूले त्यसलाई देख्नुभयो र बोलाएर भन्नुभयो, ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयो। ती स्त्रीलाई 18 वर्षदेखि दुर्बल पार्ने आत्माले सताएर सधैँ कुप्रो परेकी थिइन्, तर जब प्रभुले तिमी मुक्त भएका छौ भन्नुभयो, सिधा भइन् अनि परमेश्वरले प्रशंसा गर्न लागिन्। परमेश्वरले आफ्नो प्रतिज्ञा अनुसार उहाँमा विश्वास राख्नेहरूको जीवनमा कार्य गर्नुहुन्छ। जीवनमा काँडाहरू हुनु कुनै अनौठो कुरा होइनन्। हरेक व्यक्तिको जीवनमा समस्या र कठिनाइहरू आउँछन् नै। कहिले कुनै समस्या नहुने व्यक्ति कोही पनि हुँदैन। बाइबलमा पनि आफ्नो विश्वासको निम्ति उल्लेख्य रूपमा नाम कमाएका पुरूष र स्त्रीहरूको जीवन हामीले अध्ययन गर्यौं भने थाहा हुन्छ कि उनीहरूको जीवन पनि सहज थिएन। चारैतिरबाट समस्याले घेर्दा पनि उनीहरूले सम्झौता गरेनन्। बरु परमेश्वरमा नै तीव्रतापूर्वक परिरहे, परमेश्वरमा आशा राखिने रहे। हामीले यो सत्यतालाई राम्रोसँग मनन गर्नुपर्छ। पावलले दोस्रो कुरन्ती 12:7-10 आफ्नो जीवनमा काँडाको बारेमा लेखेका छन्। उनले यो पनि भनेका छन् कि परमेश्वरबाट धेरै दर्शनहरू पाएको कारण अभिमानी नहुनुको लागि त्यो काँडा दिएको हो। उनले त्यो काँडा हटाइदिनको लागि 3 पटकसम्म परमेश्वरसँग प्रार्थना गरे। काँडा हटाइदिनुको साटो उहाँले उनलाई यसो भन्नुभयो, मेरो अनुग्रह तिम्रो निम्ति पर्याप्त छ, किनभने मेरो अनुग्रह दुर्बलतामा नै सिद्ध हुन्छ। कस्तो अचम्म! परमेश्वरले हाम्रो जीवनमा काँडाहरू आउने अनुमति किन दिनुहुन्छ त? यो प्रश्नले हामीलाई साँच्चीकै सोच्न बाध्य बनाउँछ। बाइबलमा भएका उदाहरणहरूले प्रश्न देखाउँछ कि हाम्रो जीवनमा आउने काँडाको कुनै न कुनै उद्देश्य भएको हुन्छ। ती मध्ये केही काँडाहरू हामी हेर्न सक्छौ। काँडाहरूको हामीलाई विनम्र बनाउँछ, परमेश्वरमा निर्भर बनाउँछ। परमेश्वरले उल्लेख गरेका हुन्छ, उहाँको जीवनमा भएको काँडाले उनलाई अभिमानी हुनबाट जोगायो। दुःख पर्दा यदि हामी आफैलाई विनम्र पारेर परमेश्वरलाई पुकारा गर्छौं भने हामीले उहाँको शक्ति र प्रबन्धको अनुभव गर्न सक्छौं। यसरी हामी उहाँको अघि आफ्नो कमजोरी स्वीकार गर्न र उहाँमा नै भर परेर जिउन सिक्छौं।

आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठबाट अहिले भने मैले बिदा माग्ने बेला भइसकेको छ र मैले केही खण्ड तपाईँको निम्ति राखे कार्यक्रममा। काराको उद्देश्य नामक पुस्तक आजदेखि शुरू गरेको छु र अर्को हप्ता बाँकी भाग लिएर उपस्थित हुने वाचा गर्दै प्राविधिक मित्र सरोजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार र ब्राह्मण पनि बिदा हुन्छु। धन्यवाद।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता पवित्र परमेश्वर येशु ख्रिस्टको उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। र आजको बाइबल खण्ड यहाँहरूको बीचमा मैले मर्कुसको सुसमाचार भन्ने पुस्तकबाट एक अध्यायको एकदेखि आठ पदसम्म पाठ गर्नेछु र आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, म यसरी पाठ गर्नेछु। यहाँ यसरी लेखिएको छ, बत्तीसौं दिने युहन्ना मार्ग तयार पार्छन्। परमेश्वरका पुत्र येशु ख्रिस्टको सुसमाचारका आरम्भ। यसैया अगमवक्ताका पुस्तकमा यसरी लेखिएको छ, हेर म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँछु जसले तिम्रो मार्ग तयार गर्नेछ। उजाड स्थानमा एकजना कराउनेको आवाज, परम प्रभुको मार्ग तयार पार, उहाँको पथ सोझा बनाऊ। बत्तीसमा दिने युहन्ना पापमोचनको लागि पश्चातापको बत्तीसमा प्रचार गर्दै उजाड स्थानमा देखा परे। समस्त यहुदिया देश र यरूसलेमका सबै बासिन्दाहरू तिनीहरूका निस्कि आए र तिनीहरूले आआफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। युहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे र सलाह र वन मह खान्थे। तिनले यसो भन्दै प्रचार गरे, जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँको जुत्ताका फिता फुकाउने लायकको म छैन। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। यो खण्डमा परमेश्वरले हामी सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। र यो खण्डलाई मुख्य गरेर चारवटा बुँदाहरूलाई मैले तपाईँहरूको बीचमा उल्लेख गरिरहेको छु। एक नम्बरमा बप्तिस्मा दिने युहन्नालाई प्रयोग गर्ने बारेमा भएको भविष्यवाणी, दुई र तीन पदहरूमा हामी पाउँछौ। र यहाँ हामीले के देख्छौ भने यीशुको मार्ग तयार पार्नलाई बप्तिस्मा दिने युहन्नालाई अगाडि नै, यीशु प्रभु आउनुभन्दा अगाडि नै उहाँलाई पठाउने कुरा भविष्यवाणी गरिसकेको थियो। यसैया अगम वक्ताद्वारा परमेश्वर बोलिसक्नु भएको थियो धेरै वर्ष अगाडि। यीशु प्रभु आउनुभन्दा, यीशु प्रभु यो संसारमा मानव चलामा जन्मनुभन्दा धेरै वर्ष अगाडि नै, यीशु प्रभु भन्दा अगाडि बप्तिस्मा दिने युहन्नालाई विशेष गरेर अगाडि अगाडि पठाउने योजना परमेश्वरले गर्नुभएको थियो र यसमा यीशुको मार्ग तयार पार्नलाई बप्तिस्मा दिने युहन्नालाई अगाडिबाटै प्रयोग गर्नलाई भविष्यवाणी गरिएको देखिन्छ र परमप्रभुको मार्ग तयार पार भनेर यहाँनिर भविष्यवाणीमा लेखिएको छ र त्यसपछि यहाँ उहाँको पथ सोझा बनाऊ भनेर यसरी पनि सम्बोधन गरिएको छ। यीशु ख्रीष्ट भन्दा पहिले बप्तिस्मा दिने युहन्नाको जन्म भएको हो र उनले यीशु ख्रीष्टको बारेमा बाटो तयार गर्ने काम गरे। हरेकले पहिले यीशुलाई विश्वास गर्नुपर्छ र अरूहरूलाई पनि यीशु कहाँ डोर्याउनु पर्छ। आदरणीय श्रोता, यो बुँदामा हामी के देख्छौ भन्दाखेरि परमेश्वरले मानिसलाई आफ्नो काम गर्नलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले आफ्नो काम गर्नलाई मानिसलाई नै प्रयोग गर्नुहुन्छ भन्ने कुरा यो खण्डहरूमा हामी स्पष्ट देख्न सक्छौ र बप्तिस्मा दिने युहन्नालाई प्रयोग गरेको हामी देख्छौ र उनी यीशु भन्दा अगाडि नै 6 महिना अगाडि नै जन्मेर यीशु ख्रीष्ट भन्दा अगाडि नै यीशुको बारेमा प्रचार गर्नका लागि परमेश्वरले उनलाई प्रयोग गर्नुभएको छ। त्यसरी नै आज हरेक व्यक्तिहरू जो यीशु प्रभुलाई विश्वास गर्छन्, जसले यीशुलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्छन् र उनीहरूको लागि परमेश्वरको पूर्व योजना नै हामी देख्छौ कि परमेश्वरले मानव जाति जन्मिनभन्दा अगाडि नै परमेश्वरको योजनामा जन्मेको हुन्छ र परमेश्वरले उनीहरूलाई आफ्नो कामको लागि तयारी गर्नुहुन्छ र यसरी जसरी बप्तिस्मा दिने युहन्नालाई प्रयोग गर्नुभयो परमेश्वरले, आज हरेक व्यक्तिलाई पनि परमेश्वरले प्रयोग गर्नुहुन्छ, उहाँको योजनामा हुन्छ। राजा जतिजना चर्चमा मण्डलीमा आउनुभएको छ, यीशुलाई विश्वास गर्नुभएको छ, तपाईहरूलाई परमेश्वरले प्रयोग गर्न चाहनुहुन्छ। त्यसको लागि तपाईँलाई परमेश्वरले पहिले नै तयारी गरिराख्नु भएको हामी देख्छौ र जोहरू यीशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन उहाँहरूलाई चाहिँ परमेश्वरले यीशुलाई विश्वास गर्नका लागि विशेष अवसर दिनुहुन्छ। यीशु प्रभुलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछन् र आनन्द जीवन पाएका मानिसहरूले प्रभुको काममा प्रयोग हुन थाल्छ र त्यसकारणले आज यहाँहरू जतिजनाले यो प्रवचन सुनिराख्नु भएको छ यहाँहरूलाई पनि परमेश्वरले आफ्नो काममा प्रयोग गर्न चाहनुहुन्छ। यसरी नै उहाँको योजना त्यो व्यक्तिमा छ र आज जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छ तपाईँले आफूलाई प्रयोग गर्नका निम्ति परमेश्वरको हातमा सुम्पिनु पर्छ, जसरी बप्तिस्मा दिने युहन्नाले आफूलाई अगाडि सुम्पिनु भएको हामी देख्छौ। दोस्रो बुँदामा चाहिँ यहाँ के देख्छौ भन्दा बप्तिस्मा दिने युहन्नालाई कसरी प्रयोग गर्नुभयो त परमेश्वरले र उहाँलाई प्रयोग गर्नका निम्ति हामीले 4 र 5 पदमा हामी हेर्न सक्छौ। यहाँ यसरी लेखिएको छ, बप्तिस्मा दिने युहन्ना पाप मोचनको लागि पश्चातापको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे। समस्त यहुदिया देश र यरूशलेमका सबै बासिन्दाहरू तिनी कहाँ निस्किआए र तिनीहरूले आआफ्नो पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। यहाँनिर पाप मोचनको लागि पश्चातापको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे। बप्तिस्मा दिने युहन्नाले आफ्नो काम गर्दाखेरि पाप मोचनको लागि पश्चातापको बप्तिस्मा प्रचार गर्दै उजाड स्थानमा देखा परे र यहुदिया देश र यरुसलेमका सबै बासिन्दाहरूले उनको प्रचार सुने र सुनिसकेपछि उनीहरूले विश्वास गरे र यर्दन नदीमा उनीहरूले बप्तिस्मा लिए। उनले सारा यहुदिया र यरुसलेमका बासिन्दाहरूलाई प्रचार गरेर विश्वास गर्नेहरूलाई यर्दन नदीमा बप्तिस्मा दिने काम गरे। हरेकले सुसमाचार प्रचार गर्नलाई प्रभुले भन्नुभएका सबै आज्ञाहरू पालन गर्न सिक्नुपर्छ। आदरणीय श्रोता, बप्तिस्मा दिने योहन्नाले आफ्नो काम जुन तरिकाले गर्नुभयो यो काम एउटा एकदमै आशिषमय ढंगले उहाँले सम्पन्न गर्नुभयो, प्रचार गर्नुभयो र मानिसहरूको भीड़ उहाँको प्रचार सुन्नमा आए र प्रचार सुनिसकेपछि विश्वास गरे, उनीहरूले बप्तिस्मा पनि लिए। र यसरी आज तपाईँ र मैले पनि जब प्रभुको काममा हामी प्रयोग हुन्छौं, जब हामी सुसमाचार प्रचार गर्छौं, जब हामी पाप मोचनको लागि पश्चातापको बप्तिस्माको प्रचार गर्छौं र येशू ख्रीष्ट नै मुक्तिदाता हुनुहुन्छ भनेर हामी प्रचार गर्छौं, तब मानिसहरूले सुन्छन्। सुनिसकेपछि उनीहरूले विश्वास गर्छन्। विश्वास गर्नेहरूलाई हामीले बप्तिस्मा पनि दिनुपर्छ। यो जिम्मेवारी चर्चको प्रत्येक क्रिश्चियनहरूको लागि यो महत्वपूर्ण छ। र ज जसले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन, तपाईँहरूले पनि यीशु प्रभुलाई विश्वास गरिसकेपछि फेरि परमेश्वरले तपाईँलाई पनि यसरी नै प्रभुको काम गर्नलाई प्रयोग गर्नुहुनेछ। र यहाँ अर्को बुँदा पनि यहाँ मैले ल्याएको छु, यही खण्डमा बप्तिस्मा दिने योहन्नाको जीवन शैलीलाई पनि उहाँले प्रयोग गर्नुभयो। पक्षलाई हामीले हेर्दाखेरि उहाँ यहाँ यसरी लेखिएको छ, योहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे र सला र मह खान्थे। र यसरी बप्तिस्मा दिने योहन्नाको एउटा साधारण जीवनशैली, सामान्य जीवनशैली र सुहौँदो जीवनशैली, एउटा सान्दर्भिक जीवनशैली हामी यहाँ देख्छौं। र ऊँटको लुगा र कम्मरमा छालाका पटुका बाँध्ने र सला र वन मह खाने, उनको जीवनशैली सामान्य र देश अनुसारको भेष नै थियो भन्ने कुरा हामी बुझ्छौं। हरेकले आफ्नो जीवनशैली सान्दर्भिक रूपमा जिउने गर्नुपर्छ, किनभने परमेश्वरले मानिसहरूलाई सामान्य र सान्दर्भिक रूपमा जिउनेहरूलाई नै उहाँले प्रयोग गर्नुहुन्छ। आज हामी चर्चका प्रत्येक व्यक्तिहरूले आफ्नो देश सुहाउँदो, आफ्नो माटो सुहाउँदो जीवनशैली हामीले बिताएर प्रभुको काममा प्रयोग हुनु आवश्यक छ। र यदि कतिजनाले येशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन भने तपाईँहरूलाई पनि परमेश्वरले आह्वान गरिराख्नु भएको छ, निमन्त्रणा गरिराख्नु भएको छ, विश्वास गर्नुहोस्, उहाँबाट प्रयोग पनि हुनुहोस्। र अर्को अन्तिममा यहाँ यसरी लेखिएको छ, अन्तिम बुँदामा मैले यसरी लेखेको छु, बप्तिस्मा दिने योहन्नालाई नम्रतामा सेवाकाई गर्नलाई प्रयोग गर्नुभयो। र 7 र 8 उहाँले यसरी भन्नुभयो, तिनले यसो भन्दै प्रचार गरे, जो म पछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि न्युरेर उहाँको जुत्ता फित्ता फुकाल्ने लायकको म छैन। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। र यहाँनिर हामी के देख्छौ भन्दाखेरि बप्तिस्मा दिने योहन्नालाई यो कुरा स्पष्ट रूपमा उहाँलाई प्रयोग गर्दाखेरि उहाँ नम्रतामा उहाँ आउनुभयो। उहाँले यसरी भन्नुभयो, म पछि आउनुहुने मभन्दा शक्तिशाली हुनुहुन्छ। बप्तिस्मा दिने योहन्नाले आफूलाई होच्याएको कुरा देखिन्छ, अनि यो पनि भन्छ निहुरेर जुत्ताको फित्ता फुकाउने लायकको म छैन भनेर आफ्नो बारेमा यसरी नम्रता देखाइराखेको छ। उनले पानीको बप्तिस्मा दिएको कुरा स्पष्ट पार्दछन्, तर उहाँले येशूको बारेमा भन्नुहुन्छ उहाँले पवित्र आत्माले तिनीहरूलाई बप्तिस्मा दिनुहुनेछ। उनले आफूलाई नम्रतामा होछिएर यीशुलाई उचाल्ने काम गरेको देखिन्छ। हरेकले आफूलाई लुकाएर ख्रिस्टलाई देखाउनु पर्छ। यसरी माथि उल्लेखित बुधाहरूले परमेश्वरको सुसमाचार प्रचारको लागि मानिसलाई नै प्रयोग गर्नुहुन्छ भन्ने सत्यतालाई बुझाउँछ। पहिलो बुँदाले मानिसलाई प्रयोग गर्नका लागि परमेश्वरको पूर्व योजना हुन्छ र दोस्रो बुँदाले कसरी सुसमाचारको काम गर्ने भन्ने बारेमा सिकाउँछ। तेस्रो बुँदाले परमेश्वरको सेवक सेविकाहरूले आफ्नो पहिलेको पनि आफ्नो पनि ख्याल गर्नुपर्छ भन्ने कुरालाई सिकाउँछ र चौथोले आफू घटेर यीशुलाई उचालेर सेवा गर्नुपर्छ भन्ने कुरालाई सिकाउने काम गर्छ। यसकारण हरेक मानिसले यीशुको सुसमाचार प्रचार गर्नलाई मानिसलाई नै प्रयोग गर्नुहुन्छ भन्ने सत्यतालाई बुझेर प्रभुको सुसमाचार प्रचारमा प्रयोग हुनुपर्छ। हरेक मानिसको जीवन परमेश्वरको योजनामा सृष्टि भएको हुन्छ। उहाँले हरेकलाई प्रयोग गर्न चाहनुहुन्छ। के तपाई पनि सुसमाचार प्रचार जस्तो महान जिम्मेवारीमा आफूलाई प्रयोग गर्नुभएको होस् भन्ने इच्छा गर्नुभएको छ? आउनुहोस्, आफूलाई समर्पण गरौं र यीशुको सुसमाचार प्रचार गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ राख्न चाहन्छु। यदि प्रभुले फेरि मौका दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउनेछु। तपाईहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनु भएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भनेर छ? के भयो?
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
5: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?

0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

टाइम चेक यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए यासुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेन।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851906625, 9851906625 र 9862424210, 9862424210।
5: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
7: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
6: अनि यी सबै कहाँ पाउने त दाई?
7: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
6: कार्यक्रम मुक्तिको मार्ग?
7: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
8: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
9: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
10: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
11: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
12: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा। आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी खुशी बाँड्छौं, आशिष बाँड्छौ, गवाई बाँड्छौं। तपाईँ हामीले एकदमै आशिष महसुस गरेका कुराहरू बाँड्छौं र एकले अर्कालाई हामी उत्साह दिन्छौं। कार्यक्रमको मुख्य उद्देश्य भनेको नै हामी एकले अर्कालाई उत्साह दिने गर्दछौं र आज भने हामी तपाईँसँग कुराकानी गर्न चाहन्छौं कुन कुराले गर्दा तपाईँ आफै पनि एकदमै उत्साहित महसुस गरिरहनु भएको छ, आशिष महसुस गरिरहनु भएको छ, परमेश्वरको कामलाई आफ्नो जीवनमा कसरी तपाईँले देखिरहनु भएको छ, अनुभव गरिरहनु भएको छ र कस्तो कस्तो परिस्थितिहरूबाट भएर जाँदा परमेश्वरले तपाईँलाई सम्हाल्नु भएको छ, विविध अनुभवहरू र गवाईहरू हामी सुन्न र सुनाउन चाहन्छौ। धेरैजनाको लागि आज तपाईँले बोल्नुभएका केही शब्दहरूले नयाँ उत्साह प्रदान गर्नेछ र त्यति मात्र होइन, तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँको रोजाइमा कार्यक्रम मार्फत राख्छौं। आफ्नो प्रियजनहरूलाई सम्झिएर ती भजन गीतहरू सुनाउन डेडिकेट गर्न पनि सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-47-70-754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44 फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु, तपाईँ भने फोन गर्दै गर्नुहोला।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ, जहाँ हामी तपाईँको जीवनमा भएका आशिष कवायु उत्साहका कुराहरू सुन्दै सुनाउँदै आइरहेको छौं र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्ना आशिषमय कुराहरू कार्यक्रम मार्फत बाँड्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला। फोनलाइन एकदमै खुला रहेको छ श्रोता, र कुनै कुराहरू छ, कुनै आशिषका कुराहरू जसलाई बाँड्न चाहनुहुन्छ र एकले अर्कालाई उत्साह दिन चाहनुहुन्छ कार्यक्रममा भने एकदमै तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ र आशिषहरू चाहिँ बाँड्नुपर्छ, गवाईहरू चाहिँ बाँड्नुपर्छ। किन भन्दाखेरि तपाईँ हामीले बाँडेका कुराहरूबाट धेरैजना व्यक्तिहरूलाई उत्साह पाउन सक्नुहुनेछ र हामी पनि कचोटि अन्य व्यक्तिहरूको गवाईहरू सुनेर आशिषित भइरहेको हुन्छौ र यो ठाउँ चाहिँ यो प्लेटफर्म चाहिँ गुड न्यूज एफएमले तपाईँलाई कार्यक्रम खुशीका पलहरू मार्फत दिएको छ। तपाईँलाई अवश्य पनि यो समय कल गरेर आफ्ना आशिषहरू बाँड्न सक्नुहुनेछ अनि गीत संगीतको साथ पनि हामी निरन्तर तपाईँलाई दिइ नै रहनेछौ। मिठा मिठा गीत संगीतहरू तपाईँको रोजाइमा हामी राख्नेछौ र यो समयमा अर्को एउटा गीत आशिषमय गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: एकदम चाहिँ आरामै हुनुहुन्छ तपाईँ?
1: एकदमै आरामै छु अनि म बसिराखेको थिएँ कतिखेर अनलाइन आउँछ होला लाइफ हुन्छ होला भनेर बसिराखे हेर्दै थिएँ लाइफ भयो अनि अब एउटा गीत सुन्दै गएको छ भने जोडिन्छु भन्छ न अनि
0: एकदम धन्यवाद. हामी एकदम आशिषित महसुस गरिरहेको छौँ रुचजी. प्रभुले धेरै आशिष दिनुभएको होस् र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषमय कुराहरू गवाईहरू बाँड्न सक्नुहुनेछ यो समयमा.
1: हुन्छ, भर्खरै प्रभु पाउँदाखेरिको आशिष पनि थोरै बाँड्दा मिल्छ नि
0: होइन? एकदमै मिल्छ रुचजी.
1: अहिले नयाँ नयाँ चाहिँ अस्ति भर्खरै बाँडे मलाई ऋणबाट प्रभुले मुक्त गरेको कुराहरू अनि मेरो घर चाहिँ हाल मेरो घर चाहिँ विराटपुर मोरङ हो. मेरो घर चाहिँ नङ्गडा अनि म चाहिँ त्रिवेणी स्वतन्त्र मण्डलीको सदस्य हो अनि अहिले यहाँ कुवेतमा छु 3 वर्षदेखि अनि म घर गएको छैन अनि मेरो चाहिँ आशिष यहाँ पहिला सुरुमा पनि कुवेतमा आएको यही घरमा आएको थिएँ अनि मेरो आशिष चाहिँ बाँड्नु पर्दा म थोरै बाँड्छु फेरि अर्को पर्छ लाग्छ होइन समय दिनुपर्छ. पहिला भर्खरमा मैले प्रभु पाउँदाखेरि चाहिँ पहिला मैले यो घरमा बस्दाखेरि चाहिँ मैले मुसलमानहरूको रोजा राखेको थिएँ क्या. पश्चिमको एकजना दिदी हुनुहुन्थ्यो अनि उहाँले पनि नेपाली नेपाली दुईजना थियौँ अनि रोजा बस कस्तो हुँदो रहेछ मुसलमानको भनेर हामी नमाज पढ्थ्यौँ 5 साल 2 सालसम्म त्यसो गऱ्यौँ. घर घर जाने समय आयो अनि अब नेपालमा त है हामीलाई त मुसलमान त मान्दैन हाम्रो नेपालीहरू त अख्याने होला मनमा एकदमै अशान्ति भएको अवस्था थियो अनि त्यो समय चाहिँ ठक्कै मलाई चाहिँ बाइबल होइन याद आयो त यसो क्रिस्चियनहरूलाई त त्यस्तो गर्दैन जसले पनि मान्छ भन्छ न अनि त्यो समयमा चाहिँ प्रभुको बोलावट है प्रभुले चाहिँ भन्नुभएको नि त मैले नबोलाएकोहरू चाहिँ कोही पनि मकाउन सक्दैन अनि सायद प्रभुको बोलावट थियो होला है त्यो समयमा चाहिँ मैले प्रभुले मलाई चुन्नु भयो अनि त्यो समयमा चाहिँ मैले ठक्कै बाइबल निकालेर पढ्न थालेँ अनि एकदमै आशिषमय भयो अनि मैले त्यही समयदेखि 2076 सालमा मैले चाहिँ त्यो रोजाहरू राख्ने क्रम थियो अनि 2077 साल घर जाने समय साउनको समयमा चाहिँ अनि मैले प्रभुलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनेकोमा ग्रहण गर्नु पाएँ. मेरो आशिष है प्रभुलाई धन्यवाद
0: भन्नुहोस्
1: सबैमस्ति.
0: हजुर हजुर, धेरै धेरै धन्यवाद तपाईँलाई रुचजी. हामी गीत पनि छान्न सक्छौ कार्यक्रम मार्फत. तपाईँ कुनै गीत रोज्न सुन्न चाहनुहुन्छ?
1: कहाँसम्म जाने यात्री हो भन्ने भजन लगाइदिनुहोस् है.
0: हजुर, र कसलाई तपाईँ सम्झिन चाहनुहुन्छ यो गीतको लागि?
1: म चाहिँ विशेष गरी मलाई गुड न्युज एफएमबाट सुन्नुहुने सम्पूर्ण श्रोता मित्रहरूलाई अनि गुड न्युज फ्यामिली परिवारलाई अनि मैले अहिले सुराकाई गर्दै गरेको साइट सेमा मण्डली परिवार लगायत मलाई हरेक समय काउन्सिलिङ गर्नुहुने मरियम दिदी सोनी सिस्टर लगायत सम्पूर्ण होल फ्यामिली अनि हाम्रो पासुबा केबी भण्डारी पासुआमा राखेल भण्डारी अनि होल फ्यामिली मण्डली परिवारलाई अनि सम्पूर्ण मेरो परिवार मलाई चिन्नुहुने मेरो आफ्ना आफन्त सम्पूर्णमा यो आजको भजनलाई सुनाउन चाहन्छु. मेरा साथी इष्टमित्र सबैजनाले यो गुड न्युज एफएम सुन्नुहुन्छ प्रत्येकलाई म यो गीत सुनाउन चाहन्छु.
0: मंगरातीजी हुनुहुन्थ्यो कुवेतबाट. उहाँले हामीलाई निरन्तर कार्यक्रम सुनेर कार्यक्रममा सहभागिता जनाएर साथ दिइरहनु भएको छ. एकदमै हामी पनि एकदम आशिषित भइरहेको छ. उहाँले कसरी प्रभुलाई पाउनुभयो, कसरी चिन्नुभयो भन्ने कुरा चाहिँ छोटो मिठो उहाँले बाँडेर जानुभएको छ र तपाईँले पनि आफ्नो जीवनको यस्तै गवाईहरू आशिषका कुराहरू बाँड्न सक्नुहुनेछ र फोन गरेर साथ दिन सक्नुहुनेछ. र रुचजीको रोजामा रहेको गीत यो समय राख्छौ हामी, यतपछि उपस्थित हुने नै छौं.

0: कहाँसम्म जाने यात्री हो मुक्तिको बाटो खोजेर निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले राख्यौं। हाम्रो रुथ मंगरातेज्यूको रोजाइमा रहेको गीत रहेको थियो र कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ। यस्तै तपाईँले रोज्नुभएका मिठा मिठा गीत संगीतहरूको साथ हामी तपाईँलाई कार्यक्रम मार्फत दिने गर्दछौ। सँगसँगै तपाईँको जीवनमा भएका आशिषमय कुराहरू चाहिँ हामी सुन्छौं, सुनाउँछौं, एक्लै अर्कालाई उत्साह पनि दिन्छौं र कतिचोटि हामी प्रभु पाउनुभन्दा अगाडिको जीवनलाई सम्झिन्छौं भने हामी एकदमै धेरै होइन परमेश्वरलाई धन्यवाद दिने हामीसँग कारण हुँदछ। किनभने यदि प्रभुलाई हामीले नपाएको भए हाम्रो जीवनमा हामीले अहिलेको जीवनलाई कल्पना गर्न सक्ने थिएनौं। र तपाईँले कस्तो प्रकारको परिवर्तन पाउनुभएको छ प्रभुलाई पाइसकेपछि आफ्नो जीवनमा र कसरी प्रभु सँगसँगको यात्रालाई अगाडि बढ़ाइरहनु भएको छ तपाईँको खुशी उत्साह आशिषहरू बाँड्न सक्नुहुनेछ र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जय मसी।
0: जय मसी पुनाजी, जय मसी। कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, म आरामै छु बहिनी, घरमै छु कोठामा।
0: हजुर हजुर, र आज तपाईँको आशिषमय कुराहरू समयमा बाँड्न सक्नुहुनेछ पुनाजी।
1: हुन्छ, परमेश्वरलाई धन्यवाद छ धेरै धेरै। अनि किनभने यो समय हजुरहरूले दिनुभएको लागि धन्यवाद। अनि विशेष गरी कसरी हान्नु, कसरी जिम्नु, कसरी बस्नु, बोल्नु भने जस्तो है, तर उनी एउटा परमेश्वर छन् मेरो साथमा नि, अनि म उहाँसँगै म रमाएको छु। हजुर, मसँग त
0: यहाँ
1: अनि यहाँनिर म हाम्रो आङ्ना अगाडि सबै लुगा धुनु बस्नुहुन्छ, अनि त्यो भएर नानीले यहाँ सोध्नु भएको। नानी पला के भन्यो नानी? अनि त्यो हजुर म भन्छु है। त्यसपछि चाहिँ मलाई चाहिँ किनभने त्यहाँ म त्यो कुराले यो छान्नु छ, अनि मलाई कस्तो भने कसा कसा हान्नु, कसा बोल्नु।

यस हो यो अनि उही एउटा गीत गाउँछ नि कोही हुन्छन् होसे कोही हुन्छन् चोसे मै दुखी आइछु र भने जस्तो ठाम ठाममा बेला बेलामा यस्तो नि पाइन्छ भेटाइन्छ है अनि यही गीत गाउँथ्यौँ कि साथीभाइमा हामीले मन कता कता केही भयो भने घोचेर यसरी भनिन्थ्यो अनि मै दुखी आइछु र भनेर अनि त्यो कारणले गर्दा अनि आज जसरी भए पनि मेरो प्रभुले हँसाएर राख्नु भएको छ मलाई है म आशिषमा भएको छु कसरी भने म यो लुकाको पाँचको एघारमा आएर म धेरै आशिष हुन्छु के बहिनी मलाई यहाँ मेरो भित्र मन धर्किएर आउँछ यो वचन मलाई सुनिरहन भनिरहन मलाई असमय आशिष हुन्छु अनि मैले अस्तिको एक दिन हजुरहरूसँग मैले गाएँ नि एउटा गीत मैले बुधबारकै दिनु होला त है हो अनि म कसरी अनि म हिँड्दै थिएँ अनि कता कता मलाई याद आइहाल्यो अनि घडी नि हेरेको ठ्याक्कै अनि म त गाउन मन लाग्छ नि अनि मैले गाएँ पनि त मकल उके मालपोतको पुल सानो पुल त बगायो अहिले त्यही आँडामा अर्को पुल हालेछन् त्यो तरेर अनि पारिपट्टि गएँ अनि मलाई गुनगुनाउँदै गएँ पारिपट्टि पुगेर त्यो कबड्डी कारखानाको कबड्डीको छेउमा उत्पत्ति एउटा विश्वासी घर छ अनि त्यो उनकै पेटीमा बसेर मैले गीत गाएँ त्यो गीत गाएँ मलाई भित्रैबाट कस्तो भने मैले कसरी गाएँ त्यो के गाएँ त्यहाँ प्रभुलाई थाहा छ अनि मैले के गर्न सक्छु र मैले के दिन सक्छु र मलाई मुटु भक्कनिएर आएको थियो कि नानी अनि मैले के गर्न सक्छु र मैले के दिन सक्छु र मलाई धार्मिकताको मुकुट पहिराउनु भयो पनि भने मैले अनि मलाई त धार्मिकताको मुकुट नै पहिराउनु भयो मेरो प्रभुले अनि किनभने एउटा सिक्युरिटी गार्ड गरेर सिधा र त्यो एउटा भाइ पारि ट्याङ्ला फाँटमा बसेर चाहिँ त्यहाँ जान लाउनु भएर छ के अनि त्यो भाइ उत्पत्ति छेउमा छेउबाट उता जानै सकेन अडिएर सुनिरह्यो अनि यतातिर मतिर नि हेर्नुभयो मैले भने बाबु म त क्रिस्चियन हो आज यो बुधबार हाम्रो एउटा 105.1 हाम्रो त्यहाँ एफएमबाट गीतहरू विश्वासीले हामीले गाउँछौँ त्यहाँ दिनुहुन्छ अनि त्यहाँदेखि एउटा जान्छ अनि अर्को आउँछ त्यस्तो भइरहन्छ अनि मैले चाहिँ यसै हिँड्दै हिँड्दै मलाई के गाम जस्तो भयो मलाई यिनै चाहिँ जोडेर मैले भन्न पाएर मैले बोलेको गीत गाएको बाबु भने अनि त्यहाँदेखि मैले त्यो भने अनि त्यो भाइ यता आयो अनि म चाहिँ विश्वासी हो बाबु प्रभुलाई विश्वास गरेको हो मैले हजुरहरूले पनि गर्नुहोस् न यसो आनन्द र शान्ति मुक्ति त काहीँ पनि पाइँदैन बाबु भने अनि ठ्याक्कै त्यो भाइ अगाडि आयो के म भटा अगाडि आएर अनि उहाँले भन्नुभयो आमा कहाँ छ हो म नि जान्छु मलाई नि लैदिनुहोस् न म नि जान्छु भन्यो ए बाबु जाम न त जाम उता साधो कहाँ हो तपाईँ जाने भने साधो बाटो भने अनि साधो बाटोबाट अलिकति तल जानुपर्छ हामी त गइरहेका छौँ अब के भएर खुट्टा छँदैछन् हामी सबै नारायण थान थानकोटदेखि त्यहाँ आउँछन् भने मैले त्यहाँदेखि म नि जान्छु आमा नजिक छैन भन्यो फेरि मलाई अलिक टाढो भयो नि मलाई अलिक नजिक छैन भन्यो अब त्यो परेन अब हटे त्यहाँदेखि फेरि बाबु नजिक त छ नि छ न त म जाने त्यहीँ हो म जाने छ जाने भए म त्यहीँ हो भने अनि गाडी सोध्यो अनि गाडी त उता अङ्कलहरूको छ उहाँ बालाजीमा एउटा छ के अरे उहाँहरू परिवारै आउनुहुन्छ उहाँहरूलाई अब अटाउँदैन होला ढोका थुनेर नै आउनुहुन्छ उहाँहरू छ भने अनि सोधेँ मैले सोध्नु न त्यही नि म अटाउँछु कि भनेर सोध्न लाएर सोधेँ उहाँहरूको त अब परिवारै आएपछि त अटाउँदैन नि त है अनि अटाउँदैन त्यहाँदेखि वरिपरि नजिक भए त हुन्थ्यो नि आमा भन्यो मलाई यादै आएन अनि एउटा नानीलाई सोधेँ उसको हातमा बच्चा हुनु त है अब मैले मेरै ठाउँमा लान्छु त मैले भनेको छु प्रभुको इच्छा र योजना हो भनेर त्यही एउटा नानीलाई सोधेको अनि तपाईँ ल भनेर सोधेँ अनि निर्जलालाई अनि हजुरहरूले चिन्नुहुन्छ अनि सोधेको अनि होइन म त 8 बजीतिरै जान्छु भन्नुभयो फेरि उहाँले अनि नानीले सुनिरह होला अहिले अनि फेरि त्यहाँदेखि चाहिँ मैले चाहिँ त्यो नानी त बिहानै ओसिभ गर्न जान्दछन् बिहानै जान्दछन् 7 बजी 8 बजी नै गाह्रो पर्यो नि त भने मैले अनि फेरि त्यहाँदेखि अब अन्ततिर त मलाई भन्नै सकिनँ अनि पछि
हुन्छ म आउँछु आमा भनेको थियो क्या उसले, दिदी भन्छ म आउँछु दिदी भनेको थियो, अनि भनेको थियो पछि त सेक्युरिटी गार्ड गर्ने मान्छे भोलिपल्ट त्यो शनिबार के अर्को दिन बुधबार बिहिबार शनिबार शनिबार त जान्छु भनेको त, अनि बच्चा बिरामी भएछ त्यो पालो दिन आउनेको के फेरि

0: हेर्नु न कस्तो परेको अनि पालो दिन आउनेको बच्चा बिरामी भएछ हस्पिटल लिएर गएछ अनि मलाई फोन गरेर भन्यो अनि म आउँछु मलाई फोन गर्छु हजुरले भनिदिनु है भन्यो ल ल बाबु भनेको थिएँ अनि म पछि म चर्चमा पुगेँ अनि अनि उस पछि मैले त्यहाँ पुग्ने बेला एकल गरिहालेँ पालो दिनै होइन आमा ऊ त दिदी त्यो मान्छे त बच्चा नै बिरामी भएर हस्पिटल लिएर गर्छ भन्यो अनि महर जान्दैछन् के उनीहरू महर जानु म भन्यो म चुरोट खैनी केही खान्न दिदी मलाई के खान्छ खान्न भनेको थिएँ म केही नै खान्न भन्यो अनि त्यहाँदेखि पछि जान्छु भने मान्छे त्यत्तिकै त्यो भयो कि त्यो बेलामा त्यो बाबुलाई अनि जान मैले लान सकिनँ अब प्रभुलाई धन्यवाद हो मैले एकदम सुसमाचार सुनाएको छु भोलि उसको आँखामा बच्न पनि सकोस् हजुरले त्यहाँ भनेको नि मैले सुनिरहेको छु है अनि के गर्ने अनि अनि फेरि धेरै छन् मलाई चाहिँ यही वचनले मलाई धर्कै रुन्छ के म किनभने पत्रुसले परमेश्वरको वचन अनुसार त जाल माछ नै पार्न सकेनन् नि त त्यो कारण मलाई एउटा कुरो म भन्छु मलाई बाटा हिँड्दै थिएँ म एउटा निराशा र चिन्ताको बोझको भारी बोकेर त्यो बेलामा म प्रभुबाट धेरै टाढै हेरेर म यस्तो नै हुन्छ त भनेर भन्ने मान्छे अनि त्यहाँ मलाई चाहिँ किनभने ठ्याक्कै त्यो क्रुसबाट टाँगिएको देखेर देखेँ मैले मेरो अगाडि आएर मलाई यसरी बोलाएको सुने अनि मैले छातीमा छामेर यता उता मेरो हृदयमा छामेर काहीँ पनि केही हल्लिँदैन अनि म त यस्तो अचम्मै लाग्यो मैले कहिले नि यस्तो सुनेको थिइनँ भने भन्ने लाग्यो मलाई अनि म त प्रभुले नै मलाई बोलाउनु भएको भन्ने पनि लाग्यो त्यहाँनिर यो मलाई चाहिँ किनभने मैले चुन्न त चुन्नु भयो मलाई प्रभुले मलाई एकदम गाह्रो हुन्छ मैले पत्रुसले जाल हानेर वचन अनुसार माछा पार्न सकेनन् माछा पारे वचन हेरेर वचन पाएर अनि मैले नि त्यस्तो अवस्थाबाट मलाई प्रभुले पुकार गर्नुभयो मैले एउटा हात पनि साँच्चै नै भने म ठुलो पनि हुन्न म कोही केही पनि
1: पुनाजी हुनुहुन्थ्यो र उहाँले आफ्नो आशिष बाँडेर जानुभएको छ र फोन लाइनबाट बाहिरिनु भएको छ र तपाईँले पनि यसरी नै आफ्नो आशिष बाँड्न सक्नुहुनेछ। हामी यो समयमा एउटा गीतको साथ दिन चाहन्छौ। मलाई जहाँसम्म लाग्छ पुनाजीको रोजामा रहेको गीत र उहाँहरू पुनाजी भनेर चिन्नुहुनेछ त्यो सम्पूर्णको लागि र हाम्रो सम्पूर्ण श्रोताको लागि यो समय हामी राख्न चाहन्छौ।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ जहाँ हामी यसरी नै मिठा मिठा गीत संगीतहरू त्यो पनि तपाईँको रोजाइमा राख्दै आइरहेको छौं र सँगसँगै तपाईँले बाँड्नुभएका आशिषमय गवाईहरू पनि हामी कार्यक्रम मार्फत राख्छौं र एकले अर्कालाई हामी उत्साह दिँदै आइरहेको छौं र त्यसको लागि तपाईँले फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र खुशी बाँड्छौं हामी गवाई बाँड्छौं उत्साहका कुराहरू बाँड्छौं आशिषका कुराहरू बाँड्छौं र हामी एकले अर्कालाई उत्साह पनि दिँदै आइरहेको छौं र अवश्य पनि हामी विभिन्न अवस्थाहरूबाट भएर गइरहेको हुन्छौं र जब हामी हाम्रो ती अवस्था परिस्थितिहरूमाथि कसरी हामीले विजय हासिल गर्यौं भन्ने कुराहरूलाई बाँड्दछौं ती कुराहरूले धेरैजना व्यक्तिहरूको जीवनलाई उत्साहित बनाउँदछ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्छु म। हेलो
1: हेलो जयवीसी
0: हाम्रो मिस पाजी बोल्दै हुनुहुन्छ।
1: हजुर
0: सन्चै आरामै हुनुहुन्छ तपाईँ?
1: एकदमै
0: हजुर। र मिसाजी आज तपाईँबाट हामी तपाईँको आशिषमय कुराहरू यो समय सुन्न चाहन्छौ।
1: आज म जब मैले 7 वर्ष प्रचारक काम गरे त्यो बेला भएको एउटा घटनाको विषय म बताउन चाहन्छु।
0: हजुर एकदमै
1: तपाईँलाई आशिष पाउँछ होला।
0: हजुर
1: जब हामी यो छम्पी भन्दा नि धेरै नै दुःखको छाप भन्दा नि तल पहाडमा दनवार गाउँमा सुसमाचार सुनाउँदै थियौँ त्यसमा त हामी सुकिलो मान्छे गए पनि त्यहाँको मान्छेहरू भएको थियो कि
0: यिनीहरू
1: दनवार रह्यो यिनीहरू भनेको वर्ष दिन पनि ननुहाउने होइन एकदमै मैलो हुने अनि यिनीहरू काम गर्नेमा हामी नेवारहरूको यतातिर बेसीतिर झर्ने हो काम गरेर जहाँ काम गरेछ त्यहीँ बसेर खाएर अनि भोलि अर्कोमा गर्ने त्यसरी कमाउने जाति हो यिनीहरू। अनि जब मैले पर्मिसन पाइसकेपछि त्यहाँ सुनाउनु पर्छ भन्ने कुरा हामीलाई अगुवाई भयो अनि त्यहाँ सुनाउन गएको थियौँ अनि त्यहाँका मानिसहरूले चाहिँ सबैले सुसमाचार सुन्ने नसुन्ने चाहिँ होइन पहिला चाहिँ धेरैचोटि त गाह्रो भयो हामीलाई त्यहाँ उनीहरूलाई सुनाउन गाह्रो भयो हामीदेखि भाग्नुहुन्थ्यो अनि हामीले बिस्तारै यिनीहरूसँग सम्बन्ध बनाउन थाले अब भाषा नआए पनि उनीहरूले पनि प्रवृत्ति भाषा त अलिअलि आइन्थ्यो भन्न थाले अनि त्यहाँका भर्खर भर्खर पढिलेखाका बहिनीहरूलाई सङ्गत गर्न थाले अनि त्यस गर्दा गर्दा अनि हामीले गिटारहरू लिएर जाँदाखेरि मानिसहरू भेला हुने त्यस्तो भएको थियो त्यस्तो गर्दा हामीले झनै झनै 1 वर्ष हामीले समय बिताइसकेका थियौँ अनि सजा चाहिँ कोही पनि नआउने तर त्यहाँ प्रार्थना गर्न चाहिँ सबैजना आउने क्या सबैजना आउने अनि सबैजना कोही कुखुरा बोकेर आउने कोही चाहिँ बाख्रा बोकेर आउने बोक्सी लाग्यो भनेर कोही चाहिँ भैँसी बोकेर आउने त्यस्तो भयो अनि यस्तो यो कार्यक्रम चाहिँ जारी हुँदै गयो अनि हामी चाहिँ आइतबारको लागि त्यहाँ सुसमाचार सुनाउनलाई आइतबारको लागि हामी 3-4 जना हुन्थ्यौँ हामी जान्थ्यौँ तर बाटोमा हामी आउने बाटोमा चाहिँ लाइन बस्ने तर सहजमा चाहिँ कोही पनि नआउने विश्वास चाहिँ लाग्ने उनीहरूलाई उहाँहरूले प्रार्थना गरेपछि निको हुन्छ भनेको र धेरैजना निको भएको कारणले गर्दा विश्वास चाहिँ लाग्ने अनि एक दिनको कुरा हो अनि एकजना दिदीले चाहिँ भैँसी लिएर आउनुभयो क्या अनि उहाँले के भन्नुभयो भने बहिनी यो भैँसीले चाहिँ गर्भधारण गरेनन् तपाईँहरूले प्रार्थना गर्दाखेरि हुन्छ भने भन्नुभयो अनि मलाई मनमा साह्रो रिस उठ्यो क्या होइन जहिले पनि गाई भैँसी मात्रै लिएर आउने कि हामी चाहिँ गाई भैँसीलाई मात्रै प्रार्थना गरेको हुन्थ्यो मेरो मनको कुरा मात्रै उनीहरूलाई फुटाएर त भन्न सकेन तर मुखले चाहिँ के भनेछ भने यो पनि परमेश्वरको सृष्टि हो यो असम्भव चाहिँ छैन म प्रार्थना गरिदिन्छु तर मनैबाट प्रार्थना गरेको चाहिँ छैन क्या मैले खालि गाई भैँसी मात्रै बोकेर आउने मान्छे एकजना नआउने एक 1-2 वर्ष भइसक्यो सुषमाचार सुनाएको प्रभु किन म एकजना मान्छे पनि नदिएको भनेर दिन रात प्रार्थना गर्थ्यौँ अनि प्रार्थना गरेँ प्रार्थना गरेर मैले भने भोलि लैजानु सुनाएको लगाउनु तपाईँको भैँसीले बच्चा हुन्छ पेटमा भनिदिइहालेँ उसले बिचारा विश्वासले लग्यो लगेपछि लगाएछन् साँच्चै कि बच्चा पनि भइछन् अनि त्यसको 2-3 महिना त्यस झनै झनै 6 महिना पछि माघे सङ्क्रान्ति रहेछ अनि म चाहिँ बिमारी भएर झनै झनै म 5-6-3-4 महिना जानु भएन अनि माघे सङ्क्रान्तिमा अब त्यो मोटो भैँसीलाई पेट बुके पनि थाहा नपाएर काटिदिएछन् काटिदिएपछि पेटभित्र चाहिँ बच्चा रहेछन् अनि यिनीहरूले चाहिँ ओहो मैले त्यो मान्छे उनीहरूको परमेश्वर पनि सत्य रहेछ त्यो दिदी पनि सत्य रहेछ तर हामी चाहिँ पापी रहेछौँ भनेर पहिलोचोटि उहाँहरूले स्वीकार्नु भएको अनि धेरै पछि मलाई चाहिँ मिस भनेर म चाहिँ अलिकति बोल्ने भएको कारणले गर्दा मलाई धेरैजना खोजी गर्नुभयो अनि मलाई टाइफाइड भएर म 3 महिना थल बसेँ अनि पछि 3 महिनापछि चाहिँ म एकदमै दुब्लाइसकेको छु कमजोरी थिएँ र पनि म गएँ किन उहाँहरूले खोजी गर्दैछ भनेकाले म गएँ।

अनि त्यो दिदीले चाहिँ मलाई अँगाला हालेर बेसमारी रुनु भयो अनि मैले किन रुनु भएको दिदी मलाई डर पो लाग्यो त के भयो भनेको तपाईँको परमेश्वर पनि सत्य हुनुहुन्छ र तपाईँ पनि सत्य हुनुहुन्छ तपाईँहरूको कुरा नमानेर मैले भैँसीलाई काट्न दिएँ तर पेटभित्र चाहिँ बच्चा रहेछ भन्ने कुरा उहाँ एकदमै रुनुभयो तर उहाँ चाहिँ एक्लो महिला रहेछ उहाँको श्रीमान चाहिँ बाह्रमासी खेलेर तेह्र

0: परिपक्व भयो है त्यो कुरा त्यो घटनाको विषयमा. अहिले त्यो दिदीहरू धेरै नै अगुवा भएर काम गरिराख्नु भएको छ, त्यहाँ मण्डली खोलेको छ, झन्नै झन्नै 260 जना जस्तो विश्वासी छ. 7 वर्ष हामीले मेहनत गरेको खेरो चाहिँ गएन, यो मेरो जीवनमा फर्स्ट चाहिँ परमेश्वरले देखाउनु भएको घटना हो. यही नै आशिष बोल्न चाहन्छु, म के भन्न
1: चाहन्छु,
0: भएन है हामीले गरिएकोमा हामी निर्धक्क भएर बस्यो भने त्यसको फल चाहिँ अवश्य पनि परमेश्वरले दिनुहुन्छ. हामीले रोप्नु मात्रै पर्दो रहेछ, फलाउने त परमेश्वर नै हुनुहुँदो रहेछ भन्ने म भन्न चाहन्छु सबैलाई.
1: एकदमै आशिषमय मिस बाजी, र हामी पनि आशिषित भएको छौँ र प्रभुले धेरै आशिष दिनुभएको छ तपाईँले आफ्नो गवाई बाँड्नु भएको लागि. र हामी गीततर्फ जाउँ, कुन भजन गीत सुन्न चाहनुहुन्छ?
0: मैले यो हाम्रो रोहित थापाले गाएको भन्नुमा कसरी भन्ने गीत सुन्न चाहन्छु.
1: हजुर, र कसलाई सुनाउन चाहनुहुन्छ गीत?
0: यो सबैलाई अहिले जति पनि जोडिनु भएको छ सबैजनालाई सुनाउन चाहन्छु, अनि हजुरहरूलाई नै सुनाउन चाहन्छु. यो गीत चाहिँ असाध्यै मनपर्छ किनकि यसको शब्द चाहिँ एकदमै गहिरो छ है, परमेश्वरलाई प्रशंसा गर्ने देखिको. अनि हाम्रो कुटनीति एफएममा जति पनि जोडिराख्नु भएको छ, अहिले भर्खरै विदेशबाट पनि एउटा बहिनीको गवाई सुन्दा म पनि आशिषित भएँ है. म सुनिराखेको छु, लागेको थिएन, अहिले पछि फेरि लागिहाल्यो है, खुसी लाग्यो लाग्दाखेरि. कतिखेर चाहिँ लाग्दैन, अहिले चाहिँ दुई तिन दिन भइसक्यो, लागे छ लगाउने बित्तिकै लागिरहेको छ, अघि चाहिँ लागेको थिएन, अहिले त लागिहाल्यो. सबै विश्वासीले यो कुरा चाहिँ सुनाउनु चाहन्छ, हाम्रो मण्डलीको परिवारलाई सबैले सुनाउन चाहन्छु, हाम्रो प्राण दिदीलाई सुनाउन चाहन्छु.
1: हुन्छ, धेरै धेरै धन्यवाद मिसपाजी. अहिलेलाई चाहिँ छुटौँ हामी चाहिँ. र मिसपा महर्जनजी हुनुहुन्थ्यो, उहाँले कस्तो आशिषमय गवाई बाँडेर जानु भएको छ, र म विश्वास गर्दछु तपाईँ पनि आशिषित हुनुभएको छ. र हाम्रो मिसाजीको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

निकै नै अर्थपूर्ण गीत हाम्रो मिश्राजीको रोजाइमा तपाईँको लागि राख्यौं र अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र आज फोन गरेर साथी हुने कार्यक्रम सुनेर साथी हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो।

0: नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5528-54, 01-5528-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता कुमार अब्राहमको साथमा।
3: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईँले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम मझेरी।

0: प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्र साथमा
1: म प्रकाश तामाङ,
2: म आइजेक राई अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। यस कार्यक्रमलाई हामीले बाल बालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित गरेर तयार पारेका छौं।
1: आजको यो श्रृंखलामा हामी तपाईँलाई अर्थपूर्ण अनि मिठा मिठा नेपाली र अंग्रेजी बाल गीतहरू, विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा, बाइबल सामान्य ज्ञान र ख्रिष्ट येशु प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ।
2: अहिलेलाई भने हामी एउटा गीत सुन्छौ, प्रभुलाई उचाल्न महान छ, उद्योगको प्रेम एल्बमबाट।
3: हाम्रो

0: मात्राबाट सुन्न सक्नुहुन्छ र गुडनिज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np मा लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा जान इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJHERIPROGRAM अनि हाम्रो फेसबुक आईडी हो मजेरी सन्देश MAJHERISANDESH मजेरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yeshukosandesh@gmail.com yeshukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130367602।
1: प्रिय श्रोता मित्र, अब भने हामी तपाईँलाई कथा सुनाउनेछौ। कथा आज हामी गत हप्ता सुनाइएको कथाको दोस्रो भाग लिएर उपस्थित भएका छौं र कथाको शीर्षक रहेको छ ऋण माफी गरिनुको रहस्य भाग दुई।
2: जमीनदारलाई सानी केटीका मुखबाट निस्केका विमतापूर्ण कुराहरूले छक्क पारेको थियो। त्यसपछि फेरि जमीनदारले आफ्नो मनमा उठेको अर्को प्रश्नको उत्तरलाई पाउने आशा गर्दै सानी केटीलाई भने, छोरी, तिमीले त मलाई यी सबै कुराहरू हिजो नै भन्न सक्थ्यौ नि, तर तिमीले मलाई आज किन बोलायो? सानी केटीले मुस्कुराउँदै भनिन्, हिजो हजुर आउनु भएको बेलामा म बाहेक परिवारका सदस्यहरू घरमा कोही पनि थिएनन्। यदि मैले मेरा बाबा आमा र दाजुहरूलाई जमिनदार बाले हाम्रो सारा ऋण माफी गरिदिनु भयो भने कि भए उहाँहरूलाई यो कुरा त्यति बेला विश्वास गर्न गाह्रो नै हुने थियो। तर आज स्वयं हजुरको मुखबाट यो सब सुनेर उहाँहरूलाई पूर्ण विश्वास र अत्यन्तै खुशी पनि लागेको छ।
1: सानी केटीको कुरा सुनेर जमिनदार असाध्यै प्रसन्न भए र तिनले सानी केटीलाई अझ बुद्धिमान र चालाक हुनु भनेर आशीर्वाद दिए। अनि तिनले विनोदको परिवारको सबैसँग एकसाथ बसी खानपिन गरे। त्यस दिन साँझ पख मात्र जमिनदार आफ्नो घर फर्के। तर फर्किनुभन्दा अघि चाहिँ जमिनदारले आफू स्वयं नै विनोदको घरमा किन आएका थिए भन्ने रहस्यलाई बताए। तिनको कुरालाई सुन्दा अब भने आश्चर्यचकित हुने पालो विनोदको परिवारको थियो। सानी केटी त झन् एक हिसाबले लाजमा नै परिन्।
2: जमिनदारले विनोदको परिवारलाई भने कि एक महिना अघि मात्र तिनको घरमा एकजना व्यक्ति आएको थियो जसले तिनलाई यस संसारमा धन थुपार्ने होइन कि स्वर्गमा कसरी धन थुपार्ने भन्ने कुराको रहस्य बताएका थिए। अर्थात त्यो व्यक्तिले जमिनदारलाई ख्रिस्ट येशूको विषयमा बाइबलबाट बतायो र तिनले परमेश्वरको वचनमाथि विश्वास गरेर येशू ख्रिस्टलाई ग्रहण गरे र अहिले तिनको परिवारका सबै सदस्यहरू सबै ख्रिस्ट येशूलाई पछ्याउने व्यक्तिहरू भएका छन्। उनीहरूमा संसारको धन सम्पत्तिको कुनै लोभ लुकेको छैन र उनीहरूले आफूबाट ऋण लिनेहरू सबैका ऋण माफी दिने क्रममा जमिनदार चाहिँ त्यस दिन विनोदको घर पुगेको थिए र तिनको परिवारका अरू सदस्यहरू पनि अरू ठाउँमा ऋण माफी दिन गएका थिए। तर सानी केटीलाई भेट्दा तिनले विनोदको परिवारको परिस्थिति अर्कै पाए र तिनी त्यस दिन यतिकै घर फर्के। खासमा त तिनले ऋण माफी गरिनुको रहस्यलाई सुरुमा नै बताउन चाहेका थिए तर सानी केटीले तिनलाई त्यो मौका नै दिइनन्।
1: जब सानी केटीले जमिनदारको मुखबाट तिनी किन उसको घरमा आएका रहेछन् भनेर थाहा गरिन्, तिनी एक किसिमले लज्जित भइन्, किनभने उसले थाहा पाइन् कि यदि उसले जमिनदारको कुरा राम्रोसँग सुनेकी भए उसले आफ्नो बुद्धिको प्रदर्शन नै गर्नुपर्ने थिएन र उसलाई थाहा हुने थियो कि उसको परिवारले आफ्नो ऋणको माफी उसको बुद्धिमत्तापूर्ण कामले गर्दा होइन कि जमिनदारको हृदयमा उनीहरूको परिवारमाथि रहेको दया र अनुग्रहको कारणले हो, जुन चाहिँ भर्खरै त्यस जमिनदारले येशू ख्रीष्टलाई आफ्नो हृदयमा प्रभु अनि मुक्तिदाता भनी आफ्नो मुखले स्वीकार गरी परमेश्वरले दिनुहुने अनन्त जीवनको साथमा पाएका थिए।
2: साँझतिर जमिनदारले जब आफू किन विनोदको परिवारमा आएका रहेछन् भन्ने रहस्यलाई बताए, सानी केटी लगायत विनोदको परिवारका सबैजना नै पवित्र शास्त्र बाइबलबाट कुराहरू बुझ्नलाई उत्साहित भए अनि परमेश्वरको वचनलाई राम्ररी बुझिसकेपछि अवश्य पनि ख्रिस्ट येशूलाई आफ्नो जीवनमा निम्त्याउनेछन् भन्ने कुरा जमिनदारलाई बताए।

0: इन्दर पनि उनीहरूलाई ख्रिष्टको सुसमाचार बाइबलबाट बुझाउन चाँडै नै फेरि फर्किनेछु भने त्यहाँबाट विदा भए।
1: प्रिय श्रोता मित्र, जसरी सानी केटीको परिवार अर्थात विनोदको परिवारको ऋण माफ गरिनुमा सानी केटीले प्रदर्शन गरे कि आफ्नो बुद्धिमत्तापूर्ण कार्यले कुनै श्रेय लिन पाउँदैन थियो, किनभने विनोदको परिवारको ऋण त जमिनदारको दया र अनुग्रहले मात्र माफ गरिएको थियो। ठिक त्यसरी नै आज संसारमा रहेका हामीहरू जो जति छौं ती हरेकको पापको ऋण तिर्नुमा चाहिँ मानव जातिमाथि रहेको परमप्रभु परमेश्वरको दया र अनुग्रह नै हो। हामीले गर्ने कुनै पनि धार्मिक कार्य, हामीले गर्ने बुद्धिमत्तापूर्ण कुनै पनि कामले, बुद्धिमानपूर्ण कामले हाम्रो पापको ऋण चुकाउन सक्दैन। हाम्रा सम्पूर्ण प्रयासहरू व्यर्थ ठहरिन्छन्। बाइबलले हामीलाई एफिसी 2:8-9 स्पष्ट रूपमा यही कुरा नै बताउँदछ।
0: किनभने अनुग्रहबाट विश्वासद्वारा तिनीहरूले उद्धार पाएका छौ र यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ।
1: श्रोता, प्रभु येशू ख्रीष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू वा बुद्धिमत्तापूर्ण गरिने कार्यहरूद्वारा मानिसलाई दिएको इनाम होइन, तर एउटा सित्तैको वरदान हो जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जो जति परमेश्वरका सन्तान बन्न पुगेका छन्। प्रिय श्रोता मित्र, हामी आशा गर्छौं आजको यस कथाबाट तपाईँले अवश्य पनि असल सन्देश प्राप्त गर्नुभएको छ भने हामी केही अनौठा जानकारीहरू सुन्नेछौ।
0: नेपालका चेपाङ जातिमा छोरीको बिहे गर्दा चिउरीको बोट दाइजो स्वरूप दिने प्रचलन छ। चेपाङ नेपालको लोपुन्मुख जाति हो।
1: संसारमा सबैभन्दा बढी प्रयोग हुने खनिज पदार्थ फलाम हो, त्यसपछि दोस्रो स्थानमा चाहिँ तामाको नाम आउँछ।
0: पोलार बियर हेर्दा सेतो रङको हुन्छ तर यसको छाला भने कालो रङको हुन्छ।
1: चिडियाखानामा हामी सबैले जलगैंडा अवश्य पनि देखेकै छौ। यो अजङ्गको शरीर भएको प्राणी हो, तर पनि जलगैंडा हामी मानिस भन्दा छिटो कुर्न सक्छ।
0: चिली र अर्जेन्टिनाको सिमानामा बग्ने राई ओडबिरी नदीको पानी अमिलो छ। कागती पानीको स्वाद भएकाले त्यहाँका मानिस नदीको पानीलाई शरबतका रूपमा पिउने गर्छन्।
1: काठमाडौँलाई मन्दिरै मन्दिरको शहर भनिन्छ। संसारको सबैभन्दा ठूलो मन्दिर आङ्कर वाट हो। यो मन्दिर कम्बोडियामा छ।
0: डेनमार्कको ग्रीनल्याण्ड नेशनल पार्क संसारको सबभन्दा ठूलो निकुञ्ज हो।
1: बेलायतमा संसारको सबैभन्दा ठूलो घडी छ, त्यसको नाउँ बिग बेन हो।
0: समुद्रमा धेरै जीव बस्छन्, कुनै पानीमा बस्छन्, कुनै समुद्र वरिपरि। ती मध्ये अल्बाट्रोस चाहिँ संसारको सबैभन्दा ठूलो समुद्री पन्छी हो।
1: नेपालमा नेवार जातिले लगाउने मौलिक पोसाकलाई हाकुपटासी भनिन्छ।
0: विश्वमा हजारौं प्रकारका वनस्पति पाइन्छन्। नेपालमा पनि धेरै थरीका वनस्पति छन्। नेपालमा मात्र पाइने वनस्पति लप्सी हो।
1: हामीले लेख्नको लागि प्राय जसो डट पेनको प्रयोग गर्छौ, तर हामी मध्ये कतिलाई थाहा नहुन सक्छ कि डट पेनको आविष्कार जोन जे लाउडले गरेका हुन्।
0: घरमा हुने सामान्य कुराकानीमा 30 डेसिबेल ध्वनि उत्पन्न हुन्छ।
1: हवाई जहाज उडाउँदा विशेष प्रकारको ग्यास प्रयोग गरिन्छ, त्यो ग्यासको नाम हिलियम हो।
0: र आजको लागि अन्तिम अनौठो जानकारी, प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति ख्रिस्टियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री ख्रिस्टियन हुने राष्ट्र लेबनान हो।
1: श्रोता, अब हामी तपाईँलाई गीत सुनाउनेछौ, जिजस कमिङ टु माई हार्ट।

0: प्रिय श्रोता मित्र, कार्यक्रम मजिरेमा यस समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौं कि परमेश्वरको वचन पवित्र शास्त्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौं, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रिष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति येशु क्रुसमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशु ख्रिष्टले आफ्नो रगत बगाउनु भयो। त्यसैले जब तपाईँले येशु ख्रिष्टमाथि तपाईँको पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ। प्रभु येशूलाई आफ्नो जीवन सुम्पन्नको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रिष्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रिष्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु, म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशू प्रभु आउनुहोस्, आमिन।
1: प्रिय मित्र, यदि तपाईँले ठिक अहिले प्रभु येशू ख्रिष्टलाई आफ्नो प्रभु अनि मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने अब तपाईँले यही क्षणदेखि येशूसँग एक उद्योगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ। र तपाईँलाई हामी यस कुराको निश्चयता दिन चाहन्छौँ र तपाईँलाई बधाई दिन चाहन्छौँ। अब भने हामी तपाईँलाई बाइबल सामान्य ज्ञानतर्फ जानेछौँ र शुरूमा प्रश्न रहेको छ, बाइबलमा उल्लेख भए अनुसार वीणा र बाँसुरीको आविष्कार गरेर बजाउने पहिलो व्यक्ति को थिए?
0: उनी चाहिँ युबाल थिए। यसलाई हामी उत्पत्ति 4:21 पाउन सक्छौ।
1: आदम र हब्बाको तेस्रो छोरोको नाउँ के हो?
0: सेत हो। यसलाई हामी उत्पत्ति 4:25 पाउन सक्छौ।
1: आदम कति वर्षको हुँदा सेतको जन्म भएको थियो?
0: उनी चाहिँ 130 वर्षको हुँदा सेतको जन्म भएको थियो। यसलाई हामी उत्पत्ति 5:3 पाउन सक्छौ।
1: मोसाको श्रीमतीको नाम के थियो?
0: उनको नाम चाहिँ सिपोरा थियो। प्रस्थान 2:21।
1: फारोसँग कुरा गर्दा मोसा कति वर्षका थिए?
0: उनी चाहिँ 80 वर्षका थिए। यसलाई हामी प्रस्थान 7:7 पाउन सक्छौ।
1: परमेश्वरको पछिल्लो भाग मात्र देख्ने व्यक्ति को थिए?
0: उनी चाहिँ मोसा थिए। यसलाई हामी प्रस्थान 33:23 पाउन सक्छौ।
1: मानिसमाथि भरोसा राख्नेलाई परमेश्वरले के भन्नुहुन्छ?
0: परमेश्वरले चाहिँ श्रापित होस् भन्नुहुन्छ। यसलाई चाहिँ हामी यर्मिया 17:5 पाउन सक्छौ।
1: इजकियलले जौको फुलौरा पकाएर खानालाई इन्धनको रूपमा केलाई प्रयोग गरेका थिए?
0: उनले चाहिँ मानिसको दिशालाई प्रयोग गरेका थिए। इजकियल 4:12।
1: पूर्वका ज्योतिषीहरूले येशूलाई के भनेर सम्बोधन गरेका थिए?
0: उनीहरूले चाहिँ यहुदीहरूका राजा भनेर सम्बोधन गरेका थिए। मत्ती 2:2।
1: राजाको लागि अन्तिम प्रश्न, येशूले कुन नदीमा पानीको बप्तिस्मा लिनुभएको थियो?
0: उहाँले यर्दन नदीमा लिनुभएको थियो। मत्ती 3:13।
1: र श्रोता, अब भने हामी सामान्य ज्ञानतर्फ जान्छौँ र सामान्य ज्ञानमा हामीसँग आज 12 प्रश्न र उत्तर रहेका छन्। र शुरूको प्रश्न रहेको छ, तामा र टिनको मिश्रणबाट के बन्छ?
0: तामा र टिनको मिश्रणबाट चाहिँ काँसा बन्छ।
1: अनि सामान्यतया एक वयस्क मानिसको शरीरमा कति लिटर रगत हुन्छ?
0: 5-6 लिटरसम्म हुन्छ।
1: कुन जनावरको दुध र मानिसको दुध झन्दै उस्तै हुन्छ?
0: गधाको दुध र मानिसको दुध चाहिँ झन्दै उस्तै हुन्छ।
1: बीबीसी नेपाली सेवाको सुरुवात कहिले भएको हो?
0: 1969 जुन 5 तारिकबाट भएको हो।
1: उभिएरै निदाउन सक्ने पन्छी कुन हो?
0: त्यो पन्छी चाहिँ सारस हो।
1: मानिसलाई कुन रोग लाग्दा हिउँले पोल्न थाल्छ भने आगोले चिसो अनुभूति दिन्छ?
0: चिगवाटेरा भन्ने रोगबाट।
1: अनि विश्वविख्यात साहित्यकार थोरोको पुरा नाम के हो?
0: उनको पुरा नाम चाहिँ हेनरी डेभिड थोरो हो।
1: रेजर ब्लेड माथि पनि हिँड्न सक्ने जीव कुन हो?
0: यो चाहिँ चिप्ले किरा हो। रिक्सा सबैभन्दा पहिलो ईस्वी सम्बत 1869 कुन देशमा प्रयोग भएको थियो?
1: जापानमा प्रयोग भएको थियो।
0: यसै गरी टुकी बाल्दा प्रयोग हुने कपडाको फित्तालाई के भनिन्छ?
1: सलेदो भनिन्छ।
0: र आजको लागि अन्तिम सामान्य ज्ञान, केराको बोटको फूललाई के भनिन्छ?
1: बुङ्गो भनिन्छ। र श्रोता, हो भने हामी गीत सुन्छौ, हामी साना ठुला नानी दशा ग्याल्बमबाट।

0: श्रोता मित्र, अब हामी विज्ञान प्रश्नोत्तरतर्फ जानेछौ। जाडो याममा प्राय जसो रूखहरूको पात हुँदैन, किन? जाडो समयमा रूखहरूलाई शरीरको पानी जोगाउनु पर्ने हुन्छ। बिरूवाहरूको खाना बनाउने काम पातले गर्दछ, साथै शरीरको पानीलाई उत्सर्जन क्रियाद्वारा बाहिर फाल्ने काम पनि गर्दछ। जाडो याममा पानीको खाँचो परिरहेको हुन्छ र शरीरको पानीलाई जोगाइराख्नु पर्ने भएकोले जाडो याममा प्राय जसो रूखहरूमा पात हुँदैन।
1: अर्को प्रश्न रहेको छ, माछाले कसरी सास फेर्छ? हाम्रो वरिपरि रहेका सजीवहरूले कुनै न कुनै रूपमा सास फेरिरहेका हुन्छन्, तर सजीवहरूको श्वास प्रश्वास प्रक्रिया भने फरक फरक हुन्छन्। मानिस र अन्य स्तनधारी जीवहरूको फोक्सोबाट सास फेर्छन् भने माछाहरूमा श्वास प्रश्वास क्रिया सञ्चालनका लागि गिल्स नामक विशेष अङ्ग हुन्छ। उक्त गिल्स नामक अङ्गको सहायताले गर्दा नै माछाले श्वास प्रश्वास गर्छ वा सास फेर्छ। गिल्स भन्ने अङ्ग माछाको टाउको केही तल ढकनले छोपिएको अवस्थामा रहेको पालभित्र हुन्छ। यो अङ्ग भित्रपट्टिबाट माछाको मुखसँग जोडिएको हुन्छ। वास्तवमा माछाले सास फेर्दा हावाको अक्सिजन नभई पानीमा घुलेर रहेको अक्सिजन उपयोग गर्दछ। माछाले सास फेर्ने प्रक्रियामा आफ्नो मुखबाट पानी भित्र लिन्छ र उक्त पानीलाई गिल्सको मद्दतद्वारा आफ्नो शरीर बाहिर निकाल्दछ। यस प्रक्रियामा माछाको गिल्सले पानीमा घुलेर रहेको अक्सिजनलाई पानीबाट अलग पारेर लिन्छ र उक्त अक्सिजनको मद्दतले नै माछाले श्वास फेर्ने वा रगत शुद्ध पार्ने कार्य गर्दछ। त्यसै गरी माछाको शरीरमा उत्पादन भएको कार्बन डाइअक्साइड ग्यासलाई पुनः गिल्सकै माध्यमबाट माछाले पानीमा छोड्दछ। यसरी माछाले श्वास फेर्छ।
0: चन्द्रमाको सतहमा झण्डा फरफराउन सकिँदैन, किन? चन्द्रमाको सतहमा वायुमण्डल छैन। वायुमण्डल नभएकोले त्यहाँ कुनै पनि वस्तु स्थिर अवस्थामा नै रहन्छन् र सोही कारणले गर्दा नै चन्द्रमाको सतहमा झण्डा फरफराउन सकिँदैन।
1: प्रिय श्रोता मित्र, हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुसी र उत्साहित हुनेछौ। कृपया हामीलाई फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्।
0: अनि श्रोता, तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा नियाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजेरीमा प्रभु येशु ख्रिष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य समाधानहरू दिनुहुन्छ। हामीले त यस कुरालाई अनुभव गरिरहेका छौं र अब तपाईँले पनि सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा शान्ति, साँचो शान्ति र आनन्द दिनुभएको होस्।
1: श्रोता भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com yesukosandesh@gmail.com। हाम्रो फेसबुक पेज हो मजेदी प्रोग्राम MAJSERIPROGRAM मजेदी प्रोग्राम। हाम्रो फेसबुक आइडी हो मजेदी सन्देश MAJSERISANDESH मजेदी सन्देश। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न वा मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 9813037602।
0: अब जाँदा जाँदै हामीलाई सुन्ने साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि मजेट कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई
1: म प्रकाश तामाङ,
2: म अजय राईलाई बिदा दिनुहोस्।
1: जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तिमी परमेश्वरको मन पर्ने सन्तान हौ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 9 यहाँहरूलाई स्वागत छ। हाल सालै मेरो एक साथीले परमेश्वरले उनीहरूका लागि गर्नुभएको साँच्चै अद्भुत कुराको बारेमा मलाई बताएकी थिइन्। उनीहरूको अद्भुत गवाही सुनेपछि मैले उनलाई भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै हाँस्यौं अनि मेरो साथीले भन्यो, हो तपाईँ सही भन्दै हुनुहुन्छ। केही दिनपछि परमेश्वरले मेरो जीवनमा एउटा अचम्मको काम गर्नुभयो। मैले त्यही साथीलाई मेरो गवाही सुनाए। उनले भने, परमेश्वरले यो तपाईँको लागि गर्नुभयो किनभने तपाईँ उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। हामी दुवै फेरि हाँस्यौं। अवश्य पनि मैले त्यसपछि जवाफ दिनु पर्यो, हो म परमेश्वरको मन पर्ने सन्तान हो। यसको बारेमा सत्य यो हो कि हामी सबै परमेश्वरका प्रिय सन्तान हौ। उहाँले एउटा सन्तानलाई अर्को भन्दा बढी प्राथमिकता दिनुहुन्न। हामी सबै उहाँको लागि धेरै विशेष छौ। हामी सबै जस्तै येशूलाई हाम्रो प्रभुको रूपमा ग्रहण गरेका छौ, हामी परमेश्वरका सन्तान हौ जसलाई उहाँले माया गर्नुहुन्छ र वास्ता गर्नुहुन्छ। पहिलो योहन्नाको पुस्तक 3:1 हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभयो कि हामी परमेश्वरका सन्तान बने कहलिएकाहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेनन्। आमा बुबाहरूलाई कहिले काहीँ तिनीहरूका छोरा छोरीहरू मध्ये एकले सोध्छ वा अरू कसैले, तपाईँको मन पर्ने सन्तान को हो? आमा बुवाले जवाफ दिनेछन्, तिनीहरू सबै हो। आमा बुवाले धेरै चाँडै सिक्छन् कि तिनीहरूका छोरा छोरीहरू एकै नाचका छैनन्। प्रत्येक बच्चाको आफ्नै व्यक्तित्व हुन्छ, प्रत्येकले अरू भन्दा फरक सोच्छ र व्यवहार गर्ने गर्छ, तर आमा बुवाले तिनीहरू मध्ये प्रत्येकलाई उस्तै माया गर्नुहुन्छ। इफिसीको पुस्तक 2:4-5। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई क्रिस्तसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। प्रिय श्रोता, हामी मध्ये कोही पनि परमेश्वरको प्रेम प्राप्त गर्न योग्य थिएनौ। हामी सबै पापी भएर यस संसारमा आएका थियौं, तर परमेश्वरको प्रेम अनुग्रह दया र क्षमाले भरिएको छ। उहाँले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो पुत्र येशू ख्रीष्टलाई हाम्रो सट्टामा क्रुसमा आफूलाई बलिदान गर्न अनुमति दिनुभयो। येशूले त्यो तपाईँको लागि गर्नुभयो र उहाँले त्यो मेरो लागि गर्नुभयो। भजन संग्रहको पुस्तक 86:15। तर हे परम प्रभु, तपाईँ कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। हामीले परमेश्वरले हाम्रो लागि अद्भुत कामहरू गर्नुहुनेछ भन्ने आशा गर्नुपर्छ। किनभने उहाँ सधैँ धेरै दयालु हुनुहुन्छ। हामीले गल्ती गर्दा उहाँ दयालु हुनुहुन्छ, हामी उहाँको अपेक्षा पूरा गर्न चुक्दा उहाँ हामीसँग धैर्यवान हुनुहुन्छ, र सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वर हामीलाई आफ्नो सम्पूर्ण हृदयले सधैँ प्रेम गर्न वफादार हुनुहुन्छ। हामी उहाँमा भरोसा राख्न सक्छौ कि उहाँले हामीलाई हरेक घण्टा हरेक दिन प्रेम गर्नुहुन्छ। कहिलेकाहीँ यस्तो पनि हुन सक्छ जब तपाईँको जीवनमा तपाईँले भोगिराख्नु भएको समस्याहरूको कारणले गर्दा परमेश्वरको प्रेम तपाईँप्रति स्पष्ट हुँदैन। त्यस समयमा तपाईँप्रति परमेश्वरको प्रेम स्वीकार गर्नुहोस्। आफैलाई भन्नुहोस्, परमेश्वरले मलाई धेरै माया गर्नुहुन्छ, म उहाँको मन पर्ने सन्तान हो, अनि पक्कै पनि उहाँको प्रेमले तपाईँको हृदयलाई न्यानो पार्नेछ। त्यसपछि धैर्यपूर्वक परमेश्वरले तपाईँप्रति आफ्नो प्रेम ठूलो तरिकाले प्रकट गर्नुहुनेछ भनेर फर्कनुहोस्। सपन्याहको पुस्तक 3:17। परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ, उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ, उहाँले आफ्नो प्रेममा तलाई शान्त पार्नुहुनेछ, गीत गाएर उहाँ तेरो बारेमा रमाउनुहुनेछ। प्रिय श्रोता, परमेश्वरले तपाईँको लागि राख्नु भएको खुशी र आनन्दले आफूलाई भरिपूर्ण हुन दिनुहोस्। हरेक दिन तपाईँ प्रति परमेश्वरको प्रेमलाई सम्झदै उठ्नुहोस्। उहाँसँगै हाँस्नुहोस्। तपाईँ प्रति उहाँको भलाइमा आनन्दित हुनुहोस्। ठूलो स्वरमा स्वीकार गर्नुहोस्, म परमेश्वरको मन पर्ने सन्तान हो। त्यसपछि उहाँले तपाईँ प्रति आफ्नो प्रेम प्रकट गर्नुहुनेछ भनेर पर्खनुहोस्। यसको अपेक्षा गर्नुहोस्, किनकि तपाईँ साँच्चै उहाँको मन पर्ने सन्तान हुनुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
5: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्ने हिँडेकी नि।
4: लौ न एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
5: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
4: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
6: बेथलेहेम गेस्ट हाउस,
4: हाम्रा सेवाहरू
5: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
4: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
5: पार्किङ र ग्रीन गार्डन भएको,
4: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
5: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
4: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
5: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्, यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: भन्दै हामीले अघिल्लो दिनमा अयुबका साथीहरूले अयुबलाई दोष लगाएको कुराहरू हेर्दै थियौं भने आजको दिनमा हामी के यही कुरालाई निरन्तरता दिँदै जानेछौ कि अन्य केही फरक कुरालाई लिएर आजको अध्ययनमा हामी प्रवेश गर्नेछौ।
1: भाइ, आजको दिनमा हामीले अयुबका साथीहरूलाई अयुबले दिएको उत्तर र सोपर जो दोस्रो पटक फेरि अयुबलाई दोष लगाएका कुराहरूको बारेमा रहेर यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ।
0: भनेपछि दाई, अघिल्लो अध्ययनमा हामीले सोपरले अयुबलाई भनेको कुराहरूलाई हामीले हेरेका थियौं भने कि आजको अध्ययनमा फेरि सोपरले अयुबलाई चाहिँ अयुबको दुःखको कारण उनको पाप नै हो भन्ने कुरालाई चाहिँ अझै दोहोर्याउनुहुन्छ कि केही फरक छ?
1: अयुबका साथीहरूले निरन्तर रूपमा अयुबलाई सान्त्वना होइन तर अयुबको पीड़ा उनको आफ्नै कारणले भएको हो भन्ने कुरालाई नै भनिरहेका छन् र अयुबलाई परमेश्वरबाट टाढा लाने कुराहरू नै गरिरहेका छन्। तर पनि हामीले देखेका छौं कि अयुबले यी सबै हुँदा पनि परमेश्वरमा पूर्ण भरोसा गर्नुभयो र विश्वासलाई दृढ गर्नुभएको छ। यही कुरा आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा हामीले थाहा गर्नेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो दैनिकी अध्ययनको यात्रालाई शुरू गरौं।
2: जय मसीह, प्रिय श्रोता मित्रहरू, आज हामी बाइबल अध्ययन अयुब 19 र 20 अध्यायबाट देख्न गइरहेका छौं। र यहाँ हामी सबभन्दा पहिले 19 अध्यायमा देख्नेछौ बिल्दतलाई अयुबको उत्तर। मित्र, तपाईँ देख्न सक्नुहुन्छ कि अयुबले भूल गर्न गइरहेका कुरो यो हो, ऊ जान्दछन् कि उसका साथीहरू गलतमा छन्, तर तिनीहरू गलत हुने कुराले उसलाई सही बनाउँदैन। यस समयमा अयुबसँग परमेश्वरको बारेमा गलत धारणा संकल्पना छ, यद्यपि सत्यताको ज्योति समय समयमा प्रकट भए तापनि। अयुब 19 अध्याय 1 र 2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब अयुबले जवाब दिए, कहिलेसम्म तपाईहरू मलाई थकित तुल्याउनुहुन्छ र वचनहरूले मलाई आघात गर्नुहुन्छ? अनि 3 पदमा भन्छन्, बारम्बार तपाईहरूले मलाई अपमान गर्नुभयो, निर्लज भएर मेरो खराबी गर्नुभयो। अमित्र, निश्चय नै आफ्नो बहसको वचनमा ती उसका साथीहरू भनाउँदाहरू सही थिएनन्, तर अयुब नै सही थिए। अयुबले सोचे कि तिनीहरूको बहसका कुरा गलत भएकोले, झुटो आरोप भएकोले निश्चय नै उसको कुरा चाहिँ सही छ। यदि अयुबको विवेक र उसको जीवन परमेश्वरको उपस्थितिमा खुला भएको भए, प्रकट भएको भए, उसले कस्तो स्थानको लिनेछन्? मेरो विचारमा उसले कति पनि आफ्ना ती साथीहरूको सवालको जवाब दिने थिएनन् आफूलाई बचाउ गर्नलाई। अभाग्यवश हामी धेरैजना सोच्दछौ कि हामीले आफैलाई बचाउन गर्नै पर्छ। म परमेश्वरलाई धन्यवाद दिन्छु कि उहाँले मलाई प्रचारकको र शिक्षा दिनेको वरदान दिनुभएको लागि। तर म तपाईसँग खुलाम खुला तरिकाले भन्नेछु कि यस्तो वरदान पाउने कुरा कहिले कहीँ खतरनाक पनि हो, किनभने यसले तपाईलाई त्यस्तो स्थानमा राख्छ, खडा गर्छ जहाँ तपाईँ निशाना बन्न सक्नुहुन्छ र तपाईलाई आलोचना गरिन्दछ। मानिसहरूले मलाई सोध्ने गर्दछन्, किन तपाईँ आफैलाई बचाउ गर्नुहुन्न, किन तपाईँ आफैलाई बचाउ गर्न पुस्तक लेख्नुहुन्न? उत्तर यो हो, मलाई त्यो गर्न आवश्यक छैन। कसैले यो भनेका छन्, तिम्रो साथी जसले तिमीलाई जान्दछ स्पष्टीकरणको सफाईको आवश्यक छैन, तर तिम्रा शत्रुहरूले कुनै पनि हालतमा तिमीलाई विश्वास गर्ने छैनन्। मैले यो कुरा सिके र मलाई यो

0: लाग्दैन कि कुनै व्यक्तिले यस मामलामा आफैलाई बचाउ गर्न आवश्यक छ। मेरो सल्लाह यो छ कि अय्युबले उसका साथीहरूलाई सवालको जवाब नदिनु पर्ने आफ्नो बचाउको निम्ति। उसले केवल तिनीहरूको कुरा सुन्नु मात्र पर्ने थियो, त्यसपछि तिनीहरूलाई गुड बाई गरेर बिदा दिनुपर्ने थियो। तर अय्युब आफैलाई सिद्ध न्यायचित ठहराउन बचाउ गरिरहेका थिए। साल्वेसन आर्मीका संस्थापक विलियम बुथलाई अति नै निर्दयी तरिकामा आरोप लगाइएको थियो। उसले आफैलाई बचाउ गर्न खोज्यो तर उसले त्यो गरेन, अनि पछिबाट समयले खास सत्यताको देखायो। अनि स्वर्गीय डाक्टर एमआर बिहानलाई अति नै कठोर गरी आलोचनाले आक्रमण गरिए जब तिनी एक चर्चमा पादरी थिए, अनि त्यहाँ कोही कोही थिए जसले उसलाई बचाउ गर्न पनि प्रयास गरे, तर वास्तवमा उसलाई कति पनि बचाउको आवश्यक थिएन। समयले उसको कार्यहरूको व्यवहारको सही उचित यानि ठिक ठहराइदियो र यो तथ्यको प्रकट गराइदियो कि उसको विरुद्धमा बनाइएका अभियोग दोषहरू वास्तवमा गलत झुटा थिए। म व्यक्तिगत रूपमा सोच्दछु कि अय्युब चुपचाप रहेका भए हुने थिए र उसले बहसमा आफ्नो बचाउ नगर्नु पर्ने थियो। यदि ऊ चुपचाप रहेको भए उसले तिनीहरूबाट स्वयं अपमान तिरस्कारको उपहासका झुट्टा आरोपका वचनहरू सुन्नु पर्दैनथ्यो, अनि यो स्पष्ट छ कि उसले ती कुराहरू देख्दैन। पद पाँच र छमा भनिएको छ, पद पाँच र छमा, तर यदि साँच्चै तपाईहरू म उपर अख्तियार चलाउनुहुन्छ भने र म माथि लगाइएको दोषलाई साँचो साबित गर्नुहुन्छ भने म यो तपाईहरूलाई भन्दछु कि परमेश्वरले नै मलाई अपराधी तुल्याउनु भएको हो र उहाँले मेरो चारैतिर जाल फिदाउनु भएको हो। मित्र, बिल्दतले भनेका थिए अय्युब आफ्नै अधर्मको पासोमा फसे, तर अय्युब भन्छन् कि परमेश्वरले यो गर्नुभएको छ, यसको निम्ति परमेश्वरले कुनै स्पष्टीकरण दिनुभएको छैन। के यो हुन सक्दैन कि परमेश्वर त्यो कुनै कारणको लागि गर्नुभयो जुन उहाँले यसको अय्युबलाई स्पष्टीकरण दिनुहुन्न? निश्चय नै, तर उसका साथीहरूले तय गरेका तिनीहरूको स्पष्टीकरण नै सत्य स्पष्टीकरण हो भन्ठाने। अहिले अय्युब उसका आफ्ना साथीहरूसँग विन्ती गर्दछन्। सातदेखि एघार पदमा भन्छन्, यदि हत्या भयो भनी म कराए भने कसले जवाब दिँदैन? सहायताको निम्ति विन्ती गरे भने पनि म न्याय पाउँदिन। उहाँले मेरो बाटोमा पर्खाल लाउनु भयो र म निस्कन सक्दिन। मेरो अघि जाने बाटोमा उहाँले बार लाउनु भयो। उहाँले मेरा जम्मै मान खोसी लानुभयो। उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो। उहाँले चारैतिरबाट मलाई हिर्काउनुहुन्छ र म त खतम भए। रुख उखेली झैं उहाँले मेरो आशा टुटाइदिनुभयो। उहाँको रिस म माथि साह्रै परेको छ। उहाँले मलाई आफ्नो शत्रु ठान्नुहुन्छ। अय्युब भन्छन् कि परमेश्वरले उससँग अति नै कठोर पूर्वक व्यवहार गरिरहनु भएको छ र यसको लागि त्यहाँ स्पष्टीकरण हुनै पर्छ। परमेश्वरको उद्देश्य उसलाई आफ्ना ती साथीहरूद्वारा दिइने स्पष्टीकरणबाट अलग बेग्लै हुनुपर्छ। तर अय्युबले स्वीकार गर्दछन् कि त्यो उद्देश्य के हो त्यसको ऊ जान्दैन। अय्युब निरन्तर आफ्नो भनाइलाई जारी राख्छन् कि उसका दाजुभाइहरूले उसलाई त्यागेका छन्, उसका साथीहरूले उसलाई बिर्सेका छन्, उसका दासीहरूले उसलाई बिराना झैं व्यवहार गर्दछन्, उसका दासहरूले उसको बोलावटलाई सुन्दैन र उसका पत्नी पनि बिराना भएकी छिन्। अरू त के, साना नानीहरूले उसलाई घृणा गर्दछन्, उपहास गर्दछन्। ऊ यति धेरै कमजोर भएका छन् कि हड्डी र छाला मात्र भएका छन्। अहिले अय्युब आफ्ना ती साथीहरूलाई तिनीहरूको दयाको विन्ती गर्दछन्। पद 23 र 24 भन्छन्, 19 अध्याय 23 र 24, मेरा वचनहरू शिलामा लेखिएका भएता, ती शिलामा कुदेर लेखिएका भएता, फलामको हतियारले खोपेर सिसाले भरिदिएता, संगमरमरमा सधैँको निम्ति साक्षी हुनलाई राखिएता हुने थियो। अयुब कामना गर्छन् कि उसका ती वचनहरू लेखिएर पुस्तकमा राखिए हुने थियो, र ऊ इच्छुक छ कि आफ्ना सबभन्दा खराब शत्रुले ती वचन लेखेको, ऊ चाहन्छ कि तिनीहरूले ती वचन पत्थरमा लेखेको, ताकि उसले भन्न सक्थे, हेर यही नै मेरो शत्रुले मेरो बारेमा भन्छन् र उसले मलाई महिमा गर्नु पर्दछ। के तपाईँ चाहनुहुन्छ कि तपाईँको सबभन्दा भयानक शत्रुले तपाईँको जीवन कहानी लेखेको? अरू त के, मलाई यो कुरामा त निश्चय छैन, मेरो सबभन्दा उत्तम साथीले मेरो जीवन कहानी लेखेको। म आफ्नो जीवन कथा परमेश्वरको पुस्तकमा लेखिएकोमै सन्तुष्ट छु, जहाँ यो बिल्कुल सत्य हुन्छ, जुन महत्वपूर्ण कुरा हो। अहिले अयुब आफ्नो महान विश्वासको व्यक्त गर्छन्। उसका साथीहरू उसलाई गिराउन कोसिस गरिरहेका छन्, जुन वास्तवमा शैतानको चलाक धूर्त प्रयास हो। उसका साथीहरूद्वारा शैतानले अयुबलाई त्यस स्थानमा ल्याए जहाँ ऊ कति पनि नम्र छैनन्, तर अझै परमेश्वरको सामने आफैलाई न्यायोचित सिद्ध उचित ठहराउन कोसिस गरिरहेका छन्। तर अयुब अहिलेसम्म पूर्ण रूपमा गिरिसकेका छैनन्। उसका यी साथीहरूले उसलाई पूर्ण रूपमा गिराएका छैनन्। उससँग अझै परमेश्वरमा जीवित र सत्य विश्वास छ, र यहाँ ऊ बाइबलमा एक महान कथनको भन्छन्। केवल त्यो कथन मात्र महान छैन, तर यो महान छ, किनभने यो कथन भन्ने मानिस बिमारी अवस्थामा छन् र झण्डै झण्डै मृत्युशयमा छन्। उसले हरेक कुरा गुमाइसकेका छन् आफ्नो जीवनबाट, आफ्नो परिवार, आफ्नो धन सम्पत्ति, आफ्नो शारीरिक अवस्था पनि। ऊ सर्वशक्तिमान परमेश्वरको अनुशासन मुनि छन्, तार्न मुनि छन्, तर पनि ऊ आफैले यो भन्न सक्छन्। सुन्नुहोस्, 25-27 भन्छन्, तर मेरो भित्री हृदयमा म जान्दछु कि मलाई साँचो ठहराउनु हुने जीवित हुनुहुन्छ। सबैभन्दा अन्तिम समयमा उहाँ नै मेरो पक्षमा बोल्नुहुनेछ। म मेरो गवाहीलाई मेरो छेउमा उभिरहनु भएको देख्नेछु। म मेरो गवाहीलाई मेरो छेउमा उभिरहनु भएको देख्नेछु। मेरो पक्षमा बोल्नुहुने स्वयं परमेश्वरलाई नै म देख्नेछु, जसलाई म आफ्नै आँखाले देख्नेछु। म आफैले औ अरू कसैले त होइन। जब अयुब बिरामी भए र उसको तमाम समस्या कष्टको पीरमा उसले भने कि ऊ मर्न चाहन्थे, ताकि ऊ सारा कष्ट समस्याहरूबाट टाढा हुन सकुन्। उसले जान्दथे कि ऊ फेरि जी उठ्नेछ। उसले जान्दथे उसको शरीरमा परमेश्वरलाई देख्नेछ। उसले जान्दथे यद्यपि मृत्युपछि किराहरूले उसको शरीरलाई नष्ट गरे पनि खाए पनि उसको शरीरमा उसले परमेश्वरलाई देख्नेछ। उसले मृतकहरूको पुनस्थानमा, मृतकहरूको पुनरुत्थानमा विश्वास गरे। मित्र, हाम्रा यी शरीरहरू माटोमा मिल्न गइरहेको छ कुनै दिन। ख्रिष्टमा मृत शरीरहरू चिहानमा सुत्न जान्छ, तर आत्मा तत्कालै ख्रिष्टसँग हुनलाई जानेछ। ओ, यो कति सुन्दर कुरा हो। अयुब फेरि आफ्ना साथीहरू कहाँ विन्ती गर्छन्। यो महान कथनको प्रयोग गर्दै 28 र 29 भन्छन्, जब तपाईँहरूले मलाई यसो भन्नुभयो, तिनले आफैमाथि कतिको दुःख ल्याएका छन्, दुःखका जड तिनी आफै हुन्, तब मेरो हिम्मतले हरेस खायो। तर तपाईँहरूलाई ताकिरहेको तरवारदेखि होसियार रहनुहोस्, यो तरवार जसले सारा अधर्मलाई काटेर नाश गर्दछ। तब तपाईँहरू जान्नुहुन्छ कि एउटा न्यायकर्ता हुनु हुँदो रहेछ। अर्को शब्दमा भन्छन्, तिमीहरूले मेरो विरुद्धमा भनेका झुट्टा आरोपको लागि परमेश्वरको दण्डको के तिमीहरू डराउँदैनौ? तिनीहरूका सारा दोष र आरोपहरूमा अयुबले आफ्नो विश्वास थामी राखे। उसले आफ्नो उद्धारकर्ता आइरहनु भएको छ भन्ने कुरामा र उहाँ पनि उद्धार पाएकाहरूसँगै गनिएका छन् भन्ने कुरामा विश्वास गर्छन्। यसपछि 20 अध्यायतिर लागौ। यहाँ हामी देख्छौ सोपर बहसको क्रममा फेरि दोस्रो बार बोल्न थाल्छन्। मित्र, यो कुराको याद राखौं, सोपर व्यवस्थावादी व्यवस्थामा आस्था राख्ने व्यक्ति हुन् र ऊ विश्वास गर्दछन् कि परमेश्वर व्यवस्था यानी नियम अनुसार काम गर्नुहुन्छ। निश्चय नै यो सत्य हो, तर दण्डमा त्यो व्यवस्था यानी नियमको सिंहासन अनुग्रहको सिंहासन भइसकेको छ। सोपरलाई त्यसको बारेमा कति पनि थाहा छैन। अनि सोपर पहिलेको भन्दा धेरै आफ्नो वचनमा झन धेरै कठोर र क्रूर बन्दछन् र त्यस्तो कठोर क्रूर वचनले अयुबमाथि आक्रमण गर्दछन्। उसले हुन त कति पनि नयाँ कुरा आफ्नो भाषमा बताउने छैनन्। उसले यस्तो सिद्धान्तको पकड्छन् कि अयुब अति नै धेरै दुष्ट थिए र व्यवस्थाको कारण दुष्टले निश्चय नै दण्ड पाउँदछ। त्यही नै यहाँ उसको मुख्य जोड हुनेछ, प्राथमिक कुरा हुनेछ। 20 अध्याय 1-3 पदमा भन्छन्, तब सोपर नमातीले जवाब दिए, मेरो मनको पीड़ले गर्दा जवाब दिनु मलाई करै लाग्छ, यसै कारण बोल्नलाई म हतारिरहेछु। मलाई निन्दित तुल्याउने भाषहरू मैले सुनेको छु, मेरो समशक्तिको आत्माले मलाई जवाब दिन्छ। सोपर राजनीतिज्ञ जस्तो देखाइ पर्दछन्। ऊ भन्दछ कि उत्तर जवाब दिने काममा ऊ पूर्ण योग्य छन्। मैले कुनै राजनीतिज्ञहरूले आफ्ना विरोधी भन्दा कम योग्यवान छु भनेको सुनेको छैन। ऊ हरेक कुरामा आफ्ना विरोधी भन्दा धेरै योग्य छु भनी दावी गर्दछन् र धेरै र राम्ररी विकास गर्दछु भनी दावी गर्दछन्। अहिले सोपर राजनीतिज्ञ जस्तै आफ्नो बहस लिएर आउनेछन्। उसले आफ्नो मुद्दाको उही किसिमको तर्कसँग पेश गर्दछन् जुन उसले पहिले नै प्रयोग गरिसकेका थिए। उसले भन्छन् कि युगौंदेखि स्थापित तथ्यको दोहोर्याउन गइरहेका छन्। त्यो के हो? 20 अध्यायको 4 पदमा सुन्नुहोस्, भन्छन्, तपाईंलाई निश्चय यो कुरा थाहा छ कि यस्तो त समयको सुरुदेखि नै भएर आउँदैछ, मानिसलाई पृथ्वीमा राखेका समयदेखि नै। त्यो यहाँ छ। यहाँ उसको विशेष निष्कर्ष छ जुन उसले भूतकालको परीक्षण ट्युबमा हालेर जाँचेर सत्य भएको पत्ता लगाए। अनि 5 पदमा भन्छन्, दुष्टहरूको विजय थोरै दिनको निम्ति मात्र हो, ईश्वरहीन मानिसको आनन्द क्षणभरको निम्ति मात्र हो। यो उसको युगौंदेखिको स्थापित तथ्य हो। म तपाईंलाई भनौं, थोरै कति थोरै हो, लामो कति लामो हो, पाखण्डीको दुष्टको क्षण कति लामो छ। कहिलेकाहीँ यो यस्तो देखिन्छ, दुष्टहरूको आनन्द कुशलता सफलता अति नै लामो समय स्थिर भएको देखिन्छ। तर यो सत्य हो कि अन्तिममा तिनीहरू पतन हुनेछन्, परमेश्वरको इन्साफ तिनीहरूमा खस्दछन्। यही नै यहाँ सोपरको भनेको तात्पर्य हो। अनि पद 6-7 भन्छन्, त्यो आकाश जतिकै अग्लो भएर उठे तापनि औ त्यसको शिरले बादलहरूलाई छोए तापनि त्यो आफ्नै मल जस्तै बिल्कुलै खतम भएर नष्ट हुन्छ र त्यसलाई देख्ने सबैले भन्नेछ, त्यो कहाँ गयो खोइ। पछमा भन्छन्, त्यो आकाश जतिकै अग्लो भएर उठे तापनि औ त्यसको शिरले बादलहरूलाई छोए तापनि। भाषा यो पुस्तकमा भयानक छ। अन्तिममा दुष्टहरू पतन हुनेछन्, तिनीहरू नाश हुनेछन्, चाहे तिनीहरू कति महान उच्च समृद्धवान व्यक्ति भए पनि। यो सर्वव्यापी सत्यता हो र यसको निम्ति इतिहास साक्षी छ। अनि 8-10 पदमा भन्छन्, त्यो सपना झैं बिर्सिहालिन्छ र हराइहाल्छ, रातको दर्शन झैं त्यो लोप भइहाल्छ, त्यसलाई देख्ने आँखाले त्यसलाई फेरि कहिले देख्ने छैन र त्यसलाई त्यसको ठाउँमा फेरि कहिले देख्ने छैन। त्यसका छोराहरूले कंगालीहरूको निगाह खोज्नेछन् र त्यसका धन सम्पत्तिहरू त्यसका छोराहरूकै हातबाट दिइनेछन्। मित्र, सोपरले अयुबलाई खालि दुष्ट मात्र भनिरहेका छैनन्, तर पाखण्डे बोक्रे पनि भनिरहेका छन्। उसका यी सम्पूर्ण कथनले दुष्ट मानिसको पतनको वर्णन गर्दछ। उसले भन्दछ कि दुष्ट मानिसले प्रतिष्ठा र सफलता प्राप्त गर्न सक्छ, तर उसको पतन अन्तिममा अझ धेरै गरेर भयानक हुनेछ। सुपरको तात्पर्य यही हो कि त्यही नै अयुबलाई भएको थियो। मतलब सुपरको दृष्टिकोणमा अयुब दुष्ट मानिस भएकोले गर्दा यद्यपि ऊ अति नै धनी सफल सम्पन्न व्यक्ति बने तापनि अहिले आखिरमा त पतन अवस्थामा आउनु पर्यो, कारण ऊ दुष्ट मानिस थिए। जुन फेरि म भन्दछु कि सोपरको आरोप कति पनि अयुबमा सत्य छैन। अनि पद 11, पद 15 अनि पद 19 21 भनिएको छ, म पढिदिन्छु। पहिले 11 पद पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, युवा अवस्था र बल त्यसको हड्डी हड्डीमा भए तापनि ती त्यससँगै धुलोमा पड़ी रहनेछ। अनि 15 पदमा भन्छन्, त्यसले धन सम्पत्ति निल्छ र फेरि बमन गरेर निकाल्छ, अथवा परमेश्वरले त्यसलाई त्यो उकाल्न लाउनु हुन्छ। त्यसपछि 19-21 पदमा, किनभने त्यसले गरीबको खेदो गरेर त्यसलाई सताएको छ, आफूले नबनाएका घरहरू त्यसले बलपूर्वक अधिकार गरेको छ, किनभने त्यसको भोक शान्त भएन र आफ्नो इच्छा त्यसले मार्न सकेन, खानालाई त्यसको निम्ति केही पनि रहेन, यसैले त्यसको सुदिन धेरै दिनसम्म रहँदैन। मित्र, सुपर भन्दछन्, दुष्ट मानिस इन्धन जस्तो हो जुनको नष्ट हुनेछ। दुष्ट मानिस खराब सपना दर्शन जस्तो हो जुन लोप विलीन हुनेछ। अर्को शब्दमा सुपरको तात्पर्य यही हो कि अयुब जति धनवान प्रतिष्ठित सफल सम्पन्न व्यक्ति भए तापनि ऊ वास्तवमा दुष्ट थिए। उसको जीवनमा गोप्य पापहरू थिए। यद्यपि बाहिरी चाहिँ धर्मी देखा परे तापनि यसकारण अयुब अन्त्यमा पतन भए, परमेश्वरको दण्ड उसमाथि खस्यो। यही नै सुपरको तात्पर्य हो। अनि त्यस पदमा भन्छन्, परमेश्वरले आफ्नो क्रोध त्यसमाथि पोखाउनुहुनेछ र त्यसमाथि कड़ा मुक्का बर्साउनुहुनेछ। त्यसपछि पद 26-28 भन्छन्, नहट्ने अन्धकारले त्यसलाई पर्खिरहनेछ, प्रचण्ड आगोले त्यसलाई भस्म पार्नेछ, त्यसको पालमा बाँच्नेलाई धिक्कार, स्वर्गीयले त्यसको दोष खुलस्त देखाउनेछ, त्यसलाई दोष लाउनलाई पृथ्वी खड़ा हुनेछ, त्यसको घरलाई भलले क्रोधको दिनमा उर्लन्दो बाढले बगाएर लैजानेछ। अनि अन्तिममा आफ्नो भनाइलाई सुपर यो भन्दै अन्त गर्दछन्। 29 पदमा, दुष्ट मानिसको निम्ति परमेश्वरको इनाम र बाघीहरूका लागि परमेश्वरले ठहराउनु भएको फल यस्तै हुन्छ। मित्र, सुपरको तात्पर्य यही हो कि अयुब दुष्ट मानिस थिए। अयुबको जस्तो दयनीय अवस्था हुने मानिसको निम्ति मित्र यो अति नै कडवाहट वचन हो, तर अयुब उसलाई उत्तर दिन तयार छन्। उसले आफैलाई बचाउ गर्न गइरहेका छन् र ऊ पनि अति नै मजबुत वचन लिएर उत्तर दिनेछन्, जुनको हामी अर्को दिन देख्नेछौ।
1: आजको दिनमा भने हामीले सिकेका छौं कि अयुबका साथीहरू निरन्तर रूपमा बोलिरहेका थिए र तिनीहरू गलत थिए, तर अयुब सही र पनि अयुबले परमेश्वरसँग स्पष्टीकरणको माग गरिरहेका छन्।
2: हो भाइ, यो अध्ययनले बताएको छ, हामी धेरै बोल्छौ भने हामीले पाप गर्दछौ। यसकारण सल्लाह दिने काम होसियारीसित र परमेश्वरको भयमा हुनुपर्छ। त्यो कुरा अयुबका साथीहरूले बुझेका छैनन् र हामीले पाठ सिक्नुपर्छ कि हामी परमेश्वरको भयमा यो कुरा गरिरहेका छौं।
1: साँच्चै दाइ, अयुबलाई सबैले गिल्ला गरेका छन्, साथीहरूले पनि उनलाई दोष दिएका छन्, र पनि अयुबले यी सबै कुरा हुँदा पनि कहिले परमेश्वरमा गलत गरेर पाप गरेनन्।
2: हो भाइ, जब अयुबको कुरा सुने तब फेरि सोपरले दोस्रो पटक बोलेका छन्। उनले भनेका छन्, तपाईँ एक दुष्ट मानिस भएको कारण यो कष्ट भोग्नु भएको छ। उनले इन्साफ गर्न खोजेका छन्, तर अयुबलाई यो कुरा थाहा थियो कि साथीहरूले भनेको कुरा सत्य थिएन र उनले सत्य परमेश्वरबाट जवाफ पर्खेका थिए। यो अध्ययनबाट हामीले पाठ सिक्नुपर्छ कि हामी पनि हरेक समयमा परमेश्वरमा भरोसा राख्नुपर्छ।
1: यसैकारण आदरणीय श्रोताहरू, यदि आजको अध्ययनले तपाईँहरूलाई छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र हामीसँग तपाईँहरूको आशिष बाँड्नुहोस्।
2: तपाईँहरूले हामीसँग सम्पर्क गरी आशिष बाँड्दा हामी पनि आशिषित हुनेछौ। आज भने हामी यो अध्ययनलाई यही राख्नेछौ र परमेश्वरले हामी हरेकलाई उहाँमा पूर्ण भरोसा राख्ने जीवन दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024 97 97 97 9704209797।

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, हामीले सत्यको खोजी नामक अध्ययन श्रृंखलामा विभिन्न जीवनसँग सम्बन्धित विभिन्न प्रश्नहरूको जवाफको खोजी गर्ने प्रयास गरिरहेका छौं। त्यसै सिलसिलामा कसरी परमेश्वरसँग संवाद गर्न सकिन्छ, कुराकानी गर्न सकिन्छ भनेर अहिले हामीले हेरिरहेका छौं। आज पनि यो विषयलाई अगाडि बढाउनेछौ। त्यसको शुरूआत यो छोटो प्रार्थनाद्वारा गर्नेछौ। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँले दिनुभएको यो समयलाई सही सदुपयोग गरेर तपाईँसँग हामी कसरी कुरा गर्न सक्छौ, निरन्तर सम्पर्कमा कसरी रहन सक्छौ भन्ने विषयलाई पढिरहेका छौं। यी समयमा हामी र हाम्रो प्रिय श्रोताहरूलाई तपाईँले ज्ञान बुद्धि र विवेक दिनुहोस्। हामीलाई तपाईँको वचनलाई स्वीकार्न सक्ने ताकत दिनुहोस्। हामीलाई नैतिकता, पवित्रता, भाइचारा, सद्भावको बाटोमा अगाडि बढाउनुहोस्। हाम्रो यो सुन्दर देशलाई प्रिय परमेश्वर तपाईँले सदैव सुरक्षित राख्नुहोस्। यसलाई विकास र शान्ति अनि स्थिरताको बाटोमा लम्काइदिनुहोस्। यसलाई तपाईँले आफ्नो प्रेमपूर्ण अनुग्रहमा डोर्याइ नै राख्नुहोस् भनेर विन्ती गर्छौं। आशिषको निम्ति प्यारो प्रभु येशू ख्रीष्टको नाममा आमेन। श्रोता मित्रहरू, सुनवाई हुने प्रार्थनाका साथ सरल सिद्धान्तहरू हामीले अध्ययन गरेर सिद्ध्यौं वा सिधायौं। प्रार्थनाकै विषयको बारेमा कुरा गर्दाखेरि, प्रार्थनामा लागिरहने व्यक्तिहरूलाई परमेश्वरले विभिन्न तरिकाले सहयोग गर्नुहुन्छ। अनि त्यो एउटा तरिका भनेको परमेश्वरले आफ्नो स्वर्गदूतहरू ती मानिसहरूको निम्ति खटाउनुहुन्छ। स्वर्गमा परमेश्वरका स्वर्गदूतहरू अनगिन्ती छन्, ती अथाह शक्तिशाली छन्। तर हामी जस्तो कमजोर नश्वर मान्छे जो प्रार्थनामा परमेश्वरसँग रहन्छ, संवाद गर्छ, सम्पर्क गर्छ, त्यो मान्छेलाई सहयोग गर्नको लागि त परमेश्वरले स्वर्गको स्वर्गदूतहरू नै खटाउनु हुने रहेछ। कति रमाइलो कुरा श्रोता मित्र, जब हामी प्रार्थना गर्दछौ तब परमप्रभुले हाम्रो सहायता स्वरूप ती स्वर्गदूतहरूलाई स्वर्गबाट पठाइदिनुहुन्छ, जो चाहिँ शक्ति र तेजमा असीमित छन्। हिब्रूको पहिलो अध्यायको 14 पदले यसो भन्दछ मित्रहरू यस बारेमा, के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई मानिसहरूको निम्ति पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र? कस्तो राम्रो कुरा, परमेश्वरले तपाईँहरू मेरो सेवा गर्नको लागि उहाँको स्वर्गदूतहरू खटाउनुहुन्छ भन्ने कुरा। यो आनन्दको कुरा हो, यो ढाडस दिने कुरा हो श्रोता मित्र। अनि भजन संग्रहका लेखक त झन परमप्रभुले स्वर्गदूतको सेवाद्वारा परमेश्वरले उनको प्रार्थनाको उत्तर दिनुभयो भनेर आनन्दित हुँदछन्। भजन संग्रहको 34:4 र 7 खण्डमा यसो भन्दै श्रोता मित्र, मैले परमप्रभुलाई खोजे र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो। परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन् र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। हेर्नुहोस् त श्रोता मित्रहरू, यहाँ भजन संग्रहका लेखकले भन्दछन् उनले परमेश्वरलाई खोजे प्रार्थनामा अनि परमेश्वरले जवाफ दिनुभयो र साथसाथै आफ्नो दूतहरू पनि उनको सुरक्षाको निम्ति खटाउनुभयो। अरे, आज तपाईँले प्रार्थना गर्दाखेरि परमेश्वरले आफ्नो दूतहरू यसको प्रार्थनाको विषय यो छ, यसलाई जवाफ लिएर जाऊ र यसको सुरक्षा गर भनेर परमेश्वरले आफ्नो दूतहरूलाई खटाउनुहुन्छ। श्रोता मित्र, यो निकै ठूलो आनन्दको कुरा हो तपाईँहरू मेरो निम्ति। प्रभु येशू ख्रीष्टकै मानव जीवनमा घटेको घटनालाई स्मरण गर्दा पनि जब उहाँ उजाड स्थानमा आफ्नो बप्तिस्मा पछि 40 दिन र 40 रातको उपवास बस्नुभयो, त्यसपछि उहाँको प्रार्थनाको सुनवाईमा मत्तीको सुसमाचारीय पुस्तकको 14 अध्यायको 11 पदमा तब दियाबलसले अर्थात शैतानले उहाँलाई छोडेर गयो र स्वर्गदूतहरूले आएर उहाँको सेवा टहल गरे भनी स्वर्गदूतहरूको सेवकाईको बारेमा उल्लेख गरेको कुरा हामी त्यहाँ पाउन सक्छौ। जब कुनै पनि एक व्यक्तिले विश्वासमा पूर्ण भरोसाको साथ बिना कुनै शंका परमेश्वरलाई प्रार्थनामा पुकारा गर्दछ तब परमेश्वरले हाम्रो ती प्रार्थनाको जवाफ दिन प्रकाश भन्दा पनि तेज गतिमा उडेर आफ्नो गन्तव्यमा अर्थात प्रार्थना गरिरहेको मानिसकोमा त्यो व्यक्तिको प्रार्थनाको उत्तर लिई पुग्नलाई ती स्वर्गदूतहरूलाई पठाउनुहुन्छ। परमप्रभुको पवित्र वचन बाइबलले प्रत्येक व्यक्तिको निम्ति परमेश्वरले एउटा स्वर्गदूत ती मानिसहरूको हेरचाह गर्नको निम्ति खटाउनु भएको छ भन्ने आशयको वचन हामीसँग बोल्दछ। उदाहरणको लागि हेरौं मत्तीको पुस्तकको 18 अध्यायको 10 पद जहाँ यस्तो लेखिएको छ, मित्रहरू होशियार रहौ, तिमीहरूले यी सानाहरू मध्ये एकजनालाई पनि हेला नगर, कमजोर नठा, किनभने म तिमीहरूलाई भन्दछु स्वर्गमा तिनीहरूका दूतहरूले स्वर्गका मेरा पिताको दर्शन सदैव गरिरहन्छ। हरेक मानिसको निम्ति परमेश्वरले उसको हेरचाह गर्नलाई आफ्नो शक्तिशाली स्वर्गदूतहरू खटाउनु भएको छ। श्रोता मित्रहरू, जब हामी स्वर्गमा जान्छौ श्रोता मित्रहरू, हामीले ती हाम्रो हेरचाह गर्न खट्ने व्यक्तिगत स्वर्गदूतहरूलाई हामी भेट्न सक्छौ अनि उनीहरूले हामीलाई सुन्दर कुराहरू सुनाउनेछन् कि कैयौं पटक उनीहरूले हामीलाई कसरी बचाएका थिए दुर्घटनामा पर्न आँट्दाखेरि, कसरी आफ्नो हात हातै थामेका थिए, कसरी परीक्षामा पर्दाखेरि, कसरी हाम्रो प्रार्थना उनीहरूले द्रुत गतिमा परमेश्वर समक्ष पुर्याएका थिए र कसरी उनीहरूले प्रार्थनाको जवाफ लिएर आएका थिए भन्ने कुराहरू उनीहरूले रोचक तरिकाले हामीलाई बताउनेछन्। त्यो हाम्रो निम्ति अचम्मको भेटघाट हुनेछ स्वर्गमा। श्रोता मित्रहरू, परमेश्वरले हामीहरूको निम्ति हाम्रो हेरचाह गर्नको निम्ति स्वर्गदूतहरू खटाउनु भएको छ। त्यहीबाट नै मान्छेहरूले प्रयोग गर्ने गरेको एउटा शब्द पनि आएको छ अंग्रेजीमा, गार्जियन एन्जल। तपाईँ मलाई गार्ड गर्ने, तपाईँ मेरो सुरक्षा हेतु खटिरहने स्वर्गदूतहरू। श्रोता मित्रहरू, चाहे त्यो प्रस्थानको पुस्तकको 23:20 होस् वा हिब्रूको पुस्तकको 13:2 वा भजन संग्रहको 91:12 र भजन संग्रहको 91:11-12 होस् वा प्रेरितहरूका कामको पुस्तकको 5:19 नै किन नहोस्, ती सबैले प्रार्थनामा लागिरहने ती मानिसहरूको सेवाको निम्ति परमेश्वरद्वारा खटाइएको स्वर्गदूतहरूको बारेमा केही न केही कथन बोल्दछन् वा कहदछन्। मित्रहरू, विश्वासपूर्ण प्रार्थनामा परमेश्वरलाई पुकार्ने व्यक्ति कहिले पनि एक्लो हुँदैन। परमेश्वरले सारा स्वर्गीय शक्तिशाली दूतहरूलाई त्यो मानिसको मदतको निम्ति खटाइदिनु भएको हुन्छ। तपाईँको जीवन

अनि तपाईँ व्यक्तिगत रूपमा परमेश्वरको लागि यति धेरै महत्वपूर्ण हुनुहुँदो रहेछ कि परमेश्वरले तपाईँलाई केही हानि होला, तपाईँको कुनै समस्याहरूको सम्बोधन गर्नको निम्ति, तपाईँलाई हेरचाह गर्नको निम्ति एउटा बडी गार्ड खटाइदिनु भएको छ। श्रोता मित्रहरू, एउटा तपाईँलाई हेरचाह गर्ने स्वर्गदूत खटाइदिनु भएको छ। मानव प्राणीको रूपमा एउटा अनुभवमा शरीर हुने आत्मिक कुराको रूपमा प्रार्थनाको जीवनलाई लिन सकिन्छ। त्यसैले यदि तपाईँ र मेरो प्रार्थना नगर्ने, परमेश्वरसँग कुराकानी वा संवाद नगर्ने बानी छ भने हामीले आजैदेखि वा अहिलेदेखि नै परमेश्वरलाई उहाँको आत्माको अगुवाईमा उहाँको पुत्र परमेश्वरको नाउँमा पुकारा गर्ने बानी बसाल्न ढिला नगरौं। मित्रहरू, जसरी तपाईँ प्रार्थनामा शरीक वा सहभागी बन्नुहुन्छ, तपाईँले परमेश्वरसँगको आफ्नो सम्बन्धको नयाँपन र न्यानोपनाको नौला नौला अनुभवलाई महसुस वा संगालोको बारेमा तपाईँले त्यसको अनुभव पनि गर्न सक्नुहुन्छ। फिलिपीको पत्रमूलक पुस्तकको 4:5-7 यो वचन उल्लेख गरिएको छ, प्रभु नजिकै हुनुहुन्छ, कुनै पनि कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमहरूका विन्ती परमेश्वरमा जाहेर हुन्। श्रोता मित्रहरू, यो संसारमा धेरै कुराहरूले हामीलाई चिन्तित बनाउँछ, फिक्रीहरूले हामीलाई, परिस्थितिहरूले हामीलाई साङ्लामा बाँधेको जस्तो अनुभव हुन सक्छ। हाम्रो अगाडि समस्याको ठूल्ठूला पहाड़हरू हुन्छन् अनि हामी कहिलेकाहीँ एक्लो महसुस गर्न सक्छौं, तर याद राखौं श्रोता मित्रहरू, परमेश्वरको वचनले हामीलाई भन्दछ कि कुनै पनि कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा परमेश्वरलाई उहाँको अथाह अनुग्रह र प्रेमको निम्ति, उहाँको अगुवाईको निम्ति, उहाँको सुरक्षाको निम्ति, उहाँको वरदानहरूको निम्ति, उहाँको पुत्रको निम्ति, उहाँको पवित्र आत्माको निम्ति धन्यवाद सहित हामीहरूको विन्ती परमेश्वरमा जाहेर गर्न सक्छौ। हामीले निरन्तर हामी त्यो गर्न सक्छौ। परमेश्वरले कहिले पनि तिमीले मलाई अस्ति प्रार्थना गरिसक्यो, अब त मलाई झर्को लाग्यो, प्रार्थना नगर भनेर कहिले पनि भन्नुहुन्न। तर परमेश्वरले सदैव हामी समक्ष आफ्नो कानहरू खुला राख्नुहुन्छ हाम्रो प्रार्थना सुन्नको लागि, किनभने उहाँले अथाह र असीमित प्रेमले हामीलाई प्रेम गर्नुभएको छ। त्यो प्रेम जसलाई नाप्न सकिँदैन, श्रोता मित्रहरू, नाप्न सकिँदैन, त्यसलाई जाँच्न सकिँदैन, त्यसलाई हाम्रो सीमित मगजले थाहा गर्न पनि सक्दैनौ। हामीले त्यो विशाल प्रेमले हामीलाई परमेश्वरले प्रेम गर्नुभएको छ अनि त्यो प्रेमले उहाँलाई तपाईँ र मेरो फिक्री गर्न लगाउँछ, तपाईँ र मेरो सुरक्षाको निम्ति उहाँले आफ्नो चिन्ता जाहेर गर्नुहुन्छ, र त्यो चिन्तालाई उहाँले सम्बोधन गर्नको निम्ति आफ्नो शक्तिशाली दूतहरू तपाईँ र मेरो सुरक्षाको लागि पठाउनु भएको छ। त्यस्तो अचम्मको परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको हो, त्यस्तो अचम्मको परमेश्वरले तपाईँ र मलाई उद्धार दिने हेतु आफ्नो पुत्र पठाउनु भएको छ, त्यस्तो अचम्मको परमेश्वरले तपाईँ र मलाई फेरि लिन आउँछु भनेर उहाँले वाचा गर्नुभएको छ। समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तपाईँ र मेरो हृदय र तपाईँ र मेरो मनलाई येशूमा रक्षा गर्नेछ जब हामी आफ्ना सबै चिन्ता र फिक्री प्रार्थनामा परमेश्वर कहाँ लैजान्छौँ।

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

बिती जाने संसारमा अनन्त जीवनको प्रेमको सुसन्देश, अप्ठ्यारो वर्तमान समयको बीचमा एउटा असल भोलिको आशा, पापको अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट येशू प्रभुमा पाइने मुक्ति, प्रेम, आनन्द र शान्तिको सन्देश दिने कार्यक्रम नयाँ आशासँग हुनुहुन्थ्यो श्रोता मित्र। तपाईँ केही क्षण अघिसम्म साँच्चै नै निराशाहरूको क्षणमा सकारात्मक आशाको संचार प्रवाहित गर्न लक्षित यो कार्यक्रमलाई सुनेर यहाँको जीवनमा ख्रिस्टीय प्रेम, आनन्द र शान्तिको बिउ रोपिएको होस् भन्ने आशाका साथ हाम्रो सम्पर्क विवरण छोड्दै हामी बिदा हुन्छौ आजको प्रस्तुतिबाट। हाम्रो सम्पर्क विवरण यस प्रकार रहेको छ। इमेल ठेगाना newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 र सम्पर्क नम्बर 9800823326। हवस् त, भोलि फेरि हाम्रा प्रिय श्रोताहरूसँग यही स्टेशन यही समय भेट हुने नै छ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। धन्यवाद।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: यीशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफलाई प्रतीक्षा गरिरहनुभएका सम्पूर्ण श्रोता बिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजेदेखि गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी शुरू गर्नेछौँ आजको यस कार्यक्रमलाई। आजको कार्यक्रमको शीर्षक रहेको छ उठ्नुहोस् र निर्माण गर्नुहोस् भाग 10। हामी यस श्रृङ्खलालाई बुधा 2 प्रभु परमेश्वरको पवित्र स्थान निर्माण गर्न उठ्नुहोस् र निर्माण गर्नुहोस् अन्तर्गत जारी राखिरहेका छौ। हामी अहिले उपबुधा क क्रिस्ट र उहाँको मण्डलीको रहस्यमा छौ। यो रहस्य अब प्रकट भएको छ। जब हामी यस पदलाई अगाडि बढाउँछौ तब हामी यो देख्छौ कि प्रभुले मण्डलीलाई त्यसरी नै प्रेमपूर्वक पालन पोषण र हेरचाह गर्नुहुन्छ जसरी पतिले आफ्नी पत्नीलाई गर्नुपर्छ। एफिसीको पुस्तक 5:29-30 लेखिएको छ, कसैले पनि कहिल्यै आफ्नै शरीरलाई घृणा गर्दैन तर त्यसलाई पालन पोषण र हेरचाह गर्छ जसरी प्रभुले मण्डलीलाई गर्नुहुन्छ, किनकि हामी उहाँको शरीरका सदस्यहरू हौ, उहाँको मासु र हड्डीका। उहाँले मण्डलीलाई पालन पोषण र हेरचाह गर्नुहुन्छ किनकि हामी उहाँको शरीरका सदस्यहरू हौ। पालन पोषण र हेरचाह भन्ने शब्दहरू सामान्यतया बालबालिकालाई हुर्काउँदा प्रयोग गरिन्छ। पालन पोषण गर्नुको अर्थ परिपक्वतासम्म हुर्काउनु हो। हेरचाह गर्नुको अर्थ कुखुरीले आफ्ना अण्डाहरूलाई न्यानो राखेर चल्ला कुरा जस्तै हो। यसका लागि कुखुरीले आफ्नो समय र आराम त्याग्नु पर्छ। 35 भनिएको हामी उहाँको शरीरका सदस्यहरू हौ, उहाँको मासु र हड्डीका भन्ने वचनले हामीलाई सिधै उपबुधा ख उहाँको शरीरका सदस्यहरू तर्फ लैजान्छ। अब हामी उपबुधा खलाई हेर्नेछौ र यसको शीर्षक रहेको छ उहाँको शरीरका सदस्यहरू। बुधा 1 हामीले प्रभुसँगको हाम्रो व्यक्तिगत सम्बन्धको बारेमा कुरा गरेका थियौं। हामीले उहाँ हामी भित्र हुनुहुन्छ र हामी उहाँ भित्र छौ भन्ने कुरा देख्यौं। हामीले आफ्नो मन नयाँ बनाउने र प्रत्येक दिन आफ्नो क्रुस उठाएर उहाँको पछि लाग्ने विषयमा पनि कुरा गरेका थियौं। बुधा 2 हामीले प्रभुले आफ्नो मण्डली कसरी स्थापना गर्नुभयो र हामी उहाँको मण्डलीका सदस्यहरू भएर उहाँकी दुलही र पत्नी जस्तै भएका छौ भन्ने कुरा व्याख्या गर्यौं। हामी पति र पत्नी जस्तै एकसाथ कसरी जोडिएका छौ भन्ने कुरा पनि हामीले हेर्यौं। अब हामी एक भएकोले सम्पूर्ण शरीरलाई कसरी लाभ पुग्छ भन्ने विषयमा कुरा गर्न चाहन्छौ।

तपाईँले केवल फोहोर बनाउनुहुन्छ, तर यदि उसले त्यो भात र दाल खान्छ भने त्यो पेटमा पुगेर पचिन्छ, त्यसपछि त्यो शरीरका लागि पोषणमा परिवर्तन हुन्छ। रगतका नलीहरूले त्यो पोषण बाहुसम्म पुर्याउँछन् अनि बाहुहरू बलियो र ठूलो हुँदै जान्छन्। त्यसैले शरीरभित्रका नदेखिने कमजोर भागहरू वास्तवमा अत्यन्त महत्वपूर्ण हुन्छन्। शरीरको वृद्धि र शक्ति तिनै नदेखिने भागहरूद्वारा बढ्छन्। अब मण्डलीको एउटा उदाहरण हेरौँ। पास्टर मण्डलीको अगाडि उभिएर परमेश्वरको वचन प्रचार गर्नुहुन्छ। सबैले उहाँलाई देख्छन्, तर उहाँको आवाज सबैसम्म पुग्न माइक्रोफोन र ध्वनि प्रणाली आवश्यक हुन्छ। त्यसरी पछाडि बस्ने वा राम्रोसँग नसुन्ने मानिसहरूले पनि स्पष्ट रूपमा सन्देश सुन्न सक्छन्। तर पर्दा पछाडि धेरै जसो नदेखिने ठाउँमा कोही व्यक्ति माइक्रोफोन र ध्वनि प्रणाली चलाइरहेका हुन्छन्। उनीहरूले आवाज मिलाउँछन् र सबैले स्पष्ट सुन्न सकुन् भनेर काम गर्छन्। उनीहरू पास्टरसँग मिलेर मण्डलीलाई सेवा गरिरहेका हुन्छन्। उनीहरूले मण्डलीको वृद्धिमा अत्यन्त महत्वपूर्ण भूमिका निभाइरहेका हुन्छन्। क्रिस्टको शरीरमा हामी सबैसँग एउटा भूमिका छ। कसैले आराधनामा गीत गाउँछन् वा बाजा बजाउँछन्, कसैले नयाँ मानिसहरूसँग भेटघाट गर्छन्, कसैले स्वागत गर्छन्, कसैले बिरामीलाई भेटेर प्रार्थना गर्छन्, कसैले आर्थिक रूपमा मण्डलीको सेवकाईलाई सहयोग गर्छन्, कसैले मण्डली सफा गर्छन्, कसैले आफ्ना छिमेकीहरूलाई बोलाउँछन्। शरीरका प्रत्येक सदस्यले फरक फरक काम गर्छन्। हामी मध्ये कोही पनि किनारमा बसेर हेर्ने मात्र हुन सक्दैनौ। सबै सदस्यहरू बिना शरीर अधुरो हुन्छ र त्यसले आफ्नो उद्देश्य अनुसार राम्रोसँग काम गर्न सक्दैन। अब सम्पूर्ण शरीर एकसाथ जोडिएको हुँदा हुने लाभको अर्को उदाहरण हेरौँ। एफिसी 4 सम्पूर्ण शरीर एकसाथ जोडिएको र बाँधिएको कुरा गरिएको छ। एफिसीको पुस्तक 4:15-16 लेखिएको छ, तर प्रेममा सत्य बोल्दै हामी सबै कुरामा उहाँतर्फ बढ्दै जाउँ जो शिर हुनुहुन्छ क्रिस्ट। उहाँबाट सम्पूर्ण शरीर प्रत्येक जोडले आपूर्ति गरेको कुराद्वारा एकसाथ जोडिएर र मिलेर काम गर्दै प्रत्येक भागले आफ्नो काम गर्दा शरीरको वृद्धि हुन्छ र प्रेममा आफैलाई निर्माण गर्छ। यसलाई बुझ्न छानाको ट्रस्टको उदाहरण

रूपमा जोडिनुहुनेछ, उनीहरूलाई बल दिनुहुनेछ, सहायता गर्नुहुनेछ र प्रोत्साहन दिनुहुनेछ, अनि शरीर प्रेममा निर्माण हुँदै बढ्नेछ। ती छानाका ट्रसहरूले मण्डलीमाथि छाना राख्न सम्भव बनाउँछन्। पत्रुसले भन्छन् कि एकअर्का प्रतिको प्रेमले हामीलाई ढाक्छ। पहिलो पत्रुस 4:8 लेखिएको छ, सबैभन्दा बढी एकअर्कालाई गहिरो प्रेम गर, किनकि प्रेमले धेरै पापहरूलाई ढाक्छ। येशूले तपाईँलाई प्रेम गर्नुभए झै आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रेम गर्नुहोस्। उहाँले तपाईँलाई बलिदानी प्रेम गर्नुभयो, उहाँले तपाईँलाई सत्यमा प्रेम गर्नुभयो, उहाँले तपाईँलाई अनुग्रहमा प्रेम गर्नुभयो। त्यसैले हामीले पनि उहाँसँगको दैनिक यात्रामा र आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूसँग त्यस्तै प्रेम देखाउनुपर्छ। यौहन्ना 15:12-13 लेखिएको छ, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई प्रेम गरे जै तिमीहरूले पनि एकअर्कालाई प्रेम गर। आफ्ना मित्रहरूका लागि आफ्नो जीवन दिनुभन्दा ठूलो प्रेम अरूसँग हुँदैन। उहाँको आज्ञा यही हो कि हामीले एकअर्कालाई उहाँले प्रेम गर्नुभए जै प्रेम गरौं। उहाँको आज्ञामा घृणा, डाह वा ईर्ष्याको कुनै ठाउँ छैन। उहाँ प्रेम हुनुहुन्छ र उहाँले तपाईँलाई प्रेमले भरिदिनुहुन्छ। आउनुहोस् मसँग यो प्रार्थना दोहोऱ्याउनुहोस्। हे प्रभु, मलाई मेरो जीवनमा तपाईँको आवश्यकता छ। मसँग अरूलाई गर्नुपर्ने जस्तो प्रेम छैन। म तपाईँलाई मेरो जीवनमा स्वीकार गर्छु। मलाई तपाईँको प्रेमले भरिएको नयाँ व्यक्ति बनाउनुहोस्। तपाईँ मेरो प्रभु र मुक्तिदाता हुनुहुन्छ। जब म तपाईँको सेवा गर्छु तब मेरो जीवनबाट तपाईँको प्रेम चम्किन सहायता गर्नुहोस्। मलाई बचाउनु भएकोमा धन्यवाद। मेरा पापहरू धुनु भएकोमा धन्यवाद। तपाईँको नाउँमा प्रार्थना गर्दछु, आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। तपाईँहरूका सल्लाह, सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। हामीलाई यहाँहरूले हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा लिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको। सबैजनालाई जय मसीह नमस्कार अनि शुभरात्री।

0: दस आज्ञाहरू म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो कमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
1: एड हिन्डसन प्रचारक साथै लेखक उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
2: ज्ञानका कुरा,
3: जीवनका कुरा,
2: सफलताका कुरा
3: अनि दर्शनका कुरा कार्यक्रम
2: ज्ञान दर्पण।
4: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

0: जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेप्चिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ, मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी
1: जयमसी साराजी,

हुन्छ, फेरि पनि जय मसी। मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म इसिसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु। अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।

0: कतिपय नानीहरू चाहिँ एकदम क्युरियस नेचरको पनि हुँदो रहेछ के, प्रश्न धेरै गर्ने. अब अनि कतिपय अवस्थामा हामी भन्छौँ बच्चा भएर कस्तो सोधेको सोधै गरेको होइन, चुप लागेर बस्ने भन्ने खालका कुराहरू आउँछ. अनि केही दिन मात्रै म बसमा ट्राभल गर्दै गर्दाखेरि एउटा 9 वर्षको बच्चाले चाहिँ त्यहाँ छेउमा बसेको अर्को दिदीलाई जस्तै केही प्रश्नहरू गरिरहेको थियो के, जस्तै कोही मानिसको मृत्यु भयो भने जस्तै विदेशबाट उनीहरूको डेड बडीलाई चाहिँ कसरी ल्याउँछ भनेर उसले त्यो 9 वर्षको बच्चाले त्यसरी क्युरियस भएर सोधिरहेको थियो के. अब यो त एउटा उदाहरण मात्र भयो नि त, नानीले धेरै प्रश्न गर्छ कि किन होला.
1: अब यो चाहिँ किन हुन्छ भन्दाखेरि नानीको एकदम कम अनुभव हुन्छ एक नम्बरमा त, किनकि अब हामी हाम्रो एजसँग आमा र नानीको नै एज हेर्नुभयो भने त्यहाँ कति धेरै डिफ्रेन्स हुन्छ. इट मिन्स कि आमाको चाहिँ धेरै अनुभव भइसकेको हुन्छ त्यो उमेरसम्म, तर त्यो नानीलाई हेर्नुभयो भने ऊ कति उमेरको थियो होला तपाईँले भन्नुभएको नानी
0: 9 वर्षको
1: भने चाहिँ उसँग त जम्मा 9 वर्षको एक्सपिरियन्स छ नि त. हो त्यो भएको कारणले चाहिँ उसलाई धेरै प्रश्नहरू आइरहेको छ, किनकि उसलाई चाहिँ यो वर्ल्ड नै नयाँ लागिरहेको छ कि उसले देखेको कुराहरू जे पनि उसलाई नयाँ लाग्छ अनि धेरै प्रश्नहरू आउँछ. तर अब मम्मीलाई हेर्ने भन्दा मम्मीले त धेरैचोटि देखिसक्नु भयो नि त कसरी ल्याउँछ भन्ने कुराहरू, त्यहाँबाट त्यो सबलाई कसरी ल्याउँछ, बक्सामा कसरी राख्छ, पैसा तिर्नुपर्छ भन्ने कुराहरू उहाँलाई धेरैचोटि थाहा भइसक्यो. तर नानीहरूलाई चाहिँ कम अनुभव भएको कारणले उनीहरूलाई धेरै प्रश्नहरू आउँछ. सो यसलाई चाहिँ हामीले रङ वेमा लिनुभन्दा पनि उसको त्यो क्युरियोसिटीलाई चाहिँ हामीले काम कसरी गर्न सक्छौँ भने उसको प्रश्नको चाहिँ उत्तर ठिक तरिकाले दिनु पर्यो, ठुलो मान्छेलाई जस्तै भ्यालु गरेर दिनु पर्यो.
0: एकदम राम्रो है. यहाँले गीत पनि गाउनुहुन्छ है, यहाँले आफ्नो मण्डलीमा क्वेयरमा पनि पहिला सेवा गर्नुभएको थियो भनेर भन्नुभएको थियो अघि है. एउटा गीत सुनौ न यहाँको आवाजबाट.
1: हुन्छ, मैले चाहिँ एउटा मलाई मनपर्ने गीत चाहिँ लिएर आएको छु. सो यो गीत चाहिँ बाइबलमा पनि छ, बाइबलमा भर्समा पनि छ. यो गीत चाहिँ यस्तो छ है त. हुन्छ, म स्टार्ट गर्छु.

0: So thank you.
1: Wow, कस्तो राम्रो गाउनु हुँदो रहेछ है. आवाज पनि एकदमै मिठो यहाँको. अब यहाँ पहिला आराधक टिममा हुनु हुँदै गर्दाखेरि अब आराधना भने चाहिँ के हो एक्ज्याक्टली?
0: ओके, सो आराधना टिममा चाहिँ म धेरै वर्ष नै बस्ने मौका.
1: कति वर्ष बस्नु भयो?
0: मैले ठ्याक्क एसएलसी दिने बित्तिकै भनेको 66 सिक्सदेखि चाहिँ म मैले छोडेको अहिले जम्मा 3 इयर्स भयो है. सो 3 इयर्स भयो चाहिँ इट्स भेरी लङ टर्म है. लङ टाइमसम्म चाहिँ म बस्ने मौका पाएँ. सो आराधना चाहिँ एउटा यस्तो आनन्दको पार्ट हो है मेरो लागि चाहिँ. मैले पर्सनली भन्नुपर्दाखेरि चाहिँ एकदम परमेश्वरमा नजिक भएर चाहिँ उहाँलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिने कुरा भन्नु नै आराधना हो. अनि यसमा चाहिँ खालि गाउनु मात्रै

0: होइन, तर हृदयको कुरा आउँछ क्या. सो हृदयसँग चाहिँ कनेक्टेड हुन्छ. सो हाउ यु आर थ्याङ्किङ गड, तपाईँले चाहिँ आफ्नो हृदयबाट कसरी परमेश्वरलाई धन्यवाद दिइरहनु भएको छ भन्ने कुरा नै आउँछ. सो यो चाहिँ एकदम एउटा इम्पोर्टेन्ट पार्ट हो जस्तो लाग्छ मेरो लाइफको पनि. सो म एक्लै बस्दाखेरि पनि परमेश्वरलाई आराधना गरिरहेको हुन्छु, अनि आराधना टिममा मात्रै भएर होइन, तर म बाहिर बसेर पनि आराधना गरि नै रहेको हुन्छ. मेरो हृदयबाट नै परमेश्वरलाई धन्यवाद दिने कामहरू, उहाँमा नै मग्न हुने कुराहरू, उहाँमा नै सबै कुराहरू सुम्पिने कुराहरू चाहिँ गरिरहेको चाहिँ हुन्छु.
1: अनि यो सिङ्गिङमा यहाँलाई इन्ट्रेस्ट कसरी लाग्यो, अथवा यो आराधना टिममा बस्नुपर्छ भन्ने कुरा कसैले अब एन्करेज गर्नुभयो कि, कसरी चाहिँ यो सेवामा लाग्नुभयो?
0: यसको चाहिँ एकदम रमाइलो स्टोरी छ है. सो म चाहिँ सानोदेखि नै क्रिस्चियन हो क्या. म 2 वर्षको हुँदाखेरि क्रिस्चियन हो, अनि म चाहिँ मेरो मम्मीसँग सङ्गतिमा जान्थेँ, किनकि अब मम्मीलाई छोड्न मन नलाग्ने, मम्मीले जहिले पनि बोकेर लानुहुन्थ्यो मलाई, अनि लाँदै गर्दाखेरि चाहिँ उहाँहरूले गाएको सुन्थेँ कि मैले. सो सानोदेखि नै त्यसरी नै मैले उहाँहरूले गाउँदै गर्दाखेरि त्यसरी नै प्र्याक्टिस गरेँ, अनि मादल बजाउन पनि त्यसरी नै सिकेँ मम्मीहरूसँग हिँड्दै हिँड्दै गर्दाखेरि नै. अनि पछि ठुलो हुँदै गर्दाखेरि चाहिँ मैले जब त्यो क्वायर भन्ने कुरा चाहिँ भर्खरै आएको थियो चर्चमा, भर्खरै आएको थियो, अनि अगाडि बसेर दिदीहरूले गीत गाउनुहुन्थ्यो, अनि त्यो गाउँदै गर्दा चाहिँ ओहो म पनि त्यहाँ जान चाहन्छु, मलाई चाहिँ त्यो कलिङ छ भन्ने चाहिँ त्यो त्यति बेला चाहिँ थियो. सो ठ्याक्कै एसएलसी सकिने बित्तिकै, समय पनि मिल्ने बित्तिकै चाहिँ अनि मैले जोइन गरिहालेको थिएँ त्यति बेलामा चाहिँ. हजुर, त्यसरी चाहिँ स्टार्ट भयो मेरो.
1: ओके, धन्यवाद. फेरि अब हामी यतै बालबालिकासँगै रिलेटेड भएर कुराकानी गरौँ है. यहाँ चाहिँ अब आफै टिचर एजुकेटर हुनुभएको भएर बालबालिकाको क्षेत्रमा काम गर्नुभएको भएर चाहिँ बालबालिकाको विकास चाहिँ होइन विभिन्न तवरले भइरहेको हुन्छ. कुन कुन क्षेत्रमा, कुन उमेरमा चाहिँ उनीहरूको विकास कुन कुन पाटोमा भइरहेको हुन्छ, किनभने हामी चाहिँ ठूलो मान्छे भएर उहाँहरूबाट नै एक्सपेक्ट गरिरहेको हुन्छ. मेरो बच्चाले चाहिँ मैले भनेको समयमा चाहिँ उसले चाहिँ यो खालको स्किल चाहिँ जानेको हुनुपर्छ भन्ने खालका हामी पेरेन्ट्सबाट चाहिँ त्यो अपेक्षा राख्छौँ कि. थोरै भनिदिनुहोस् न, कुन कुन उमेर समूहको नानीले चाहिँ यो यो स्किल चाहिँ यो उमेरमा सिक्छ, गर्न सक्छ जस्तो लाग्छ?
0: अब सन्डे स्कुलकै कुरा गर्ने हो भने चाहिँ अब हामीले यो पदकण्ठको कुराहरू हेर्छौँ नि, अनि यो चाहिँ सानो उमेरको, जुन चाहिँ हामीले 8 वर्षसम्मको नानीहरूलाई भन्छौँ भने चाहिँ 5 वर्षभन्दा मुनिको नानीदेखि 8 वर्षसम्मको नानीलाई हेर्छौँ भने चाहिँ यो पदकण्ठ भन्ने कुरा चाहिँ एकदमै गाह्रो है. अनि उनीहरूको विकासको रूपमा हेर्ने हो भने चाहिँ हामीले नर्मल्ली चौतर्फी विकास भन्छौँ क्या, चौतर्फी विकास, जुनमा चाहिँ शारीरिक विकास, बौद्धिक विकास, अनि संवेगात्मक विकास, र त्यो सँगसँगै अर्को
1: भावनात्मक
0: विकास भयो होइन. यो चारवटा विकास चाहिँ बराबरी रूपमा हुनुपर्छ नानीको, यदि राम्रो विकास भएको तपाईँ देख्न चाहनुहुन्छ भने है. किनकि उसले जब त्यो सामाजिक विकास उसको भएको छैन भने उसले सेयरिङको कुराहरू गर्न सक्दैन, साथीहरूसँग मिलेर कामहरू गर्न सक्दैन,
1: कसैलाई आदर गर्ने कुरा,
0: आदर गर्ने कुरा पनि भएन, आदर गर्ने कुरा पनि कसैलाई पनि गर्न सक्दैन होइन. किनकि उसले त्यो सानो उमेरमै सिकेको छैन भने त्यो कुराहरू चाहिँ गर्न सकिरहेको हुँदैन. सो यो चौतर्फी विकासलाई हेर्दै गर्दाखेरि चाहिँ जुन मैले अघिको पदकण्ठलाई भने नि, त्यो चाहिँ फेरि उसमा गयो क्या, तपाईँको कग्निटिभ डेभलपमेन्ट होइन, मेन्टल डेभलपमेन्टमा गयो है. सो मेन्टल डेभलपमेन्ट मात्रै फोकस भयो क्या, अनि अरू चाहिँ भएन है. अनि अहिले हामीले चर्चमा हेर्छौँ भने पनि बौद्धिक विकासमा मात्रै ध्यान दिएको देख्छौँ हामी होइन. बाइबलको नलेज चाहिँ धेरै हुनुपर्छ, ओहो यो मान्छेलाई त बाइबलको सबै थाहा रहेछ, यति होइन, फर्स्टदेखि लास्टसम्म चाहिँ 5 चोटि बाइबल पढिसके रहेछ मात्रै भन्छौँ नि हामी. त्यो भनेको चाहिँ कग्निटिभ डेभलपमेन्ट मात्रै हो क्या. तर उसको हुनु भने के हो त, सामाजिक विकास, जुन चाहिँ हाम्रो बाइबलसँग एकदम धेरै कनेक्टेड छ है. छिमेकीलाई प्रेम गर भन्नु नै त्यो चाहिँ सामाजिक विकास हो है. अनि त्यो चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ, त्यो चाहिँ अलिक प्र्याक्टिस छैन.
1: आफ्नै उमेर समूहको साथीहरूसँग पनि अब राम्रो बिहेभ गर्ने कुराहरू आयो होइन,
0: त्यो चाहिँ हुनु पर्यो. अब जस्तै मैले एक्जाम्पल दिनु पर्यो भने, उसको कोही साथी चाहिँ बिरामी छ अनि सन्डे स्कुल आएन भने, अब उसको हामीले भावनात्मक विकासलाई कसरी डेभलप गर्न सक्छौँ भन्दा चाहिँ, आज को साथी आउनु भएन, बिरामी भएर आउनु भएको छैन रहेछ, हामी उहाँको लागि प्रार्थना गरिदिउँ न त. अनि फेरि अर्को हप्ता आउने बित्तिकै सोध्ने है, हाउ आर यु होइन, त्यो साथी आउनुभयो भने चाहिँ हाउ आर यु फिलिङ होइन, हामीले चाहिँ तिम्रो लागि प्रार्थना गरिदिएको थियो अस्ति अनि तिमीलाई कस्तो छ भनेर हामीले त्यसरी सोद्धाखेरि पनि के भयो त नानीको इमोसनल डेभलपमेन्ट चाहिँ त्यहाँ भइरहेको हुन्छ है. सो उनीहरूलाई चाहिँ हामीले त्यो सानोदेखि नै उसको उमेर सुहाउँदो कुराकानीहरू चाहिँ गर्नु पर्यो. उसले डेली त्यहाँ गरिरहेको एक्टिभिटीहरू है, अब जस्तै सानो समूहहरूलाई त एकदम फ्यान्टेसी कुराहरू मनपर्छ नि त, उनीहरूलाई बार्बीहरू मनपर्छ, कार्टुनहरू मनपर्छ.
1: अब अहिले चाहिँ कार्टुन हेर्ने भएको भएर स्पाइडरम्यान होइन, ब्याटम्यान
0: होइन, यो कुराहरू नै गरेर हामीले उनले त्यो कुरा निकाल्दैछ भने त्यही कुरासँग कनेक्टेड गरेर चाहिँ हामीले कसरी साथीलाई प्रेम गर्न सक्छौँ भन्ने कुरा पनि त सिकाउन सक्छौँ नि. तर त्यो कुरा चाहिँ हामीले इग्नोर गर्छौँ क्या. बाइबलकै कुरा हुनुपर्छ, बाइबलकै मोसाकै बारेमा, दाउदकै बारेमा हुनुपर्छ,
1: बाइबलकै पात्रहरूलाई चाहिँ हामीले विशेषमा जोड दिइरह हुन्छौँ. तर अरू क्यारेक्टरहरूलाई पनि, कार्टुनको क्यारेक्टरलाई पनि हामीले राम्रो वेमा ल्याउन सक्यौँ.
0: त्योभन्दा पनि अब उनीहरूको दिमागमा चाहिँ के चलिरहेको छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो क्या पहिला. जब उनीहरूको दिमागमा के कुरा चलिरहेको छ भने तपाईँ थाहा पाउनुहुन्छ भने चाहिँ तपाईँले कनेक्ट गर्न सक्नुहुन्छ क्या त्यो कुरालाई. अनि उसलाई पनि लाग्छ कि ओहो, टिचरले हामीले भनेको कुरा चाहिँ बुझ्नुभयो भन्ने कुरा. तर बाइबलै नसिकाउने त होइन, तर त्यसरी पनि हामीले दिन सक्छौँ जसले गर्दा चाहिँ उसको चौतर्फी विकासमा चाहिँ सहायता पुग्न सक्छ भन्ने कुरा चाहिँ हो.
1: ओके, अब यहाँलाई चाहिँ म थोरै एउटा प्रश्न नै गर्न चाहन्छु है. अब कतिजना व्यक्तिहरू चाहिँ अब पेरेन्ट बन्न इच्छुक पनि हुनुहुन्छ, अनि असल पेरेन्ट हुनको लागि चाहिँ के गर्नुपर्छ होला, कस्तो खालको भूमिकाहरू निभाउनु पर्छ होला जस्तो लाग्छ.
0: सो बिङ पेरेन्ट्स चाहिँ आफ्नो नानीहरूको अगाडि त उनीहरूको लागि त एउटा रोल मोडलै हो, किनकि उसको बाबा मम्मीले जे गरेको देखे उनीहरूले स्कुलमा आएर सन्डे स्कुलमा आएर पनि त्यही कामहरू गरिरहेको हुन्छ नि त. अब कतिवटा बोल्ने कुराहरूमा तपाईँले नराम्रो बोलिरहेको छ भने उनीहरूले एकदम छिटो टिपी नै हाल्ने हुन्छ. सो बिङ पेरेन्ट्स चाहिँ अब एउटा हामी यस्तो खालको रोल मोडल हुनु पर्यो कि जसले गर्दाखेरि चाहिँ हामीले प्रभुलाई देखाउने खालको काम चाहिँ हुनु पर्यो होइन. तपाईँले कसरी आराधना गरिरहनु भएको छ, तपाईँले दिनदिनै प्रार्थना गरिरहनु भएको छ कि छैन भन्ने कुरा चाहिँ त्यो क्लासरुमबाटै थाहा हुन्छ है. अनि अहिले चाहिँ मैले प्यारेन्ट्सहरूसँग चाहिँ कुराकानी पनि गर्छु कि मैले यो हप्ता के पढाएँ, अनि नानीले हप्ताभरि के प्र्याक्टिस गर्नुहुन्छ भन्ने कुरा है. अनि मैले लास्ट इयर प्र्याक्टिस गर्दा चाहिँ त्यो चाहिँ एकदमै राम्रो भएको थियो क्या, जुन चाहिँ प्रार्थनाको थियो है. अनि मैले चाहिँ लास्ट इयर सिक्स इयर्समा चाहिँ मेरो नानीहरूले चाहिँ प्रार्थना गर्न चाहिँ सिक्नुपर्छ है, उसले एक लाइन भए पनि भन्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ एउटा उद्देश्य थियो. अनि जुन चाहिँ मैले मेरो प्यारेन्ट्ससँग सेयर गरेँ, अनि मैले के भने प्यारेन्ट्सलाई, हजुरले चाहिँ नानीलाई हप्ताभरि प्रार्थनाको लागि चाहिँ तपाईँले उत्साह दिनुहोस् ल, उसले जति सक्छ एक लाइन भए पनि उसलाई भन्न दिनु भन्ने कुरा गर्दाखेरि चाहिँ प्यारेन्ट्सले पनि म सँगसँगै हिँड्नुभयो. अनि त्यो गर्दाखेरि चाहिँ मैले सक्सेस नै भएको जस्तो लाग्छ है. अनि अहिले मेरो प्राय नानीहरूले आफै प्रार्थना गर्न सक्छ. अनि सो हामीले प्यारेन्ट्ससँग पनि कुराकानी गर्नुपर्ने हुन्छ, अनि प्यारेन्ट्सले नै त्यो कुरालाई चाहिँ सिरियसली लिइदिनु पर्यो. जस्तै के सिक्यो त आज, उसले के सिकेको छ भने चाहिँ त्यो कुरा चाहिँ घरमा मैले कसरी सिकाउने त, त्यो कुरालाई कसरी सोध्ने होइन, कसरी प्र्याक्टिस गर्ने भन्ने कुरा चाहिँ प्यारेन्ट्सहरूले पनि एकदम विचार गर्नुपर्ने.
1: भनेपछि बाल संगति टिचर र अभिभावक बीच चाहिँ कम्युनिकेसन राम्रो हुनु पर्यो, अपडेट गराउनु पर्यो कि अब कस्तो खालको स्टोरी टेलिङ अथवा कन्टेन्ट चाहिँ हजुरले लाँदै हुनु तपाईँले लाँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँहरूलाई बताइदिनु पर्यो
0: हो एकदमै,
1: ताकि दुवैजना मिलेर त्यो नानीलाई
0: गर्न सक्छ,
1: हुर्काउन सक्छ होइन.
0: हजुर,
1: र अर्को कुरा बालबालिकाहरूलाई चाहिँ अलिकति क्रिएटिभ बनाउनको लागि होइन, सृजनात्मक व्यक्ति बनाउनको लागि चाहिँ के गर्नु पर्ला, अथवा हामीले चाहिँ प्राय नानीहरूलाई कम्पेयर पनि गरेर हुन्छौँ कि पेरेन्ट्सहरूले बनाऊ अथवा जो नानीलाई हुर्काइरहनु भएको छ, ओहो फलानु बच्चाले त यो गर्न जान्छ, मेरो बच्चाले यो गर्न जानेछ, अथवा त्यसले गर्दा पनि बालबालिकालाई अलिकति बालबालिकालाई चाहिँ सेल्फ कन्फिडेन्समा प्रब्लम परिरहेको हुन्छ, यसमा चाहिँ तपाईँको के छ?
0: अब सृजनात्मकमा नै तपाईँले फोकस गर्न चाहनुहुन्छ भने चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ तपाईँले सोधिने प्रश्नहरूमा पनि फरक पर्छ है. जस्तै कि हामीले बाइबलकै कुराहरू सोद्धाखेरि चाहिँ प्रश्न चाहिँ हो वा होइन, खालि यस्तो मात्रै प्रश्न सोधिरहेको हुन्छ होइन, यस नो क्वेसन भन्छ. सो यस्तो प्रश्नहरू चाहिँ हामीले अवोइड गर्नुपर्ने हुन्छ क्या, किनभने क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै हुँदैन, नानीले सोच्ने कुरामा पनि क्रिएटिभिटी हुनुपर्छ. उसले सोच्दाखेरि त्यो सोचेर उसले त्यो प्रश्नको उत्तर ठिक तरिकाले दिएको छ कि छैन, त्यो पनि क्रिएटिभिटी हो है. सो क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ नानीको बौद्धिक विकासमा नै गयो. सो त्यो भएको कारणले चाहिँ तपाईँले सोध्नु भएको प्रश्न चाहिँ खालि यस नो मात्रै होइन, तर यसलाई चाहिँ ओपन एन्डेड क्वेसन भन्छ क्या, जुन चाहिँ नानीले खुल्ला तरिकाले आफ्नो विचार चाहिँ व्यक्त गर्न पाउनुपर्छ है. जस्तै पुतली के भयो भन्ने प्रश्न हुन सक्छ. पुतली के भयो, जस्तै झुसिल किरा के भयो भन्दाखेरि पुतली भयो भन्ने कथा छ नि एउटा होइन. सो झुसिल किरा के भयो भन्दाखेरि

0: आफै पनि हाम्रै साथी हो भन्ने कुराहरू त्यसरी इन्क्लुड गर्न सक्छ भने चाहिँ त्यहाँनिर चाहिँ नानीको सामाजिक विकास पनि भइरहेको छ, अनि एकअर्कालाई प्रेम गर्ने र एकअर्कालाई आदर गर्ने कुरा पनि त्यहाँनिर भइरहेको हुन्छ है। सो हामीले त्यो कुरा चाहिँ हामी टिचरले नै जान्नु पर्यो कि यहाँ चाहिँ कोही पनि धेरै जान्ने धेरै नजान्ने छैन, सबैजना चाहिँ बराबर हो है। सो बायसनेसको कुरा गर्नु भएन, अनि ऊ चाहिँ टिचरको छोराछोरी अथवा ऊ चाहिँ पास्टरको छोराछोरी भएर मैले उसलाई धेरै हेर्नुपर्छ भन्ने कुरा त्यस्तो चाहिँ गर्नु भएन।
1: भनेपछि समान व्यवहार गर्नु पर्यो,
0: समान हुनु।
1: र तपाईँले भन्नु खोज्नु भएको चाहिँ हरेक नानी चाहिँ त्यो कक्षाको एउटा एउटा फ्यामिली जस्तो फ्यामिली मेम्बर हो, सबै चाहिँ त्यो कक्षाको एउटा इम्पोर्टेन्ट पर्सन हो भन्ने चाहिँ फिल गराइदिनु पर्यो भन्नु खोज्नु भएको।
0: हजुर, आफैले पनि त्यो कुरालाई पोइन्ट आउट गर्नु भएन, तर वी अल आर सेम, वी हेभ टु रेस्पेक्ट वान अनदर भन्ने कुरा चाहिँ हुनु पर्यो।
1: हुन्छ, यो त भयो अब बाल बालिकासँग रिलेटेड भएर हामीले गरेको कुराकानी होइन। यहाँले चाहिँ अब यस्तो व्यस्त हुँदै गर्दाखेरि आफ्नो परिवारसँग कसरी समय उहाँहरूलाई दिइरहनु भएको छ होइन, कसरी क्वालिटी टाइम बिताइरहनु भएको छ परिवारसँग, किनभने सेवकाई अनि आफ्नो व्यवसायको कुराहरू प्रोफेसन सँगसँगै परिवारलाई पनि त ब्यालेन्समा लानु पर्यो, अनि परिवारबाट चाहिँ कतिको सपोर्ट छ तपाईँ यति धेरै फिल्डमा इन्गेज हुनुहुन्छ।
0: यो चाहिँ एकदमै गाह्रो कुरा लाग्छ मलाई, अनि भनिरहेको हुन्छु कि ट्रेनिङहरूमा पनि क्वालिटी टाइम हुनुपर्छ होइन, आफ्नो परिवारसँग समय हुनुपर्छ चाहिँ भनिरहेको हुन्छु, तर आफ्नै परिवारमा चाहिँ कति ल्याकिङ होइन, कति कुरामा चाहिँ समय दिन नपाएको जस्तो पनि भइरहेको हुन्छ। सो मेरो मैले समय बिताउने भनेको चाहिँ बिहानको समय मात्रै हो, बेलुका चाहिँ म प्रायः बिजी नै हुन्छु, बेलुका चाहिँ त्यति समय दिन पाइदिनँ, तर मैले समय दिने भनेको चाहिँ बिहानको टाइममा चाहिँ मैले मेरो सासूसँग बसेर चाहिँ प्रार्थना गर्ने र कुराकानी गर्ने चाहिँ गरिरहेको छु अहिलेसम्म चाहिँ। सो त्यति नै होला मेरो क्वालिटी टाइम भनेको चाहिँ, तर कहिलेकाहीँ चाहिँ हामी बाहिर खाना खान जाने घुम्न जाने चाहिँ गरिरहेका चाहिँ हुन्छौँ, तर त्यति राम्रोसँग चाहिँ मैले पनि समय दिन नसकेको हो कि जस्तो पनि लाग्छ मलाई।
1: अब सेवकाई कामहरू यो कुराहरूमा अघि बढिरहनु भएको छ नि त, यसमा फ्यामिलीको सपोर्ट चाहिँ कतिको महत्व छ?
0: उहाँहरूको सपोर्ट चाहिँ एकदमै छ मेरो लाइफमा भन्नुपर्दाखेरि, किनकि मैले पहिला क्लासेसहरू गर्दै गर्दाखेरि पनि मेरो फ्यामिलीबाट सपोर्ट भएको कारणले नै म त्यहाँसम्म पुगेको हो, अनि मैले इसिएससी जोइन गर्नुको कारण पनि मेरो हस्बेन्डले गर्दाखेरि नै हो, उहाँले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभएको थियो। मैले एक वर्षभरि पढ्नुपर्ने थियो, त्यो पढ्दै गर्दाखेरि चाहिँ मेरो सासू मम्मी ससुरबा सबैजनाले चाहिँ एकदम धेरै सपोर्ट गर्नुभयो, अनि सो त्यो कारणले गर्दाखेरि पनि मैले अहिलेसम्म यहाँ पुग्नुको मेरो सबै श्रेय चाहिँ मेरो फ्यामिलीलाई नै दिन चाहन्छु।
1: अनि तपाईँलाई चाहिँ कतिको साथीभाइहरू बनाउन मन लाग्छ होइन, कतिको घुलमिल हुन मन पराउनुहुन्छ?
0: मेरो पर्सनालिटी भन्नुपर्दाखेरि चाहिँ म चाहिँ अलिक एक्स्ट्रोभर्ट नै छु, सो म चाहिँ छिट्टै नै घुलमिलिन्छु। सो मेरो साथीहरू चाहिँ धेरैजना नै हुनुहुन्छ, तर क्लोज फ्रेन्ड चाहिँ अलिक कम नै हुनुहुन्छ, तर म छिट्टो घुलमिली नै हाल्छु, फ्रेन्डली छु भन्नुहुन्छ मेरो प्राय भेट्नुहुने साथीहरूले चाहिँ।
1: ओके, अनि अघि तपाईँले भन्नुभयो नि बालबालिकालाई प्रेम गर्नुपर्छ भन्दै गर्दाखेरि, तपाईँ आफू कहिलेकाहीँ आफूलाई पनि प्रेम चाहिरहेको हुन्छ कि, हामी अरूलाई मात्रै प्रेम दिइरह हुन्छ, आफू चाहिँ पुरै कहिलेकाहीँ आफू खाली भइरह हुन्छ होइन, त्यो भएर तपाईँलाई चाहिँ कसैले के गरिदियो भने चाहिँ अलिकति प्रेम गरेको जस्तो महसुस गर्नुहुन्छ?
0: मेरो चाहिँ प्रेमको भाषा भन्नुपर्दाखेरि चाहिँ मेरो चाहिँ क्वालिटी टाइम नै हो, अनि मलाई चाहिँ जसले चाहिँ समय दिएर मसँग समय निकालेर एकछिन बसेर कुराकानी गर्नुभयो भने चाहिँ मलाई एकदमै आनन्द आउँछ कि। सो मेरो लभ ल्याङ्ग्वेज नै त्यही हो, मलाई त्यस्तो खानदिन लाने गिफ्टहरू त्यस्तो चाहिँ चाहिँदैन, तर समय बिताउनु भयो भने चाहिँ मलाई एकदम प्रेम गरेको महसुस हुन्छ।
1: ओके, धेरै जस्तो समय चाहिँ कोसँग बिताउने गर्नुहुन्छ त?
0: धेरै जस्तो समय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ, अनि हामी धेरै कुराकानी गर्छौँ, धेरै एकअर्कालाई सुन्छौँ, सो प्राय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ धेरै समय बिताउने भनेको चाहिँ।
1: ओके, म तपाईँ अब एउटा टिचिङ सेक्टरमा पनि लाग्नु भएको कारणले गर्दाखेरि प्राय भन्नुहुन्छ नि ओहो टिचर भनेको चाहिँ अब केही जानेन हुन्छ नि, अब केही प्रोफेसनमा अलिकति राम्रो नभएपछि टिचिङ पेसामा लाग्ने भन्ने खालका कुराहरू पनि हुन्छ नि त, र सँगसँगै अब बाल संगतिको कुराहरूमा पनि

0: हामीले चाहिँ लिइन्छ होइन. तर मैले भन्नुपर्दाखेरि चाहिँ मैले अघि नै पनि भनेको थिएँ, यो भनेको चाहिँ फाउन्डेसन एज है, जहाँ चाहिँ जग बनाउने काम हुँदैछ है, अनि हामीले कसैको चाहिँ भविष्य निर्माण गर्दैछौँ. अनि यो कुरालाई चाहिँ हामीले एकदम सिरियसली लिनुपर्छ. अनि यो कुरा चाहिँ टिचरहरूले पनि एकदम फिल गर्नुपर्ने हुन्छ कि म के काम गर्दैछु, मैले कसको लागि काम गर्दैछु होइन, मैले कहाँनिर चाहिँ काम गर्दैछु. मैले गर्दाखेरि कोही नानीको भविष्य बन्छ भने, उसको चौतर्फी विकासमा नै सहायता पुग्छ भने चाहिँ मेरो चाहिँ यो ठुलो योगदान हो भन्ने कुरा चाहिँ हुनुपर्छ क्या टिचरमा. अनि यो कुरा थाहा नभएसम्म चाहिँ टिचरले त्यति राम्रोसँग काम पनि गर्न सक्छ.
1: अहिले चाहिँ फेरि प्राय युथहरू पनि टिचिङ पेसालाई चाहिँ अलिकति इन्ट्रेस्ट नदेखाउने होइन, अलिकति बोरिङ टाइपको हुन्छ नि. कतिजनालाई इच्छा भएर पनि अलिकति वरपरको मानिसहरूले चाहिँ अलिकति एन्करेज नगर्ने वातावरण छ नि त होइन.
0: हो, त्यस्तै नै देख्छौँ. अब
1: त्यस्तो युथहरूलाई जो एजुकेसन सेक्टरमा आउन चाहनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भन्दा, हामी चाहिँ जो पाइ त्यो होइन होइन, जे पाइ त्यो काम पनि गरेका छैनौँ. हामीले चाहिँ एकदमै ठुलो जिम्मेवारी पाएका छौँ, जसले गर्दाखेरि चाहिँ उनीहरूको भविष्यमा गएर चाहिँ उनीहरूले तपाईँलाई हेर्छन् क्या, तपाईँलाई सम्झिन्छन् होइन, किनकि तपाईँले गरेको योगदान चाहिँ उनीहरूले कहिले पनि बिर्सिन सक्दैनन्. उनीहरूको लाइफमा ठुलो ठुलो समस्या आउँदाखेरि उनीहरू सजिलैसँग त्यो कुरालाई पार गर्न सक्छन् जब तपाईँले यसमा काम गर्नुभएको छ भने चाहिँ.
1: मैले केही दिन अगाडि चाहिँ मैले मेरो मलाई पहिला पढाउनु भएको टिचर भेटाएको थिएँ कि, म गाडीमा जाँदै थिएँ अनि उहाँलाई मैले हेर्दै गर्दा, उहाँको नाम चाहिँ मैले बिर्सेछु, तर सरले मलाई यो विषय पढाउनुहुन्छ भन्ने चाहिँ मलाई लागिरहेको थियो कि. अनि मलाई मैले उहाँलाई बोलाउन सकिनँ किनभने बसमा धेरै मानिसहरू हुनुहुन्थ्यो. अनि तर मलाई एकदम गाह्रो भयो कि, ला मैले आफ्नो टिचरसँग नि बोलिनँ होइन. अनि मलाई चाहिँ आफ्नो टिचरहरू भेट्दै गर्दाखेरि चाहिँ अहिले मलाई लाग्छ कि म यहाँसम्म आउनुमा चाहिँ मेरो टिचरहरूको ठुलो हात छ भन्ने लाग्छ है. अनि मैले चाहिँ उहाँलाई सर तपाईँको नाम के हो भनेर सोधेँ कि, अनि त्यस पछाडि उहाँले आफ्नो नाम भन्नुभयो अनि उहाँले मलाई एकदम थ्याङ्क यू भन्नुभयो कि, ओहो तिमीलाई धन्यवाद है, प्राय विद्यार्थीहरू त आफ्नो टिचरसँग बोल्दैन नि है, तिमी त बोल्यौ भनेर भन्नुभयो. अनि त्यसले चाहिँ मलाई एकदमै खुसी पनि दियो र मैले पनि केही समय अब टिचिङ पेसामा काम गरेँ. म पनि एज अ टिचर काम गर्दै गर्दाखेरि चाहिँ मैले आफ्नो बालबालिकाहरूलाई जतिलाई पढाएँ अनि उनीहरू विभिन्न सेक्टरमा राम्रो काम गर्दै गर्दा चाहिँ मलाई पनि एकदम खुसी लाग्छ कि, प्राउड फिल हुन्छ, ओहो मैले पढाएको नानी त यस्तो भयो है भन्ने खालका कुराहरू के
0: हो.
1: तपाईँलाई पनि त्यस्तै अनुभव भएको छ?
0: एकदम, मलाई पनि एकदमै भएको छ है. अनि म चाहिँ पहिला बालाजुमा बस्थेँ, मेरो माइती चाहिँ बालाजु हो, बे गरेपछि मात्रै सान्दोबाट आएँ. सो बालाजुमा म कहिले काहीँ चाहिँ म पहिला काम गरेको स्कुलहरूमा जान्छु कि, पहिला काम गरेको स्कुलमा जाँदाखेरि चाहिँ त्यहाँको नानीहरू कति ठुलो ठुलो भइसकेको है. अनि म जाँदाखेरि म कस्तो अचम्मै परेको के त्यो दिन होइन, झन्डै आँसु नै आएको होला क्या. जाने बित्तिकै सबजना त्यो नानीहरू चाहिँ मलाई पुरै घेरा हालेको क्या, घेरा हालेर सोनु म्या भनेर उहाँहरू आउनु भएको थियो कि. अनि त्यो देख्दाखेरि चाहिँ ओ माई गड, म यस्तो स्ट्रिक्ट टिचर थिएँ होइन, त्यही पनि उनीहरूको फेभरेट टिचर म थिएँ कि. अनि त्यो प्यारेन्ट्सहरूले पनि अहिले पनि सोनु म्याम हामी तपाईँलाई कति धेरै मिस गर्छौँ भन्ने कुराहरू चाहिँ गर्नुहुन्छ क्या. अनि त्यो गर्दै गर्दा चाहिँ उफो मैले केही न केही चाहिँ गरेको रहेछु मेरो नानीहरूको लागि भन्ने कुरा चाहिँ, त्यो चाहिँ एकदम प्राउड मोमेन्ट चाहिँ हुन्छ.
1: सुन्दै गर्दाखेरि पनि म पनि अलिकति इमोसनल भएँ है, किनभने हामी कहिलेकाहीँ इमोसनली आफै डाउन हुँदा पनि बालबालिकाको छेउमा पुगिसकेपछि चाहिँ हामी आफ्नो दुःखलाई आफ्नो प्रब्लमहरूलाई भुल्छौँ कि, अनि फेरि खुसी हुन्छौँ होइन त. यहाँसँग एकदमै मिठो कुराकानी भयो है. अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ. यहाँको यो बहुमूल्य समयको निम्ति पनि धेरै धेरै धन्यवाद. आगामी दिनहरूमा हामी फेरि तपाईँसँग यसरी कुराकानी गर्न चाहन्छौँ. के भन्न चाहनुहुन्छ अन्त्यमा, कस्तो लाग्यो यहाँ आएर?
0: मलाई पनि एकदमै खुसी लाग्यो. फर्स्ट अफ अल तपाईँलाई धन्यवाद, प्रभुले पनि धन्यवाद होस् है यो समय दिनुभएको लागि. अनि मैले पुरा आफ्नो मेमोरिजहरू पनि त्यो कलेक्ट हुँदै थियो क्या तपाईँसँग कुराकानी गर्दा. सो एकदम रमाइलो, तपाईँसँग कुरा गर्दा रमाइलो अनुभव भयो. थ्याङ्क यू सो मच.
1: हुन्छ, अनि यहाँलाई पनि आफ्नो सेवकाई आफ्नो प्रोफेसनको लागि फेरि अझ अल द बेस्ट, यसरी नै अघि बढ्दै जानु होला. अनि मैले एक्टिभली तपाईँ यसरी सेवामा लाग्नु भएको देखेको छु
0: होइन,
1: जसले चाहिँ मलाई पनि एउटा हौसला दिन्छ. हुन्छ, थ्याङ्क यू सो मच.
0: जयमसी.

यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वाइनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ, र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त, जय मसी, नमस्कार, साथै न्यानो माया।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। सन्तुष्ट रहनुहोस् भन्ने शीर्षकमा केही उत्साह तपाईँलाई म दिन गइरहेकी छु। भजन संग्रह 103 अध्यायको 2 पदले भन्दछ, उहाँका सबै उपकार नबिर्से। अखबारमा तारको वारले विभाजित दुईवटा खेतको एउटा कार्टुन कोरिएको थियो। दुवै खेत एउटै आकारका थिए। प्रत्येकमा प्रशस्त हरिया घाँस थिए। प्रत्येक खेतमा एउटा खच्चर थियो। अर्काको चरणको घाँस खाने क्रममा जसको टाउको तारको बारमा अड्किएको थियो। प्रत्येक खच्चर घाँसले घेरिएको भए तापनि छिमेकीको खेत बढी मनमोहक देखिन्थ्यो, यद्यपि त्यहाँ पुग्न गाह्रो थियो। यस प्रक्रियामा खच्चरहरूको टाउका बारमा फसेर तिनीहरू आत्तिए अनि आफूलाई मुक्त गर्न नसक्दा अनियन्त्रित रूपमा चिच्याए। कार्टुनिस्टले असन्तुष्टि भनेर उक्त परिस्थितिलाई एउटै शब्दमा वर्णन गरे। हामी प्रत्येकको लागि यहाँ एउटा पाठ छ। जब हामीसँग के छैन वा अरूसँग के छ भन्ने कुरामा ध्यान केन्द्रित गर्छौं, हामी हाम्रो वरिपरि रहेका आशिषहरूलाई देख्दैनौ। दाऊदले लेखे, हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन र उहाँको सबै उपकार नबिर्सि, जसले तेरा सबै अधर्म क्षमा गर्नुहुन्छ र तेरा सबै रोग निको पार्नुहुन्छ, जसले तेरा जीवनलाई मृत्युलोकबाट मुक्त गर्नुहुन्छ र तला अचुक प्रेम र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ ताकि तेरो जवानी चिलको जस्तै फेरि नयाँ होस्। यी कुराहरूलाई ध्यान दिनुभयो भने लक्ष्य निर्धारण, ठूला कुराहरू प्राप्त गर्ने इच्छा र आफूसँग भएको भन्दा बढी चाहना गर्नु असल कुरा हुन सक्छन्। पहिलो कुरा भनेको चाहिँ यसलाई पूरा गर्न मद्दतको लागि प्रभुलाई हेर्न, सत्य मार्गमा हेर्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्चित राख्नुहुन्न। दोस्रो कुरा भनेको परमेश्वरले यसमा काम गरिरहनु हुँदा उहाँले तपाईँलाई पहिले नै दिनुभएको कुराको आनन्द लिनुहोस्। तिमीहरूको जीवन रूपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट हौ, किनकि उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन, हिब्रू 13 अध्यायको 5 पद। त्यसैले सन्तुष्ट हुनुहोस्। तपाईसित के छैन वा अरूसित के छ भन्ने कुरामा नभई आफ्नो वरिपरि भएका आशिषहरूमा ध्यान केन्द्रित गर्नुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु।

0: मेरो एसई पनि सकियो,
1: मेरो प्लस टूको इक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
0: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
4: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
3: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
3: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
4: अधिक जानकारीका लागि
3: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9918-25-12-40, 9918-25-12-40।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
0: प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी इसाई कलाकारहरूसँग विशेष गरिकन कुराकानी गर्ने गर्छौं र आज पनि स्टुडियोमा विशेष अतिथि हुनुहुन्छ। धेरैले उहाँको गीत सुन्नुहुन्छ, कार्यक्रममा अनुरोध गर्नुहुन्छ, पुग्नेछौ हामी विश्वासी, म त गाएर गर्छु उहाँको प्रशंसा जस्ता निकै नै हृदयस्पर्शी गीत गाइसक्नुभएका गायक अथवा एल्डर अनि गायक संगीतकार शब्दकार भक्त भण्डारी आज स्टुडियोमा हुनुहुन्छ र उहाँलाई ढिला नगरिकन कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुरलाई कार्यक्रममा।
3: हस्, जयमसी सबैजनालाई धन्यवाद यो वेलकम गर्नुभएको लागि।
2: हाल चाहिँ केमा व्यस्त हुनुहुन्छ?
3: हाल त म विशेष गरेर आफ्नै स्थानीय झापा हरिया बुधबारे चर्च सेवाकाईमा व्यस्त विशेष गरेर।
2: जयपुर हेब्रोन चर्च बिर्तामोडको तपाईँ एल्डर पनि हुनुहुन्छ होइन? लामो समयदेखि सेवाकाईमा पनि आबद्ध हुनुहुन्छ।
3: हजुर हजुर। पहिला चाहिँ अब गीत संगीत क्षेत्रलाई विशेष पहिलो जोड थियो भने, र पछिल्लो समयमा चाहिँ लगभग 2012-13 पश्चात चाहिँ एउटा चर्च मिनिस्ट्रीतर्फ पनि एकदमै त्यहाँ अगाडि बढ़िरहेको छु र हाम्रो आफ्नै चर्च त्यहाँ भएको कारणले गर्दाखेरि चाहिँ सपोर्टिङ गर्ने परमेश्वरले त्यो त्यतातिर पनि डोरिराख्नु भएको छ।
2: यसो गरौँ, सुरुमै अलिकति यो तपाईँको गीत गुनगुनाइदिनु पर्यो, म त गाएर गर्छु उहाँको प्रशंसा भनेको छोटो गाइदिनुहोस्, त्यसपछि हामी अगाडि बढौँ।
3: हुन्छ, यो 2008 रेकर्ड भएको प्रशंसा प्रभुलाई मेरो दोस्रो एल्बमको एकदमै आशिषमय भजन थियो। म त गाएर गर्छु प्रशंसा प्रभुको, म त गाए

0: बाजा बजाई गर्छु आराधना प्रभुको, बाजा बजाई गर्छु आराधना आनन्दित भई उनकै प्रेममा, आनन्दित भई उनकै प्रेममा।
1: ओके श्रोता, मैले तपाईँलाई बताइसकेको छु र हामीलाई गुड न्युज टिभीबाट पनि हेरेर साथ दिइराख्नु भएको छ र आज निकै नै लोकप्रिय गायक भक्त भण्डारी स्टुडियोमा हुनुहुन्छ। उहाँसँगको भलाकुसारी एकदमै अर्थपूर्ण रहनेछ। प्रभुलाई चाहिँ कसरी पाउनु भयो, छोटो बताइदिनुहोस् न।
2: प्रभुलाई लगभग 2046-47 सालतिर, विशेष गरेर हाम्रो अङ्कलहरू हुनुहुन्थ्यो यहाँ ज्ञानेश्वर चर्चमा सेवकाई गर्दै हुनुहुन्थ्यो, डिके तामाङ, पास्टर डिके तामाङ, जो अहिले युएसमा हुनुहुन्छ, अनि उहाँहरूको थ्रुबाट धेरै सुसमाचारहरू आउँथ्यो कि हाम्रो घरमा। अनि त्यतिखेर सुरुमा सुसमाचारको फेस थियो, अनि उहाँहरू आएर चाहिँ म अरू त होइन, मलाई चाहिँ भजन चाहिँ एकदमै उहाँहरूले गाएको चाहिँ मनपर्ने क्या। त्यतिखेर यो दिलैमा राजा यो आँखैमा भनेर गाउनुहुन्थ्यो, अब को को हुनुहुन्थ्यो त्यो थाहा थिएन, म सधैँ थिएँ, त्यो साह्रै मनपर्थ्यो। अनि त्यसरी नै बिस्तारै बिस्तारै गीत भजन मार्फत प्रभुमा डोरिँदै गयो भने
1: गीत भजनले प्रभुमा,
2: हजुर एकदम। मलाई चाहिँ भजन अब यसु भन्दा पनि त्यो भजन साह्रै राम्रो लागेको, अहिले पनि राम्रो छ। यो दिलैमा राजै यो आँखैमा भन्ने त्यतिखेर हामी सानो सुन्थ्यौँ क्या। कसले
1: प्रभुलाई पाउनुभन्दा अगाडिको जीवन र प्रभुलाई पाइपछिको जीवनमा चाहिँ के फरक पाउनुभयो?
2: त्यो समयमा त अब हामीले प्रभुलाई अब ग्रहण गर्दाखेरि होइन, अब बुवा काकाहरू विश्वास गरेको कारणले हल्कै रूपमा विश्वासहरू गरियो, त्यस्तो गवायहरू त छैन। अब गीत सङ्गीत सुनेरै अब त्यो मन परेर हुन थाल्यो, अनि उहाँहरू लाग्दै गएपछि बिस्तारो हामी पनि आयौँ। अब बिस्तारो अहिले वचनमा परिपक्वता हुँदै जाँदाखेरि, परमेश्वरको ज्ञानमा परिपक्वता हुँदै जाँदाखेरि चाहिँ धेरै फरकका कुराहरू छन्। हिजोको जीवन अब यसो बिनाको शून्य जीवन रहेछ, बिना अर्थको जीवन, एउटा शून्यता भनौँ न, कुनै मूल्य नहुने। तर आजको जीवन भनेको चाहिँ यसोलाई पाउनु चाहिँ बहु महत्वपूर्ण र एउटा मूल्यवान जीवन, अनन्त जीवन, अनन्त राज्यको लागि चाहिँ सबैभन्दा ठुलो कुरो, आत्मिक कुराको लागि चाहिँ त्यो धेरै फरक कुराहरू अहिले चाहिँ महसुस हुँदैछ।
1: जस्तो तपाईँको समकालीन मित्रहरू धेरै त्यतिखेर पनि धेरै गायनी क्षेत्रमा थिए, तर कतिले छोडेर कोही विदेश कोही कता भए, तर तपाईँले चाहिँ कन्टिन्यू गायन क्षेत्रलाई अँगालिराख्नु भएको छ होइन?
2: हजुर।
1: यो क्षेत्रमा चाहिँ प्रवेश चाहिँ कसरी गर्नुभयो तपाईँले?
2: म सानैबाट अलिकति गीताङ्गे गीताङ्गे समुदायहरूको सानो गीत गाउने भन्नुहुन्छ, त्यहाँ हाम्रो अब गाउँघर होइन, गाउँघर थियो, अनि भैँसी चराउनु पर्थ्यो, अनि भैँसीको डडालोमा चढेपछि चाहिँ भएको नभएको गीत कहाँबाट त्यो आउँथ्यो अरे क्या, अरूले भन्थ्यो मलाई, त्यो सुरु गरेपछि फेर्न टुप्पो गीत गाएर टुक्का जोडेर आफ्नै पारामा कसैलाई नहेरी गाउँथ्यो अरे क्या, त्यो भैँसीको डडालोमा चढेपछि भैँसी चढ्दै गर्नु, आम्मा यो मान्छे त यसरी गाउँछ, यस्तो कसरी हाँस्थे अरे क्या, के गएको गएको। अनि यसको मतलब चाहिँ सानैबाट यो कला परमेश्वरले मलाई दिनुभएको रहेछ। अनि त्यस पश्चात पछि चाहिँ यता क्रिस्चियनिटीमा आइसके पछाडि चाहिँ झन् राम्रो भयो, बाजा गाजा गिटारहरू लिएर आउने, त्यसले मलाई धेरै प्रभाव पार्यो। प्रभाव पारिसकेपछि मलाई एकदमै सजिलो भयो, अनि गाउनु ओर्नु अगाडि बढ्नु सजिलो भयो।
1: त्यसरी नै कलाकारिताको यात्रा तपाईँको तय भयो।
2: हजुर हजुर।
1: जस्तो त्यतिखेर कुन चाहिँ कलाकारको गीत बढी सुन्नुहुन्थ्यो र भविष्यमा गएर चाहिँ म यो कलाकार जस्तो बन्छु भन्ने को को हुनुहुन्छ तपाईँ?
2: यता सेकुलर या त
1: दुईतिर?
2: त्यतिखेर अब हामीले धेरै सुन्ने भने त मलाई अब नारायण गोपालको गीतहरू गाए पनि मैले होइन, कलेज उसतिर धेरै बाहिर सेकुलर प्रोग्राम हुँदै पनि अब त्यतिखेरको समयमा अब होइन, हामी टिनेजर समयमा बोलाउनु हुन्थ्यो, प्रोग्राम हुँदाखेरि हामी गाउँथ्यौँ। मलाई मनपर्ने कलाकारहरू नारायण गोपाल, प्रेम प्रधानहरू, प्रायः आधुनिक शैलीको मेलोडियो गीत मन पर्थ्यो क्या मलाई। पछिल्लो समयमा रामकृष्ण ढकालहरू उहाँहरू भयो, यता इसाई जगतमा हेर्नु भने चाहिँ अब सोलोमी तिमोथी दिदीहरू उहाँहरूको राम्रो लाग्थ्यो एल्बमहरू है, त्यसपछि लरेटो सिंहहरूको सुन्थेँ मैले, त्यतिखेर रेडियोमा सुनिन्थ्यो क्या, उडी जाने बादल झै बगी जाने फुला झै भन्ने गीतहरू रेडियोमा आउँदाखेरि चाहिँ म कापीमा टिप्थेँ। अनि मैले कहिले यसरी चाहिँ गाउनु होला, कहिले रेकर्ड गर्नु, कस्तो होला भनेर म त्यतिखेर कल्पना गर्थेँ क्या रेडियोको अगाडि बसेर।
1: हजुर। जस्तो यो तपाईँको जुन आफ्नै प्रकारको गीत छ, जुन आधुनिक प्रकारको गीत छ होइन, तपाईँले यो गीत जुन एक प्रकारको फ्लेभर छ भने अलिक अर्कै प्रकारकोतिर चाहिँ तपाईँ अलिक जान सक्नुभयो नि कस्तो के वेस्टर्न प्रकारका गीतहरू?
2: अब विशेष गरेर मलाई चाहिँ अब एउटा गोस्पल सिङ्गर भनेर पनि चिन्छन् पूर्वतिर,
1: हजुर,
2: एउटा पूर्व झापाको पूर्वीय क्षेत्रमा बसेर एउटा गोस्पल गायकको रूपमा चाहिँ विशेष गरेर त्यतैतिर बेसी कार्यक्रम हुँदाखेरि पनि उहाँहरूले गोस्पलतिर बेसी बोलाउनुहुन्छ अनि मैले लेखन पनि प्राय गोस्पलमै मेरो गयो, जस्तै होइन त्यो पुग्ने छ विश्वासीहरू यस्तोहरू गोस्पल एउटा शिक्षामूलक त्यसमै गएको र प्रभाव चाहिँ अब मलाई आधुनिक सङ्गीतको भएको कारणले गर्दाखेरि चाहिँ मलाई मेलोडियस शब्द एकदम वैटिलो शब्दहरू गाउन मनपर्ने त्यो भएको कारणले कम्पोजिसन पनि त्यही टाइपको हुन गयो त्यतिखेर र अब पछिल्लो समयमा त अब केही केही मैले प्रयोग चाहिँ गर्न खोजेको छु, अब कति श्रोताहरूलाई थाहा छैन त्यो कुराहरू होइन, जस्तै महिमा महिमा येशूलाई प्रशंसा प्रशंसा प्रभुलाई भन्नेहरू, अब अलिकति डान्स बिटको त्यो पनि गरेका छन् छ, तर अब ज्यादा से ज्यादा के अरे उस राम्रो चाहिँ आधुनिक आफ्नै टोनमा गर्नुपर्छ भन्नेहरूको पनि सुझाव आउँछ क्या मलाई।
1: गीत सङ्गीतबाट हामीले कसरी परमेश्वरको काम गर्न सक्छौँ?
2: गीत सङ्गीतबाट एकदमै धेरै गर्न सक्छौँ, किनकि गीत सङ्गीत अब मन नपराउने कोही पनि हुँदैन। अब मैले थुप्रै अनुभवहरू गरेको छु अनि जब हामी त्यतिखेर एउटा गिटार बोकेर होइन कुनै गाउँमा गाउँदै जाँदाखेरि चाहिँ बाहिरी गीतहरू गाउँदाखेरि पनि मानिसहरू एकदमै भेला भइहाल्ने क्या, त्यतिखेर चाख दिएर सुन्ने अब मजाले सुन्ने गीत र सङ्गीतद्वारा चाहिँ छिट्टो मान्छे प्रभावित हुन्छ र हामीले त्यतिखेर त्यो गीतहरू गाउँदै गर्दाखेरि चाहिँ होइन थुप्रै मानिसहरू आउनुहुन्थ्यो अनि विश्वास गरेका पनि छन् थुप्रै, प्रभुमा छिट्टो उनीहरूलाई कनेक्ट हुन्छ किन गीत सङ्गीतको चाहिँ छिट्टो हुन्छ क्या कनेक्टहरू, उनलाई चाहिँ छुन्छ भनौँ न,
1: त्यसले मान्छेलाई जोड्न सक्छ
2: जोड्न सक्छ एकदमै एकदमै।
1: जस्तो तपाईँले धेरै गीत गाइसक्नु भएको छ, लगभग 30-35 गीत त तपाईँको रेकर्ड
2: भइसक्यो होला होइन,
1: धेरै गीतहरू छन् तर ती गीत मध्येमा पनि तपाईँलाई छुने गीत मन छुने गीत चाहिँ कुन छ?
2: अब गीतहरू थुप्रै आफआफ्नो विषयहरूमा लेखेको छ,
1: आज हामी त्यही गीत पनि सुनाउँछौँ अब हाम्रो दर्शक र श्रोतालाई।
2: हजुर, अब यहाँ थुप्रै गीतहरू छन्, विभिन्न विषयहरूमा मैले कलम चलाएको छु, विभिन्न विषयहरूमा छ, विवाहको गीत पनि मेरो त्यत्तिकै पूर्वतिर पपुलर छ आशिष त्यो भन्ने, कपाल सङ्गहरू पछिल्लो दिनमा छुट्टिनु मन छैनौँ त्यत्तिकै छ। अब सुरुको कुरा गर्दाखेरि चाहिँ मेरो अब पहिला सबैभन्दा बेसी आशिषित त्यो समयमा हुने चाहिँ 2000 अगाडि लेखिएको पुग्ने छ विश्वासी अन्धारो बस्तीहरूमा अनि यो यसले चाहिँ एकदमै मलाई धेरै परिचय पनि गरायो अनि धेरै यो चाहिँ एउटा मिसन सङ्घमा पनि नेपालमा रह्यो जनजीवनमा रह्यो अनि यो एकदमै मनपर्छ मैले मलाई चाहिँ यो त्यही भएको कारणले मैले चाहिँ अब यसलाई 1 नम्बरमै राख्छु।
1: अहिलेलाई हामी यो गीत राख्न चाहन्छौँ हाम्रो श्रोताहरूको लागि, पुग्नेछौँ हामी विश्वास।
2: हजुर।

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा आज इसाई जगतका लोकप्रिय गायक भक्त भण्डारी स्टुडियोमा हुनुहुन्छ र उहाँ गायक संगीतकार र शब्दकार पनि हुनुहुन्छ। भर्खरै सुन्नुभयो पुग्नेछ हामी विश्वासी निकै नै लोकप्रिय गीत, धेरैले विभिन्न ठाउँमा यो गीतलाई चाहिँ नाच्नुहुन्छ गाउनुहुन्छ होइन। त्यही गीतका सर्जक भक्त भण्डारी आज स्टुडियोमा हुनुहुन्छ, उहाँसँग सांगीतिक क्षेत्रका भलाकुसारी र अनुभवहरू नै हामी तपाईँसँग बाँडिरहेका छौं र फेरि पनि म जोडिन चाहन्छु गीत संगीतमा लगानी गर्नुहुन्छ, ठ्याक्कै लगानी चाहिँ अब कसरी उठाउन सकिन्छ तपाईँको विचारमा? जस्तो गीत पनि रेकर्ड गर्न पैसै लाग्यो, म्युजिक भिडियो बनाउन पनि पैसै लाग्यो होइन, यो लगानी चाहिँ कसरी उठाउन सकिन्छ तपाईँको विचार?
1: यो त अहिले धेरैको क्वेसन
0: हजुर
1: र महत्वपूर्ण क्वेसन
0: हजुर,
1: यसको अब आन्सर दिनु पनि अब गाह्रो त छैन किन सबैलाई थाहा छ लगानी उठ्दैन भन्ने कुरो छ अहिलेको परिप्रेक्ष्यमा। बरु अब पहिला सजिलो थियो होइन, रिलको समयमा सिडीको समयमा केही न केही इजी त्यो बिक्री गरेर विश्वासीहरूले लिइदिन्थे, सुनेर गएर गाइन्थ्यो, दुई चार पैसा पनि आउँथ्यो। तर अब अहिले त एउटा भिडियो बनाउनको लागि पनि धेरै लगानी गर्नुपर्छ, एउटा सङ बनाउनुपर्छ, अब एल्बम बनाउने समय छैन अहिले, अनि अर्को कुरो अब समय धेरै चेन्ज भयो, अब हेर्न खोज्छन् होइन, अहिलेको धेरै अब गायकहरू हेर्न खोज्छन्, सुन्नुभन्दा पनि अहिले चाहिँ हेर्न खोज्छन्, हेर्ने समय आयो। त अब हेर्ने समयसँगै यो प्रविधि महँगो छ,
0: अब
1: हजुर पनि कलाकारिता क्षेत्रमा हुनुहुन्छ, अनि एकदमै महँगो छ, अनि यो लगानी त अब उठाउन सबै कुरो मिल्यो भने उठ्छ पनि होला होइन, सबै कुराहरू अब परमेश्वरको भयो भने उठ्छ पनि होला, तर उठ्छ नै भन्ने चाहिँ मलाई लागेको छैन।
0: जस्तो तपाईँ त अब स्टेजमा पनि गीत गाउनुहुन्छ,
1: हजुर हजुर हजुर,
0: स्टेजले कभर गर्छ?
1: कभर गर्दैन नि स्टेजले, अब त्यति कभर गर्दैन, विशेष गरेर अब कलाकारहरू व्यस्त हुने भनेको क्रिसमसको टाइममा विशेष गरेर त्यतिखेर अलिअलि खोजी हुन्छ होइन, त्योभन्दा अरू भनेको त अब साधन सेमिनार यस्ता त्यस्तै मात्रै भयो, त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब त्यति उठ्दैन भनौँ न। अब
0: भनेपछि परमेश्वरको लागि नै लगानी भयो,
1: यो त नितान्त एउटा अहिले सेवा, हामी अब सेवाकाय नै गरेको भन्छौँ, परमेश्वरले यो वरदान दिनुभयो सेवाकायकै लागि, उहाँको राज्य विस्तारको लागि, र विशेष गरेर अब टोटल्ली रिटर्न ब्याक आउँछ भनेर हामीले आशा गर्नु पनि एउटा गलत हुन जान्छ, अनि अहिलेको यो सेवा नै जस्तो नै भइरहेको छ, कतिपय ठाउँमा गएर अब त्यतिकै गाइदिनु पर्ने हुन्छ परमेश्वरको निम्ति।
0: भनेपछि स्टेजमा जानुहुन्छ पारिश्रमिक भन्दा पनि बढी धन्यवाद पाइन्छ कि कस्तो?
1: धन्यवाद त पाइ नै हालिन्छ, धन्यवाद त पाइ,
0: धन्यवाद सहित खानभित्र पनि हुन्छ कतिको छ यो?
1: त्यो चाहिँ अब यसो ट्रान्सपोर्टेसन खर्चहरू नै धान्छ भनौँ न, अहिलेको सिचुएसनमा चाहिँ खासै हुँदैन,
0: सन्तुष्टि सहितको चाहिँ हुँदैन,
1: त्यो लेभलको त हुँदैन, अहिलेसम्म मिलेको पनि छैन,
0: प्रार्थना गरौँ होइन,
1: प्रार्थना गरौँ हेर्दै छ।
0: ओके, श्रोता कार्यक्रम वरदानमा हुनुहुन्छ र कार्यक्रम वरदानमा आज गायक संगीतकार शब्दकार भक्त भण्डारी पनि हुनुहुन्छ र उहाँ जयपुर हेब्रोन चर्च बिर्तामोडको एल्डर पनि हुनुहुन्छ अनि संगतिको एउटा अगुवा, एउटा गायन क्षेत्रको पनि एउटा पपुलर सिंगर नै हुनुहुन्छ तपाईँ, पूर्व क्षेत्रमा भक्त भण्डारी भनेर नचिन्ने कोही नै छैन होइन, कसरी समय यसलाई लानुहुन्छ सेवकाई र गायन क्षेत्रलाई?
1: यसलाई अब मिलाउनु पर्छ, अहिलेसम्म चाहिँ अब समय मिलिरहेको छ, अब सेवकाई क्षेत्रमा विशेष गरेर अब हाम्रो त्यति ठुलो सेवकाईहरू नभए पनि 15-20 परिवारको छ, गाउँमै अवस्थित छ, अनि पास्टर मेरो काका हुनुहुन्छ, अनि विशेष गरेर म चाहिँ बाहिर फेर जाँदा काका पास्टर उहाँले नै गर्नुहुन्छ,

0: मैले हुँदाखेरि मैले पनि सहायता गर्छु, यसरी नै चलिरहेको छ, मिलाउन सकिराखेको छ अहिलेसम्म.
1: यो गीत सङ्गीत चाहिँ कस्तो अवस्थामा हजुर लेख्नुहुन्छ अथवा कसरी प्रभावित दिनुहुन्छ तपाईँलाई गीत सङ्गीत?
0: यो चाहिँ एउटा गहिरो महत्त्वपूर्ण प्रश्न रह्यो. अब यो हामी लेख्छौँ वास्तवमा, अब लेख्न चाहेर चाहिँ म चाहिँ लेख्न सक्दिनँ, जसरी तपाईँ लेख्न सक्नुहुन्छ म चाहिँ लेख्न सक्दिनँ. अनि मलाई चाहिँ कसरी आउँछ भने अहिलेसम्म अब धुनहरू कहिलेकाहीँ गुनगुना यसरी अब काम गर्दै गर्दा कहाँ बस्दै गर्दा कोही बेला अचानक धुनहरू आउँछ होइन, मनमा आउँछ, दिमाग

0: भाषामा फ्याटै लेख्न सक्दिनँ.
1: तर तपाईँको गीतको शब्दहरू एकदम गहकिलो लाग्छ मलाई चाहिँ होइन, त्यो टचिङ एकदमै हृदय छुने खालको कि शब्दहरू हुन्छ कति सुन्छ म तपाईँले कति
0: हालिदिनु नि
1: हो त्यो महसुसै हुन्छ मलाई पनि होइन. जस्तो स्टेज अब इसाई कलाकारले क्या जस्तो तपाईँ हुनुहुन्छ, एडिन देवान हुनुहुन्छ, राजेश राय हुनुहुन्छ, चन्दा देवान हुनुहुन्छ, धनुषा घले हुनुहुन्छ, सलोमी तिमोतेर हुनुहुन्छ होइन, एउटा इसाई कलाकारले कहिले देखे होला कि स्टेजमा र प्रोग्राममा गीत गाएर एउटा परिवार पाल्न सक्ने अवस्था कहिले आउला?
0: यो त एउटा महान आज्ञा कहिले पूरा हुन्छ भन्दैछ नि एउटा क्वेसन हामीले पढ्दै गर्दाखेरि महान आज्ञा कहिले पूरा हुन्छ त भन्दाखेरि चाहिँ महान आज्ञा चाहिँ अब कहिले तब पूरा हुन्छ अरे जब सबै जातिहरूले होइन जातिहरूमा सुसमाचार प्रचार गरिन्छ, जति सुन्ने छन् अनि प्रचार गरिसकिन्छ हरेक गाउँ शहरमा तह महान आज्ञा पूरा हुन्छ भने जस्तै त्यही समय जब संख्या पुग्छ, जब हाम्रो नेपालमा पनि इसाई नेपाली भाषी सुन्नेहरूको चाहिँ जब इसाईको संख्या जुन दिन पुग्छ नि
1: पुग्छ
0: धेरै संख्या हुन्छ नि भइसके पछाडि अटोमेटिकल्ली यो कुराहरू चाहिँ हुन्छ जस्तो लाग्छ मलाई. पहिलो कुरो चाहिँ त्यो हो अब संख्यै हाम्रो थोर छ, संख्या थोर भइसके पछाडि चाहिँ अब

0: प्रायः नेपाली भाषी मण्डलीहरू धेरै अब सानो निम्न स्तरका मण्डलीहरू छन्, त्यो भइसके पछाडि उनीहरूले एफोर्ड गर्न सक्दैनन्, त्यो डिमान्ड गरेर गयो भने पनि हुँदैन क्या। र म अब त्यस्तो डिमान्ड पनि गर्दिनँ, अहिलेसम्म त्यसरी भनेको पनि छैन खासै।
1: ओके, जस्तो यति लामो समय तपाईँ गीत सङ्गीतमा हुनुहुन्छ, सेवाकायमा पनि त्यति नै हुनुहुन्छ, सानो हुँदादेखि नै गिटार समाएर मादल समाएर सेवाकायमा आइसक्नु भयो तपाईँ होइन, त्यो प्रभुमा लगानी धेरै गर्नुभएको छ तपाईँले होइन। जस्तो कहिलेकाहीँ चाहिँ यो क्षेत्रमा लागिरहँदाखेरि किन यो क्षेत्र रोजेसु जस्तो कहिलेकाहीँ मनमा चस्छ लाग्छ कि लाग्दैन?
0: मान्छेको अब दिमाग दुईटा हुन्छ, एउटा पोजिटिभ नेगेटिभ होइन, भित्र एउटा आत्मिक रूपमा बोलिरहेको हुन्छ, एउटा शारीरिकमा हर्षमै बोलिरहेको हुन्छ। आत्मिक र भौतिक चुनौती दुइटै भइरहेको हुन्छ, दुइटै क्वेसन आइरहेको हुन्छ, संसारले पनि क्वेसन गरेर आउँछ, यता आत्माले पनि क्वेसन गरेर आउँछ। अनि अब यसलाई अब के भन्ने, अब कसो भन्ने, अब
1: कहिले आए कि आएन, कहिले काहीँ हुन्छ नि त होइन,
0: कहिले काहीँ त्यस्तो कुराहरू अब कोही कोही बेला चाहिँ अब यो समयमा मैले अब होइन अब बाहिर गएर होइन कमाएको थिएँ भने त केही आर्थिक अवस्थाहरू त हुन्थ्यो होला। अहिले अब चाहेको बेला भजन रेकर्ड गर्न नसक्दाखेरि, चाहेको बेलामा चाहिँ अब म्युजिक भिडियो गर्न नसक्दाखेरि, आफ्ना राम्रा गीत सङ्गीतहरूलाई बाहिर ल्याउन नसक्दाखेरि त अब पीडा हुन्छ सधैँभरि, अरूको सहायता माग्न पनि सकिँदैन। अनि यो चाहिँ खटपट त हुन्छ, तरै पनि म अब अर्को कुराले चाहिँ चित्त बुझाउँछु कि परमेश्वरको योजना नै यस्तै, अब हाम्रो भागमा नै परमेश्वरले यो राखिदिनु भयो होइन। एउटा परमेश्वरको सेवाकाई गर्ने मानिसहरू वास्तवमा धेरै असल सेवकहरू दुःखमा नै सेवाकाई गरिरहेका छन् क्या, एकदमै दिनचर्य जस आजलाई पुग्यो भन्ने एउटा भनौँ न त्यसलाई सन्तुष्टि गर्न बाइबलले सिकाएको छ, त्यसै सूत्रलाई प्रयोग गरेर सन्तुष्टि मान्नु परेको छ। तर कहिलेकाहीँ ती क्वेसनहरू त हुन सक्छ, नहुने होइन सबै कुछमा।
1: यदि भक्त भण्डारी गायक नभएको है के हुनुहुन्थ्यो होला है?
0: म त पहिला एउटा विशेष गरेर आर्मी पनि हुन चाहने, ब्रिटिस आर्मीहरू पनि अलिकति धेरै दुई तिनचोटि भिडे, इन्डियन आर्मीहरू पनि भिडे, मेरो माओवादीहरू अब आर्मीहरू हुनुहुन्थ्यो, त्यो कारणले गर्दाखेरि म आर्मी जान एकदमै चाहना गर्थेँ, धेरै कुराहरू गर्थेँ। तर अब परमेश्वरको योजना त्यो रहेन रहेछ क्या, र बोलावट भन्ने हुन्छ नि एउटा कलिङ, म त्यतातिर पनि सेलेक्ट भइनँ र बाहिर पनि गएँ। बाहिर जाँदाखेरि पनि सेवाकाईमै इन्भल्भ हुनु पर्यो, गीत सङ्गीत क्षेत्रको मान्छे गर्दाखेरि घुमी फेरि म यही गीत सङ्गीत क्षेत्रमा नै पठाएँ। म मलेसियामा सेवाकाई 2005 गर्दाखेरि पनि त्यहाँको पास्टरहरूले चाहिँ त नेपालमै जा, तेरो गीत सङ्गीत एकदम, तेरो टोन एकदम राम्रो छ, आई डो नट अन्डरस्ट्यान्ड युर ल्याङ्ग्वेज बट अन्डरस्ट्यान्ड युर भोइस टोन इज द भेरी ब्लेसेड, सो यु हेभ टु गो ब्याक नेपाल टु स्टार्ट युर गोस्पल म्युजिक जर्नी। म 3 वर्षमै अनि चाइनिजहरूले त्यो सल्लाह दियो, तेरो जस भोइसमा चाहिँ एउटा एक प्रकारको अभिषेक चाहिँ छ भन्नुहुन्थ्यो क्या। त्यसपछि आएर मैले 3 वर्षको कमाइ सबै पहिलो एल्बममा लगाएको, यो जीवन भन्ने एल्बममा पहिलो एल्बममा लगाएँ मैले, 50-60 हजार लगानी गरेर पछि अरूले पनि भने किन यो त भित्तामा लगाएको थियो नि कति बढ्थ्यो भने होइन, गर्थे कराए गाली गरे, तर मैले प्रभुको एल्बममा लगाएँ, रिटर्न ब्याक आएन अब भएन केही छैन। तर त्यसको अहिले प्रतिफल फर्केर हेर्दाखेरि चाहिँ यो 20-25 वर्ष पछाडि त्यो चाहिँ एउटा जग थियो, परमेश्वरले जग निर्माण गर्नुभयो, त्यही गीतहरू आज बन्छन्
1: प्रभुको राज्यको लागि लगानी,
0: एकदमै लगानी परमेश्वरको राज्यको लागि मैले गरेँ, जे भए पनि परमेश्वर जान्नुहुन्छ।
1: ओके, अनि यति मिठो स्वरको धनी हुनुहुन्छ, यता सेकुलरबाट चाहिँ तपाईँलाई अफरहरू आयो कि आएन गीत गाउनु?
0: सेकुलरमा पनि अब थुप्रै अब आयो नि, धेरै कुरा गर्नुपर्छ। सेकुलर गीत सङ्गीत पनि मैले रचना सङ्गीतहरू गरेको छु, धेरै राम्रो राम्रो आमाको विषयमा, विधवाको विषयहरूमा, लाहुरिएको परदेशीको विषयहरूमा, थुप्रै सन्दर्भमा मेरा छन् सेकुलर गीतहरू पनि, थुप्रै कुराहरू छन्, लभ सङहरू पनि छन्, थुप्रै गरेका छु। तर मैले चाहिँ ती सबै कुरालाई चाहिँ अब के भन्ने, अलिकति ज्यादा आत्मिक भएर होला कि के भएर, अब त्यो आफ्नो पाटोहरू छ। त मैले चाहिँ परमेश्वरलाई नै पहिलो प्राथमिकतामा राखेँ पछिल्लो दिनहरूमा, अनि आए थुप्रै मलाई च्यालेन्ज गर्छन्, तिमीले

0: त्यतिखेर सेकुलरसँग गाइसक्नु तिमी कहाँ हुन्थ्यौ, यो मिस्टेक गर्यो भन्छन् संसारको साथीहरूले होइन. नेपाली तारामा थर्ड राउन्डसम्म भिडे यहाँ 2062 सालमा चाहिँ नेपाली तारा पनि भिडेको नि त म यहाँबाट. तेस्रो राउन्डसम्म पुगेको थिएँ मैले त्यतिखेर यहाँ काठमाडौँबाट. फर्स्ट सेकेन्ड थर्ड राउन्डसम्म चाहिँ पुगेको थिएँ, त्यहाँबाट चाहिँ फालिएँ. भन्नुहुन्छ धेरैले तिमीले बाहिरी सेकुलर गएको थियौ भने राम्रो हुन्छ. हाम्रो इभन अन्जु दिदीले पनि एकचोटि भेट्दाखेरि भन्दै हुन्थ्यो नि, भक्त भाइ तपाईँको स्वर साह्रै राम्रो रहेछ, आउनुहोस् गाउनुहोस् प्लेब्याक सिङ्गरमा आउनुहोस् भन्नुहुन्थ्यो. तर किन हो कसो, मेरो इच्छा पनि भएन, परमेश्वरको योजना पनि थिएन होला. अहिलेसम्म अब गाइनँ मैले. अब
1: मौका पाउनु भयो नि?
0: अब मौका खै अब त्यो चाहिँ त्यतिखेर थाहा हुन्छ होइन,
1: समयले बताउँछ होइन.
0: असल शब्द सङ्गीतहरू भयो भने चाहिँ अब के हुन्छ.
1: जस्तो अब तपाईँ जस्तै एउटा प्रोफेसनल रूपमा सिङ्गर बनेर अगाडि बढ्न चाहने यो जेनजी पुस्ताहरू हुनुहुन्छ क्या, कतिले सुनिराख्नु भएको,
0: हजुर
1: के सल्लाह दिनुहुन्छ, कसरी अगाडि बढ्दा राम्रो हुन्छ गीत सङ्गीतमा?
0: अब यो गीत सङ्गीतलाई उहाँहरूले बुझेर र यसलाई गीत सङ्गीत किन परमेश्वरले दिनुहुन्छ र यो इसाई गीत सङ्गीत गाउनुको उद्देश्य चाहिँ के हो, यो कुरा पहिला बुझ्नुपर्छ. उहाँहरू रहरले गाउँदै हुन्छ कि पैसा भएर गाउँदै हुन्छ या बोलावट र कलिङका साथ गाउँदै, यो तिनवटा कुरो पहिला छुट्याउने
1: रहर हो कि दर्शन बोझ
0: हो, यो दुईटा कुरो म भन्ने गर्छु. उहाँ पनि युथहरूलाई उसमा युथहरूमा बोल्न जाँदाखेरि चाहिँ मलाई भन्नुहुन्छ, तर यो दुईटा कुरा छुट्याउनु पर्यो. तपाईँ यदि दर्शन र बोझका साथ यस क्षेत्रमा आउनुहुन्छ भने चाहिँ थुप्रै हन्डर दुःख सुख अभाव घटी कमी भएर र निरन्तरता दिएर जानुपर्छ. र यदि तपाईँको जीवनमा बोलावट छ भने परमेश्वरले स्थिर पनि राख्नुहुन्छ. घटी कमी यद्यपि थुप्रै हुन्छ, परिस्थिति थुप्रै नकारात्मक पनि आउन सक्छन्, तर त्यसलाई कलिङका साथ गरियो भने चाहिँ एकदमै राम्रो हुन्छ. र अब आउँदो पिँढीहरूले चाहिँ यसलाई बुझेर, इसाई गीत सङ्गीतहरूलाई बुझेर, यो चाहिँ एउटा सेवकाई हो, पहिलो त सेवकाई हो, जसले जे भने पनि एउटा सेवकाई हो. हामी बाइबललाई हेर्ने हो भने यो एउटा सेवकाई हो र यसलाई प्रोफेसनल बनाउनु निकै गाह्रो पर्छ क्रिस्चियन जगतमा. र अब आउँदो पिँढीहरूले यसलाई प्रोफेसनल बनाउनु गाह्रो पर्छ. हुन त अहिले टेक्नोलोजी थुप्रै कुराहरू छ, टेक्नोलोजी भएर मात्रै भएन, त परमेश्वरले उहाँलाई त्यो कलिङ दिनु पर्यो के. थुप्रैले गाउनु भयो, थुप्रैले हराउनु भयो नि त, आजसम्म किन हुनुहुन्न भन्दाखेरि त्यो कलिङ दर्शनबाट उहाँहरू भड्किनु भयो कि, अर्को बाटो जानुभयो, पुरा भएन, या के स्वार्थ राख्नु भएको थियो त्यो भएन, रहरले गर्दा त्यो भएन. तर दर्शन र बोझका साथ गयो भने चाहिँ यसलाई परमेश्वरले नै हामीलाई सस्टेन गराउनुहुन्छ, बिस्तारै गराउनुहुन्छ, समय लाग्छ. मलाई चाहिँ त्यस्तो लाग्छ, आउँदो पिँढीहरूले चाहिँ यसलाई गीत सङ्गीतलाई बुझेर, यो चाहिँ नितान्त एउटा सेवकाई हो, यो एउटा सेलिब्रेटी पनि होइन भन्छु म त, होइन एउटा स्टेजमा मात्रै उत्रिने एउटा सेलिब्रेटी पनि होइन. र यो एपिसी चारको एक अनुसार परमेश्वरले हरेकलाई वरदान दिनुभएको छ, त्यो वरदान अनुसारको चाहिँ हामीले जीवनयापन गर्नु पर्यो. एपिसी चारको एक अनुसार चाहिँ सबैलाई एउटा एउटा केही वरदान छ, त्यो वरदान फरक छ र त्यो वरदान अनुसारको चाहिँ जीवनयापन अर्थात् त्यो वरदानलाई न्याय गर्ने किसिमको तपाईँ हाम्रो जीवनशैली चाहिँ हुनु पर्यो भनेर पावलले पनि भन्छन्. र तपाईँसँग त्यो वरदान छ, गाउने सङ्गीत गर्ने जे कुराहरू पनि छ, तर त्यो अनुसारको व्यावहारिक जीवन चाहिँ तपाईँसँग हुनु पर्यो, तब परमेश्वरले पनि उठाउनुहुन्छ, अगाडि बढ्न सक्नुहुन्छ. र अब यसबाट धेरै कुराहरू चाहिँ संसारिक भौतिक आर्जन गर्न खोज्नुभयो भने त्यहाँ चाहिँ तपाईँलाई समस्या पनि पर्न सक्छ.
1: जस्तो नि भक्तजी, जस्तो मेरो मनमा लागेको कुरा,
0: हजुर,
1: आजभन्दा 10-12 वर्ष अगाडि त एउटा सिडीको जमाना थियो, सिडी लिनु पर्थ्यो, तर समयले यति फर्क माऱ्यो नि, त्यो एकैचोटि चिप्समा आयो क्या, आइपुग्यो होइन. कस्तो लाग्छ तपाईँलाई
0: अब यसले?

0: ओझेलमै पर्ने खालको अगाडि नआउने झट्टै नआउने कसरी बोलाइदियो भने मात्रै आउने अनि कुनै पनि कुराहरू खोजेर नजाने त्यो स्वभाव थियो अनि अलिक पछाडि पछाडि बस्ने धेर नबोल्ने अलिकति साइलेन्स टाइपको नै मान्छे थिएँ म साइलेन्स लजालु साइलेन्स नबोल्ने त्यही टाइप नै थिएँ अहिले पनि त्यस्तै नै लाग्छ म आफैलाई
1: भनेपछि त्यतिखेर शिक्षकहरूको नजरमा भक्त भण्डारी लजालु
0: कम नबोल्ने त्यति फरवर्ड नभएको अलिकति नर्मल माइन्डकै मान्छे जस्तो
1: अनि आमा बुवाको नजरमा चाहिँ कस्तो भक्त भण्डारी
0: आमा बुवाको नजरमा पनि म त्यस्तै एकदमै सोझो टाइपको सानैबाट छटाइ फटाइ नगर्ने सोझो एकरो टाइपको अहिले पनि एउटा सोच्यो भने त एउटै सोचिराख्ने त्यस्तै टाइपको नि जे छ अगाडि त्यसैमा रमाइबस्ने
1: साथीभाइको नजरमा चाहिँ कस्तो
0: साथीभाइको नजरमा पनि एउटा भनौँ न मिलनसार कम बोल्ने झगडा नगर्ने कहिले कसैसँग झगडा नगर्ने अलिकति अब आफ्नो पाराले गीत गाउने एकान्तमा हुँदाखेरि गुनगुनाउने।

0: असल जीवन जिउने र परमेश्वरको लागि चाहिँ एउटा असल तरिकाले अनवरत अविरल निरन्तर दुःख सुखमा अभावमा पनि मुस्कुराउन सक्ने
1: कस्तो राम्रो कुरा. अब एउटा घटना बताइदिनुहोस्, जुन तपाईँ स्कुलै जीवनमा हुनुहुन्थ्यो होइन, मैले तपाईँलाई स्कुलतिरै फर्काइरहेको छु बाल्यकालतिरै, जुन घटना कहिले बिर्सन सक्नुहुन्न क्या, त्यो स्कुलै जीवनमा हुन्छ नि बच्चाहरूसँग होइन रमाइलो गरेर त्यो घटना क्या, जुन घटना जहिले मनस्पटलमा रहिराख्ने क्या,
0: त्यस्तो कुनै घटना,
1: हजुर त्यस्तो कुनै घटना बताइदिनुहोस्
0: स्कुल लाइफमा. अब हामी विशेष गरेर साथीभाइसँग टिफिनमा त्यो मजाको झुम्रे गोल बनाउने चलन थियो, त्यो खेल्थ्यौँ, त्यो बिर्सिन सक्दिनँ. अनि त्यस पछाडि त्यो एउटा भाले जुदाई भन्थ्यो, तपाईँलाई थाहा चाहिँ छैन होला, त्यो भाले जुदाई चाहिँ यो कुम चाहिँ रगटिने सुन्निने गरी यो पखेटाले हान्नुपर्ने त्यो खेलेको अहिले पनि याद आउँछ स्कुलको लाइफको जीवनमा. अनि त्यो पोकको लडाई पनि भन्छ एउटा, दुई तिनवटा त्यो खेलिन्थ्यो हामी. ती कुराहरू चाहिँ विशेष गरेर सधैँभरि याद आउँदो रहेछ क्या, त्यो पढाइको सिलसिला भन्दा पनि त्यो चाहिँ साथीहरूको एकदमै याद आउँछ अहिले पनि.
1: अब भने भक्त चाहिँ हामी लगभग कार्यक्रमको अन्त्यतिर छौँ होइन, तपाईँको अहिले पनि नयाँ गीतहरू गरिराख्नु भएको छ युट्युबहरूतिर होला होइन, कसरी तपाईँलाई हाम्रो लिसनर अथवा दर्शकले तपाईँलाई हेर्न सक्छन्?
0: मेरो एउटा पहिले पुरानो च्यानल पनि छ, तर त्यति त्यसलाई प्रोफेसनल लान सकिएन. मेरा केही कलेक्सनहरू अहिले पछिल्लो समयमा चाहिँ मेरो नयाँ गीत सङ्गीतहरू चाहिँ त्यहाँ आइरहेको छ, भक्त भण्डारी अफिसियल युट्युब च्यानल, भक्त भण्डारी अफिसियल युट्युब च्यानलमा जानुभयो भने त्यहाँ केही केही होइन थोरै, त्यस्तो धेरै त छैन, तर केही पनि मेरो सेवकाईहरू यताउता त्यहाँ पाउनुहुन्छ. अनि भर्खरै यो छ महिना जति भयो होला, एउटा मैले एउटा विशेष गरेर इसाई एउटा मृत्युमा चाहिँ कसरी सुसमाचार गर्न सकिन्छ होला भन्ने विषयलाई लिएर प्रब्लम मलाई एउटा शब्द सङ्गीतहरू दिनुभयो, उपदेशक तिनलाई लिएर मैले बनाएको छु. हरेक कुराको समय छ भनेर, अजम्बरी छैन यो हाम्रो जीवन, एक दिन सबै हामी जानै पर्छ, संसारको माया मोह नातागोता सबैलाई छोडेर भन्ने त्यो भजन चाहिँ हाल त्यहाँ छ, त्यो पनि तपाईँले भिजिटहरू गर्न सक्नुहुन्छ. त्यो चाहिँ नयाँ भजनहरू त्यहाँ हालिएको छ, केही क्रिसमस भजनहरू पनि त्यहाँ पाउनुहुन्छ.
1: धेरै धेरै धन्यवाद त्यति व्यस्त समय हामीलाई दिनुभयो. अन्तिममा गुड न्युज एफएमसँग बसिराख्नुभएका दर्शक र श्रोतालाई के भन्न चाहनुहुन्छ?
0: सम्पूर्ण हाम्रो इसाई श्रोताहरूलाई है निरन्तर, अब सम्पूर्ण इसाई कला साहित्य सङ्गीत समग्र थुप्रै कुराहरू आउँछन् इसाई गीत सङ्गीत क्षेत्रभित्र, कला साहित्य सङ्गीत सबै पर्छन्, र विशेष गरेर अब अलिकति पिछडिएको छ हाम्रो इसाई कला साहित्य सङ्गीतलाई प्रवर्धन पिछडिएको छ अलिकति, त्यसलाई चाहिँ अब सबैजनाले प्रार्थना गरिदिनुहोस्, अब समय आएपछि यो बढेर जान्छ होला, राम्रै हुन्छ. अब गुड न्युज एफएम मार्फत पनि आज हामीलाई होइन सुनिराख्नु भएको छ, थुप्रै श्रोताहरू माझमा पुर्याउने कोसिस गर्नुभएको छ, यस्ता गुड न्युज एफएम मार्फत पनि अब अझै होइन राम्रो राम्रो कार्यक्रमहरू आउन सकोस्, ताकि कलाकारहरू जोडिएर हाम्रा कला साहित्यहरू चाहिँ सबैको कानमा घर घरमा पुग्न सकोस्, ताकि त्यसले चाहिँ हामीलाई नै आउँदो दिनहरूमा इसाई गीत सङ्गीत कला साहित्य चाहिँ मजबुत एउटा सम्पत्तिको रूपमा चाहिँ स्थापित भएर जाओस्, यसैको लागि प्रार्थना गरिदिनु हुनेछ. र भक्त भण्डारीलाई स्पेसल रूपमा मैले एउटा प्रण प्रार्थना छ, मेरो जीवनकालभरि प्रभुले जति दिनुहुन्छ गाउन कोसिस गर्नेछु, कम्पोजिसन गर्न कोसिस गर्नेछु भन्ने मेरो एउटा प्रार्थना छ प्रभुमा, जति सक्छु प्रार्थना गरिदिनु होला, सम्झिदिनु होला. र यदि कसैलाई अब गोस्पल होइन कार्यक्रम पूर्व क्षेत्रमा सुन्दै हुनुहुन्छ भने चाहिँ विशेष गरेर गोस्पलको वरदानहरू दिनुभएको छ, अनि उत्साहको गीतहरू गाउने, कसैलाई मोटिभेट गराउने गीतहरू गाउने तपाईँहरूले सम्झाउन सक्नुहुन्छ, बोलाउन सक्नुहुन्छ. भक्त भण्डारी सरल छ होइन, सरल तरिकाले नै आउँछ सबै कुरा, सरल छ.
1: ओके, धेरै धेरै धन्यवाद तपाईँलाई. परमेश्वरले आउँदो दिनमा प्रशस्त मात्रामा ढोकाहरू खोल्नुभएको, गुड न्युज एफएम परिवार तपाईँको लागि निरन्तर प्रार्थना
0: सम्झाउँछ.
1: र श्रोता अब भने लगभग लगभग कार्यक्रमले पनि हामीलाई बिदा दिइसकेको छ, र आजको बसाई आजको कुराकानी एकदमै अर्थपूर्ण रह्यो. लामो समयदेखि सांगीतिक क्षेत्रको अनुभव हामीले सुन्ने मौका पायौं, र नयाँ पुस्ताको लागि पनि एउटा

0: उत्साह मिलेको छ मलाई लाग्छ, र मिल्ने पनि छ। र भने आजका पाहुना गायक संगीतकार शब्दकार भक्त भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजय र सुजनलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई बिदा हुन्छु। धन्यवाद। जय मसीह।
1: जय मसीह। जय मसीह। धन्यवाद।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।